0: खेपभरिको खर्च चुनौतीका बीच डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम स्वरमा पुगेको छ। अमेरिकाको मायामीमा भएको अन्तिम 32 खेलमा केपभरिमाथि 3-2 नतिजा निकालेर अर्जेन्टिना प्री क्वार्टर फाइनल पुगेको हो। अर्जेन्टिनाका लागि मेसी र मार्टिनेसले गोल गर्दा एउटा गोल काबु भरेका केपभरका डायनी पुर्सेसले आत्मघाती गर्नुभएको छ। नियमित 90 मिनटसम्म एक एक गोलको बराबरी भएपछि 120 मिनटसम्म खेल खेलाइएको थियो। प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टको सामना गर्नेछ। अहिले केही बेरमा कोलम्बिया र घानाबेजको खेलपछि अन्तिम स्वरमा प्रतिस्पर्धा गर्ने समीकरण पूरा हुनेछ। यस्तै विश्वकपको अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 पराजित गर्दै अन्तिम स्वरमा स्थान बनाएको छ। डलास स्टेडियममा सम्पन्न खेलको निर्धारित 90 मिनट र अतिरिक्त समयमा दुवै टोलीले 1-1 मात्रै बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। अल्डरसटमा नेपाल गल्फको फाइनल खेल आयोजना हुन लागेसँगै गोर्खा खेलकुदको भव्य दिन सुरु हुँदैछ। साइमन हन्टरको रिपोर्ट।
1: Beyond the drama on the pitch itself, an abundance of colour, celebration and charisma makes the Nepal Cup final even more special. Given the tradition and history of the competition, it's one of the most important days in Gurkha sport. The last 2 years have been very successful for the Queen's Gurkha Signals, victors both times, beating the Queen's own Gurkha Logistic Regiment 2-0 last year. This time, you can watch every second live as the Queen's Gurkha Signals take on 1st Battalion the Royal Gurkha Rifles on the BFBS Forces News YouTube channel from 2:15 UK time.
0: नारायणघाट बुटोल सडक पूर्वी खण्डमा कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ। गैनाकोटदेखि दाउन्नेसम्मको 65 किलोमिटर खण्डमा सम्पूर्ण निर्माण सकिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभएको छ। अब सडक सुरक्षा अन्तर्गतका काम मात्र बाँकी रहेका छन्। अब पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास ब्याङ्क एडिबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ बुटवल सडक आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। दाउन्नेदेखि बुटवलसम्म करिब 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छ। सन् 2019 चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना COVID-19 महामारी, वन क्षेत्रको रुख कटानमा ढिलाइ, विद्युत तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या र अन्य कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन। यो वर्ष वर्षा सुरु भएपछि विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 असार 19 गतेसम्मको अवधिमा भएका जम्मा 2,721 विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु भएको छ, 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु, 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएको छ, ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढी पहिरो, भारी वर्षा, ढुङ्गा पल्टिएर वन डढिलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
0: चर्चित महिला सोलो राइडर शीतल दिगरी ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारवाहीमा पर्नु भएको छ। सुदूरपश्चिम भ्रमणका क्रममा बाजुला पुगेकी गिरीले लापरवाहीपूर्ण ढङ्गले मोटरसाइकल चलाएको भिडियो आफ्नै फेसबुक मार्फत सार्वजनिक गर्नुभएको थियो। भिडियोमा गिरीले एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले गीतमा अभिनय गरिरहेको पाइएको छ। लापरवाही पूर्ण ढङ्गले सवारी चलाएको पाइएपछि ट्राफिक प्रहरीले उहाँमाथि कारवाही गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी शैलेश्वरी बोहराका अनुसार प्रहरी हवलदार पदम सिंह धामीको टोलीले गिरीलाई 500 रुपियाँ जरिवाना तिराएको छ। काठमाडौँ उपत्यका सहित देशका 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बर्ड फ्लू फैलिएको क्षेत्रमा सावधानी अप्नाउन आग्रह गर्दै संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न अनुरोध गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: विश्वकप फुटबलको अन्तिम 32 घाना विरुद्धको खेलमा कोलम्बियाले 1-0 अग्रता लिइरहेको छ। अमेरिकाको कान्सा सिटीमा भइरहेको खेलमा कोलम्बियाले पहिलो हाफको 14 मिनटमै अग्रता लिएको हो। कोलम्बियाका जोनारियासले गोल गर्नुभएको हो। यो खेलपछि अन्तिम 16 प्रतिस्पर्धा गर्ने समीकरण पूरा हुनेछ। यो खेलको विजेताले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डको सामना गर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट पनि विजयी भइसकेका छन्। लियोनल मेसीले फिफा विश्वकप फुटबलका लगातार 8 खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। फिफाका अनुसार पुरुष वा महिला प्रतियोगितामा मेसीले कीर्तिमान बनाउनु भएको हो। उहाँले अर्जेन्टिनाले खेलेका 8 खेलमा 13 गोल गर्नुभएको छ। खेलेका 2 विश्वकपमा 7 गोल गर्ने कीर्तिमान पनि उहाँकै नाममा बनेको छ। यस्तै खेलेका विश्वकपभरिमा धेरै गोल गर्ने खेलाडीको सूचीमा मेसी नै अगाडि रहनु भएको छ। मेसीलाई फ्रान्सका किलियन एम्बाप्पेले पछ्याइरहनु भएको छ। मेसीले आफूले खेलेका विश्वकपमा 20 गोल गरिसक्नु भएको छ। निर्वाचन आयोग र विश्वविद्यालयमा गरिएका नियुक्ति समावेशी नभएको गुनासो गरिएको छ। संवैधानिक परिषद बैठकले आयोग र सरकारले विश्वविद्यालयमा गरेको नियुक्ति महिला र बहिष्कृत समुदायको प्रतिनिधित्व नभएको टिप्पणी गरिएको हो। कङ्ग्रेस नेत्री तथा अधिकार कर्मी मोहना अन्सारीले महिला र बहिष्कृत नाम नसुनिएको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयमा समेत 7 उपकुलपति नियुक्त गर्नुभएको छ। त्यस्तै उहाँ नेतृत्वको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त पनि नियुक्त गरेको छ। सरकारले खुल्ला प्रतिस्पर्धा गराएर उपकुलपति छानेको जानकारी गराएको छ। वीरगंज महानगरपालिकाको मुख्य सडक क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाइएका घर तथा संरचनामा पुनः डुजर चल्न थालेको छ।
1: सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि गण्डक क्षेत्रबाट अभियान सुरु गरेको हो। कार्यालयका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। भोलि शनिबार थप 2 डोजर ल्याइने र आवश्यकता अनुसार संख्या बढाइने उहाँले बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। साल तमामी सकिएपछि अभियानलाई थप तीव्र बनाइने जनाइएको छ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगंज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो, तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले 2 चरणको अभियान सुरु गरेको हो।
0: वीरगंजबाट शङ्कर आचार्यले हिजो पठाएको रिपोर्ट। उहाँका अनुसार आज पनि डोजर चलाउन लागिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली नदीको दैलेख खण्डमा सडकबाट खसेर हराएको गाडी खोजीमा हेलिकप्टर प्रयोग गर्न भन्नुभएको छ। सुरक्षा निकायका प्रमुख सङ्घको बैठकमा कणेलले दैलेखदेखि भारतको सीमासम्म खोजेको दायरा विस्तार गर्न निर्देशन दिनुभएको छ। छलफलमा सशस्त्र प्रहरीका डिआइजी कृष्णराज पाठकले गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिन्टारबाट हिँडिसकेको जानकारी दिनुभएको छ। जनपद प्रहरीका डिआइजी जयराज सापकोटाले जलस्रोतमा बढेको धमिलो पानी तथा भौगोलिक कठिनाईका कारण खोजी कार्यमा चुनौती थपिएको बताउनु भएको छ। नेपाली सेना समेत खोजीमा परिचालन भएको र ड्रोन क्यामेराबाट सम्भावित स्थानमा खोजी सुरु भएको छ। हर्मुज जल डमरू खोल्न ओमानले बेलायत र फ्रान्ससँग सहकारी गर्ने भएको छ। तीनै देशका नेताहरूले मार्ग खोल्ने विषयमा संयुक्त वक्तव्य निकालेका हुन्। विश्व व्यापारको प्रमुख मार्ग भएकाले साझा जिम्मेवारी सम्झेर तेल बोकेका जहाज पार गराउने काम गरिने वक्तव्यमा उल्लेख छ। अमेरिका इरान युद्धका कारण सो मार्ग अवरुद्ध हुँदै आएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी
2: गोर्खा रेडियो हो। मुभी एन्ड मोर।
3: रोल कैमरा एक्शन।

हेलो नमस्ते तपाईहरुको आफ्नै मुभी एन्ड मोर आज फेरि म संगीता श्रेष्ठको साथमा आइसकेको छ र यो हाम्रो कार्यक्रमको टाइटल अनुरूप नै हामीले यस कार्यक्रममा नेपाली मुभी इन्डस्ट्रीको बारेमा लेटेस्ट अपडेट्सहरू लिएर आउने गरेका छौँ र आजको मेरो कलेक्सनमा पनि केही यस्ता जानकारीहरू छन् जुन म तपाईँहरूसँग सेयर गर्न चाहन्छु। कार्यक्रममा मैले लिएर आएको कलेक्सनहरूले तपाईँलाई अपडेट गराउने गरेको छ कि पछिल्लो केही दिन यता नेपाली सिनेमा इन्डस्ट्रीमा के भयो त भनेर। र हाम्रो कुराकानी केवल सिनेमामा मात्र सीमित हुने गरेको छैन, सिनेमामा इन्भल्भ हुने गरेका कलाकारहरू या सिनेमामा इन्भल्भ हुने गरेका जति पनि फिल्म मेकर्सहरू छन् उनीहरूको आफ्नै लाइफको बारेमा पनि कतिपय कुराहरू जुन कहिले कन्ट्रोभर्सिजमा आउँछन्, कहिले बिजनेसलाई जोडेर आउँछन्, कहिले अन्य कुराको लागि आउँछन्, ती सम्पूर्ण कुराहरूको जानकारीहरू मैले लिएर आउने गरेको छु र आजको मेरो कलेक्सन पनि म तपाईँहरूमाझ राख्नेछु। तर त्योभन्दा पहिले हामी गीत सुनौँ।

मुभेनमोरको सुरुवातमा आज मलाई कुरा गर्न मन लाग्यो झिङ्गे दाउ सिनेमाको बारेमा. हुन त योभन्दा अगाडि पनि हामीले झिङ्गे दाउको कुरा गरेको थियौँ, किनकि 2022 रिलिज भएको यो सिनेमा नेपालका चर्चित साहित्यकार भीमनिधि तिवारीको कथामा बेस्ड यो झिङ्गे दाउ सिनेमा जुन छ, यो सिनेमाले एउटा गजबको इम्प्याक्ट त्यो बेला पारेको थियो. र यति बेला झिङ्गे दाउको पार्ट 2 जुन आउने तयारीमा छ, यसको बारेमा मैले योभन्दा अगाडि पनि कुरा गरेको थिएँ र यति बेला पनि एउटा विषय छ कुरा गर्नुपर्ने. सो यति बेला फेरि पनि म आजको कार्यक्रमको सुरुवातमा झिङ्गे दाउ 2 को बारेमा कुरा गर्न गइरहेको छु. संविधान दिवसलाई टार्गेट गर्दै यो सिनेमा जुन झिङ्गे दाउ 2 छ रिलिज हुने तयारीमा छ. असोजको 2 गतेबाट चाहिँ यो सिनेमा प्रदर्शनमा आउँछ तपाईँहरूमा आज, होइन, जुन सिनेमालाई चाहिँ निर्देशन गर्नुभएको छ. योभन्दा अगाडि पनि उहाँले नै निर्देशन गर्नुभएको थियो झिङ्गे दाउ, ज्ञानेन्द्र देउजा उहाँले नै निर्देशन गर्दै हुनुहुन्छ यो सिनेमा. यसपल्टको कलाकारहरूमा पनि अलमोस्ट हामीले उनै कलाकारहरूलाई पाउँछौँ, जस्तो केके अधिकारी, आँचल शर्मा भयो, कुशल विष्ट भयो, महेश त्रिपाठी, होइन, साथमा सरोज खनाल, सङ्गम भण्डारी, अभय राज बराल, होइन, अंशु महर्जन, यस्ता कलाकारहरू पनि यो सिनेमा झिङ्गे दाउ 2 मा देखिनेछ. मैले यो सिनेमाको बारेमा यति जोड दिएर कुरा यस कारणले पनि गर्दैछु किनकि यो सिनेमाभित्र जुन कथा देखाइएको छ त्यो कथाले धेरै नेपालीहरूको मन त्यो बेला पनि छोएको थियो जुन बेला यो एउटा किताबमा मात्र सीमित थियो. सिनेमा बनिसकेपछि झन् धेरै दर्शकहरूको मनमा यो सिनेमाले घर बनाउन सफल रह्यो. किन भन्दाखेरि यो सिनेमाको कथा प्राय 2-4 घर छोडेर यसो हेर्ने हो भने धेरै जसो घरहरूमा पाइने कथा हो. नेपाली समाजभित्रै परिवारभित्रको कथा, दाजुभाइभित्रको कथा, होइन, देउरानी जेठानीको कथा, पारिवारिक किचलोको कथा, मायाको कथा, प्रेमको कथा, जुन कथाहरूलाई बुनेर बनाइएको झिङ्गे दाउ एकदमै हिट भएको सिनेमा थियो भने सायद त्यसैले नै त्यो सिनेमाको त्यो कथालाई फेरि अगाडि बढाउँदै झिङ्गे दाउ 2 भनेर पनि सिनेमा यति बेला लिएर आउने तयारीमा रहेको छ यो टिम. यति बेला यो कुरा मलाई किन गर्न मन लाग्यो भने हालै मात्र यो सिनेमाको फर्स्ट सङ जुन बाहिर आयो, जुन गीतले चाहिँ आमाको बारेमा केही कुराहरू भन्छ, आमाप्रतिको माया, आमाको माया, होइन, यही कुराहरू, आमाको कुरा भनौँ न, यो गीतमा चाहिँ देखाइएको छ. गीतको म्युजिक भिडियोमा देखाइएको छ. भिडियोमा हामीले कलाकारहरूमा पनि विशेष कलाकारहरूलाई पनि देख्छौँ, जस्तै गरिकन मदन कृष्ण श्रेष्ठलाई हामीले गीतको म्युजिक भिडियोमा देख्छौँ, मिथिला शर्मालाई देख्छौँ, होइन, त्यस्तै गरी आर्यन सिग्देल, हिउँबाला गौतम, वसुन्धरा भूषाल, चैतन्य देवी जस्ता कलाकारहरूलाई चाहिँ फिचर गरिएको छ यो भिडियोमा. र यो भिडियो सिनेमाभित्रैको कथा हो, सिनेमाभित्रैको गीत हो. सो हुनसक्छ फिल्म हेर्दै जाँदा चाहिँ यो गीत जब आउँछ यो गीतको यो भिडियोले चाहिँ कथालाई अगाडि बढ्न पनि हेल्प गर्छ. सो धेरैको पर्खाइरहेको सिनेमा झिङ्गे दाउको यो गीत मात्रै अहिलेलाई सार्वजनिक भएको छ जुन म तपाईँहरूसँग सेयर गर्छु. बाँकी यो होल सिनेमा जुन सिनेमालाई हामी अफकोर्स भोलिको दिनमा पार्ट 1 कम्पेयर गरेर त हेर्छौँ नै हेर्छौँ, त्यसरी कम्पेयर गर्दाखेरि पार्ट 1 कम्पेयर गर्दा पार्ट 2 कस्तो किसिमको इम्प्याक्ट पार्नेछ या पारेको छ त्यो चाहिँ हामी पछि कुरा गर्नेछौँ. अहिलेलाई भने यो गीत मैले जुन कुरा गरेँ तपाईँहरूसँग, मोहमा आमाको यो गीत म तपाईँलाई सुनाउँछु यति बेला मुभी एन्ड मोरमा.

नेपाली सिनेमामा यसो फर्केर हेर्ने हो भने कतिपय अवस्थामा गायन क्षेत्रमा एउटा इस्टाब्लिस नाम पछि गएर चाहिँ एक्टरको रूपमा पनि म अगाडि आउन सक्छु कि किनकि मैले बनाउने गीत या मैले तयार गरेको गीतको म्युजिक भिडियोमा दर्शकहरूले म आफूलाई यसरी एक्सेप्ट गरिरहनु भएको छ भने हुनसक्छ एज एन एक्टर पनि मैले ट्राई गरेँ भने सिनेमा इन्डस्ट्रीमा पनि मलाई त्यही वेलकम हुनेछ होला भनेर अपेक्षा राखेर नेपाली सिनेमामा हाम फाल्न चाहने या हाम फालिसकेका थुप्रै गायक गायिकाहरू हामी देख्न सक्छौँ विगतमा है नेपाली सिनेमाको कुरा गर्दैछु म धेरै लामै छ लिस्ट पनि तर उहाँहरूको त्यो करियर जुन यसो हेर्ने हो भने सिङ्गरको रूपमा जसरी इस्टाब्लिस हुनुभयो एक्टरको रूपमा उहाँलाई त्यसरी चिनिएको चाहिँ देखिँदैन ए उहाँले चाहिँ एउटा फिल्म पनि गर्नुभएछ भन्ने कुरा चाहिँ हुन्छ तर भन्दै गर्दाखेरि चाहिँ प्राय उहाँलाई गायक नै भनिन्छ जस्तै गायक रामकृष्ण ढकाल भन्छौँ हामी गायक यश कुमार भन्छौँ होइन दुवैले प्राय भनौँ न सिङ्गिङको क्षेत्रबाट नै दर्शकहरूको मन जितिराखेका हुन् र सिनेमाको कुरा गर्नुपर्दा दुवैले एज एन एक्टर पनि ट्राई गरे तर दुवैको करियर एक्टरको रूपमा पनि त्यस्तो स्मुथली अगाडि गएको देखिँदैन अरू लिस्ट त अरू पनि छनलाई तर मैले दुवैजनाको नाम मात्रै लिएँ यति बेला यो कुरा मैले किन यति बेला उठाएँ मुभी एन्ड मोरमा भने पछिल्लो समय नेपाली सिनेमामा पनि देखिएका एकजना के भन्ने अब नवगायक भनौँ या नवगायक भनौँ भने तपाईँहरूले मन पराउनु भएको छ गायकको रूपमा पनि म कुरा गर्दैछु द भोइस अफ नेपालको सिजन 4 चाहिँ जुन पार्टिसिपेट गरिसकेपछि चर्चामा आएका एकजना गायक रिहान गिरीको कुरा गर्दैछु म जसलाई तपाईँले मन पराउनु भएको थियो है हेर्ने हो भने यो कम्पिटिसनमा मन पराउनु भएको थियो द भोइस अफ नेपालको यो सिजनमा मन पराउनु भएका गायक हुन् गुड लुकिङ अनि त्यसमाथि यसो हेर्दाखेरि पनि एक्टर बन्न पनि सुहाउने हो जस्तो यङ नयाँ फेस सायद त्यसैले गर्दाखेरि पनि रिहान गिरीले के गरे भने गायनमा त आफूलाई मन पराउँदै गरेको दर्शकहरूले देखि नै हाले त्यो बाहेक पनि अब सायद म एक्टिङमा पनि केही गर्न सक्छु कि भन्ने हिसाबले हस्टेल 3 चाहिँ उनले आफ्नो करियर सुरु गरेका थिए नेपाली सिनेमा इन्डस्ट्रीमा यति बेला रिहान गिरीको कुरा पनि म यस कारणले गर्दैछु किनकि हस्टेल 3 त रिलिज भएको पनि धेरै भइसक्यो होइन उनले त्यो लेभलको आइडेन्टिटी त पाउन सकेनन् एक्टरको रूपमा तर यति बेला भने आई थिङ्क उनैलाई नै टार्गेट गरेर या लिड एक्टरको रूपमा उनैलाई कास्ट गरेर एउटा सिनेमा बन्दैछ जुन चाँडै नै तपाईँहरूमा जाउने तयारी रहेको छ यो सिनेमाको यति बेला मलाई कुरा गर्नु मन लाग्यो जसमा चाहिँ अगेन कास्ट गरिएको छ रिहान गिरीलाई सिनेमाको नाम ल्याङल्याङ भनेर राखिएको छ भनेपछि यसको कथा के होला होइन किन बनाइयो सिनेमा थिम के हो त्यो कुराहरू त डिटेलमा सायद हामी पछि टिमले बिस्तारै डिस्क्लोज गर्दै गइसकेपछि तपाईँहरूसँग सेयर गर्नेछु अहिलेलाई पनि मैले के भने द ब्लु लाइट भन्ने सिनेमा जसको बारेमा योभन्दा अगाडि हामीले केही कुरा पनि गरेका थियौँ होइन द ब्लु लाइट सिनेमा जसले निर्देशन गरेका थिए बलिराम चौहान उनैले बनाउन लागेको उनको नयाँ सिनेमा ल्याङल्याङ भन्ने जुन नाम दिएको सिनेमा छ हो यो सिनेमामा चाहिँ जुन एउटा लिड एक्टरको एउटा जुन जरुरत थियो त्यो लिड एक्टरको रूपमा भने रिहान गिरीलाई कास्ट गरिएको छ हुन त रिहान गिरीले अभिनय गर्न लागेको होइन यो जुन हस्टेल 3 सेकेन्ड सिनेमा मात्रै पनि होइन किनभने यो बिचमा अन्य केही सिनेमा पनि उनले गरिसकेका छन् तर रिलिज भइसक्न भ्याएको चाहिँ छैन भनौँ न जस्तै योभन्दा अगाडि उनले आहुति नाम गरेको एउटा सिनेमामा पनि काम गरिसकेका छन् त्यस्तै गरिकन 6 पनि उनलाई कास्ट गरिएको छ जसको चाहिँ काम अहिले चलिरहेको छ त्यस्तै गरिकन एउटा अर्को सिनेमा छ जसमा चाहिँ उनलाई हामीले देख्नेछौँ तिमी मेरो म तिम्रो नाम गरेको सिनेमा र यो ल्याङल्याङ त भइ नै हाल्यो जसमा लिड एक्टरको रूपमा उनलाई कास्ट गरेको छ सो सिङ्गिङलाई करियर बनाउने उद्देश्यले अगाडि आएका रिहान गिरीलाई यति बेला जसरी ब्याक टु ब्याक सिनेमाहरू अफर गरिएको छ हामी आशा गरौँ कि गायन ब्याकग्राउन्ड हुँदाहुँदै पनि अभिनयको क्षेत्रमा पनि एउटा बेन्चमार्क सेट गर्न सफल सायद रिहान गिरी हुनेछन् कि आउने दिनमा हामी आशा गरौँ

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.ukमा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie and more. पछिल्लो दिनमा सोसल मिडियामा एउटा भिडियो छपछप्ती देख्न पाइयो, जहाँ चाहिँ जितु नेपाल, हामीहरूले कुनै बेला टेलिभिजनमा मात्र हेरेर असाध्यै मन पराएका जितु नेपाल पछिल्लो समय चाहिँ टेलिभिजनलाई होइन, सिनेमालाई, फिचर लेन्थ फिल्मलाई मात्रै नै टार्गेट गरेर काम गरिरहेका जितु नेपाललाई चाहिँ हामीले एक किसिमले दुःख पुग्दै गरेको अवस्थामा देख्यौँ। उनले पुग्दै गरेको यो दुःख उनको पारिवारिक या उनको पर्सनल लाइफको थिएन, यो दुःख थियो प्रोफेसनल। म कुरा गर्दैछु असार 5 गतेबाट प्रदर्शनमा आएको उनको पछिल्लो सिनेमा आइएम जित बहादुरको। यो सिनेमा जब धुमधामसँग चाहिँ प्रिमियर गरेर सार्वजनिक गरियो होइन, हेर्नेहरूले राम्रो रेस्पोन्स पनि दिए। अनि अर्को प्राय कस्तो हुन्छ भने प्रिमियरमा फिल्म हेर्न जाँदाखेरि प्राय बोलाइएको गेस्ट हुन्छ, चाहे सेलिब्रिटी आर्टिस्ट हुन् या अन्य, तपाईँलाई इन्भाइट गरेर बोलाइएको कुनै पनि एउटा फङ्सनमा एउटा देखाइएको सिनेमा हेरिसकेपछि तपाईँ बाहिर निस्केर मिडियाले कस्तो रह्यो फिल्म भनेर सोच्दाखेरि तपाईँले मलाई फिल्म त झुर लाग्यो भनेर सायदै कसैले भन्नुहुन्छ। प्रायले फिल्म चाहिँ असाध्यै राम्रो, अलिकति डिफ्रेन्ट, अनि यो अनि त्यो भनेर पोजिटिभ वेमै कुरा गर्छन्। कतिले डिप्लोमेटिक वेमा पनि एन्सर त गर्छन्, तर धेरै सङ्ख्यामा हेर्ने हो भने चाहिँ सिनेमा चाहिँ राम्रो बनेको छ भनेर फिडब्याक दिन्छन्। यही कुरालाई बेस बनाएर जित बहादुर आमिन जितु नेपालले चाहिँ पछिल्लो समयमा के दुःख पोखे भने, सिनेमा जति पनिजनाले हेर्नुभयो उहाँहरूले एकदमै अप्रिसिएट गर्नुभयो, उहाँहरूले असाध्यै फिल्म राम्रो छ भनेर भन्नुभयो। तर जब यो सिनेमा हलमा रिलिज भयो, दर्शक किन आएन त, हामीले यति दुःख गरेर बनाएको सिनेमा हेर्न दर्शक किन आएनन् त भनेर एक किसिमले अग्रेसिभ, एक किसिमले दर्शकहरूसँग रिसाएको जस्तो अवस्थामा चाहिँ जितु नेपालले ठाउँ ठाउँमा इन्टरभ्यू दिँदै गरेको हामीले देख्यौँ, र यो कुरालाई लिएर निकै टिका टिप्पणी पनि भयो। सबैभन्दा पहिला तपाईँले फिल्म राम्रो बनाउनु पर्यो नि त, अनि पो दर्शक आउँछ नि त, एउटा कुरा। अर्को कुरा, सायद तपाईँको टाइमिङ गलत भयो, किनकि वर्ल्ड कप चलिरहेको बेलामा तपाईँको सिनेमा रिलिज भयो, तपाईँको सिनेमा हेर्न किन आउने, जबकि धेरैको टाइम त वर्ल्ड कपको बारेमा सोचेर हेरेर नै बितिरहेको छ भने तपाईँको फिल्म किन हेर्न आउने भन्ने किसिमको कुरा पनि चल्यो। तपाईँले सिनेमा बनाउनु हुँदाखेरि कति दुःख गर्नुभयो भन्ने कुरा भन्दा पनि तपाईँले बनाएको सिनेमा कस्तो बनेको छ भन्ने कुराले चाहिँ नि मायने राख्छ भन्ने कुराहरू पनि गरे। भनौँ न, उनलाई सपोर्ट गर्ने पनि देखेँ, उनलाई कमेन्ट गर्नेहरू पनि देखेँ। र एउटा इन्ट्रेस्टिङ कुरा के हो भने, यो सिनेमालाई रिलिज गर्दाखेरि होइन, जितु नेपालको सिनेमा भन्ने हिसाबले पनि होला सायद, सिनेमा हल राम्रो उपलब्ध गराइएको थियो। लगभग एक सय हाराहारीको सोज यो सिनेमाले पाएको थियो। तर फिल्म रिलिज भइसकेपछि हुनसक्छ दर्शकहरूलाई कतिपय कुराहरू चित्त बुझेन, मन परेन होला, एकअर्कालाई भन्ने कुरामा ठिकै छ नहेरि पनि हुन्छ भन्ने किसिमको फिडब्याक गयो, कि सायद त्यसैले पनि होला दर्शकहरू यो सिनेमा हेर्नको लागि सिनेमा हलसम्म आइपुगेन। सो नेक्स्ट विकसम्म आइपुग्दा नपुग्दै यो सिनेमाको अलमोस्ट 95% सोच चाहिँ गुमिसकेको थियो। भनिसकेपछि तपाईँहरू अन्दाज गर्न सक्नुहुन्छ 5%मा कति दर्शकहरूले सिनेमा हेरे होलान् भनेर। सो यो सिनेमाको कमाई के भयो त भन्ने कुरा चाहिँ चलचित्र विकास बोर्डले सार्वजनिक गरे, जसमा चाहिँ के देखाइयो भने, असारको 5 गतेबाट रिलिजमा आएको सिनेमा असारको 14 पुग्दाखेरिको हाराहारीको डिटेल जुन एउटा सार्वजनिक गर्दाखेरि जम्मा सिनेमाले 31,07,692 रुपियाँ मात्रै ग्रस कमाई गरेको देखियो। सो त्यो अवस्थामा लगभग 9,626 मात्रै टिकट बिक्री भएको देखियो। सो यो भनेको अर्थ चाहिँ के बुझ्न सक्छौँ भने, सिनेमाले राम्रो गर्न सकेन, र त्यो हुने बित्तिकै जितु नेपाल चारैतिर आफ्नो सिनेमा यति आफूले दुःख गरेर बनाउँदा बनाउँदै पनि दर्शकहरू नआइदिएकोमा चाहिँ गुनासो गर्दै गरेर हिँड्दै गरेको देख्यो, चित्त दुखाउँदै गरेको देख्यो। आई थिङ्क हामीले सिनेमा बनाउँदाखेरि धेरै कुराहरूले असर गर्छ। कहिलेकाहीँ राम्रो सिनेमा बन्दा बन्दै पनि दर्शकहरू नआएको पनि हुनसक्छन्, होइन? त्यो सिनेमाको हुनसक्छ पोस्टरले या ट्रेलरले या कुनै पनि कुराले नछोएको हुनसक्छ। कहिलेकाहीँ चाहिँ फिल्म त्यति राम्रो बनेको हुँदैन, तर ट्रेलर हेरिसकेपछि दर्शकहरूले ओहो यो सिनेमा त गजबको बनेको होला भनेर सिनेमा हलसम्म पुग्छन्, तर त्यहाँ गइसकेपछि फिल्म सोचे जस्तो नभइसकेपछि डिसअपोइन्ट पनि हुने गर्छन्, बाहिर आएर गाली गर्ने गर्छन्, अनि त्यो गाली गरेको देखेपछि दर्शकको त्यो गाली देखेपछि बाँकीको दर्शक पनि आ सिनेमा हेर्न किन जाने भन्ने किसिमको पनि देखिन्छ। आई थिङ्क वर्ल्ड वाइड यसरी नै चल्छ होला सिनेमाको मार्केट भनेको चाहिँ। सो यति बेला निकै चित्त दुखाएका जित बहादुरको सिनेमाको बारेमा मैले तपाईँसँग सेयर गरेँ। हामी आशा गरौँ आगामी दिनमा अब जितु नेपालले बनाउने सिनेमा सायद योभन्दा धेरै इम्प्याक्टफुल हुन्छ कि योभन्दा धेरै कमाइ गर्ने हुनसक्छ कि। हाम्रो तर्फबाट भने जितु नेपाललाई अहिलेदेखि नै अल द बेस्ट।

कार्यक्रममा हामीले एकछिन अगाडि कुरा गर्यौँ कि पछिल्लो साताको कमाइ हेर्ने हो भने सबैभन्दा कमजोर देखिएको सिनेमा थियो आई एम जित बहादुर, होइन, जितु नेपालद्वारा बनाइएको सिनेमा थियो, उनैको चाहिँ लिड एक्टरको रूपमा उनीलाई कास्ट गरिएको सिनेमा थियो, तर त्यो सिनेमा चल्न सकेन भने पछिल्लो हप्ताकै सबैभन्दा राम्रो कमाइ गरेको सिनेमा हेर्ने हो भने फेरि पनि हामी लाली बजारमै आउनुपर्ने हुन्छ, किनभने रिलिजको यत्तिका हप्तापछि पनि लाली बजारले अहिले पनि होल्ड गरिराखेको छ भने यसको मतलब लाली बजारले राम्रो कमाइ गरिरहेको छ। रेकर्डको त मैले तपाईँलाई यसै पनि बताइ नै दिइसकेको थिएँ कि लाली बजारले कसरी डे वानदेखि नै दर्शकहरू पाउँदै गयो, कमाइ गर्दै गयो, होइन, र यो सिनेमाले पनि एउटा आफैमा रेकर्ड राख्न सफल भयो, र रेकर्ड राख्न सफल हुने छुट्टै कुरा भयो। अर्को कुरा इन्ट्रेस्टिङ र रमाइलो खुसीको कुरा चाहिँ के छ भने 51 दिनको कुरा गर्नुपर्दा विगतलाई हेर्ने हो भने चाहिँ फ्रिक्वेन्टली फिल्महरूले 51 दिन मनाउने गर्थ्यो, किनभने त्यो बेला चाहिँ सिनेमाको अप्सन हुँदैन थियो, सिनेमा नै हेरेर एन्टरटेन्मेन्ट गर्नुपर्ने अवस्था आउँथ्यो, सायद त्यसैले गर्दाखेरि सिनेमाहरूले प्राय 51 दिन मनाउने गर्थ्यो। तर समय बदलियो, समय सँगसँगै डिजिटल युगको आरम्भ भयो, र डिजिटल युगको आरम्भ सँगसँगै मान्छेहरू घरमै बसेर सिनेमा हेर्ने कि मोबाइलबाटै हेर्ने कि किन जाने सिनेमा हलसम्म एक्स्ट्रा पैसा खर्च गरेर भन्ने किसिमको कन्सेप्ट पनि डेभलप हुँदै गइरहेको यो बेलामा पनि यदि कुनै सिनेमाले 51 दिन मनाउँछ भने त्यो आफैमा एउटा रेकर्ड चाहिँ हो। पछिल्लो समय हेर्ने हो भने माघको 16 गते प्रदर्शनमा आएको थियो एउटा सिनेमा आबाट आमा, यो सिनेमाले 51 दिन मनाएको थियो भने अब लगभग 5 महिनाको अन्तरालपछि बल्ल आएर लाली बजारले पनि 51 दिन मनाएको छ र 51 दिन मनाउने सिनेमा बन्न पुगेको छ। र अर्को के पनि हुन्थ्यो भने कुनै पनि सिनेमा कुनै एउटा सिनेमा हलमा या दुईवटा तिनवटा सिनेमा हलमा चाहिँ कन्टिन्यू दर्शकहरूको डिमान्ड भइरहेको कारणले कन्टिन्यू प्रदर्शनमा आएर पनि 51 दिन मनाइन्थ्यो, होइन, कतिवटा सिनेमा त 51 दिन मनाउनैको लागि अरू सबैतिरबाट उत्रे पनि कुनै एउटा सिनेमा हलमा चाहिँ नै हुनसक्छ आफैले टिकट लिएर भए पनि जसो तसो त्यो दिनसम्म पुऱ्याएर 51 दिन मनाउने गरेको थियो, किनकि यो एउटा रेकर्ड पनि हो नि त आफैमा भन्ने हिसाबले पनि गरिन्थ्यो। तर लाली बजारको यति बेला कुरा गर्ने हो भने लाली बजार वैशाखको 25 गतेबाट प्रदर्शनमा आएको है, वैशाखको 25 प्रदर्शनमा आएको यो सिनेमाले हेर्ने हो भने केओएफएक्स हल, भक्तपुर, अनि सिभिल मल, सिटी स्क्वायर, बिग मुभिज, होइन, सिरिसी सिनेमा, त्यस्तै गरी सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बोटवलमा भएको फ्रेन्च सिनेमाज, त्यस्तै गरी इलाम या नेपालगञ्जको सिने रोयल हल, यो सबै हलहरूमा 51 दिन मनाएको छ यो सिनेमाले। अर्को कुरा चाहिँ के भने काठमाडौँमा बेस्ड कुनै एउटा सिनेमा हलमा मात्र होइन, काठमाडौँभित्र काठमाडौँ बाहिर विभिन्न ठाउँहरूमा चाहिँ यो सिनेमाले 51 दिन मनाएको कारणले गर्दाखेरि पनि यो टिम जुन खुसीको जुन माहौल छ त्यो खुसी व्यक्त गर्नको लागि पनि चाँडै नै यो टिमले एउटा फेरि स्पेसल गेट टुगेदर या स्पेसल दर्शकहरूसँगको ग्यादरिङ राख्ने पनि सोच बनाइरहेका छन्। हुन त यो सिनेमाले लगभग राम्रो कमाइ गरे पनि 10 करोड जतिको व्यापार चाहिँ गरिन्छ होला भनेर एउटा टार्गेट राखेर अगाडि बढिरहेको थियो, तर पछिल्लो जुन केही समयदेखि स्पेसली वर्ल्ड कप सुरु भइसकेपछि नेपाली सिनेमाको जुन प्रदर्शनपछिको कमाइ जुन छ वात्तै तल झरेको चाहिँ देखिन्छ है, त्यसले गर्दाखेरि पनि यसको व्यापारको कुरा गर्ने हो भने सायद 10 करोडको हाराहारीमा पुग्छ कि पुग्दैन भन्ने डाउट चाहिँ बाँकी नै छ। एनिवेज, स्वस्तिमा खड्का, रविन्द्र सिंह वानिया, होइन, समायरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, थुप्रै राम्रा राम्रा कलाकारहरूको अभिनय रहेको सिनेमा लाली बजारले जुन एउटा रेकर्ड राखेको छ यो रेकर्डको लागि यो टिमलाई धेरै धेरै बधाई चाहिँ दिन चाहन्छौँ हामी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: सिनेमा इन्डस्ट्रीमा कतिपय सिनेमाहरू यस्ता बनेका छन् जसले एउटा रेकर्ड राख्यो अनि जसलाई लिएर धेरै लामो समयसम्म पनि कुराकानी हुने गर्यो। त्यही सिनेमाहरू मध्येको एउटा सिनेमाको कुरा गर्ने हो भने जुन सिनेमा 1997 रिलिज भएको थियो, सिनेमाको नाम थियो करोडपति। मैले नाम भन्ने बित्तिकै तपाईँहरूले बुझिसक्नु भएको छ म कुरा गर्दैछु भुवन केसी अनि सुस्मिता केसीद्वारा अभिनय गरिएको सिनेमा करोडपतिको, जुन सिनेमाको गीतहरू पनि प्रायः सबै हिट रहेको थियो, फिल्म पनि सुपरहिट रहेको थियो, एकदमै राम्रो रेस्पोन्स पाएको सिनेमा थियो। यो सिनेमा भुवन केसीको आफ्नै होम प्रोडक्सनमा बनाएको सिनेमा थियो, होइन? सो एक्सन, रोमान्स, यस्तै यस्तै किसिमको थिमलाई लिएर बनाएको सिनेमाले त्यो बेला एकदमै धेरै राम्रो रेस्पोन्स पाएको थियो। त्यो बेला रिलिज भएको करोडपतिको नाम अहिले पनि हामी सबैलाई याद छ, हामीले अहिले पनि त्यो फिल्मलाई चाहिँ सम्झिने गरेका छौँ, होइन? यति बेला यो सिनेमाको कुरा मैले किन गरेँ, 1997 बनेको सिनेमाको यति बेला कुरा किन गरेँ भने, अब लगभग लगभग यही नाम दिएर एउटा अर्को सिनेमा यति बेला बन्दैछ। सिनेमाको नाम राखिएको छ कङ्गाल करोडपति। करोडपति भनिसकेपछि त यसै पनि एकदमै रिच हुनुपर्ने ठाउँमा अगाडि कङ्गाल भनेर दिएको छ, सो यो कङ्गाल करोडपति बन्न गएको छ। र यो सिनेमाको कुरा मैले यस कारणले पनि गरेँ किनकि करोडपतिमा भुवन केसीलाई कास्ट गरेको थियो र निकै चर्चा पाएको सिनेमा थियो भने, यो सिनेमा कङ्गाल करोडपतिको जुन म कुरा गर्दैछु, यो सिनेमामा भने मुकुन भुषाललाई कास्ट गरेको छ यो लिड एक्टरको रूपमा, यो लिड रोलमा चाहिँ। मुकुन भुषाल भन्ने बित्तिकै खै किनौ यसै पनि एक्सपेक्टेसन हाई हुन्छ। एउटा यस्तो ब्याकग्राउन्डबाट आएका व्यक्ति हुन् जसले चाहिँ नि थिएटरको एउटा राम्रो रेकर्ड राखिसकेको, असाध्यै राम्रो अभिनय गर्ने कलाकार भनेर त्यो किसिमको एउटा परिचय बोकेको कलाकार हुन् मुकुन भुषाल। र मुकुन भुषाललाई लिड एक्टरको रूपमा कङ्गाल करोडपतिमा कास्ट गरिएको छ भने त्यसको अर्थ सिनेमामा केही न केही विशेषता त छ, किनकि मुकुन भुषालको अवस्थालाई हेर्ने हो भने यति बेला उनलाई थुप्रै सिनेमाहरूको अफर एकपछि अर्को आइरहेकै छ, तर पनि उनले यो सिनेमालाई चुज गरे भन्नुको अर्थ सिनेमाको कथा समथिङ केही इन्ट्रेस्टिङ हुनै पर्छ। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यो कङ्गाल करोडपतिले हुनसक्छ मुकुन भुषाललाई अझै एउटा उनको करियरमा चाहिँ इटा थप्ने काम गर्छ कि होइन, भोलि अवार्डसम्म पुर्याउँछ कि विषय हेरेर, किनकि उनले आफैले पनि के बताएका छन् भने निकै इन्ट्रेस्टिङ, निकै नै इन्ट्रेस्टिङ छ यो कथा, त्यसैले पनि मैले चाहिँ यसलाई एक्सेप्ट गरेको भनेर भनिसकेका छन्। सो हामी के आशा गरौँ भने 1997 रिलिज भएको करोडपति, जसले चाहिँ त्यो लेभलको एउटा होइन रेकर्ड राख्यो, हुनसक्छ कङ्गाल करोडपतिले त्यो रेकर्ड पनि ब्रेक गर्छ कि सायद। हामी अहिलेदेखि नै यो टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ, होल टिमलाई, कङ्गाल करोडपति होल टिमलाई र स्पेसली मुकुन भुषाललाई।

0: ब्रिगेड अफ गोर्खास पात्रोमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ। ब्रिगेड बेला समेत हुने कार्यक्रम अन्तर्गत आज क्विन्स एभेन्यू अल्ड्रोसटमा क्युजिएस र वान आरजेआर बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युओजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो सभा 2 बजेपछि बिएफपिएस फोर्सेस न्युज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे सुरु भएर साँझ 6 बजे समापन हुनेछ। फानबर र अल्लसटका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड बेलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप, ब्रिगेड अफ गोर्खास महिला भलिबल प्रतियोगिता, गोर्खा इन्टेक 25 का सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ। विश्वकप फुटबलको अन्तिम 32 घाना विरुद्धको खेलमा कोलम्बियाले 1-0 अग्रतालाई कायम राखेको छ। अमेरिकाको कान्सास सिटीमा भइरहेको खेलमा कोलम्बियाले पहिलो हाफमै जोनारियासको गोलमा लिएको अग्रता दोस्रो हाफ चलिरहँदा पनि कायम राखेको छ। यो खेलपछि अन्तिम 16 प्रतिस्पर्धा गर्ने समीकरण पूरा हुनेछ। यो खेलको विजेताले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डको सामना गर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट विजयी भइसकेका छन्। कर्णाली प्रदेशका 33 स्थानीय तह मौसम मापन केन्द्र विहीन भएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलका अनुसार कर्णाली प्रदेशका 79 स्थानीय तहमध्ये 46 स्थानीय तहमा मात्र मौसम मापन केन्द्र सञ्चालनमा छन्। केन्द्र सञ्चालनका लागि स्थानीय र प्रदेश सरकारको साथ खोजिएको उहाँको भनाइ छ।
1: अब जल र मौसम विज्ञान विभागले मात्रै चाहिँ केन्द्रहरू स्थापना गर्नलाई चाहिँ एकैचोटि धेरै खर्च लाग्ने हुँदा हामी स्थानीय तहका सरकारहरूसँग मिलेर यो चाहिँ स्थापना गर्ने भनेर चाहिँ भनिरहेका छौँ र यसमा चाहिँ प्रदेश सरकारले पनि केही सहयोगको चाहिँ हामी गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ आइरहेका छन्। तर प्रदेश सरकारको बजेट चाहिँ आइसकेको अवस्था छ। त्यसले गर्दा अब स्थानीय सरकार अथवा चाहिँ धातु निकायहरूबाट विकास साझेदार संस्थाहरूबाट चाहिँ हामी त्यो गर्ने पहल चाहिँ गरिरहेका छौँ।
0: मापन केन्द्र नहुँदा हिमाली पहाडी जिल्लाको पूर्व जानकारी पाउन समस्या हुने गरेको छ। कर्णालीमा 71 स्थानमा मौसम मापन केन्द्र सञ्चालनमा छन्। त्यस्तै जलमापन केन्द्र 31 स्थानमा छन्। नारायणगढ बुटोल सडक पूर्वी खण्डमा कालोपत्री तथा ढलान सडक निर्माण सम्पन्न भएको छ। गैंडाकोटदेखि दाउन्नेसम्मको 65 किलोमिटर खण्डमा सम्पूर्ण निर्माण सकिएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभएको छ। अब सडक सुरक्षा अन्तर्गतका काम मात्र बाँकी छन्। अब पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास ब्याङ्क एडिबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ बुटोल सडक आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। दाउन्नेदेखि बुटोलसम्म 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छ। 2019 चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना COVID-19 महामारी, वन क्षेत्रको रुख कटर मटेरियल लगायत कारणले समयमै सम्पन्न भएको थिएन। बागलुङका 77 स्थानका खानेपानी मुहानमा दिशामा पाइने कीटाणु कोलिफर्म भेटिएको छ।
2: गाउँ गाउँ पुगेर खानेपानीका मुहानबाट नमुना पानी संकलन गरी स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलिफर्मका कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमोद शर्माले जानकारी दिनुभएको छ। स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा सो कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डेली प्रसाद आचार्यले बताउनु भएको छ। खानेपानीको गुणस्तर सर्भिलेन्स अन्तर्गत जिल्लाका 369 खानेपानीको मुहान परीक्षण गरिएको थियो। बागलुङका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा रहेका पानीको मुहानमा परीक्षण हुन बाँकी छ भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा कोलिफर्म भेटिएको छैन। सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको 138 खानेपानीको मुहान परीक्षण गर्दा 27 खानेपानीको मुहानमा कोलिफर्म फेला परेको छ। चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खान हानिकारक हुन्छ। खानेपानीलाई उमालेर अथवा अन्य प्रविधिको प्रयोग गरेर मात्र पिउन अनुरोध गरिएको छ।
0: अमेरिकाले 250 स्वतन्त्रता दिवस मनाउँदैछ। न्युयोर्क सिटीको टाइम्स स्क्वायर लगायत ठाउँमा विशेष कार्यक्रम गर्न लागिएको छ। राष्ट्रपति ट्रम्प दिवस मनाउने साउथ टकटकको माउन्ट थ्रसमर हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँले कर्मीका कारण दिवस मनाउने

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी तपाईँको प्रिय कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। आज पनि श्रोताहरू विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रममा आज पनि एकजना विशेष नारी विशेष पाहुना हुनुहुन्छ हामीसँग, र उहाँ मनिषा गोले हुनुहुन्छ श्रोताहरू। र उहाँ चाहिँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ श्रोताहरू। उहाँको आफ्नै डान्स एकाडेमी छ भनौँ, डान्स स्टुडियो छ भनौँ, समीर डान्स स्टुडियो। र उहाँ मनिषा कोरियोग्राफी भनेर पनि हामी धेरैले चिन्ने गर्छौँ। र आजको पाहुना आज हामीसँग मनिषा गोलेजी हुनुहुन्छ र उहाँसँगको बसाइमा रहनेछौँ लगभग एक घन्टासम्म, र कुराकानी हुने श्रोताहरू विशेष गरेर कथक डान्सकै वरिपरि हामी रहेर कुरा गर्छौँ आज, र उहाँको कोरियोग्राफीको वरिपरि रहेर कुरा गर्छौँ आज। र मनिषाजी हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ, आउनुहोस्। अब हामी अबेर चाहिँ नगरौँ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते मनिषाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, एकदमै ठिक छु हजुरलाई।
0: म पनि सन्चै छु, थ्याङ्क यू सो मच। अनि हाम्रो विश्वभरि छरिएर बस्नु

0: का श्रोताहरूको तर्फबाट र मेरो तर्फबाट यहाँलाई स्वागत पनि गर्न चाहन्छौँ आजको नारीमा.
1: थ्याङ्क यू सो मच.
0: अनि तपाईँ आजको नारीमा आउनुभएको छ, तपाईँ कथक डान्सर हुनुहुन्छ होइन, तपाईँको डान्सहरू म धेरै हेरिरहन्छु, तपाईँको डान्सको क्लिपहरू विशेष गरेर होइन धेरै हेरिरहन्छु. र कथक डान्स गर्नु थाल्नुभएको चाहिँ कति वर्ष भयो त यो क्षेत्रमा भनौँ न लाग्नु भएको भनौँ?
1: डान्स फिल्डमा लागेको चाहिँ लगभग हाम्रो स्टुडियो खोलेको पनि 9 वर्ष भयो. सो मैले 2 वर्ष पछि चाहिँ कथकमा चाहिँ मैले स्टार्ट गरेँ. 6 देखि 7 वर्ष भनौँ कथक डान्स मैले सिक्न थालेको चाहिँ सिकाउन थालेको चाहिँ त्यस्तै 5 वर्ष जति भयो.
0: ए हजुर हजुर, 6-7 वर्ष भयो तपाईँको होइन यो यात्रा भनौँ न कथक डान्सरको यात्रामा हुनुहुन्छ तपाईँ आज कथक डान्सर होइन, र कोरियोग्राफीहरू पनि धेरै गर्नुभएको छ तपाईँले. र कसरी चाहिँ यो क्षेत्रमा चाहिँ कसरी चाहिँ लाग्नुभयो, कहाँबाट इन्सपायर हुनुभयो, कि यसको पछाडि केही स्टोरी छ कि के छ?
1: खासमा चाहिँ म गाउँमा हुँदाखेरि नै डान्स प्रोग्रामहरूमा पार्टिसिपेट हुन्थेँ र त्यतिखेरै हामी गाउँबाट कम्पिटिसन जाँदाखेरि चाहिँ लगभग हामी खालि फर्स्ट नै हुन्थ्यौँ. अनि त्यहाँबाट चाहिँ थोरै इन्सपायर भएको, प्लस यसमा चाहिँ अलिकति लाग्नको लागि चाहिँ आफूलाई पनि प्रेरणा मिलेको थियो. अनि त्यसपछि काठमाडौँ आएँ. काठमाडौँ मैले मेरो ब्याचलर गर्दा गर्दा नै मैले चाहिँ यता डान्स स्टुडियो जोइन गरेँ, जहाँ चाहिँ समीर माली सर हुनुहुन्छ, उहाँ चाहिँ मेरो कलेजको फ्रेन्ड भनौँ न, उहाँले डान्स स्टुडियो खोल्नु भएको रहेछ. त्यसपछि हामी दुईजना मिलेर गरौँ न भनेर उहाँले बोलाइसकेपछि चाहिँ म सँगै गएर चाहिँ हामीले स्टुडियो स्टार्ट गर्न थालेको. अनि त्यसपछि लगभग 2 वर्षपछि चाहिँ मैले कथक डान्समा चाहिँ सुरु गरेँ. अनि यो प्रेरणा चाहिँ मेन अब हामी पहिल्यैदेखि गाउँघरमा हुँदाखेरि बलिउड सिनेमाहरू हेर्थ्यौँ, अनि प्रोग्राम डिआइडी प्रोग्रामहरू त्यस्तै हेर्दाखेरि चाहिँ मलाई चाहिँ बलिउड डान्स प्लस क्लासिकल डान्स फर्म चाहिँ एकदम मनपर्थ्यो. अनि त्यसपछि मलाई त्यहाँबाट पनि इन्सपायर्ड भएँ. मेन इन्सपायर्ड भनेको बलिउड एक्ट्रेस हुनुहुन्छ माधुरी दीक्षित, उहाँबाट चाहिँ म धेरै इन्सपायर भएर चाहिँ कथक नै लिन चाहिँ मैले लिएको हुँ.
0: हजुर हजुर, अब कथक डान्स सिकिसकेपछि अरू डान्सहरूमा पनि सजिलो पर्छ होला सायद होइन?
1: हजुर, कथकमा चाहिँ के हुन्छ क्लासिकलमा भने टाइमिङको नलेज, एक्सप्रेसनदेखि लिएर लाइक बडी ल्याङ्ग्वेज, ह्यान्डको मुभमेन्ट, लाइक स्टेपिङहरूमा पनि धेरै क्ल्यारिटी आउने भएको भएर अरू डान्स फर्ममा पनि टाइमिङ बिटको लागि चाहिँ सजिलो हुन्छ. एक्सप्रेसनको कुरामा, क्ल्यारिटीको कुरामा चाहिँ धेरै सहज हुन्छ. तर इज डान्स फर्म भनेको डिफ्रेन्ट हो, त्यही भएर सबै डान्स फर्मको लागि आफ्नो मेहनत त चाहिन्छ नै. सजिलो भन्दा पनि आफ्नै ठाउँमा सबै चिज आफ्नो विशेषता छ र मेहनत सबैमा लाग्छ. जे सजिलो चाहिँ अलिकति चाहिँ चाहिँ सहज चाहिँ हुन्छ.
0: हजुर हजुर, तपाईँले भन्नुभयो माधुरी दीक्षितबाट चाहिँ इन्सपायर हुनु पऱ्यो होइन. माधुरी दीक्षितको विशेष कुन चाहिँ डान्सले चाहिँ तपाईँलाई एकदम तान्यो?
1: बलिउडको उहाँको धेरै गीतहरू छ, 1-2-3 चने के खेत में भन्ने धेरै छन्, अनि मार डाला डोलारे धेरै सङहरू छ उहाँको इन्सपायर हुनुपर्ने. उहाँको एक्सप्रेसन मेनली चाहिँ
0: फेसियल एक्सप्रेसन. हजुर श्रोताहरू, उहाँको डान्स गर्दाखेरि चाहिँ हेर्न लायकको चाहिँ फेसियल एक्सप्रेसन हुन्छ होइन,
1: ग्रेस हुन्छ,
0: एकदम ग्रेसफुल डान्स उसको चाहिँ उहाँको चाहिँ हुन्छ भनौँ. तपाईँको पनि एकदमै ग्रेसफुल डान्स छ नि त, एकदम डान्सिङ तपाईँको एकदमै राम्रो छ होइन. र अब कथक डान्स सिक्दै हुनुहुन्छ, मतलब सिकि सक्नुभएको छ होइन तपाईँले?
1: हजुर, सिक्दै पनि छु स्टिल.
0: ए स्टिल सिक्दै पनि हुनुहुन्छ?
1: सिक्दैछु, सिकाउँदै पनि छु.
0: कुन इयरमा हुनुहुन्छ तपाईँले?
1: मैले यता नेपालको चाहिँ कोर्स मास्टर्स डिग्री मैले सकाइसकेँ कथकबाट नै, पद्मकन्या क्याम्पसबाट जुन टियु एफिलिएटेड हो. यो सकाइसकेपछि मलाई फेरि अझै सिक्नुपर्छ जस्तो लाग्यो र मैले इन्डियाबाट गुरु हुनुहुन्छ मेरो गुरु रञ्जना फड्के, उहाँसँग अहिले म सिक्दैछु. गान्धर्व विश्वविद्यालय जुन इन्डियन युनिभर्सिटी हो त्यहाँको चाहिँ कोर्स अनुसार चाहिँ 6 इयरको चाहिँ मैले अहिले गर्दैछु.
0: हजुर भनेपछि अनलाइन क्लासमा हुनुहुन्छ?
1: हजुर, फिजिकल पनि म इन्डिया गएर पनि सिकेँ, 3 महिना बसेँ कोर्स नै कम्प्लिट गर्नको लागि. 5 इयरको कोर्स कम्प्लिट गरेर आएर अहिले चाहिँ 6 इयरको पनि सक्यो, अब 7th इयरमा जाँदैछु.
0: सिकेर कहिले सिकिन सकिन्न होइन?
1: हजुर हजुर, आफ्नो भोग हुँदो रहेछ मनमा चाहिँ, लाइक सिकौँ अझै सिक्नुपर्छ भन्ने चाहिँ हुँदो रहेछ.
0: जे होस् यो भनौँ न कुनै पनि कुराको, विशेष गरेर सङ्गीतको भनौँ डान्सको भनौँ, यो सिकेर सिकि नसक्नुको, जानेर जानि नसक्नुको हुन्छ होइन. एउटा सिकेपछि अर्को लोभ लाग्दै जान्छ, अर्कोले तान्दै गर्छ. नेपालमा कथक डान्स प्रति भनौँ लेडिजहरू बहिनीहरू विशेष गरेर कतिको चाहिँ आकर्षित हुनुहुन्छ?
1: फर्स्टमा जब मैले स्टार्ट गरेँ, मैले अब मिडिया फिल्डमा त्यस्तो नभएर हो कि त्यतिखेर खासै मैले देखेको थिएन कथक डान्सको क्रेज, क्लासिकल डान्सको क्रेज. अहिले स्टिल सेमी क्लासिकलको चाहिँ बढी क्रेज छ अहिले चाहिँ. तर जब मैले सुरु गरेँ, मैले भिडियोजहरू बनाउन थालेँ, मैले एउटा मेरो अझै पनि दिमागमा छ कि मैले घरमोरे परदेशिया भन्ने गीतमा कभर डान्स गरेको थिएँ, अनि त्यसमा हामीले भिडियो बनाएका थियौँ हाम्रो स्टुडियोबाट कभर. त्यो चाहिँ यसरी भाइरल भयो कि टिकटकमा. त्यसपछि 70 स्टुडेन्ट चाहिँ आउनुभएको थियो जोइन गर्नको लागि, एडमिसन गर्नको लागि. भनेको त्यहाँदेखि चाहिँ अझ क्रेज भएको जस्तो लाग्यो. म प्रतिको क्रेज, अरू गुरुहरू पनि धेरै हुनुहुन्छ, उहाँहरूको पनि योगदान छ यो डान्स फिल्डमा. प्लस मेरो चाहिँ त्योबाट चाहिँ अझ अलि धेरै नै क्रेजहरू बढेको. प्लस अहिले धेरै नै हुनुहुन्छ क्लासिकल फिल्डमा.
0: हजुर हजुर, धेरै चाहिँ टिकटकमा देख्न सकिन्छ होइन, धेरैले टिकटकमा नाचेर राखेको हामी देख्छौँ. अब अहिले स्टुडेन्टहरू कतिजना हुनुहुन्छ तपाईँको यो समीर डान्स स्टुडियोमा?
1: अहिले चाहिँ हाम्रो बिगिनर टु सिनियर हेर्दा 100+ नै हुनुहुन्छ स्टुडेन्ट कथकको, क्लासिकलको. अनि अनलाइन पनि हुनुहुन्छ, अनलाइन नेपाली डान्स क्लासिकल गर्दाखेरि 100+ हुनुहुन्छ, बाहिरकोहरू पनि हुनुहुन्छ.
0: सिधै गीतमा सिकाउनुहुन्छ कि त्यो आउनेहरूलाई तपाईँले, कि पहिला बेसिक नलेज त हुनु पर्यो होइन? यो डान्स सिक्दाखेरि बेसिक नलेज चाहिँ कस्तो हुन्छ? यो अब तबलाको तालमा होइन,
1: हजुर हजुर,
0: नाच्नुहुन्छ तबलाको तालमै सिकाउनुहुन्छ होइन, बोलहरू चाहिँ कस्तो हुन्छ?
1: हाम्रो चाहिँ खासमा फर्स्टमा चाहिँ हामी बेसिक बिगिनर इज क्लासको चाहिँ हामीले कोर्स बनाएका छौँ, जस्तै सिलेबस बनाएका छौँ. बिगिनरमा बेसिक आउँदाखेरि चाहिँ हामीले फुटवर्कहरू, चक्कर कसरी गर्ने, हात कसरी चलाउने, क्ल्यारिटी कसरी गर्ने, प्लस अनि पहिला बेसिक चिजहरू सिकाउँछौँ, जस्तै घुम्ने कसरी, खुट्टा कसरी चलाउने, हात कसरी चलाउने. त्यो पछि चाहिँ हामीले त्यो चिज सिकाइसकेपछि चाहिँ गीतमा सिकाउँछौँ, जसलाई चाहिँ हामी सेमी क्लासिकल भन्छौँ. हिन्दी गीतमा, नेपाली गीतमा उहाँहरूको इच्छा अनुसार हामीले सिकाउँछौँ.
0: धेरै जस्तो त हिन्दी गीतमै डान्स गरेको देखिन्छ होइन?
1: हजुर,
0: किनभने सेमी क्लासिकल गीतहरू भनौँ, सरगम भएको गीतहरू प्राय जसो बलिउडमा
1: राम्रो बनेको छ,
0: बनेको छ. हजुर, पक्का हो. त्यसले गर्दा उताकै गीतहरूमा चाहिँ नाच्ने हामीलाई पनि त्यस्तै मनपर्छ, हेर्नेलाई पनि खासमा भन्ने हो भने होइन. त्यही भएर त तपाईँलाई मैले अस्तिदेखि ल्याउन खोजेको है, बिचमा म बिरामी भएँ
1: होइन,
0: क्यान्सल गर्नु पर्यो. खोकीले कस्तो भएको थियो म भने नि, आज बल्ल भेट भयो दुईजनाको.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: र अब के छ, नेपालमा विशेष त काठमाडौँमा धेरै छन् सिक्नेहरू, पनि गाउँबाट काठमाडौँ आउँछन् होइन, कथक डान्सहरू भनौँ, इभन यो क्लासिकल म्युजिकहरू गाउँ गाउँमा प्रायः पुगेको छैन।
3: हजुर,
2: के छ तपाईँहरूको स्टुडेन्टहरूले गएर सिकाउने, होइन आफ्नो गाउँको बच्चाहरूलाई पनि सिकाउने कतिको एन्करेज गर्नुहुन्छ?
3: अहिले चाहिँ हाम्रो प्राय चाहिँ हामी अब काठमाडौँ ललितपुरमै भएको भएर यताकोहरू त आउनुहुन्छ फिजिकल क्लास, अनि यो बाहेक आउट अफ भ्यालीको चाहिँ प्याकेज लिएर उहाँहरू यतै बस्ने गरी पनि आउनु भएको छ। अस्ति धरानबाट आउनुभयो, पोखरादेखि आउनुहुन्छ, आएर एक महिना दुई महिना बसेर सिकेर जानुहुन्छ। कोही चाहिँ म सिकाउँछु भनेर आउनुहुन्छ, कोही चाहिँ अब यतिकै इच्छा लागेर आउनुहुन्छ। तर अहिलेसम्म चाहिँ यहाँबाट सिकेर गाउँतिर सिकाएको चाहिँ मलाई त्यत्तिको याद छैन, तर मेरै सिनियर स्टुडेन्टहरू चाहिँ अहिले 4 चाहिँ आफ्नै स्टुडियो खोलिसक्नु भएको छ।
2: ए हजुर हजुर,
3: उहाँले चलाउँदै हुनुहुन्छ, उहाँहरूको पनि थुप्रो स्टुडेन्ट हुनुहुन्छ क्लासिकलकै।
2: हजुर श्रोता, र बिएफपिएस गोर्खा रेडियोको यो तरङ्गमा तपाईँले आजको नारी सुन्दै हुनुहुन्छ, र आजको नारीमा हामीसँग मनिषा गोले हुनुहुन्छ, उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, उहाँ समीर डान्स स्टुडियोमा हुनुहुन्छ, भनौँ उहाँको आफ्नै भनौँ समीर डान्स स्टुडियो तपाईँको पार्टनर र तपाईँको यो स्टुडियो होइन डान्स स्टुडियो, समीरजीले चाहिँ सुरु गर्नुभएको थियो पहिला होइन?
3: हजुर हजुर।
2: उहाँको पुरा नाम के हो?
3: समीर माली।
2: समीर माली चाहिँ तपाईँको सँगै स्कुल फ्रेन्ड,
3: कलेज फ्रेन्ड
2: एक कलेजमा भेट भन्नु भएको, उहाँ पनि डान्सर हो भनेपछि?
3: हजुर डान्सरै हुनुहुन्छ उहाँ पनि, उहाँ चाहिँ वेस्टर्न फर्महरू गराउनुहुन्छ,
2: माइकल ज्याक्सन
3: त्यस्तो त्यस्तै हिपहप गराउनुहुन्छ, फ्री स्टाइल बलिउडहरू गराउनुहुन्छ उहाँले चाहिँ।
2: समीर माली, माली भनेपछि नेपालकै हुनुहुन्छ?
3: नेवार। हजुर
2: ए ओके,
3: नेवार हुनुहुन्छ उहाँ चाहिँ, खोकनाको स्थानीय बासिन्दा हो तर अहिले चाहिँ थापाखेलमा नेवारै हो।
2: ए हजुर समीर मालीजी, अनि कलेजमा भेट हुनुभएको, उहाँ तपाईँहरूको पार्टनर मात्रै कि
3: अहिलेको लागि बिजनेस पार्टनरै हो,
2: अनि फ्युचरको लागि?
3: ए अब हामी चाँडै बिहे पनि गर्दैछौँ।
2: ल दुईजना डान्सरहरू है बिहे गर्दै हुनुहुँदो रहेछ।
3: हजुर
2: ल, अब हाम्रो तर्फबाट सुरुमै भनौँ शुभकामना तपाईँलाई,
3: तपाईँ
2: दुईजना समीरजीलाई पनि, तपाईँलाई पनि। विवाह चाहिँ कहिले?
3: हामीले चाहिँ यो मङ्सिरमा प्लान गरेका छौँ।
2: ए हजुर हजुर हजुर हजुर, श्रोता र दुईजना डान्सरहरू भनौँ, समीर माली र मनिषा गोले, उहाँले मिलेर उहाँहरू दुईजना मिलेर समीर डान्स स्टुडियो मा चाहिँ विशेष गरेर कथक डान्स र बलिउड डान्सहरू भनौँ, वेस्टर्न डान्सहरू भनौँ, उहाँहरूले सिकाउनु हुँदो रहेछ। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू कहिलेकाहीँ यसो छुट्टी आउँदाखेरि चाहिँ ल बेसिक नलेज चाहिँ यो डान्सको सिकेर जानु पर्ला, कथक डान्सको चाहिँ यो कथक नृत्यको चाहिँ यो बेसिक नलेज अलिकति लिएर जानु पर्यो कस्तो होला भनेर चाहिँ, यसो कहिलेकाहीँ उहाँ पार्टीतिर लड्न भनेर नाच्नु पर्ला कि कसो भनेर सोच्नुहुन्छ भने चाहिँ यहाँ हाम्रो मनिषाजीलाई भेट्न सक्नुहुन्छ, समीर डान्स स्टुडियोमा तपाईँ जान सक्नुहुनेछ। र बेसिक नलेज मात्रै सिक्नुभयो भने पनि, कुनै पनि कुराको बेसिक नलेज मात्र सिकियो भने पनि त्यसलाई अलिकति आफैले पनि बढाउन सकिन्छ होइन
3: मनिषाजी? पक्कै हजुर हजुर।
2: कहाँ छ यो समीर डान्स स्टुडियो चाहिँ?
3: हाम्रो चाहिँ महालक्ष्मी एक महानगरपालिका आई गेस इमाडोलमा छ।
2: ए ओके, इमाडोलमा ललितपुरमा रहेछ। जे होस् उहाँको टिकटकमा चाहिँ मनिषा कोरियोग्राफी भनेर उहाँ हुनुहुन्छ, पक्क पक्कै कोरियोग्राफर नै भनौँ, कोरियोग्राफी नै तपाईँ देख्न सक्नुहुन्छ त्यहाँनिर। सेमी क्लासिकल डान्सहरू, क्लासिकल डान्सहरू यति राम्रो सेमी क्लासिकल गीतमा सरगममा भनौँ, मलाई त फेरि सरगम साह्रै मनपर्छ। सरगम खेलेको, सरगमको जुगलबन्दीहरू हुन्छ नि
3: हो
2: त्यस्तो, अरू इन्स्ट्रुमेन्ट्सको जुगलबन्दी, तबला र घुङ्रुको जुगलबन्दीहरू मलाई साह्रै मनपर्छ। एक दिन हेर्नु आउँला तपाईँ कहाँ, होइन, बोलाउनु भयो भने
3: बोलाउँछु, पक्कै बोलाउँछु, माइन्डमा राख्छु म।
2: श्रोताहरू, हामी अस्ति नै खासमा भेट्ने सल्लाह गरेको, दुई हप्ता अघि नै स्टुडियोमा आउने भनेर तयारी गरेको, तर म अचानक बिरामी भएर, कोल्ड एन्ड कफ त्यही त हो अहिलेको, होइन, खोकीले एकदमै साह्रो पार्यो। अहिले पनि सायद तपाईँहरूले फिल गर्दै हुनुहुन्छ होला, राम्रोसँग क्योर चाहिँ भएको छैन। अनि आज बल्ल दुई हप्ता पछि आज चाहिँ भेट्नै पर्छ, हुँदैन भनेर चाहिँ हामी भेटौँ, होइन, मैले बिहान आज हाम्रो भेट छ है भनेर मेसेज पठाएको थिएँ नि त।
3: हजुर हजुर, मैले याद गरेको
2: थिएँ
3: हजुर।
2: र श्रोताहरू, आजको नारीमा छौँ, आजको नारीमा हामीसँग कथक डान्सर कोरियोग्राफर मनिषा गोले हुनुहुन्छ, उहाँसँगको कुराकानीमा छौँ हामी। र अब यो डान्सको फिल्डमा भनौँ, होइन, नेपालमा स्कोप कस्तो छ, विशेष गरेर यो क्लासिकल डान्सको लागि?
3: मेरो विचारमा र मेरो जुन अहिले एक्सपिरियन्समा चाहिँ राम्रै छ, किनभने अब अरू धेरै ड्यान्सरहरू देख्छु म, उहाँहरू आफ्नो ठाउँमा स्ट्रगल गरिराख्नु भएको छ। मेरो चाहिँ सायद लक पनि होला, नाटेश्वरको आशीर्वाद, मेरो मम्मी बुवाको आशीर्वाद, गुरुहरूको आशीर्वाद अनि सपोर्टले गर्दाखेरि अहिलेसम्म चाहिँ एकदम राम्रो छ। बिगिनिङमा चाहिँ हामीलाई एकदम गाह्रो भएको थियो स्ट्यान्ड लिनको लागि, इस्टाब्लिस गर्नको लागि, तर कोरोना पछि चाहिँ यसरी वात्तै हाम्रो स्टुडियोले पिकअप लियो कि मैले अनलाइनहरू धेरै गर्न थालेँ। क्लासेसहरू युएसको बढी हुनुहुन्छ, क्यानाडाको हुनुहुन्छ, अनलाइन क्लासेसहरू धेरै गर्छु, त्यहाँबाट चाहिँ मलाई इकोनोमिकली अलिकति स्टार्ट लिन सजिलो भयो। अनि यता पनि फिजिकल्ली पनि क्लासेसहरू धेरै राम्रो हुन थाल्यो, र अहिलेको लागि मेरो विचारमा मेरो लागि चाहिँ राम्रो छ।
2: हजुर हजुर हजुर, त्यही त, आफ्नो लागि राम्रो भयो भने अलिकति हल्का हुन्छ, त्यसपछि पो चारैतिर हेरिन्छ त, होइन, अरूलाई कस्तो छ त, मेरो त ठिकै छ भनेर, होइन। जे होस्, श्रोताहरू, अनलाइन क्लासहरू पनि हुने रहेछ, तपाईँहरू टिकटकमा जानुहोला, मनिषा कोरियोग्राफीमा हेर्नुहोला, उहाँसँग कन्ट्याक्ट गर्नुहोला। डान्स गर्नु मन नपराउने अहिलेको समयमा त झन् सायद कोही पनि छैन होला।
3: हजुर हजुर,
2: किनभने न्यास्रो भएर बस्नु भन्दाखेरि चाहिँ अलिकति, होइन, यो भडास भनौँ न, मनको भडास डान्सबाट पनि निस्किन्छ नि, कस्तो हुन्छ त्यो फिल, तपाईँहरू एकदम डुबेर नाच्दाखेरि चाहिँ कस्तो हुन्छ?
3: हामी केही पनि लाइक सम्झिँदैनौँ, हाम्रो दुःख पीडाहरू सबै बोल्छौँ हामी डान्स गर्दाखेरि चाहिँ। मेरो यो छ भनेर दिमागमै आउँदैन, म डान्स गर्दैछु, म आनन्द लिँदैछु, म सेटिस्फाई छु भन्ने चाहिँ फिल हुन्छ। म गर्सँगै नाचिरहेको छु, झुमेर नाचिरहेको छु, त्यो अरूतिर ध्यान जाने कुरै नै आउँदैन, माइन्डै चेन्ज हुँदैन, लाइक त्यहीमै बसेर हामी डान्स गर्छौँ, आनन्द लिन्छौँ। स्पेसली
2: अब यो कथक डान्सको कुरा गर्दाखेरि, विशेष गरेर यसको सुरुवात चाहिँ कस्तो छ हौ, यसो तपाईँलाई थाहा छ, अघि नाटेश्वरको भनौँ न, नाटेश्वर भगवान्को नाम लिनुभयो, होइन, नाटेश्वर भगवान्को आशीर्वादले भनेर भन्नुभयो, यसको सुरुवात
3: यो डान्सको,
2: हजुर, कस्तो छ
3: यो डान्सको सुरुवात चाहिँ? अब धेरै विद्वान अनुसार चाहिँ डिफ्रेन्ट छ, कसैले भन्नुहुन्छ कृष्णजीबाट, कसैले नाटेश्वर शिव पार्वतीबाट, कसैले कथा भन्दै गर्दाखेरि चाहिँ यो डान्स चाहिँ उत्पत्ति भयो भन्ने कुराहरू पनि छ। तर हामी नाटेश्वरलाई चाहिँ किन मान्छौँ भने चाहिँ, हामी जुन घुङ्रु लाउँछौँ खुट्टामा, हामी चाहिँ नाटेश्वरको प्रसाद हो भनेर हामीले ग्रहण गर्छौँ, अनि हामी डान्समा नटराज भनेर मान्छौँ, त्यही भएर हामी चाहिँ नाटेश्वरलाई नै प्रणाम गरेर फर्स्टमा डान्सहरू गर्छौँ।
2: यसो हेर्दाखेरि पनि त त्यो भगवान् शिवजीबाटै सुरुवात भएको जस्तो त फिल हामी पनि गर्न सक्छौँ है, यसो सोच्दाखेरि पनि, किनभने उहाँको ताण्डव
3: हो
2: विशेष गरेर त
3: हो
2: त्यो पनि त क्लासिकल डान्स, यसो हेर्नुहोस् त, होइन,
3: हजुर, ताण्डव नाच, पार्वतीबाट लास्य डान्स,
2: हजुर हजुर। जे होस् श्रोताहरू, सुरुवात भगवान् शिवजीबाट भएको भन्ने हामीले सुन्दै आएका नै छौँ, र कथाहरू बेग्ला बेग्लै होला, किनभने आफ्नो आफ्नै तरिकाले इन्टरप्रेट पनि गरिएको हुन्छ कहिले काहीँ त, होइन, त्यसले गर्दा जे होस् भगवान् शिवजीको प्रसाद भनेर चाहिँ घुङ्रु लगाइँदो रहेछ, यो कुरा चाहिँ हामीले थाहा पायौँ आज, भगवान् शिवजीको प्रसाद भनेर मान्नुहुँदो रहेछ उहाँहरूले घुङ्रुलाई चाहिँ। र अब यसमा एउटा कथक डान्सरले अब साथी पनि डान्सर पाएपछि चाहिँ एकअर्कालाई कतिको सपोर्ट कस्तो प्रकारको छ?
3: हजुर सपोर्ट एकदमै छ, उहाँले गर्दा नै मेरो डान्सको करियर पनि अगाडि बढेको हो। इच एन्ड एभ्रिथिङमा चाहिँ सपोर्ट गर्नुहुन्छ। मैले कथक बिचमा पनि छोड्न सक्थेँ किनभने यो डान्स आफैमा पनि अलिकति गाह्रो डान्स हो, क्लासिकल भन्ने बित्तिकै रुल्स एन्ड रेगुलेसनमा बसेर गर्नुपर्छ। अब बडी ल्याङ्ग्वेज आउँदैन फर्स्टमा, एक दुई वर्षमा आउँदैन, यो चाहिँ धेरै मेहनत गरिसकेपछि धेरै पछिको प्र्याक्टिस अभ्यासपछि चाहिँ आउने कुरा हो। अनि त्यही भएर बिचमा मैले छोड्न पनि लागेको थिएँ, तर उहाँले चाहिँ पुस गर्नुभयो, तिमीलाई यही डान्स सुट गर्छ, एकदम राम्रो देखिन्छ, गर्नुपर्छ, अझै गर्नुपर्छ, यो मिलेन त्यो मिलेन भनेर करेक्ट पनि गर्नुहुन्थ्यो। त्यहाँबाट अझ आफूलाई चाहिँ अगाडि बढाउन सजिलो भयो। उहाँको सपोर्ट बिना त म यहाँ हुने थिएन। वी आर लकी पनि हो इच अदरको लागि, धेरै लकी पनि छौँ।
2: थ्याङ्क्स टु समीर माली।
4: BFBS गोर्खा रेडियो।

0: र अब तपाईँहरूको यो जुन चाहिँ कथक डान्स गराइ हेर्दाखेरि मनिषाजी,
1: हजुर,
0: म बहुत हेर्छु तपाईँहरूको डान्सहरू है, र थुप्रै अरू पनि हुनुहुन्छ, यसो हेर्दाखेरि तपाईँहरूको डान्स हेर्दाखेरि है तपाईँहरू स्पिरिचुअल्ली पनि एकदमै डुबेको जस्तो मलाई फिल हुन्छ, होइन, भगवान्को साधना पनि उहाँहरूले गर्नुहुन्छ कि क्या हो भन्ने जस्तो लाग्छ, कस्तो छ?
1: हाम्रो चाहिँ फ्रेसमा कथकमा चाहिँ वन्दना पार्टमा चाहिँ हामी भगवान्को स्तुतिहरू गर्छौँ, जस्तै बिगिनरमा हामीले गुरु वन्दना सिकाउँछौँ, त्यसपछि विष्णु वन्दना सिकाउँछौँ, गणेश वन्दना सिकाउँछौँ, सरस्वती वन्दना सिकाउँछौँ, शिव वन्दना सिकाउँछौँ, भनेको चाहिँ भगवान्हरूको रूप हुनुहुन्छ, उहाँलाई इन्टरप्रेट गरेर जुन स्तुति बनेको हुन्छ त्यसमा चाहिँ हामी डान्स सिकाउँछौँ भन्दाखेरि त्यो चिजहरू पनि हामीले बुझाएर सिकाउनुपर्छ। त्यो हुँदा भगवान्को बारेमा सबै चिज व्याख्याहरू त्यही चिजको वर्डिङमा हामीले चाहिँ डान्स गर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि हामीले चाहिँ साक्षात भगवान्लाई सम्झेर नै डान्स गर्यो भने अझ त्यसमा 100% आउने हो नि त। त्यही भएर अध्यात्मको कुरा पनि मलाई यो डान्सले, पहिला म यस्तो डान्सर थिएँ कि म नास्तिकै भनौँ, जब म भगवान् छ र भन्ने हुन्थ्यो दिमागमा, तर जब मैले कथकमा प्रवेश गरेँ, एउटा स्पिरिचुअल त्यो चिजहरू प्लस आफूमा पनि एउटा डिसिप्लिन, कहिले पनि कुर्ता लगाएर हिँड्ने मान्छे पनि होइन खासै, तर पनि यो डान्सले एकदमै आफ्नो व्यवहारिक कुरा, आफूभन्दा ठुलो गुरुलाई चाहिँ सम्मान गर्नुपर्छ, भगवान्लाई चाहिँ मान्नुपर्छ, मन्दिर जाँदाखेरि ढोगेर प्लस हामीले जुन वर्डिङमा काम गर्दाखेरि त्यो छ कि छैन भनेर हामी मूर्तिहरू हेर्ने गर्छौँ, अनि त्यही अनुसार हामीले स्टेप्सहरू बनाउँछौँ। त्यो हुँदाखेरि धेरै कुराहरू सिक्ने मौका पनि हो, प्लस यो स्पिरिचुअल चाहिँ मलाई लाग्छ।
0: मैले हेर्दाखेरि मलाई त्यो भावना आउँछ क्या, तपाईँहरूले डान्स गरेको हेर्दा, म क्लिपहरू प्रायः हेर्छु होइन, हुन त अरू पनि सबै हेर्छु, म न्युजहरू पनि हेर्छु, त्यो धेरै जस्तो न्युज म पुरै बसेर हेर्दिनँ, सबै क्लिपबाट हेर्छु म होइन, अनि तपाईँहरूको डान्सहरू हेर्दाखेरि मलाई स्पिरिचुअल्ली तपाईँहरू एकदमै डेथमा पुगेको होला जस्तो मलाई धेरैचोटि फिल भएको है। अनि अब यो यति राम्रो डान्स गर्नुहुन्छ, स्टेज प्रोग्रामहरू के छ नेपालमा?
1: पर्सनली स्टेज प्रोग्रामहरू चाहिँ हामी स्टुडियोबाट धेरै अर्गनाइज गर्छौँ, तर नेपालमा क्लासिकलै भनेर अर्गनाइज गर्ने चाहिँ अलिक कम नै छ, अनि मन्दिरहरूमा चाहिँ हुन्छ, भजनहरू हुन्छ, क्लासिकल डान्सहरू हुन्छ, तर पनि अब आफ्नो कनेक्सन हुन्छ, उहाँहरूको कन्ट्याक्ट हुनुहुन्छ, हामीहरूलाई चाहिँ खासै एकदम कम आउँछ त्यस्तोमा चाहिँ अफरहरू, तर अरू अरू प्रोग्रामहरूमा चाहिँ आउँछौँ, हामी प्रोग्राम हेरेर जान्छौँ, तर स्पेसली कथकै लागि भनेर चाहिँ प्रोग्रामहरू एकदम धेरै कम चाहिँ लाग्छ मलाई।
0: भजनहरू भन्दाखेरि आजकल भजन पनि कस्तो राम्रो राम्रो भजन हुन्छ है, ग्रुप ग्रुप बसेर भजन साँझ त्यहाँ गर्नुभएको छ पर्फर्म तपाईँले भजन साँझमा?
1: भजन साँझ भन्दा पनि मैले अस्ति नै पञ्चश्री महालक्ष्मी मन्दिरमा चाहिँ गएर गरेको थिएँ, उहाँ एनिभर्सरी समथिङ के थियो उत्सवमा गएर।
0: हजुर हजुर, भनेपछि आफ्नो यो डान्स स्टुडियोबाट चाहिँ धेरै गर्नुहुन्छ तपाईँहरू होइन। अहिले यस्तो छ नि त, यो क्लासिकल सिङ्गिङहरू भयो, क्लासिकल डान्सहरू भयो होइन, भर्खर भर्खर मान्छेहरू एकदम उत्साहित भएर हेर्नु भर्खर भर्खर स्टार्ट भएको छ भनौँ न, यो क्लासिकल सिङ्गिङमा हुनेहरूलाई हेर्नु त भर्खर भर्खर उहाँहरूले, र पनि अब त्यो रागहरू चाहिँ धेरै स्लो रागहरू फेरि हेर्नुहुन्न नि प्रायः जस्तो है, तानेको तानेको हुन्छ, अब त्यो टेलिभिजनमा पनि च्यानल चेन्ज गर्ने हामी गर्छौँ होइन, त्यसले गर्दाखेरि अलिकति अहिलेको समयमा अलिकति भनौँ न भाव पनि बुझाउने, भन्नु खोजेको पनि भन्ने, तर अलिकति फास्ट धेरै आउँदैछ अहिले होइन, त्यसले गर्दा भर्खर भर्खर मान्छेहरूले क्लासिकल डान्स भनौँ, क्लासिकल पर्फर्मेन्सहरू सिङ्गिङहरू भनौँ हेर्नु स्टार्ट गर्नुभएको छ। पहिला त दर्शक हुँदैन भन्थ्यो नि त, दर्शक हुँदैन भन्थ्यो होइन, अनि अहिले त धेरै बुझ्ने, किनभने अहिले त सिङ्गरहरू पनि प्रायः जस्तो क्लासिकल नलेज अलिकति
1: पनि
0: बेसिक नलेज लिएर आउनुहुन्छ। मैले यसो हेर्दाखेरि होइन, धेरै जसोको त्यो गायकीमा चाहिँ त्यो कोही कोही मात्रै हुन्छ होइन, धेरै जसोको गायकीमा चाहिँ अलिकति क्लासिकल सेमी क्लासिकल अलिकति उहाँको त्यो खिटकाहरूबाट थाहा हुन्छ नि होइन। र अब कहाँ कहाँ गर्नुहुन्छ तपाईँहरू डान्स आफ्नो स्टुडियोबाट चाहिँ, काठमाडौँभित्रै मात्रै कि बाहिर पनि जानुहुन्छ?
1: हामीले अहिले चाहिँ तत्काल चाहिँ फिजिकल क्लासहरू गराइरहेको छौँ,
0: हजुर,
1: अनि बाहिर चाहिँ स्पेसली अनलाइनै गराइरहेको छौँ अहिले चाहिँ,
0: भन्नाले स्टेज प्रोग्रामहरू,
1: स्टेज प्रोग्रामको लागि हामी गएका छौँ, बुटबल गएका छौँ, सलाई गएका छौँ, आउट अफ भ्याली चाहिँ म इन्डिया गएँ एकचोटि, अनि प्राय भ्यालीभित्रै गर्छौँ.
0: हजुर हजुर. तपाईँहरूको डान्स भनौँ न यो क्लासिकल डान्सको तपाईँहरू वर्कसप पनि ठाउँ ठाउँमा गर्नुहुन्छ होइन? कतिको सक्सेस हुनुभएको छ ती भनौँ न, यो पनि एउटा मेसेज नै हो नि त होइन? यो क्लासिकल डान्स सिकाउनु यस यो यसको बारेमा फैलाउनु पनि एउटा अवेरनेस नै भन्नुपर्छ यसलाई होइन? अहिलेको समयमा त झन् कतिको सफल हुनुभएको छ तपाईँ?
1: वर्कसप चाहिँ हामीले काठमाडौँ भ्यालीभित्र चाहिँ धेरै गऱ्यौँ, तर आउट अफ भ्याली चाहिँ हामीले गर्ने प्लानमा छौँ. यसै कोअर्डिनेसन चाहिँ भइरहेको छ. अस्ति एउटा पोखराको टिचरसँग कुरा भएको छ, धरानको पनि कुरा भइरहेको छ, अनि अस्ति भर्खर दाङको सरसँग पनि कुरा भयो. हामीले गर्ने चाहिँ अबको नेक्स्ट इयरमा चाहिँ हाम्रो त्यो प्लानिङ छ, वर्कसपहरू आउट अफ भ्याली पनि जानुपर्छ गर्नुपर्छ भनेर. तर मेरो स्टुडियोमा चाहिँ मैले इन्डियन गुरु ल्याएर चाहिँ गरिरहेको हुन्छु.
0: ए हजुर. अनि सुन्नुहोस् न, अब गाउँ गाउँमा भनौँ न चाहिँ तपाईँहरूले पुर्याउनै पर्छ नि होइन? किनभने अब त धेरै यस्तो शिक्षाहरू पनि दिनु जरुरी छ अहिले अहिलेको बच्चाहरूलाई भनौँ होइन, काठमाडौँ भ्यालीभित्र मात्रै बसेर भएन, काठमाडौँमा आउट अफ भ्याली पनि गएर चाहिँ तपाईँहरू फ्री अफ कस्टमा पनि सिकाउनु सक्नु पर्यो भनौँ न. बिचरा फी तिर्न नसक्ने बच्चाहरू हुन्छ, उहाँको बाबुआमाहरूले तिरिदिन नसक्ने हुन्छ होइन, त्यस्तोहरूलाई के छ प्लानहरू, के छ तपाईँको एउटा सेवा भयो तपाईँहरूको?
1: यस्तो सेवा मलाई पनि गर्न मन लाग्छ. हामीले प्लान चाहिँ गरेको स्कुलहरूमा, किनभने यता काठमाडौँ भ्यालीभित्र यति धेरै टिचरहरू हुनुहुन्छ, पेड टिचरहरू, उहाँले त सिकाउनुहुन्छ, गर्न पनि पाउनुहुन्छ. तर आउट अफ भ्यालीको स्टुडेन्टहरू कति धेरै स्कुलहरू छ, त्यहाँ डान्स पनि पुगेको छैन. आफै कोरियोग्राफी गर्ने त्यो ब्याकग्राउन्डबाट म पनि आएको हो खासमा, चाहिँ त्यहाँ टिचर पनि हुँदैन, आफै नाच्ने, आफै प्रोग्राम जाने, अनि आफै नै त्यो हुँदाखेरि डान्सको स्तर प्लस कति चिजहरू सिक्न पाएको हुँदैन. हाम्रो कथक बाहेक अरू लोक डान्सहरू पनि धेरै छन् जसले चाहिँ जातित्वको बारेमा पनि बुझाउँछ. तामाङ भनेको कस्तो कला, उसको संस्कार के हो भन्ने कुरा सबै त्यही डान्सभित्र नै हुन्छ. त्यो हुँदाखेरि त्यो चिजहरू पनि सिक्ने मौका चाहिँ पाउनुपर्छ जस्तो लाग्छ मलाई. इफ इन केस कोही यस्तै हामी आफै पनि अर्गनाइज गरेर चाहिँ गएका छौँ, तर पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ यस्तो प्रोग्राममा भने म चाहिँ रेडी छु.
0: हजुर हजुर. अब तपाईँहरूले पहिलो पहिला त तपाईँहरूले नै चाल्नु पर्यो. अब भर्खर अब यो मङ्सिरमा विवाह गर्दै हुनुहुँदो रहेछ, विवाह बन्धनमा बाँधिँदै हुनुहुँदो रहेछ. पहिला अब विवाह बन्धनमा बाँधिसकेर श्रीमान श्रीमती दुवैजना गएर भनौँ होइन, ठाउँ ठाउँमा सेवा गर्ने चाहिँ चाँजो मिलाउनु होला तपाईँहरू होइन?
1: हजुर पक्कै.
0: किनभने रहर उनीहरू धेरै हुन्छन्
1: हजुर
0: होइन, सिक्ने ठाउँ पनि पाइरहेको हुँदैन
1: हजुर होइन,
0: सिकाउने टिचर पनि छैन, अब ठुलो ठाउँमा गएर सिक्न पनि सकिन्न
1: हजुर हजुर.
0: त्यसले गर्दा भनौँ न उहाँहरूको लागि एउटा भनौँ न तपाईँहरू सेवाको रूपमा गर्नु जानुभयो भने त तपाईँहरू एउटा भगवान् स्वरूप भएर पुग्नुहुन्छ नि उहाँ
1: हजुर
0: होइन. यो चाहिँ मेरो एउटा तपाईँलाई आग्रह भनौँ, सुझाव भनौँ, जेसुकै भनौँ.
1: हजुर हजुर पक्कै पनि. बीएफबीएस गोर्खा रेडियो, गोर्खा
2: रेडियो. साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk. BFPS
0: गोर्खा रेडियो. अनि यो क्षेत्रमा के छ तपाईँको सपना? अब क्लासिकल डान्स त गरिँदैछ, सिकाइँदैछ होइन, आफूले पनि धेरै राम्रो गर्दैछ. हुन त अब जति सिक्यो उति, जति गहिरामा गयो उति डुब्दै जानु मनपर्ने क्षेत्र हो यो होइन, डान्स भन्ने कुरा. त्यसले गर्दाखेरि सपनाहरू पनि हुन्छ नि, यस्तो गर्नु पाए हुन्थ्यो नेपालमा, मैले पनि यस्तो गर्नु पाए हुन्थ्यो भन्ने के छ?
1: मेरो चाहिँ सपना मिडिया फिल्ड नै हो. अहिले मैले आफ्नो कति धेरै खर्च गरेर रिलहरू बनाइरहेको छु. मलाई चाहिँ राम्रो क्लासिकल एउटा मुभीमा चाहिँ पर्फर्म गर्न मन छ. मेरो इच्छा सपना चाहिँ त्यही हो, एउटा कुनै मुभीमा हुन्छ. इन्डियन गानाहरू इन्डियन सिनेमामा धेरै छन् तर नेपालीमा छैन, खासै भनौँ भने राख्नु नै हुन्न कतिले त. तर मलाई चाहिँ मुभीमा एज अ लाइक हिरोइन भएर चाहिँ होइन कि, प्लस डान्स चाहिँ पर्फर्मेन्स गर्न मन छ. एज माधुरी दीक्षित उहाँले जसरी गर्नुभएको छ मुभीहरूमा, त्यसरी नै मेरो सपना चाहिँ एउटा त्यो छ. प्लस अब मेरो आफ्नो फलोवर्स बढाउने, आफ्नो नाम कमाउने त छँदैछ, त्यही भएर रिलहरूमा पनि अलिक मेहनत गर्दैछु.
0: समाजको लागि के गर्नुहुन्छ अब यो तपाईँको पेसामा, भनौँ पेसै भनौँ होइन मार्फत
1: समाजको लागि चाहिँ अघि हजुरले पक्कै पनि भन्नुभयो, त्यो कुरा पनि मैले माइन्डमा राखेको छु.
0: त्यो छँदैछ, अरू तपाईँको माइन्डमा भएको चाहिँ के छ?
1: समाज सेवा चाहिँ मैले नदेख्ने गरी डान्सको बाट त हजुरले भन्नुभएको जस्तै गरेँ, तर त्योभन्दा बाहेक पनि म समटाइम्स गएर चाहिँ मानव आश्रमतिर गएर खाना खुवाउने, त्यहाँ डिस्ट्रिब्युट गर्ने, गुम्बाहरू बनाइरहेको छ भने म आफ्नो पर्सनली पनि सपोर्ट गरिरहेको हुन्छ.
0: एकदमै राम्रो. अब तपाईँ कुनै एउटा वृद्ध आश्रममा गएर दुईवटा डान्स गरिराखिदिनु भयो भने विचाराहरूमा खै त्यो दिन उहाँलाई हल्का हुन्छ
1: होइन,
0: त्यो पनि हो. अब जे होस् आजको हाम्रो कार्यक्रम आजको नारीमा छौँ श्रोताहरू, र हामीसँग मनिषा गोले हुनुहुन्छ, उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, र चाँडै नै विवाह बन्धनमा पनि बाँधिनु हुँदै रहेछ उहाँ, र साथमा उहाँ डान्स पनि गर्दै हुनुहुन्छ, साथसाथमा समाज सेवा पनि भर्खरै उहाँले भन्नुभयो, ठाउँ ठाउँमा जाने समाज सेवा गर्ने थाहा नदिकन भन्नुभयो होइन तपाईँले. जे होस् भनिन्छ नि, सेवा गर्दाखेरि एउटा हातले दिएको अर्को हातले थाहा नपाउँछ अरे भन्ने हामी सुन्छौँ होइन, ठिकै हो. तर अहिलेको समयमा अब थाहा दिन पनि जरुरी छ नि त, अरूले पनि त सिक्नु पर्यो होइन. मनिषाले पनि यस्तो गर्दै हुनुहुँदो रहेछ, हामी पनि गरौँ न भन्ने अरू डान्सरहरूलाई एउटा हुन्छ नि, एउटा मेसेज हुन्छ, एउटा लेसन हुन्छ, एउटा एन्करेजमेन्ट हुन्छ होइन. त्यसले गर्दाखेरि भन्नु पनि जरुरी छ कि कसो.
1: हजुर हजुर.
0: र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू अनलाइन क्लास गर्नु चाहनुहुन्छ भने मनिषा कोरियोग्राफीमा जानुहोला टिकटकमा. अनि अरू के छ तपाईँको कन्ट्याक्ट गर्न चाहेमा, चाहे अब समीर डान्स स्टुडियोमा पनि तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, पेज छ समीर डान्स स्टुडियोको,
1: पेज छ, प्लस मेरो आफ्नै मनिषा कोरियोग्राफी पेज पनि छ, व्हाट्सएप पनि छ, टिकटकमा पनि गर्न सक्नुहुन्छ, इन्स्टाग्राम गोले मनिषा छ, सोसियल मिडियाहरू प्राय हजुरले मनिषा गोले या मनिषा कोरियोग्राफी समीर डान्स स्टुडियो जसरी पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ.
0: हजुर हजुर, चारैतिरबाट चाहिँ तपाईँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ. तपाईँ आफूले सिक्न चाहनुहुन्छ भने, आफ्नो छोराछोरीलाई सिकाउन चाहनुहुन्छ भने, मुद्राहरू हुन्छ नि, मुद्राहरू के हुन्छ अलिकति भनिदिनुहोस् न.
1: हाम्रोमा चाहिँ मुद्रा भन्नाले स्पेसली चाहिँ भरतनाट्यम डान्समा चाहिँ बढी मुद्राहरू हुन्छ.
0: हजुर हजुर.
1: हाम्रो पनि नहुने होइन, लाइक मुद्रा पनि सिङ्गल ह्यान्डको मुद्राहरू हुन्छ, डबल ह्यान्डको मुद्रा हुनुहुन्छ. अब हजुरले भर्खर गर्नुभयो, यो चाहिँ अरला मुद्रा भन्छ यसलाई चाहिँ. अरला मुद्रा चाहिँ हामी यसरी अगाडि राखेर चाहिँ हामी गर्छौँ, जसलाई चाहिँ उत्पत्ति पोजिसन भन्छौँ.
0: अनि
1: प्राय पताका सर्पसेस भनेको हामी डान्समा चाहिँ ह्यान्ड मुभमेन्टहरू गर्दाखेरि चाहिँ स्पेसली पताका सर्पसेस हातहरू सुची भनेको यो पोइन्ट आउट गर्नको लागि, मुष्टि भनेको यो भयो यसरी शिखर,
0: मुष्टि भनेपछि मुठी.
1: हजुर हजुर,
0: यसको पनि अर्थहरू होला है. हजुर होस्, बिस्तारी बिस्तारी बुझौँला, अब चिनाजाना भएको छ होइन. तपाईँ कुनै दिन म आउला, अर्को पालि फेरि तपाईँको प्रोग्रामहरू ठुल्ठुलो प्रोग्रामहरू हुँदाखेरि यसो हामीलाई पनि सम्झिनु होला, तपाईँलाई पनि हामी सम्झिन्छौँ तपाईँलाई पनि होइन. र आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लाग्यो मनिषाजी. अब जाँदा जाँदै हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: फर्स्टमा चाहिँ मेरो साथी हुनुहुन्छ युकेमा, रितु गोले, मेरो बेस्ट फ्रेन्ड हो, अनि गाउँमा हामी सँगै पढ्थ्यौँ, बच्चैदेखि सँगै पढेको. अहिले चाहिँ ऊ उता छ, उसको हस्बेन्ड चाहिँ युके लाउरे हो.
0: ए ओके.
1: हजुर, अनि ऊ त्यही बस्छ, उसलाई चाहिँ धेरै धेरै माया. अनि
0: रितु गोली, मेरो पनि धेरै धेरै माया है तपाईँलाई.
1: अनि बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई चाहिँ धेरै धेरै धन्यवाद. अगाडिदेखि हामीले सुन्नुभयो, मेरो मनको कुराहरू सुनिदिनु भयो र यसरी नै यो कार्यक्रमलाई चाहिँ माया गरिदिनु होला र धेरै धेरै धन्यवाद हजुरले बोलाइदिनु भयो, मेरो दुई शब्द राख्ने मौका दिनुभयो यो अवसरको लागि. एकदमै धेरै हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: हस् हजुरलाई पनि, मनिषा बहिनी तपाईँलाई पनि धेरै धेरै धन्यवाद आउनुभयो यति टाढाबाट, भनौँ न इमाडोलदेखि आउनुभयो यहाँ स्टुडियोसम्म र क्लास पनि छोडी छोडी आउनुभयो सायद, र समय दिनुभयो, कुराहरू राखिदिनु भयो, कथक डान्सको बारेमा कुराकानी भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट पनि हामी भन्न चाहन्छौँ.
1: हस् थ्याङ्क यू सो मच.
0: हस् थ्याङ्क यू. हजुर श्रोताहरू, आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ र आजलाई छुट्नुपर्ने हुन्छ तपाईँ हामी र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुना लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते, बाई.

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: विश्वकप फुटबलको अन्तिम 32मा घाना विरुद्ध 1-0 जित निकालेर कोलम्बियाले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डसँगको भेट पक्का गरेको छ।
4: Hear the Colombia roar. It has not been a Kansas City cruise for Colombia tonight, but they are into the round of 16. John Arias, the match winner. Ghana brave and bold, but coming up short. It's finished Colombia 1, Ghana 0.
3: अमेरिकाको कान्सास सिटीमा भएको खेलको 14 मिनटमा जोन एरियासको गोल कोलम्बियाको जितमा निर्णायक भएको हो। यो खेलपछि अन्तिम 16मा प्रतिस्पर्धा गर्ने सबै टोलीको टुङ्गो लागेको छ। विश्वकपमा आजबाट अन्तिम 16को पहिलो खेलमा क्यानाडा र मोरक्को बीच ह्युस्टनमा भिडन्त हुनेछ। भोलि बिहान 3 बजे पाराग्वेले फ्रान्सको सामना गर्नुपर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट पनि विजयी भएका छन्। लियोनल मेसीले फिफा विश्वकप फुटबलका लगातार 8 खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। फिफाका अनुसार पुरुष र महिला प्रतियोगितामा मेसीले कीर्तिमान बनाउनु भएको हो। उहाँले अर्जेन्टिनाले खेलेका 8 खेलमा 13 गोल गर्नुभएको छ। खेलेका दुई विश्वकपमा 7 गोल गर्ने कीर्तिमान पनि उहाँकै नाममा बनेको छ। यस्तै खेलेका विश्वकपभरिमा धेरै गोल गर्ने खेलाडीको सूचीमा मेसी नै अगाडि रहनु भएको छ। मेसीलाई फ्रान्सका किलियन एम्बाप्पेले पछ्याइरहनु भएको छ। मेसीले आफूले खेलेका विश्वकपमा 20 गोल गरिसक्नु भएको छ। आगामी बुधबारदेखि 3 दिनसम्म राहदानी वितरण प्रक्रिया अवरुद्ध हुने भएको छ। राहदानी विभागले असार 29 गतेदेखि नयाँ प्रणालीमा स्थानान्तरण हुन लागेकाले जिल्ला इलाका र विदेशी नियोगबाट दिइने सेवा 3 दिन अवरुद्ध हुने जनाएको छ। यस्तै विभागबाट दिइने सेवा बिहिबार र शुक्रबार अवरुद्ध हुनेछ। नयाँ प्रणालीमा जाँदा सेवा अवरुद्ध हुने विषयमा विभागले गएको फागुन 28 गते सूचना जारी गरेको थियो। वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रको सीमाभित्र परेका तर अझै नहटाएका घर तथा संरचनामा पुनः डोजर चल्न थालेको छ। गण्डक क्षेत्रमा चलाएको अभियान आज पनि जारी छ। शङ्कर आचार्यको रिपोर्ट।
5: कार्यालयका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन 2 डोजर परिचालन गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार चालु आर्थिक वर्षको साल तमामीको समय रहेकाले हाल विद्युत लाइन नकटाई अभियान सञ्चालन गरिनेछ। उत्तरी क्षेत्रबाट सुरु भएको डोजर अभियान क्रमशः दक्षिणतर्फ बढाउँदै नेपाल भारत सीमा क्षेत्रमा सञ्चालन गरिने सडक डिभिजनले जनाएको छ। यसअघि असार 5 गते सडक डिभिजन हेटौँडाले त्रिभुवन राजमार्ग अन्तर्गत सिर्सिया मितेरी पुलदेखि बौहरी गण्डक चोकसम्मको खण्डमा केन्द्र रेखा दायाँ बायाँ 25-25 मिटर भित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउन वीरगन्ज महानगरपालिकासँग सहयोग मागेको थियो। त्यति बेला अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। गत वैशाख 6 र 7 गते पहिलो चरणमा करिब 1200 घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसबेला सडक सीमाभित्र परेका संरचना 25 दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो। तर तोकिएको समयसीमा पछि पनि धेरै संरचना नहटाइएपछि सडक विभागले 2 चरणको अभियान सुरु गरेको हो।
3: हर्मुज जलडमरू खोल्न ओमानले बेलायत र फ्रान्ससँग सहकार्य गर्नुभएको छ। तिनै देशका नेताहरूले मार्ग खोल्ने विषयमा संयुक्त वक्तव्य निकालेका हुन्। विश्व व्यापारका प्रमुख मार्ग भएकाले साझा जिम्मेवारी सम्झेर तेल बोकेका जहाज पार गराउने काम गरिने वक्तव्यमा उल्लेख छ। अमेरिका इरान युद्धका कारण सो मार्ग अवरुद्ध हुँदै आएको छ। अमेरिकाले 250 स्वतन्त्रता दिवस मनाउँदैछ। न्युयोर्क सिटीको टाइम्स स्क्वायर लगायत ठाउँमा विशेष कार्यक्रम गर्न लागिएको छ। राष्ट्रपति ट्रम्प दिवस मनाउने साउथ डाकोटाको माउन्ट रसमोरमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँले गर्मीका कारण दिवस मनाउने कार्यक्रममा कुनै फरक नपर्ने दावी गर्नुभएको छ।
6: We look back on 250 years of glorious freedom and by the way, on July 4th, it's going to be approximately 107 degrees out. And I'm going to go and I'm going to make a really long speech just to show that I can do anything.
3: देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा मधेस प्रदेशमा आंशिक बदलिरहेको छ। साथै बागमती कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भएको पनि महाशाखाले आफ्नो वक्तव्य मार्फत जानकारी गराएको छ।

नमस्कार नमस्कार यहाँहरु सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ मनका आवाजमा रेडियो स्टेशन BFBS गोरखा रेडियो तपाईको छेउमा प्रेत प्रेममा लिएर भेट्न आएकी छु मन्दिरा तपाईँ सन्चै हुनुहुन्छ होला ठिक हुनुहुन्छ होला खुसीमा हुनुहुन्छ होला आनन्दमा हुनुहुन्छ होला हो जिन्दगी यसैको लागि हो खुसी हुनुहोस् रमाउनुहोस् अनि सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस् तपाईँको स्वास्थ्य स्वस्थ रहोस् तपाईँको राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन् यिनै शुभेच्छाका साथ तपाईँलाई हृदयबाट नै स्वागत तथा अभिनन्दन गर्दछु र यो गीत तपाईँको नाममा समर्पित गर्दछु

नाता सम्बन्ध भन्ने कुराहरू चाहिँ अचम्मको है। कति नाता सम्बन्धमा खटपट हुन्छ, कचकच हुन्छ, मनमुटाव हुन्छ, तर पनि आफ्नो भनेपछि आफ्नो हो रे कि फेरि। अनि केही पर्यो भने के गर्ने, अब आफ्नो सम्बन्ध निभाउनु परिहाल्यो, मन त थिएन भनेर त्यो गुनासो पनि गर्ने, अनि परेको बेलामा अप्ठ्यारो बेलामा सहयोग पनि गर्ने, अनि अब चित्त नबुझ्दाखेरि कुरा पनि काट्नुपर्ने, अनि आपत पर्दाखेरि त्यही व्यक्तिहरू नभए पनि नहुने। कस्तो अचम्म छ है हाम्रो यो सम्बन्ध नाता। तपाईँ यसो आफ्नो सम्बन्धहरूलाई, आफ्नो नाताहरूलाई यसो केलाउनुहोस् त, त्यसमा कस्तो व्यवहार छ, कसैमा त्यही सम्बन्धभित्र पनि मिठो सम्बन्ध छ, कसैसँग त्यही सम्बन्धभित्र पनि तितो सम्बन्ध छ, तर फेरि कुनै यस्तै ठुलो कार्यक्रम भयो, केही हुनु पर्यो, अथवा घरमै कुनै पूजा सुजा भयो भने मन परोस् कि नपरोस् बोलाउनै पर्छ, फेरि बोलाएर उनीहरू पनि आउँछन् फेरि, होइन। अचम्मको छ यो संसारमा हाम्रो नाता सम्बन्धहरू। तर जे भने पनि सानसाना कुराले मनमुटा भए तापनि भित्र भनेको यो मेरो मान्छे हो भन्ने एउटा रेस्पेक्ट चाहिँ आउँछ। यस्तै हो, आज हामी धेरै कुरा गरौँला सम्बन्धका बारेमा, प्रेमका बारेमा, जीवनका उतार चढावहरूको बारेमा, मनको बारेमा, कति कुराहरू छन् मनका आवाजमा। यी सबै कुरा म तपाईँसँग साट्नेछु, बाँड्नेछु। एउटा मिठो प्रसङ्ग पनि छ, यो पनि तपाईँसँग म सेयर गर्नेछु। साथै बस्नुहोला मनका आवाजमा, र अर्को गीत तपाईँको मनको लागि। यो गीत हो ब्रोसिस समूहको चाइना कम्पनी, एकताका निकै नै हिट भएको गीत हो, र कहिलेकाहीँ अहिले सुन्दाखेरि पनि रमाइलो लाग्छ। तपाईँले सुन्नुभएको छ कि छैन, सुन्नुभएको छ भने तपाईँलाई याद छ यो गीत, सुन्नुभएको छैन भने सुन्नुहोस्, तपाईँलाई मन पर्न सक्छ।

एउटा असल मित्र गुमाउनु भनेको हामी एक्लो हुनु हो, अनि थुप्रै ईर्ष्या गर्ने, रिस गर्ने अनि हाम्रो पछाडि कुरा गर्ने व्यक्तिहरू हजार भए पनि हामीलाई उनीहरूले पाइलै पछि ठेस लगाउँछन्, बाधा दिन्छन् अनि मनमा चोट लगाउँछन्। त्यसै कारणले हजार मित्र हुनुभन्दा एउटा असल मित्र हुनु जाती हो। त्यसै कारणले एउटा असल मित्र पाउनु भनेको संसार जित्नु जत्तिकै हो। उसको हौसलाले, उसको आत्मविश्वासले, उसको साथले हामी बलियो हुन्छौँ, आधार पाउँछौँ। म छु है मात्रै भनिदिए पनि के किन पाए जस्तो हुन्छ। हामी अगाडि बढ्दाखेरि हामीलाई ठेस लाग्यो भने पनि, ए म लड्न लाग्यो भने मलाई उठाउने व्यक्ति छ, मेरो साथी छ, सबैभन्दा माथि छ, ऊ मेरो लागि जे पनि गर्न तयार छ। त्यो एउटा आड भरोसा पाउनु भनेको कति ठुलो कुरा हो। त्यसै कारणले आफ्ना असल मित्रहरूलाई नगुमाऊ, र ठिकै खालका जसले हामीलाई बाधा पुर्याउँदैनन् तर साथ पनि दिँदैनन् भने त्यस्ता व्यक्तिहरूको, त्यस्ता साथीहरूको पनि मन नभाँचौँ। किनभने मन भाँच्न साथै तिनीहरू दुश्मन बन्छन्। दुश्मन किन कमाउनु पर्यो? एउटा दूरी कायम राखेर रा, उसलाई ठिकठाक पारेर राख्यो भने त ऊ मित्रै हुन्छ नि त, शत्रु किन कमाउनु परेको छ र? एउटा परिधिमा, एउटा सीमामा, एउटा दूरीमा चाहिँ सम्बन्ध कायम राख्नुपर्छ, ताकि उनीहरूसँग ठिकै ठिकै सम्बन्ध बनिरहोस्, एउटा नाता कायम भइरहोस्, ताकि ऊ दुश्मन नबनोस्, बिना कारण तपाईँलाई दुःख नदियोस्, बिना झन्झट तपाईँका कुरा दस ठाउँमा काट्दै नहिनोस्। त्यस्ता मित्रहरूलाई पनि गुमाउने काम नगरौँ, एउटा यस्तो सम्बन्धमा उनीहरूलाई पनि बाँधी राखौँ, जसले घाटा नहोस् फाइदै फाइदा होस्। मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। थुप्रै कुराहरू तपाईँका लागि लिएर आएकी छु, राम्रा राम्रा गीतहरू पनि छन्, यी सबै तपाईँका लागि पस्किनेछु, साथै बस्नुहोला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

गएको हप्ता म असनमा पुगेको थिएँ हरिराम शाहजीको हार्मोनियम बनाउने पसलमा, होइन उहाँले चाहिँ हार्मोनियमहरू ट्युनिङ पनि गरिदिनुहुन्छ अनि नयाँ हार्मोनियमहरू पनि लिएर आएर राख्नु भएको छ, बेच्नु पनि हुँदो रहेछ र बिग्रेका हार्मोनियमहरूलाई बनाउने काम पनि गर्नुहुन्छ। पहिला चाहिँ उहाँ स्टेजमा हार्मोनियम बजाउने सेसन आर्टिस्टको रूपमा स्टुडियोहरूमा हार्मोनियम बजाउने काम पनि गर्नुहुन्थ्यो। अहिले चाहिँ अब उमेर ढल्किँदै गयो, म यहीँ बस्छु आफ्नो यो ट्युनिङ गर्ने काम र बिग्रेका हार्मोनियमहरूलाई बनाउने र नयाँ हार्मोनियमहरू कोही किन्न आए भने त्यो हार्मोनियमलाई बेच्ने काम गर्नुहुँदो रहेछ। धेरै वर्षपछि मेरो भेटघाट भएको थियो, गएको साता एकजनाको लागि हार्मोनियम किन्न भनेर हामी गयौँ र उहाँले मिलाएर दिनु पनि भयो, हामीले हार्मोनियम लिएर आयौँ र त्यसलाई ट्युनिङ पनि गरिदिनु भयो। अनि यसै क्रमको सिलसिलामा कुराकानी हुँदा हुँदै उहाँले कस्तो राम्रो राम्रो कुरा गर्नुभयो कि मन छोयो। सङ्गीतलाई श्रद्धा गरेर सङ्गीतलाई पूजा गर्ने व्यक्तिको सोच व्यवहार अनि सङ्गीतलाई स्वीकार गर्ने तरिका कस्तो राम्रो कि उहाँको त्यो कुराले मन छोएपछि, अनि मनको कुरा त हो र त्यो मेरो मनलाई छोएका कुराहरू म तपाईँसँग बाँड्न चाहन्छु, त्यही भएर मैले यो कुरा चाहिँ तपाईँलाई भनिहालौँ भनेर यो कुरा निकालेकी हुँ। होइन, उहाँले के भन्नुभयो भने सङ्गीतको साधनामा ईश्वरसँग परमात्मासँग लिन हुन सक्ने क्षमता हुन्छ। कसले कति पाउँछ, कसको सोच कति हुन्छ, कसले कसरी चाहिँ अभ्यास गरेर त्यो सङ्गीतको साधनामा लिन हुन्छ, त्यसपछि परमात्माको दर्शन हुन्छ, परमात्माको अनुभूति हुन्छ। हामीले बोलेको कुराहरू पनि उनले सुन्छन्। हामीले के बोल्छौँ, हामीले के भन्छौँ, हामीले के सोच्छौँ, यो त परमानन्दको कुरा हो भनेर उहाँले भन्नुभयो। कस्तो राम्रो कुरा! अनि श्रद्धाले त्यो बाजालाई बजाउने, श्रद्धाले त्यो बाजाको रेस्पेक्ट आदर गर्ने अनि श्रद्धापूर्वक त्यो सङ्गीतलाई माया गर्ने, त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु आज मनको आवाजमा उहाँको कथा।

हजुर, आजीवन त्यही बाजालाई बनाउनु भयो, बजाउनु भयो, अनि बजाउन चाहने नयाँ पिँढीलाई पनि राम्रो सुर लागोस्, राम्रो कान होस् अनि राम्रो सुरको ज्ञान भएर एउटा कुशल कलाकार जन्मिउन्, अथवा सङ्गीतलाई माया गर्ने श्रोताहरूको कान पनि एकदमै तिखारिएको होस्, ताकि राम्रो र नराम्रो भनेर छुट्याउन सक्नुहोस् भन्ने उहाँको मनसाय। निरन्तर एउटा सङ्गीतलाई माया गरेर सङ्गीत प्रेमी, सङ्गीत अनुरागी भएर उहाँले आफ्नो जीवनमा सन्तुष्ट भएर यो कार्य आजको दिनसम्म गरिरहनु भएको छ। र मैले कति वर्ष भयो तपाईँले यो कार्य गर्न थाल्नु भएको भनेर सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो 47-48 वर्ष भयो, एक युग बिताउनु भयो यो क्षेत्रमा। उहाँको नातिले पनि यही कामलाई सिकिरहनु भएको देख्यौँ, पुस्ता हस्तान्तरण भएको पनि हामीले देख्यौँ। एकदम उहाँको त्यो सरल स्वभाव अनि त्यो सङ्गीतलाई माया गरेको देखेर मन एकदमै द्रवित भयो, मन एकदम हर्षित भयो अनि उहाँको कुरा मैले तपाईँलाई सुनाएँ। र धेरै व्यक्तिहरूले त हरेराम शाहजीलाई चिन्नु पनि हुन्छ, र नचिन्ने व्यक्तिहरूलाई पनि मैले बताएँ उहाँ चाहिँ एक सङ्गीत अनुरागी। र खुबीको कुरा गर्ने हो भने सङ्गीत गर्न पनि जान्नुहुन्छ, गाउन पनि जान्नुहुन्छ, बजाउन पनि जान्नुहुन्छ, र उहाँको त्यो हार्मोनियम बनाउने ठाउँमा चाहिँ भित्ताभरि उहाँको इन्टरभ्यू छापिएका पत्र पत्रिकाहरू टाँसिएका थिए। गुलाम अलीदेखि अमर गुरुङदेखि थुप्रै कलाकारहरूसँग उहाँको उठबस भएको अनि उहाँका बारेमा पत्र पत्रिकामा आएका थिए। कसैले हार्मोनियमका डाक्टर, कसैले हार्मोनियमका मिस्त्री, कसैले के टाइटल दिएर उहाँका बारेमा पत्र पत्रिकामा लेखेका कुराहरू पनि त्यहाँ टाँसिएको थियो। भन्दा कोही कोही सङ्गीतलाई माया गरेर आफ्नो योगदान दिइरहन्छन्, त्यस्तै मध्ये एक हुन् हरेराम शाहजी। हरेराम शाहजी नजानिदो रूपमा नेपाली सङ्गीतलाई माया गरिरहेका छन्। एउटा कुनामा बसेर यस्ता सङ्गीत प्रेमी, यस्ता सङ्गीतका साधक थोरै हुन्छन्, तर उनीहरूले सङ्गीतलाई पूजा गर्छन्, माया गर्छन् र सङ्गीतमा आफ्नो जीवन समर्पित गर्छन्। उनी हरेराम शाहको लागि म यो गीत राख्छु आजको

एउटा गाउँमा एउटा केटो थियो होइन, केटो बस्दथ्यो र ऊ गरिब थियो तर सपना धेरै देख्थ्यो र उसको एउटा धोको के थियो भन्दा डक्टर बन्न पाए हुन्थ्यो भन्ने उसको सपना थियो, तर परिवार भने गरिब थियो। अब गरिबको छोराले डक्टर कसरी बन्ने, पैसा छैन। त्यसपछि उसले के गर्यो भन्दाखेरि चाहिँ राति दियो बालेर रा, किताबहरू खोजेर लिएर आएर पढ्न थाल्यो। कहिले मागेर कहिले खोजेर लिएर आएर उसले त्यो किताबहरू पढ्न थाल्यो। अनि एक दिन उसले के भन्यो भने, यदि मैले आज मेहनत गरेँ भने भोलि त पक्कै पनि मेरो भविष्य परिवर्तन हुनसक्छ, चेन्ज त केही न केही आउला नि। त्यसपछि उसले दिन दिनै मेहनत गरेर एउटा रुटिन अनुसार अगाडि बढ्न थाल्यो। सानो सानो पाइला बढाउँदै गयो, बढाउँदै गयो, बढाउँदै गयो, बढाउँदै गयो। थुप्रै वर्ष बित्यो अनि उसले एक दिन आफ्नो सपना पुरा गर्यो। कसरी भन्दाखेरि, उसको जुन मनको सपना थियो नि, उसले त्यो सपनालाई मर्न दिएन। उसले त्यो आफ्नो डक्टर बन्ने सपनालाई पुरा गर्नको लागि चाहिँ भएभरको काम मागेर हुन्छ कि कतै खोजेर हुन्छ कि सापट गरेर हुन्छ कि कतैबाट पाएर हुन्छ कि भनेर चाहिँ उसले यति प्रयास गर्यो र 10 वर्ष लगाएर आफूलाई डक्टर बनाएर छोड्यो। कारण के हो भन्दाखेरि चाहिँ उसको मेहनत, उसको डेडिकेसन, उसको लगनशीलता, उसको धैर्यता। दिनभरि काम गरेर भए पनि, उसले राति टुकी बालेर भए पनि उसले पढ्यो र आफूलाई डक्टर बनायो। भन्नुको मतलब, ट्यालेन्ट छ, खुबी छ, प्रतिभा छ भन्दैमा मानिसले सबै कुरा गर्न सक्छ भन्ने छैन, तर त्यो सबै कुरा हुँदाहुँदै पनि लगनशीलता र त्यो हार्ड वर्क छ नि, त्यसले चाहिँ मान्छेलाई सफल बनाउँछ भन्ने कुरा चाहिँ यही केटाको कथाबाट नै सिद्ध हुन्छ। यो त अब एउटा कथा हो होइन, तर हामीले साँच्चैकै वास्तविक जीवनमा हेर्ने हो भने पनि जसले जसले मेहनत गरे, जसले जसले हार्ड वर्क गरे, उनीहरू सफल भएकी छन्, उनीहरूले एउटा शिखर चुमेकी छन् भन्दा सफलताको लागि कडा परिश्रमको पनि आवश्यकता।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

उनका आवाजलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ तपाईको नजिकै मन्दिरमा छु ल हजुर केही मेरा कुरा सुनाए केही तपाईका कुरा सुने अनि तपाईका पनि आफ्ना मनका आवाजहरू होलान कुनै गीत सुन्न मन छ अथवा कसैको बारेमा जानकारी लिन मन छ वा तपाई मनको आवाजमा के सुन्न चाहनुहुन्छ जे छन् आफ्ना कुराहरू हामीसँग साट्नु होला मनको आवाजका लागि तपाईले इमेल पठाउने ठेगाना mandiradungel3@gmail.com यो ठेगानालाई सम्झिन सक्नुहुन्छ र मैले एउटा इमेल पाएको छु यो इमेललाई सदीक्षाले पठाउनु भएको छ लेख्नुहुन्छ केही वर्ष यतादेखि BFBS गोर्खा रेडियोलाई सुन्दै आएको छु मनको आवाज मेरो साच्चै मनको आवाज बनेको छ आफू नेपालमै छु भन्ने एउटा अनुभूति पनि हुन्छ नेपालसँग जोडिएको अनुभूति हुन्छ त्यसैले BFBS गोर्खा रेडियोमा आउने मनको आवाजलाई समय मिलेसम्म छुटाउँदिन भनेर लेख्नु भएको छ र मेरा केही साथीहरू अस्ट्रेलियामा छन् केही साथीहरू अमेरिकामा छन् र दुई चारजना साथी चाहिँ क्यानाडामा छन् उनीहरू सबैको लागि म थुप्रै थुप्रै माया र सम्झना भन्न चाहन्छु र गीत पनि उनीहरूको लागि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ सदीक्षाले सदीक्षाजी तपाईँले हामीलाई सुनिदिनु भयो कार्यक्रम मन पराइदिनु भयो आभार व्यक्त गर्दछु तपाईँको प्रिय साथीहरूको लागि तपाईँले रोज्नु भएको गीत म यति बेला राख्छु मनका आवाजमा यसै गरी फेरि पनि लेख्नुहोला यो इमेलका लागि धेरै धेरै धन्यवाद

हिजो जस्तो थियो आज त्यस्तो छैन, हिजो हामी जस्ता थियौँ आज त्यस्ता पनि छैनौ, हिजो जस्तो हामीले अनुभूति गर्छौँ आजको अनुभूति बेग्लै छ, हिजोको जस्तो आज अनुभूति नहुन सक्छ, तर हिजो जस्तो हामी थियौँ त्यस्ता चाहिँ अहिले नव युवकहरू नव यौवनाहरू भइरहेका छन्। हामीले त्यो जमाना भोगेर आयौँ, आज उनीहरूले भोग्दैछन्। सानो कुरामा पनि विचलित हुने, सानो कुरामा पनि खितित्त हाँस्नुपर्ने, सानो कुरामा पनि चिच्याई चिच्याई होइन यो मैले गरेको होइन भन्नुपर्ने, अनि आफ्नै संसारमा रमाउने, आफू बस्नलाई अरूलाई दोष दिन पनि पछि नपर्ने, अलिकति आवेगको अलिकति उदार भएको जस्तो, अलिकति म ठुलो भएँ भने जस्तो, अलिकति ममा मानवता छ भने जस्तो, खै कस्तो कस्तो, अलिकति ईर्ष्या, अलिकति घमण्ड, अलिकति परिपक्वता, सबै कुरा मिश्रित, यो एउटा टिनेजर पार हुने बेलाको अवस्थाको सोच हो। थुप्रै युवाहरू छन् अहिले, युवा युवतीहरू जो 13-19 वर्षका छन्, उनीहरूको एउटा सोच, उनीहरूको एउटा रहर, उनीहरूको एउटा अन्डरस्ट्यान्डिङ, विभिन्न कुराहरू हुन्छन्। तर यस्ता व्यक्तिहरूले कहिलेकाहीँ अभिभावकको कुराहरू सुन्छन्, कहिले सुन्दैनन्, कहिलेकाहीँ अरूको कुरा सुन्दै नसुनिकन आफ्नो मात्रै सही हो, आफूले सोचेको मात्रै सही हो भन्दा गलत पनि हुन सक्छ। अहिलेको सानसानो भाइ बहिनीहरूले बुझ्नुपर्ने कुरा चाहिँ यो एउटा आवेगको समय हो, यो एउटा सिक्ने समय हो, यो एउटा अरूबाट पनि जानकारी लिने समय हो। धेरै कुरा जानेको होला, धेरै कुरा सिकेको होला, तर पनि यति बेला भने एकदम सचेतताका साथ, सरलताका साथ सचेत भएर पाइला चाल्ने समय हो, ताकि कुनै पाइला गलत बाटोमा नपरोस्। बस कुरा यति मात्रै हो। जसै जसै उमेर बित्दै जान्छ, जसै जसै दिन बित्दै जान्छ, यो दिनले केही न केही सिकाउँदै जान्छ, अनि हामी परिपक्व हुँदै जान्छौँ, सिक्दै जान्छौँ, अगाडि बढ्दै जान्छौँ। समयले सिकाउँछ भनेको यही हो।

आजलाई छुटिन्छु, अर्को साता फेरि आउँला तपाईँका लागि विशेष कोसेली अवश्य ल्याउँला। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: दैलेखमा कर्णाली नदी बस दुर्घटनाका लागि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली परिचालन भएको छ। इन्स्पेक्टर प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोर सहितको टोली घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार टोलीले पानी मुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। बिहिबार भएको दुर्घटनास्थलबाट 400 मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो। गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ। निर्वाचन आयोग र विश्वविद्यालयमा गरिएका नियुक्ति समावेशी नभएको गुनासो गरिएको छ। संवैधानिक परिषद बैठकले आयोग र सरकारले विश्वविद्यालयमा गरेको नियुक्ति महिला र बहिष्कृत समुदायको प्रतिनिधित्व नभएको टिप्पणी गरेको हो। कङ्ग्रेस नेत्री तथा अधिकारकर्मी मोहना अन्सारीले महिला र बहिष्कृतको नाम नसुनिएको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयमा समेत 7 उपकुलपति नियुक्त गर्नुभएको छ। यस्तै उहाँ नेतृत्वको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त पनि नियुक्त गरेको छ। सरकारले खुला प्रतिस्पर्धा गराएर उपकुलपति छानेको जानकारी गराएको छ। सरकारको 100 दिने बाचाका नाममा साझा यातायातका गाडीको रङ नफेर्न पूर्व मन्त्री कुलमान घिसिङले सुझाव दिनुभएको छ। महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ब्लू बस सञ्चालन गर्ने योजना साझा यातायातलाई जबरजस्ती लात्न नहुने उहाँको भनाइ छ। किसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भए पनि साझा यातायातले विद्युतीय सवारी प्रवर्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको पहिचान बदल्न नहुने राय दिनुभएको छ। हरियो रङ केवल रङ मात्र नभएर वातावरण मैत्री सार्वजनिक यातायात प्रतिको प्रतिबद्धताको प्रतीक पनि भएको उहाँले बताउनु भएको छ। कर्णाली प्रदेशका 33 स्थानीय तह मौसम मापन केन्द्र विहीन भएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कर्णेलका अनुसार कर्णाली प्रदेशका 79 स्थानीय तहमध्ये 46 स्थानीय तहमा मात्र मौसम मापन केन्द्र स्थापना गरिएको छ। केन्द्र सञ्चालनका लागि स्थानीय र प्रदेश सरकारको साथ खोजिएको उहाँको भनाइ छ।
4: अब जल मौसम विज्ञान विभागले मात्रै चाहिँ यो केन्द्रहरू स्थापना गर्नलाई चाहिँ एकैचोटि धेरै खर्च लाग्ने हुँदा हामी स्थानीय तहका सरकारहरूसँग मिलेर यो चाहिँ स्थापना गर्ने भनेर चाहिँ भनिरहेका छौँ र यसमा चाहिँ प्रदेश सरकारले पनि केही सहयोगको चाहिँ हामी गर्न सक्छौँ भन्ने कुराहरू चाहिँ आइरहेका छन्। तर प्रदेश सरकारको बजेट चाहिँ आइसकेको अवस्था छ, त्यसले गर्दा अब स्थानीय सरकार अथवा चाहिँ तात्री निकायहरूबाट विकास साझेदार संस्थाहरूबाट चाहिँ हामी त्यो गर्ने पहल चाहिँ गरिरहेका छौँ।
3: मापन केन्द्र नहुँदा हिमाली पहाडी जिल्लाहरूको पूर्व जानकारी पाउन समस्या हुने गरेको छ। कर्णालीमा 71 स्थानमा मौसम मापन केन्द्र सञ्चालनमा छन्, त्यस्तै जलमापन केन्द्र 31 सञ्चालनमा छन्। बागलुङका 77 स्थानका खानेपानी मुहानमा दिशामा पाइने किटाणु कोलिफर्म भेटिएको छ।
5: गाउँ गाउँ पुगेर खानेपानीका मुहानबाट नमुना पानी संकलन गरी स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलिफर्मका किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमोद शर्माले जानकारी दिनुभएको छ। स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा सो किटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डेली प्रसाद आचार्यले बताउनु भएको छ। खानेपानीको गुणस्तर सर्भिलेन्स अन्तर्गत जिल्लाका 369 खानेपानीको मुहान परीक्षण गरिएको थियो। बागलुङका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा रहेका पानीको मुहानमा परीक्षण हुन बाँकी छ भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा कोलिफर्म भेटिएको छैन। सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको 138 खानेपानीको मुहान परीक्षण गर्दा 27 खानेपानीको मुहानमा कोलिफर्म फेला परेको छ। चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खान हानिकारक हुन्छ। खानेपानीलाई उमालेर अथवा अन्य प्रविधिको प्रयोग गरेर मात्र पिउन अनुरोध गरिएको छ।
3: पोल्यान्डका प्रधानमन्त्रीले रुसबाट हुन सक्ने खतरालाई लिएर आगामी केही महिना चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। मस्कोले नेटोभित्रको मनमुटाव परीक्षण गर्न पोल्यान्डमा आक्रमण योजना बनाएको हुन सक्ने भनिएका बेला प्रधानमन्त्री डोनाल्ड टस्कको भनाइ आएको छ। थप जानकारी अङ्ग्रेजी सेवाका टम पेडीबाट।
6: Polish Prime Minister Donald Tusk said he did not wish to scare anyone, but that Russian threats could not be ignored, and that Poland was preparing for various situations. Moscow has already been appearing to test NATO's defences over the past year, with several alleged incursions of drones and fighter jets into the territory of member states.
3: राके पढेको खरो चुनौतीका बीच डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम सोह्रमा पुगेको छ। अमेरिकाको मायामा भएको अन्तिम 32 खेलमा के पढेमाथि अर्जेन्टिनाले 3-2 को नतिजा निकालेको छ।

बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफबिएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता। शनिबार हामी भगवान् शिव जो अर्धनारीश्वर हुनुहुन्छ, आशुतोष हुनुहुन्छ र औढर दानी मानिनु

गर्ने गर्दछु। हाम्रो उपासनाबाट प्रसन्न भएर विविध रूपमा रहनुभएका भोलेनाथ प्रसन्न हुनुहोस् र भगवान्को चरणको जो भक्ति छ त्यतातर्फ अग्रसर हुने कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत यो विविध चर्चाहरू गरिरहेका छौँ र हामीले विभिन्न समयमा विभिन्न चर्चाहरू गर्ने गर्दछौँ। यो वास्तवमै चर्चा गर्ने विषयहरू के हुन् त्यो त हामीलाई थाहा छैन, तर केही न केही विषयमा चर्चा गर्नै पर्दछ। त्यसैले हामी एउटा एउटा विषयको एउटा चयन गरेर हाम्रो बुद्धि अनुसारका विषयहरू नै प्रस्तुत गर्ने गर्दछौँ, किनभने हामीले जानेर यहाँ आएका होइनौँ, तर तपाईँ हाम्रो जो यो चर्चाबाट पनि हामीले केही न केही जानेकै छौँ। त्यस कारणले जान्ने क्रम बढिरहेको छ, किनभने के प्रस्तुत गर्ने कताबाट के हो भनेर हेर्दै जाँदा केही न केही नयाँ कुराहरू हामीले पनि देखेकै छौँ, किनभने हामी पनि शास्त्रका ज्ञाता होइनौँ र हामी पनि सिक्दैछौँ र तपाईँहरूको कृपाले नै यो सिक्ने अवसर निरन्तर रूपमा अगाडि प्राप्त भइरहेको छ। त्यसैले हामी भगवान्का कुरा गर्छौँ र भगवान्ले कसलाई कृपा गर्नुहुन्छ, कस्ता व्यक्तिलाई भगवान्ले कृपा गर्नुहुन्छ, कसरी कृपा गर्नुहुन्छ र कहाँ कहाँ कसलाई कहिले कहिले कसरी कृपा गर्नुभयो, यी सबै विषयहरू हामी क्रमशः कहिले न कहिले चर्चा गर्ने विषयहरू अन्तर्गत पार्दै आइरहेका छौँ। र आज हामी यो सम्प्रदाय शब्द सामान्य रूपमा के हो त्यसको बारेमा पनि छोटो चर्चा गरौँ र भगवान्ले यो दिनहरूलाई दिनबन्धु भनेर भगवान्लाई भनिन्छ। दिन भनेको एउटा अभावको पराकाष्ठामा रहेको सन्तोषी अवस्थाको एउटा चित्तको अवस्था र बन्धु भनेको त्यसको प्रिय दिनबन्धु, जो दिन्छ त्यो भगवान्को बन्धु हो, दिनबन्धु भनेर भगवान्लाई भनिन्छ। दिनहरूको बन्धु हुनुहुन्छ भगवान्, त्यस कारणले दिनहरूमाथि भगवान्ले कृपा गर्नुहुन्छ भनिन्छ। र त्यो दिन कस्तो हो, हामी पनि दिनै छौँ, हाम्रो त खै भगवान्सँग सम्पर्क भएको छैन, हामी त्यही सोच्ने गर्दछौँ र हेरौँ त्यो दिन कस्तोलाई दिन भनिँदो रहेछ, यो परम्पराले कसरी के भनिरहेछ। जस्तै हामीले चर्चा गर्ने गर्छौँ गाणपत्य, सौर्य, शाक्त, वैष्णव र शैव, यो विभिन्न सम्प्रदाय हो र यसमा वैष्णव अन्तर्गत पनि विभिन्न सम्प्रदायहरू छन्, शैव अन्तर्गत पनि छँदैछन्, शाक्त अन्तर्गत पनि छँदैछन्, किन देवी देवताहरूको फरक फरक लीलाहरू छन्, तिनै लीलाहरूका आधारमा सम्प्रदायहरूको निर्माण भएको पाइन्छ। र सम्प्रदाय शब्दको सामान्य अर्थ के रहेछ त्यो चर्चा गरौँ। सम्यक प्रदीयत इति सम्प्रदाय, अर्थात् गुरु परम्पराबाट जुन सम्यक रूपले चल्दै आएको छ र गुरु जसमा शिष्यलाई सम्यक रूपद्वारा मन्त्र, आराध्य, आराधना पद्धति तथा आचार पद्धति प्रदान गर्दछ त्यसलाई सम्प्रदाय भनिन्छ भनेर यो एक वाक्यमा यो सम्प्रदायको अर्थ, सम्प्रदाय शब्दको अर्थ गरियो। गुरु परम्पराबाट, गुरुले जुन परम्पराबाट सम्यक रूपले चल्दै आएको गुरु हुनुहुन्छ, एउटा परम्परा, जस्तो परम्परा भनेर वैष्णव सम्प्रदाय भनौँ, भगवान् विष्णुबाट चल्दै आएको, जस्तो श्री वैष्णव भनेको भगवान्ले मन्त्र प्रदान गर्नुभयो माता श्री लक्ष्मीजीलाई, लक्ष्मीजीले अरूलाई दिँदै दिँदै एउटा परम्पराबाट यहाँसम्म आइरहेको मन्त्र छ। जस्तो वैष्णव सम्प्रदायमा रामानन्दी वैष्णव सम्प्रदाय छन्, श्री वैष्णव सम्प्रदाय छन्, वल्लभ सम्प्रदाय छन्, अरू धेरै सम्प्रदायहरू छन्, राधारमण सम्प्रदाय, वैष्णव सम्प्रदाय, निम्मार्क सम्प्रदाय, रुद्र सम्प्रदाय, सनकादिक सम्प्रदाय, कुमार सम्प्रदाय भनेर भनिन्छ, यी छन्। शैव सम्प्रदाय, गाणपत्य, सौर्य, शाक्त, यी सबै सम्प्रदायहरू हुन् र यिनीहरूमा तान्त्रिक एउटा व्यवस्था पनि छ र यिनीहरूमा जो परम्परा चलेर आएको छ, पुरानो परम्परा, जो भगवान्बाट चलेको परम्परा अथवा जो इष्ट हो त्यसबाट चलेको जुन परम्परा छ, त्यो परम्पराबाट प्राप्त सम्यक रूपले चल्दै आएको भनेको ठिकसँग चल्दै आएको एउटा व्यवस्थापन, एउटा धर्मशास्त्रका आधारमा चल्दै आएको जो परम्पराहरू छन् तिनीहरू त्यस्तो परम्परा छ र त्यसमा गुरुले शिष्यलाई सम्यक रूपद्वारा मन्त्र प्रदान भनेको विधिपूर्वक मन्त्र प्रदान गर्छ, आराध्य आराधना पद्धति तथा आचार पद्धति प्रदान गर्दछ त्यसलाई सम्प्रदाय भनिन्छ भनेर सम्प्रदायको सामान्य यो अर्थ गरियो। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी सम्प्रदाय शब्दको चर्चा गर्दैछौँ र दिनहरू भगवान दिनबन्धु कसरी हुनुभयो, दिनहरूको बन्धु कसरी हुनुभयो, त्यो शब्दको अर्थ पनि हामी जान्ने चेष्टा गर्दैछौँ। र यहाँ सम्यक रूपले गुरुले शिष्यलाई मन्त्र प्रदान गर्ने मन्त्र, अब यो मोक्ष मन्त्रलाई नै भनिएको हो, किनभने अरू मन्त्रहरू जस्तो गायत्री मन्त्र पनि प्राप्त हुन्छ, तर गायत्री मन्त्र मोक्ष मन्त्र होइन, किनभने त्यो अनिवार्य रूपमा जसले दुई जातिले त्यो ग्रहण गर्नै पर्दछ, त्यसमा म गर्दिनँ भन्न पाउँदैन, त्यो इच्छा हुँदैन भनेर नहुन गर्न सक्दैन, किनभने त्यो लिनै पर्छ, जसले लिने अधिकार पाएको छ त्यसले गायत्री मन्त्रको श्रवण गर्नै पर्दछ, व्रतबन्ध गर्नै पर्दछ। तर यी सम्प्रदायका मन्त्रहरू जो भगवत मोक्ष मन्त्र छन्, यिनीहरू जसलाई इच्छा लाग्छ त्यसले लिनुपर्दछ, सबैले लिनुपर्छ भन्ने छैन। त्यस कारणले त्यो सम्यक रूपद्वारा जो गुरुद्वारा मन्त्र प्राप्त हुन्छ। र आराध्य भनेको कसको आराधना गर्ने हो, भगवानको परिचय गुरुले गराउनुहुन्छ, यो भगवान यस्तो, यो भगवान यस्तो, जुन सम्प्रदायको जुन परम्पराको मन्त्र गुरुले जुन भगवानको मन्त्र प्रदान गर्नुहुन्छ त्यही भगवानको इष्ट रूपमा परिचय गराएर त्यो शिष्यलाई मन्त्र प्रदान गर्नुहुन्छ र आराध्यको परिचय गर्नुहुन्छ। र आराधना पद्धति भनेको कसरी भगवानको उपासना गरिन्छ, कसरी आराधना गरिन्छ, कसरी सेवा पूजा गरिन्छ, स्मरण कसरी गरिन्छ, त्यो सिकाउनुहुन्छ, तथा आचार पद्धति र कस्तो आचरणमा रहनुपर्दछ, के खानुहुन्छ, के गर्नुहुन्छ, के गर्नु हुँदैन, यी सब कुराहरू ठिकसँग जसले सिकाउँछ त्यसलाई नै सम्प्रदाय भनेर भनिन्छ। भनेर यसरी सम्प्रदायको अर्थ सम्यक प्रदीयत इति सम्प्रदाय भनेर संस्कृतको एउटा वाक्यमा भनिएको छ, यसैको हामीले चर्चा गर्यौँ। र भगवान दिनबन्धु हुनुहुन्छ, कसरी यो नाम सार्थक छ, किनभने हामीले देख्दा हेर्नुहोस् सडकमा खुट्टो काटिएको छ, हात छैन, लिडोलको लिडो लडे जस्तो लडेको छ मनुष्य र मागिरहेछ, त्यसलाई कसैले केही दिइरहेको छैन, त्यस्तो अवस्थामा पनि भगवानको कृपा भएको देखिँदैन भने कसरी भगवान दिनबन्धु हुनुभयो त, भगवान दिनबन्धु हुनु भएन भन्ने हाम्रो एउटा तर्क बुद्धिमा आउने गर्दछ। र दिनहरूप्रति भगवान उदासीन हुनुभएको देखिन्छ, किनभने गरिबहरूको यत्रो हाहाकार छ, युद्धले यसरी चपेटिएका छन् मान्छेहरू, अरू शोषणहरू छन्, के छन् के छैनन् कसरी बताउन सकिन्छ, भयङ्कर छ कलिको तांडव, त्यसमा भगवानले खै त दिनहरूप्रतिको कृपा, खै त भगवानले बन्धुको बन्धु त काहीँ न काहीँ दुःख परेको बेलामा मद्दत गर्न आउँछ, खै त भगवान त यहाँ त त्यस्तो देखिँदैन भनेर मन हाम्रो बुद्धिले विभिन्न प्रश्नहरू गर्ने गर्दछ। तर वास्तवमा यो हाम्रो बुद्धि नै बेकार भएको हुनाले यो प्रश्नहरू गर्ने गर्दछ, किनभने दिनहरू भनेर शास्त्रमा बताइएको जो दिनहरूको भाव छ, त्यो भाव भनेको वास्तविक दिन दुखी को हो त्यसलाई हामीले बुझ्नु पर्दछ। दिनको अर्थ के हो, भौतिक रूपमा गरिब हुनु दिन हुनु हो कि होइन, यो पनि हामीले चिन्तन गर्नुपर्दछ, किनभने शास्त्रले एउटा व्यवस्था गरेको छ कि यी सब कुरा भौतिक रूपमा गरिब हुनु, सामग्रीहरूको अभाव हुनु, मानिसहरूसँग केही नहुनु, त्यो दिन हुनु होइन, कि दिन हुनु भनेको मनमा कामनाहरूको डङ्गुर लिएर दिन हुन सकिँदैन, किनभने मनमा कामनाहरूको जो श्रृङ्खला समाप्त भएको छ त्यो दिन हो भनेर दिनको परिभाषा गरिएको छ। कामनाहरूको श्रृङ्खलालाई टुटाएको, कामनाहरूबाट मुक्त भएको एउटा जो मनुष्य छ र भगवान्प्रति श्रद्धा गर्ने गर्दछ त्यो दिन हो, भगवान्प्रति भरोसा गर्दछ त्यो दिन हो, र भगवान्लाई आफ्नो मान्दछ त्यो दिन हो, त्यस्ता दिनको चाहिँ भगवान बन्धु हो भनेर बताइएको छ। दिन हुनलाई चाहिँ के चाहिँ गर्दा दिन हुने रहेछ त, अब हामीले यतातर्फ चनाको भएर दृष्टि दिनुपर्ने अवस्था देखिन्छ। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

हामी बिएफबिएस गोर्खा रेडियोमा केही चर्चाहरू गर्दैछौँ। यो बिहानको हाम्रो प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत हामी चर्चामा छौँ र दीनबन्धु भगवान्को एउटा नाम हो र यो नाम सार्थक भएन कि भन्ने हामीमा सन्देह उत्पन्न भएको हुनाले त्यसको हामी केही चर्चा गर्दैछौँ। भगवान्ले मनमा कामना नभएका र आफूप्रति श्रद्धा भएका जो दीन दुखीहरू छन् तिनीहरूलाई कृपा गर्नुहुन्छ, त्यो गर्नु पनि भएको छ। त्यो हामीले विभिन्न अवस्थाहरूमा गुह भनेको चाण्डाल अहिलेको राउटे भने जस्तै एउटा जाति हो, त्यो गुहराज जो थिए उनलाई चाहिँ भगवान्ले अँगालो हालेर आफ्नो मित्र बनाउनु भएको प्रसङ्ग आउँछ रामायणमा। त्यो वास्तवमा दीनबन्धु त्यस्तालाई भनिन्छ, भलै उनीहरूसँग पनि उनीहरू राजै थिए तर राजा भए पनि कामनाहरू उनीहरूसँग थिएन, केवल भगवान्कै सेवाका लागि त्यो राजकाज गरिरहेका हुन्थे। त्यसैले मनमा कामनाहरूको डङ्गुर लिएर दिन दुखी भएर गरिबी भएर सम्पत्ति प्राप्त गर्ने इच्छाहरू अगाडि राख्दा भगवान्ले दिनु भएन भनेर भगवान्लाई दोष दिने अवस्था छैन र भगवान् प्रसन्न हुनुभयो भने पनि भगवान्ले भौतिक सम्पन्नता दिनुहुन्न। यो कुरा विभिन्न अवस्थाहरूमा हामीले शास्त्रहरू अथवा सन्तहरूको परम्परामा देख्ने गर्दछौँ, किनभने भगवान् त भगवान् कि संसार रोज कि मलाई रोज भन्नुहुन्छ। भगवान्लाई रोज्ने हो भने संसारको नाश हुन्छ र संसारलाई रोज्ने हो भने भगवान्बाट बिछोड हुन्छ, यो त हुन्छ नै। त्यसैले भगवान्लाई रोज्ने हो भने भगवान्को भजन गर्नेहरू वास्तवमा दिन दुखी भौतिक रूपमा हुन्छन् नै, किनभने एउटा भनाइ पनि छ, भोले बाबा आफै भिखारी हुनुहुन्छ, मसान घाटमा रहनुहुन्छ, हिमालयमा बरफमाथि बाघको छाला बेरेर गरिबीमा आफ्नो परिवार लिएर चाहिँ जाडोमा ठिठुरिँदै बस्नुहुन्छ, तर त्यस्ता भोले बाबाका भक्तहरू चाहिँ एकदम सम्पन्न धनी देखिन्छन् र भगवान् विष्णु स्वयं लक्ष्मीजी धन सम्पत्तिकी मालिकनी आफ्नो दासी हुनुहुन्छ र एकदम शेष संयमा आनन्दसँग घर गहना सम्पूर्ण शृङ्गारले युक्त भएर राम्रो सबै पोसाक लगाएर सम्पूर्ण रूपमा चाहिँ ऐश्वर्यका साथ जो भगवान् बस्नुहुन्छ, त्यस्ता भगवान्का भक्तहरू चाहिँ दुखी गरिब देखिन्छन्। किन भनेर जान्ने बुझ्नेहरूले कविहरूले व्यङ्ग्यात्मक रूपमा भनेको र त्यसलाई स्पष्ट रूपमा गर्न भगवान्ले आफ्ना भक्तहरूलाई गरिब बनाउनुहुन्छ, किनभने संसारको धन सम्पत्तिमा स्त्री पुत्रमा चित्त लाग्यो भने त्यो वास्तवमा भगवान्को भजन गर्न सक्दैन, त्यसको आसक्ति त्यता रहन्छ, ती आसक्ति नछुटाइकन भगवान्मा प्रेम हुँदैन, भगवान्मा प्रेम नभएसम्म भगवान्को प्राप्ति हुँदैन। त्यसैले भगवान्ले आफ्ना भक्तहरूलाई भौतिक रूपमा गरिब बनाउनुहुन्छ, तर भोले बाबा जो मोक्ष दिनुहुन्न उहाँले आशुतोष हुनुहुन्छ, उहाँसँग ए बाबा भन्न साथ उहाँले आवश्यकता के छ त्यो उसले के मागेको छ त्यो दिइहाल्नुहुन्छ, तर भगवान् विष्णु निकै परीक्षा गरेर मात्रै दिनुहुन्छ दिने कुरा पनि भनेर उल्लेख गरिएको छ। त्यसैले दिन हुनलाई कामनाहरूको त्याग गर्नुपर्छ र भगवान्को कृपा प्रसादको प्राप्तिको लागि निरन्तर रूपमा प्रतीक्षारत हुनुपर्दछ। सबरी माताले 10,000 वर्षसम्म प्रतीक्षा गरेर भगवान्को दर्शन प्राप्त गर्नुभयो र सम्पातिले 8,000 वर्षको लामो एउटा पीडादायी प्रतीक्षापछि भगवान्का दूतहरूको सेवा गर्ने माता सीताको खोजमा आफ्नो सहयोग दिने अवसर प्राप्त गर्नुभएको प्रसङ्गहरू हामीले भेट्ने गर्दछौँ। त्यसैले यस्ता दिन बन्धु भगवान्प्रति कोटि कोटि प्रणाम गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: गाडी चलाउने लाइसेन्स सफाई र वितरणमा सरकार लक्ष्य नजिक देखिएको छ। चैत 13 गते शपथ ग्रहणपछि सरकारले 100 दिनभित्र 29 लाख लाइसेन्स छापेर वितरण गर्ने निर्णय गरेको थियो। आजसम्मको विवरण अनुसार 23,89,000 लाइसेन्स छपाई सकिएको छ। पहिलो सम्झौता अनुसार 12 लाख लाइसेन्स छपाएपछि दोस्रो चरणमा वैशाख 4 गते अर्को सम्झौता भई थप 17 लाख छपाई जारी रहेको हो। सरकारले साउन 1 गतेबाट छापेका लाइसेन्स घर घरमै पुर्याउने वाचा गरेको छ। कतिपय ठाउँमा कर्मचारीले गाडी चलाउने लाइसेन्स घरमै पुर्याइदिन थालेका छन्। सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्दै आएको छ। सरकारले हुडाक सेवा नागरिकका कागजपत्र ढुवानीका लागि प्रयोग भइरहेको जनाएको छ। राहदानी गाडीको लाइसेन्स शैक्षिक प्रमाणपत्र नागरिकका घरमा पुर्याउने काम जारी रहेको हुडाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिनुभएको छ। यही असार 19 गतेसम्म 75 जिल्लामा 6,293 थान राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइसकिएको विभागले जनाएको छ। हालसम्म हुलाक मार्फत त्रिभुवन विश्वविद्यालयको 263 शैक्षिक प्रमाणपत्र सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइएको छ। सरकारी कार्यालयबीच सामान ढुवानीका लागि पनि हुलाक सेवाले जिम्मेवारी वहन गरेको छ। यो वर्ष वर्षा सुरु भएपछि विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका जम्मा 2,721 विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु भएको छ, 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु, 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएको छ, ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढी पहिरो भारी वर्षा ढुङ्गा पल्टिएर वन डढिलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
0: विश्वकप फुटबलको अन्तिम 32 घाना विरुद्ध 1-0 जित निकालेर कोलम्बियाले प्री क्वार्टर फाइनलमा स्विजरल्यान्डसँगको भेट पक्का गरेको छ।
2: Hear the Columbia roar. It has not been a Kansas City cruise for Columbia tonight, but they are into the round of 16. John Arias, the match winner. Ghana brave and bold, but coming up short. It's finished Columbia 1, Ghana 0.
0: अमेरिकाको कान्सास सिटीमा भएको खेलको 14 मिनटमा जोन एरियासको गोल कोलम्बियाको जितमा निर्णायक भएको हो। यो खेलपछि अन्तिम 16 प्रतिस्पर्धा गर्ने सबै टोलीको टुङ्गो लागेको छ। विश्वकपमा आजबाट अन्तिम 16 पहिलो खेल हुँदैछ। पहिलो खेलमा क्यानाडा र मोरक्को बीच ह्युस्टनमा भिडन्त हुनेछ। भोलि बिहान 2:45 पाराग्वेले फ्रान्सको सामना गर्नुपर्नेछ। आजका खेलमा अर्जेन्टिना र इजिप्ट विजयी भइसकेका छन्। लियोनेल मेस्सीले फिफा विश्वकप फुटबलका लगातार 8 खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। फिफाका अनुसार पुरुष वा महिला प्रतियोगितामा मेस्सीले कीर्तिमान बनाउनु भएको हो। उहाँले अर्जेन्टिनाले खेलेका 8 खेलमा 13 गोल गर्नुभएको छ। खेलेका 2 विश्वकपमा 7 गोल गर्ने कीर्तिमान पनि उहाँकै नाममा बनेको छ। विश्वकपका खेलमा 30 पटक खेलेर मेसीले अर्को कीर्तिमान पनि बनाउनु भएको छ। यस्तै खेलेका विश्वकपभरिमा धेरै गोल गर्ने खेलाडीको सूचीमा मेसी नै अगाडि रहनु भएको छ। मेसीले आफूले खेलेका विश्वकपमा 20 गोल गरिसक्नु भएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकाको 250 स्वतन्त्रता दिवस मनाउने कार्यक्रमको सुरुवात गर्नुभएको छ। ट्रम्प साउथ डाकोटाको कार्यक्रममा सहभागी हुनुभएको छ। ट्रम्पले नेसनल गार्डलाई धन्यवाद दिएर प्रवचनको सुरुवात गर्नुभएको छ।
3: Well, thank you very much to the men and women of the South Dakota Air National Guard and those beautiful F-35s. We love them and I want to thank you all for being here. This is a big crowd. This is a lovely crowd. And what a sight it is. I want to thank Senate Majority Leader John Thune, a good friend of mine and all of us. Senator Mike Rounds, great guy.
0: देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको तथा मध्य प्रदेशमा आंशिक बदलिरहेको छ। यति नै।
4: नमस्कार। BFBS गोर्खा रेडियो हो।

कम छैन मेरो देश, साँच्चै नै संसारमा जुन देशलाई भन्दा बढी माया लाग्छ त्यो सबैको आफ्नो मातृभूमि नै हुन्छ र यस्तै एकदमै राष्ट्रप्रेमले देशभक्तिले भरिएको यो मेरो गीतको साथमा प्रिय श्रोतावृन्द आजको शनिबारको यो हाम्रो कार्यक्रम सुनौलो बिहानीको शुभारम्भ भइसक्यो र आजको यो प्रस्तुतिमा तपाईँको सेवामा तपाईँको साथमा रहनको लागि म शिरी सुनवार हाजिर भएकी छु। समय बिहानको 7 बजेर अहिले 12 मिनट गइसकेको छ। यतिखेर कार्यक्रमलाई तपाईँको सेवामा राख्ने उद्देश्य हेतु म हाजिर भइसकेँ। ठिक 10 बजीसम्म नै म तपाईँ सँगसँगै रहनेछु। आजको लागि भने यो प्रस्तुतिको साथमा तपाईँहरू सबैले पक्कै पनि साथ दिनुहुनेछ यो आशा सहित आजको यो कार्यक्रम आजको यो बसाइलाई मैले शुभारम्भ गर्न चाहेँ। शुभ प्रभात, अ भेरी गुड मर्निङ यहाँहरू सबै सबैलाई। युकेमा हुनुहुन्छ भने बेलायतवासी सम्पूर्ण हाम्रा श्रोताहरूलाई अ भेरी गुड मर्निङ भन्न चाहन्छु। बिहानको अहिले 7 बज्दैछ, यस अर्थमा भर्खरै मात्र हामीले आजको दिनको सुरुवात गरेका छौँ। शुभ बिहानीहरू सबैलाई, अनि यसै गरिकन विभिन्न ठाउँमा हामीलाई सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतावृन्दमा जहाँ जहाँ जुन जुन समयमा हामीलाई सुन्दै हुनुहुन्छ, जुन जुन समयमा हामीसँग जोडिँदै हुनुहुन्छ, त्यही समय अनुसारको मेरो अभिवादन स्वीकार्नुहोला भनेर भन्न चाहेँ। र अबको लगभग 3 घन्टाको समय अवधि पनि म तपाईँसँग रहनेछु र तपाईँ सबैको लागि विभिन्न सर सामग्रीहरू लिएर आएकी छु। एकपछि अर्को राख्दै पनि जानेछु। गीत सङ्गीतको सिलसिला त जारी रहने नै छ। आजको यो बिहानीको समयलाई एकदमै सुनौलो बनाउने मेरो प्रयास रहनेछ सुनौलो बिहानी मार्फत। त आज शनिबारको दिन विकेन्ड सुरु भइसक्यो। इनफ्याक्ट विकेन्डको जुन एउटा फिल छ त्यो त हामीलाई हिजोबाट नै सुरु भइसकेको फिल भइसकेको, शुक्रबारको इभिनिङबाट नै हामीलाई चाहिँ विकेन्डको एउटा अनुभूति हुन्छ होइन। र अब हिजोको इभिनिङ पनि तपाईँहरूको एकदमै रमाइलो रह्यो होला भन्ने आशा गर्दछु। र आज अब छुट्टी हो, आज र भोलि 2 दिनको चाहिँ सप्ताहन्तको यो समयमा यहाँहरू सबै सबै सबैको लागि चाहिँ एकदमै राम्रो रहोस् मेरो यही नै शुभकामना मैले टक्राउँदै तपाईँहरू सबैलाई चाहिँ अगाडि

जान चाहेकी छु। यहाँहरू सबैको आजको दिन र भोलिको दिन राम्रो रहोस्, शुभ रहोस्, मेरो यही शुभकामना। अब आज त शनिबारको दिन भएको कारणले गर्दाखेरि स्पेसल हाम्रो चाहिँ 4 जुलाईको कार्यक्रम, जुन ती दिनदेखि हामीले तपाईँहरूसँग सेयर गर्दै आइरहेका हौँ, नेपाल कप यो चाहिँ आज हुँदैछ, यसको फाइनल खेल खेलिँदैछ अल्डरसट स्थित क्विन्स एभिन्यूमा। त प्रिय श्रोतावृन्द, त्यहाँ तपाईँ सबैजना चाहिँ जहाँ जहाँबाट जाँदै हुनुहुन्छ एकदमै रमाइलो गर्नुहोला भनेर भन्न चाहन्छु। आजको हाम्रो चाहिँ फाइनल खेलमा क्युजिएस र वनआरजिआर पुगेका छन्। दुवैजनाको टिमलाई चाहिँ हाम्रो तर्फबाट हार्दिक शुभकामना। र नेपाल कपको लागि हाम्रो सहकर्मी मित्रहरू पनि लागिसक्नु भएको छ, घर छोडिसक्नु भयो उहाँहरूले, र उहाँहरू अहिले बाटोमा हुनुहुन्छ, र उहाँहरूले चाहिँ त्यहाँ गएर प्रत्यक्ष विवरण आजको कार्यक्रममा तपाईँहरूको लागि दिउँसो 2 बजीदेखि बेलुकाको 5 बजीसम्म राख्ने हाम्रो तयारी छ। सुन्दै चाहिँ गर्नुहोला। ज जसले चाहिँ अब नेपाल कपलाई प्रत्यक्ष हेर्न जान भ्याउनुहुन्छ सक्नुहुन्छ, आसपासमा छ भने त्यहीँ पुग्नुहोस् होइन, नभए चाहिँ अब केही गरेर तपाईँहरू यसपटक जान पाउनु भएको छैन भने तपाईँले चाहिँ हाम्रो प्रत्यक्ष प्रसारण मार्फत तपाईँले सुन्न सक्नुहुन्छ नेपाल कपको खेल कस्तो भएको छ आजको लागि भनेर है। त यति नै जानकारी गराउँदै अगाडि बढ्न चाहेकी छु। प्रिय श्रोतावृन्द, मिति तिथिको पनि कुरा गर्नुपर्छ, नेपाली पात्रलाई पल्टाउँछु। विक्रम सम्बत 2083 साल असार महिनाको 20 गते हो आज, अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 4 जुलाई सन् 2026 आज शनिबारको दिन परेको छ। त आजको यो प्रस्तुतिमा तपाईँ सबैलाई अब अगाडि लिएर जान चाहेँ मैले कार्यक्रममा, र तपाईँहरूको लागि आज के कस्ता सरसामग्री छन् त भनेर भन्नुपर्दा, अब तपाईँलाई अगाडि यो चरण अन्तर्गत हामी नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दर, सुन चाँदीको दरमा मौसमको जानकारीको साथसाथमा तपाईँको राशिफल आज कस्तो रहन्छ यस विषय वस्तुमा पनि जानकारी गराउनेछौँ। अनि यसै गरिकन अर्को चरण अन्तर्गत भने तपाईँको लागि युथ ड्रिम्स प्रस्तुत गर्नेछौँ। हाम्रो दिदी रूपा राणाको यो प्रस्तुति रहन्छ सधैँ नै यो दिनमा तपाईँले सुन्ने गर्नुहुन्छ, र आज भने युथ ड्रिम्स अन्तर्गत ब्रिगेड ब्यान्ड रिक्रुट इन्टेक 25 भाइहरूसँग गरिएको भलाको सर यसको तेस्रो र चौथो भाग तपाईँले सुन्न सक्नुहुन्छ है। त अनि यसै गरिकन अगाडि त्यस पश्चात म तपाईँलाई लिएर जानेछु 9 बजेको समाचारतर्फ। 9 बजेको समाचारमा तपाईँको लागि नेपालको न्युज टिमबाट हाम्रो समाचार सुनाइसके पश्चात भने कार्यक्रमको अन्तिम चरणमा आज पनि पिसिएसओ दुर्गा थापा दाजुसँग गरेको कुराकानी एकदमै इन्फर्मेटिभ कुराकानी छ, तपाईँको लागि म राख्नेछु, सुन्दै गर्नुहोला। त यी विविध सरसामग्रीको साथमा ठिक 10 बजीसम्म म तपाईँको सेवामा रहनेछु, र तपाईँको साथमा आजको यो प्रस्तुतिमा तपाईँसँगै म पनि इन्जोय गर्ने कोसिस गर्नेछु है। सुनौलो बिहानी बनाऊ आजको शनिबारको यो बिहानीलाई। यति भन्दै मौसमको अलिकति जानकारी म तपाईँसँग सेयर गरिहाल्छु। यो बेलामा आज केही बदलिरहेको छ, अनि हल्का फुल्का वर्षा उत्तरी र पश्चिमी भेगहरूतिर भएको छ भने बाँकी भूभागमा घाम लाग्ने देखिन्छ, उज्यालो रहने देखिन्छ। उत्तर पश्चिमी भेगतिर भने बदली नै रहन्छ, दिउँसोको समयमा पनि हल्का फुल्का वर्षा, इभिनिङको समयमा फेरि हुन सक्छ, अनि दक्षिण पूर्वी भूभागमा फेरि पनि अलिकति गर्मी भएको हो कि जस्तो महसुस तपाईँले गर्न सक्नुहुन्छ। आज राति बदली र वर्षा छ स्कटल्यान्ड, नर्दर्न आयरल्यान्ड र नर्दर्न इङ्ल्यान्डमा, बाँकी भूभागमा सुक्खा नै रहने देखिएको छ। त मौसम विवरण सँगसँगै अगाडि बढ्नुपर्दा राजु लामा र मेलिना राईले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा, सुनाउँछु अब तपाईँलाई।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यस

0: वर्षबाट हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, आफ्नै गाउँले लाइनी नचिने चाहिँ गऱ्यौ त, अल्पत्रमै पार्यौ त। पुरुषोत्तम गैरे, अर्जुन सापकोटा र धनमाया आदिले गाउनुभएको यो मिठो रोइला भाका सुनाएर अगाडि बढाएको छु तपाईँहरू सबैलाई। र अहिले बिस्तारै बिस्तारै उठ्ने उपक्रम गर्दै हुनुहुन्छ भने यो गीतले पक्कै पनि तपाईँहरूलाई एकदमै जोस जाँगर दियो नै होला, होइन? अपबिट खालको यो एउटा मिठो रोइला भाका सँगसँगै कार्यक्रम हाम्रो आजको बिहानीको सुनौलो बिहानी प्रस्तुति रहेको छ यतिखेर शनिबारको हाम्रो मर्निङ सो, र यसलाई अगाडि बढाएकी छु। साथमा तपाईँको आज भने कार्यक्रममा छु म शिरे सुनवार। समय बिहानको 7 बजेर अहिले 31 मिनट गएको छ र यो बेलामा अब तपाईँलाई अगाडि लिएर जान चाहन्छु। अगाडि लिएर जानु पर्दाखेरिमा चाहिँ नि तपाईँको लागि मैले अब भने अलिकति यहाँनिर जानकारीहरू राख्न चाहे, विशेष गरिकन नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दरको कुरा गर्छु। सबैभन्दा पहिला आजको लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर यस प्रकार रहेको छ। अमेरिकी डलरको खरिदर 152.04 रुपियाँ, बिक्री दर 152.64 रुपियाँ, युरोको खरिदर 173.96 रुपियाँ, बिक्री दर 174.65 रुपियाँ, र पाउन्ड स्टर्लिङको खरिदर 202.99 रुपियाँ, बिक्री दर 203.79 रुपियाँ रहेको छ। र यो फरेन एक्सचेन्ज रेट सधैँ नै हामी तपाईँहरूसँग सेयर गर्ने गर्छौँ। र यसै गरिकन अगाडि बढ्नु पर्दाखेरि अब यो सुन चाँदीको दर भाउ चाहिँ स्पेसली यो शनिबारको दिनमा र आइतबारको दिनमा चाहिँ यो जुन हामीले जुन वेबसाइटबाट लिन्छौँ होइन, त्यो चाहिँ त्यति साह्रो अपडेट भइहालेको हामी देख्दैनौँ नेपाल सुन चाँदी व्यवसायी सङ्घको यो अपडेट होइन। यसर्थमा हिजोको नै लेटेस्ट जुन छ हामीसँग म त्यो सेयर गर्न चाहन्छु। हिजो चाहिँ 2,90,700 रुपियाँमा कारोबार भएको रहेछ। छापामल सुन प्रतितोला, चाँदी चाहिँ प्रतितोला 4,615 रुपियाँमा चाहिँ नि कारोबार भएको रहेछ। अब यो सुन चाँदीको दरमा भनेको तलमाथि भइ नै रहन्छ, यसर्थमा अब यस्तै नै छ, के गर्ने होइन। हुन त फेरि अब सुन चाँदीको दरमाको कुरा गर्नुपर्दा स्पेसली अब युकेमा नै बसेर यहीँको चाहिँ सुन चाँदीको दर भाउ चाहनुहुन्छ अथवा यहीँको कारोबार कुन चाहिँ रेटमा भइरहेको छ भनेर थाहा पाउन चाहनुहुन्छ भने अब यो त त्यति साह्रो हामीलाई काम नलाग्न सक्छ होइन। तर पनि रफली यो गाइडलाइन चाहिँ हुनसक्छ यो नेपालमा चाहिँ कस्तो प्रकारको चाहिँ अब अहिले यो सुन चाँदीको दर भाउ चलिरहेको छ भने सोही अनुसारको यहाँ पनि रफली मिल्न नै जान्छ होइन। तर यो चाहिँ अब केही समय अगाडि चाहिँ 3 लाख पनि कटेको थियो र केही समय भयो यो अलिकति 2 लाखभन्दा तल आएर तलमाथि तलमाथि भइरहेको, हेरौँ अगाडि के कस्तो हुँदै जान्छ। यहाँ हाम्रो लोकल सुन चाँदीका पसलहरूमा हामीले फोन गरेर सोध्यौँ भने यहाँको लोकल रेट त हामीले थाहा पाइ नै हाल्छौँ, त्यसमा समस्या भएन होइन। एनिवे यति नै गर्छु अहिलेको लागि। अब अगाडि बढ्नु पर्दाखेरि आज हाम्रो राशिफलको पनि अब कुराहरू म एकैछिन पश्चात गर्छु। तपाईँहरूको राशिफल कस्तो छ, हाम्रो चाहिँ मेषदेखि मीन राशिसम्मको राशिफल, यसको कुराकानी पनि अगाडि गर्नु नै पर्ने हुन्छ, म तपाईँको लागि राख्छु नै। र त्योभन्दा बाहेकको जानकारीको कुरा गर्नुपर्दाखेरि कार्यक्रमको अर्को चरणमा पिसिएसओ दुर्गा थापा दाजुसँग गरेको कुराकानी सुन्न नछुटाउनु होला। स्पेसली यो रसमोर एरियामा भइरहेको विभिन्न प्रकारका चाहिँ नि समस्याहरू अनि इस्युजहरूको बारेमा उहाँले जानकारी गराउँदै हुनुहुन्छ होइन, र के कस्तो चाहिँ यो चाहिँ घटनाक्रम हो अनि त्यसको लागि के कस्तो प्रकारको चाहिँ नि कामहरू भइरहेका छन् होइन, त्यो समस्या समाधान निमित्त अनि हामी आफैले पनि के कस्तो प्रकारले सतर्कता अप्नाउनु पर्ने हो भन्ने विषयवस्तुहरूमा चाहिँ नि कुराकानी केन्द्रित छ, सुन्नुहोला। स्पेसली अब त्यहाँनिर एकदमै दिनदहाडै लुटपाटका घटनाहरू अनि जुन रेसिस्ट अट्याकहरू भएको तपाईँले पनि अब सोसियल मिडियाका प्लेटफर्महरूमा हेर्नु पनि भयो होला होइन, आदि इत्यादि कुराहरूको बारेमा चाहिँ आजको यो कुराकानी केन्द्रित छ। 8 बजेको समाचार पश्चात सुन्न नछुटाउनु होला भनेर भन्न चाहन्छु। यतिखेर मैले यो अनुरोध गर्न चाहेँ तपाईँहरूलाई। आदरणीय श्रोतावृन्द, अगाडि बढ्नु पर्दाखेरि अब भने आजको यो अर्को विशेष दिनको कुरा पनि गर्न चाहन्छु। जस्तो कि अब आज चाहिँ विश्वभरि नै हामीले वर्ल्ड ज्याक फ्रुट डे भनेर मानिरहेका छौँ। ज्याक फ्रुट भन्ने बित्तिकै यो चाहिँ रुख कटरको कुरा आउँछ। गत केही दिन अगाडि मैले तपाईँलाई भुइँ कटरको बारेमा कुरा गरेकी थिएँ, पाइनएप्पल डे परेको थियो र आज चाहिँ नि वर्ल्ड ज्याक फ्रुट डे, विश्वभरि नै यो रुख कटरको कुरा भइरहेको छ होइन।
र 4 जुलाईमा मनाइँदो रहेछ सधैँ नै र यस दिनको मुख्य उद्देश्य भनेको चाहिँ विभिन्न प्रकारको फाइदाहरु जुन हाम्रो कटहल खानाले हामीले पाउँछौ त्यस विषयवस्तुमा चाहिँ जानकारी अभिवृद्धि गर्नु हो पौष्टिक फल हो यो हैन र यसको स्वास्थ्य लाभहरु धेरै नै छ यस कारण गर्दाखेरि पनि हामीले यो ज्याक फ्रुट यानि कि हाम्रो रुख कटहल भनेर भन्छौ यसलाई चाहिँ नि हामीले खानु फाइदा छ भनेर भनिएको छ यस अर्थमा पनि यो कुरालाई ध्यान दिनको लागि यो कुराको बारेमा जनचेतना अभिवृद्धिको लागि संसारभरि नै आज यो कटहलको बारेमा जानकारीहरू फैलाइने काम हुँदैछ है र जब यो चाहिँ कटहल हामी जब खान्छौँ तरकारीको रूपमा बढी खान्छौँ होइन जब यो काँचो हुन्छ तर यो पाकिसके पश्चात फेरि त्यसभित्रको कोवा भन्ने जुन भित्रको गुदी हुन्छ यसलाई निकालेर फेरि फलको रूपमा पनि खान सकिन्छ यो पाकिसकेको कटहल चाहिँ एकदमै गुलियो हुन्छ त्यसको भित्रको फल चाहिँ है र यो चाहिँ कटहल जब पाकेको हुँदैन त्यसलाई चाहिँ हामीले तरकारी पकाएर खान सक्छौँ र पाकिसके पश्चात यसलाई चाहिँ फलको रूपमा पनि खान सक्छौँ यसबाट धेरै नै स्वास्थ्य लाभहरू छ यसमा भिटामिन ए भिटामिन सी भिटामिन बी सिक्स क्याल्सियम पोटासियम आइरन फोलिक एसिड थायामिन रिबोफ्लाभिन नियासिन र म्याग्नेसियम जस्ता कैयौँ महत्त्वपूर्ण पोषक तत्त्वहरू चाहिँ यसभित्र पाउँछौँ हामीले है यसमा चाहिँ धेरै हाम्रो लागि चाहिँ फाइदा नै छ यसको लाभको कुरा गर्नुपर्दा यसको बेनिफिटको कुरा गर्नुपर्दाखेरि हाम्रो छालाको लागि राम्रो हुँदो रहेछ हाम्रो शरीरमा आइरनको कमीलाई यसले पुरा गर्दो रहेछ होइन अनि हाम्रो चाहिँ शरीरको ऊर्जाको स्तरलाई पनि बढाउँदो रहेछ यसको सेवनले अनि कब्जियतबाट पनि यसको सेवनले बचाउँदो रहेछ हामीलाई अनि ब्लड प्रेसरलाई नियन्त्रित राख्नमा पनि कटहलको उपयोग गर्न सकिँदो रहेछ अनि आँखाको दृष्टिमा सुधार हुने हड्डीहरूलाई मजबुत राख्ने अनि थाइरोइडको समस्यामा पनि अनि पाचन तन्त्रको समस्यामा पनि यसले मुख्य भूमिका निर्वाह गर्दो रहेछ होइन राम्रोसँगले मद्दत गर्दो रहेछ भनेर भनौँ होइन अनि विभिन्न प्रकारको क्यान्सरहरूमा पनि यो सहयोगी छ भनेर पनि भनिन्छ है र कटहलको थुप्रै फाइदाहरू छ यसलाई चाहिँ जति सक्दो हामीले हाम्रो चाहिँ भोजनमा चाहिँ समावेश गर्नु राम्रो हुन्छ र यसमा अलिकति नोक्सानहरू पनि रहेछ अधिक मात्रामा यसको सेवन गर्यो भने पाचन तन्त्रले राम्रो गर्नुको सट्टा नराम्रो पनि गर्न सक्छ है यस कारण गर्दाखेरि यो पनि ध्यान दिनुपर्छ धेरै खान भएन बातको समस्याबाट पीडितहरूले चाहिँ कटहल खानबाट बस्नुपर्ने हुन्छ अनि यसै गरिकन कहिलेकाहीँ चाहिँ हामीलाई अलिकति रुगामर्की लागेको छ खोकी लागेको छ भने यस्तोमा चाहिँ पाकेको कटहल चाहिँ खानु राम्रो हुँदैन रहेछ र गर्भवती महिला र स्तनपान गराउने महिलाले पनि कटहलको सेवन गर्नु राम्रो मानिँदैन अनि पाकेको कटहल खाइसकेपछि कहिलेकाहीँ पेट चाहिँ ब्लोटेड भएको जस्तो महसुस गर्न सकिन्छ है स्पेसली पाकेको कटहल खाएपछि होइन भन्दाखेरि पनि पाकेको कटहल खाएर पान खायौँ भने पानको सेवन गर्यौँ भने त्यसको मिश्रण चाहिँ ब्लोटिङको लागि चाहिँ नि कारक तत्त्व हुँदो रहेछ है यस कारण गर्दाखेरि त्यस्तो बेलामा चाहिँ हामीले कस्तो कस्तो खानेकुराहरूलाई चाहिँ मिक्स गरेर खानु हुँदैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ एनिवे यति नै गर्छु अहिलेको लागि आदरणीय श्रोतावृन्द यो कटहलको बारेमा जानकारी आज चाहिँ वर्ल्ड ज्याक फ्रुट डे भएको हुनाले मैले अलिकति यो जानकारी तपाईँसँग शेयर गरेँ र भर्खरै मात्र हाम्रो श्रोता तारा प्रसाद चेमजोङ दाजुले चाहिँ सम्पर्क गर्नुभएको छ फेसबुकबाट चाहिँ लेख्नुहुन्छ सेवारो बहिनी यो लोकप्रिय बिएपिएस गोर्खा रेडियोमा हजुरको उत्कृष्ट प्रस्तुति साथै मिठो मिठो गीतहरू सुन्दै इन्जोय लिँदैछु आज बहिनीको लिस्टकै कुनै गीत सुनाइदिनुहोस् है भनेर भन्नुभएको छ पक्कै पनि दाजु त्यसमा चाहिँ भनौँ न तपाईँ ढुक्क रहनुहोस् तपाईँको लागि एउटा गीत सुनाइहाल्छु इनफ्याक्ट अब मेरो अगाडि जुन गीत छ मेरो प्लेलिस्टमा यो नै तपाईँको लागि म अब सुनाइहाल्छु भनेर भन्न चाहेँ होइन र यो गीत चाहिँ हेमन्त शर्मा र अस्मिता अधिकारीले गाउनु भएको रहेछ मेरो प्लेलिस्टमा र यो नै गीत म तपाईँको लागि अहिले सुनाउन चाहन्छु र यसको साथसाथमा अगाडि अब हामी एउटा फेरि पनि यो छोटो साङ्गीतिक विश्राममा लागिहाल्छौँ त हेमन्त शर्मा र अस्मिता अधिकारीले गाउनुभएको गीत दाजु सुन्दै हुनुहुँदो रहेछ खुसी लाग्यो इन्जोय गर्नुहोस् है त यस गीतलाई र यो गीत हाम्रो दाजुको अलावा हाम्रो सम्पूर्ण श्रोताहरूको लागि पनि सुनाउन चाहे म्युजिकल ब्रेक पश्चात हामी तपाईँको राशिफल कस्तो हुनेछ आजको दिन कस्तो रहनेछ यस विषयमा कुरा गर्नेछौँ

0: एफबीएस गोर्खा रेडियो। चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। चालीस वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

हजुर, तपाईँ हेर्दा पनि अब भने पालो परिसकेको छ आजको राशिफलको, यसतर्फ तपाईँलाई लिएर जान्छु। योभन्दा अगाडि स्वप्न सुमन र समीर श्रेष्ठको यो प्रस्तुतिमा तपाईँले एउटा गीत सुन्दै हुनुहुन्थ्यो र अहिलेको लागि भने अब हाम्रो राशिफलतर्फ लागिहाल्छु। नेपाली पात्रबाट मैले सावार गरेकी छु आजको यो राशिफल। मेष राशिको लागि मेहनतले आमदानी बढाउनेछ, आयस्रोत बढ्नेछ भने उठ्नुपर्ने रकम हात लागि हुने समय छ। कृषि पशुपालन तथा व्यापारमा मनज्ञ लाभ हुनेछ, दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, अध्ययनमा राम्रो प्रगति हुनेछ, नयाँ ज्ञान सिक्ने समय छ र सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। मेष राशिको यो राशिफल आजको लागि। अब हामी वृष राशितर्फ लाग्छौँ। कर्मका प्रेरक बढ्नाले कर्म साधना सिद्ध हुनेछ, प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ, दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ, भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ भने व्यापारमा प्रशस्तै फाइदा हुन्छ है। मिथुन राशिको लागि अब कुरा गर्छु। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ, तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ, उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, भाग्यले विभिन्न अवसर जुराउनेछ र मेहनतले सफलताको उचाइमा पुर्याउनेछ, सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ अनि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। कर्कट राशिको लागि अब परिबन्धले समस्या निम्त्याउन सक्छ, गोपनीयता बाहिरिनाले समस्या पर्नेछ, स्वास्थ्यको लागि आहार विहारमा सजग रहनुहोला, चुनौतीभित्र अवसर खोज्ने समय छ, जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् अनि प्रतीक्षित नतिजा कमजोर देखिनाले कुनै काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। सिंह राशिको लागि अब परिवारजनको साथले उत्साहित भइनेछ, प्रेम वा मित्रताको बन्धन कसिने समय छ, भौतिक साधन जुट्नेछ भने आमदानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ, आय आर्जन राम्रै हुनेछ, कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ, व्यापार व्यवसायमा लाभ हुनेछ अनि व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कन्या राशिको लागि लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ, रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ, शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्, बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ भने यसै गरिकन दिगो काम प्रारम्भ हुन सक्छ, लामो यात्राको प्रक्रिया पनि अगाडि बढ्ने छ कन्या राशि हुनेहरूको लागि। अब हामी लाग्छौँ तुला राशिको लागि। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ, सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ, पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ, व्यापार पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ भने रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। यसै गरिकन अब वृश्चिक राशितर्फ लागौँ। आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ, आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन्, हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ अनि कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ, तत्काल फाइदा नहुने काममा समय बित्नेछ भने दोहोऱ्याएर प्रयत्न गर्दा काम सम्पादन भए पनि परिश्रमको तुलनामा प्रतिफल कम देखिनेछ, यो वृश्चिक राशि हुनेहरूको लागि। हामी लाग्छौँ धनुराशिको लागि। अग्रसरको सहयोग जुट्नका साथै पराक्रमी काम सम्पादन हुनेछ, सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्, रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ, उद्योग र व्यापारमा मनज्ञ फाइदा हुनेछ, मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ, लगनशीलताले विभिन्न अवसर दिलाउनेछन् भने निरन्तर लागि पर्दा अप्ठ्यारो काम समेत बन्न सक्छ, धनुराशिको लागि यो भयो। अब मकर राशिको लागि। हडबडीले काम बिग्रिनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा पनि परिने सम्भावना छ, अध्ययनमा त्यति समय दिन नसकिएला, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ, विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ, केही खर्च लागे पनि शोक पुरा गर्न सकिनेछ। यसै गरिकन कुम्भ राशिको लागि। समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ, केही चुनौती देखा पर्नेछन्, आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, भेटघाटमा अल्मलिनाले चिताएको काम रोकिन सक्छ, तापनि आज मिहिनेत गर्दा पछि फाइदा उठाउन सकिनेछ, विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। यसै गरिकन मीन राशि, अन्तिम राशि भनौँ, यो 12 राशिफलको कुरा गर्नुपर्दा, आजको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ, व्यवसायमा लगानी बढाउनु पर्ने समय छ, आफ्नै कमजोरीले विवादमा परिएला अनि प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला,
आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ अनि वैदेशिक क्षेत्रबाट पनि सामान्य लाभ उठाउन सकिनेछ। मीन राशिको लागि यो आजको दिनको राशिफल मैले सेयर गरेँ। अब समयतिर ध्यान दिनुपर्ने हुन्छ। समय हाम्रो स्टुडियो घडी अनुसार बिहानको 8 बज्नको लागि लगभग 6 मिनट मात्र बाँकी छ। 8 बजेको समाचारतर्फ लाग्ने बेला भयो, जस पश्चात तपाईँको लागि हाम्रो कार्यक्रमको दोस्रो चरण रहनेछ। त कार्यक्रमको दोस्रो चरणमा तपाईँको लागि राखिने छ मिठा मिठा गीतहरू, त्यो छँदैछ। यसको अलावा पिसिएसओ दुर्गा थापाज्यूसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ र दाजुले विशेष गरिकन रसमोर एरियामा भइरहेका विभिन्न घटनाक्रमहरूको बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्छ अनि यस्ता कुराहरूबाट कसरी जोगिन सकिन्छ, कसरी सतर्क सचेत भएर रहन सकिन्छ भन्ने विषयवस्तुमा यो कुराकानी छ। हुन त रसमोर एरियामा केन्द्रित रहेको घटनाक्रमको कुरा गरे तापनि योबाट सिकिने पाठ भने हामी सबैले चाहिँ नि युकेका जुनसुकै ठाउँमा बसोबास गरे तापनि यसलाई चाहिँ उपयोग गर्न सकिन्छ। हाम्रो लागि यो चाहिँ एकदमै उपयोगी रहन सक्छ। यो इन्फर्मेसनहरू सुन्नको लागि तयार रहँदै गर्नुहोला। अहिले नैको लागि पनि निम्मा रुमाले गाउनु भएको एउटा गीत मेरो प्लेलिस्टमा बिल्कुलै तयार छ। यो गीत म तपाईँको लागि राख्छु र यसैको साथसाथमा 8 बजेको समाचार, त्यस पश्चात लगत्तै कुराकानी सुरु भइ नै हाल्नेछ। त्यसतर्फ तपाईँको ध्यान आकर्षण गराउँछु है त।

0: अमेरिका इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयतल्ला अली खामेनीको 6 दिन सार्वजनिक अन्त्येष्टि सुरु भएको छ। तेहरानको ग्रान्ड मसल्ला मस्जिदमा खामेनीको अन्त्येष्टि समारोह सुरु भएको हो। समारोहमा सहभागी हजारौँ नागरिकले अमेरिका र इजरायल विरुद्ध बदला भन्दै चर्को नाराबाजी गरेका छन्। बदलाको प्रतीक मानिने रातो ब्यानर बोकेका सुकाकुल समर्थकले विशाल धार्मिक परिसर भरिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। तेहरानमा जारी कार्यक्रममा आउँदो 3 दिनमा 1.5 करोडदेखि 2 करोडसम्म मानिस सहभागी हुने इरानी अधिकारीहरूको भनाइ छ। सन् 1989 इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका 86 वर्षीय खामेनीको गएको 28 फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो। आउँदो बुधबारदेखि 3 दिनसम्म राहदानी वितरण अवरोध हुने भएको छ। राहदानी विभागले असार 29 नयाँ प्रणालीमा स्थानान्तरण हुन लागेकाले जिल्ला इलाका र विदेशी नियोगबाट दिइने सेवा 3 दिन अवरुद्ध हुने जनाएको छ। त्यस्तै विभागबाट दिने सेवा बिहिबार शुक्रबार अवरुद्ध हुनेछ। नयाँ प्रणालीमा जाँदा सेवा अवरुद्ध हुने विषयमा विभागले गएको फागुन 28 गते सूचना जारी गरेको थियो। दैलेखमा कर्णाली नदी बस दुर्घटनापछिको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर टोली परिचालन भएको छ। इन्स्पेक्टर प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय टोली पुगेर बेपत्ता गाडी र यात्राको खोजी गर्ने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार टोलीले पानीमुनि र भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। बिहिबार भएको दुर्घटनाबाट 400 मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो। गाडी र अरू यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ। गोर्खा वेलफेयर ट्रस्टले 33 वर्ष अगाडि आफैले टिनको छानो हालिदिएको रोल्पाको रेउघामा रहेको पितराज माध्यमिक विद्यालयमा टिनको छानो फेरिदिएको छ। बुटोलबाट छवि पाण्डे।
1: गोर्खा वेलफेयर ट्रस्टले नयाँ टिन फेरिदिएपछि करिब 200 विद्यार्थीलाई अध्ययनमा सहज भएको छ। वर्षाको बेला टिनबाट पानी चुहिँदा विद्यार्थीलाई समस्या परेको अवस्थामा ट्रस्टले टिनको छाना फेरिदिनुका साथै रङ्गरोगन समेत गरिदिएको विद्यालयका प्रधानाध्यापक खड्गा केसी बुढा मगरले बताउनु भयो। अधिकांश मगर र दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले समयमै काम सम्पन्न गरेको भन्दै गोर्खा वेलफेयर ट्रस्टलाई धन्यवाद दिएको छ। प्रधानाध्यापक बुढा मगरका अनुसार निर्धारित मितिमै राम्रो काम गर्ने ट्रस्टको काम गर्ने शैलीको रोल्पाली जनताले प्रशंसा गरेका छन्। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार करिब 6 लाख रुपियाँको लगानीमा विद्यालयको टिनको छाना फेरिदिनुका साथै कक्षा कोठाहरू रङ्गरोगन गरिएको हो।
0: पूर्व मन्त्री उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको 100 दिने बाचाका नाममा साझा यातायातको गाडीको रङ नफेर्न सुझाव दिनुभएको छ। महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ब्लू बस सञ्चालन गर्ने योजना साझा यातायातलाई जबरजस्ती लाद्न नहुने उहाँको भनाइ छ। घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक भए पनि साझा यातायातले विद्युतीय सवारी प्रवर्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अप्नाउँदै आएको पहिचान बदल्न नहुने राय दिनुभएको हो। हरियो रङ केवल रङ मात्र नभएर वातावरण मैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक पनि भएको उहाँको भनाइ छ। भोजपुरका किसानहरू व्यावसायिक जडीबुटी खेतीमा आकर्षित भएका छन्। अरूभालीको तुलनामा जडीबुटीको खेतीबाट राम्रो आमदानी हुने भएपछि चिराइतो लोटसल्ला सदुवा लगायतका जडीबुटीको खेती सुरु गरिएको नर्वे शर्पाले बताउनु भएको छ।
2: मलाई प्रसन्न मिल्यो भनौँ न, अलिकति उत्साह आयो, जाँगर चलो। वनले एक गरेको छ, मेरो 1,15,370 कसो छ। फेरि यस्तो सबै जनतालाई दियोस्, सबैले सिकोस्।
0: जडीबुटी खेतीमा लागेका किसानलाई वर्षेनी अनुदान कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय भोजपुरका वन अधिकृत नुर मोहम्मद मियाले जानकारी दिनुभएको छ।
3: चिराइतो हेर्न पाएका छौँ र यो एक वर्षमा एउटा किसानले यहाँ बुझ्दाखेरि करिब करिब 6 लाखसम्म चाहिँ आमदानी गरेको बुझियो। चिराइतो खेती मात्रै होइन, यहाँ मल्टिपर्पज होइन, हामी इन्टरक्रपिङ भन्छौँ। यहाँ चाहिँ मकै खेती पनि र मकैको भित्रभित्र यो चिराइतो खेती उता आलु पनि लगाएको पायौँ।
0: रोयल एयरफोर्सले इटली र जापानसँग मिलेर लडाकु जेट निर्माण गर्ने योजनामा हस्ताक्षर भएको छ। लडाकु जेट बनाउन 4.6 अर्ब पाउन्डको सम्झौतामा हस्ताक्षर भएको हो। अवस्था अहिलेसम्मका खबर यति नै।
4: नमस्कार।
5: BFBS गोरखा रेडियो हो।

0: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र तपाईँको लागि अब भने आजको विशेष कुराकानी लिएर म हाजिर भइसकेकी छु र आजको कुराकानीको कुरा गर्नु पर्दाखेरिमा चाहिँ आज हामी अत्यन्तै संवेदनशील विषयवस्तुमा कुरा गर्दैछौँ र यसको लागि हाम्रो दाजु आउनु भएको छ अलसोटबाट पिसिएसओ दुर्गा थापा दाजु जो चाहिँ रसपुर नेबरहुड पोलिसिङ टिममा चाहिँ नि आबद्ध हुनुहुन्छ त आज म उहाँलाई नै स्वागत गर्दैछु हाम्रो दाजु दुर्गा थापा जुन चाहिँ नौलो नाम पक्कै पनि होइन तपाईँहरूको लागि र आज पनि हामी त्यही रसमुर एरिया त्यसमाथि पनि फानब्रु ओल्डर सर्ट विशेष गरिकन त्यहाँ पछिल्लो समयमा घटित भइरहेका केही अप्रिय घटनाहरू जसबाट चाहिँ हाम्रो समुदायका दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ असर पुगेको छ त्यस विषयवस्तुमा उहाँले जानकारी लिएर आउनुभएको छ र उहाँलाई स्वागत गर्दै आजको यो कुराकानीलाई म सुरुवात गर्न चाहन्छु। दाजु नमस्ते तपाईँलाई अनि आजको हाम्रो यस बसाइमा धेरै धेरै स्वागत गर्न चाहे।
1: नमस्ते बहिनी, एज अलवेज अब तपाईँहरूले चाहिँ हामीले भन्ने बित्तिकै जुन समय दिनुभएको छ त्यसको लागि चाहिँ हाम्रो हेमसा पुलिसबाट धेरै धेरै धन्यवाद छ। मेरो नाम पिसिएसओ दुर्गा थापा हो। म अहिले ओल्डर सर्ट पुलिस स्टेसनबाट नेबरहुड पुलिसिङ टिममा चाहिँ कार्यरत छु।
0: हजुर दाजु, त अब हामीले अघि श्रोतालाई जानकारी गराए बमोजिम आज हामी केही यस्ता संवेदनशील विषयवस्तुमा कुरा गर्छौँ भनेर भनेको छु जसको सिधा सिधा सरोकार हाम्रो श्रोताहरू विशेष गरिकन त्यहाँ रसमुर एरिया त्यसमाथि पनि अल्डरसर्ट फानब्रोकको एरियामा जति पनि हाम्रो गोर्खाली समुदायका चाहिँ सदस्यहरू फैलिएर बस्नु भएको छ उहाँहरूको लागि चाहिँ नि एकदमै यो सरोकारको विषय पनि हो। त दाजु, यो पछिल्लो समयमा जुन लुटपाटका घटनाहरू भइरहेका छन्, रबरी इन्सिडेन्ट्सहरू विशेष गरिकन एल्डरली हाम्रा बाबाआमाहरू जो वयोवृद्ध उमेरका हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर यस्ता लुटपाटका घटनाहरू भइरहेको कुरा पनि हामीले सुनिरहेका छौँ, यसै विषयवस्तुबाट कुराकानीको सुरुवात गरौँ न, के हो सत्य तथ्य?
1: हजुर, अहिलेसम्मको चाहिँ हाम्रो रिपोर्ट अनुसार गत वर्षको अक्टोबर महिनादेखि आजसम्मको हामीले हिसाब गर्दाखेरि ओल्डरसर्ट र फानबर दुई एरियामा गर्दा 6 इन्सिडेन्टहरू भइसकेको छ, त्यसमाथि पनि अझै एउटा थपिएको छ र यो इन्सिडेन्ट चाहिँ हामीले शङ्का लागे अनुसारले चाहिँ एकै व्यक्तिबाट चाहिँ भइरहेको छ र विभिन्न किसिमको रङको कारमा चाहिँ आइरहेका छन्। हाम्रो काउन्टीदेखि पनि 1.5 घन्टा परबाट चाहिँ यिनीहरू आउने, एट्याक गर्ने, लुटपाट गर्ने अनि त्यसपछि भाग्ने यसो गरिरहेको छ। कतिपयहरूले चाहिँ हामीलाई रिपोर्ट पनि गर्नुभएको थिएन तर मैले विशेष सूत्रहरूबाट थाहा पाएपछि उहाँहरूको पनि मैले रिपोर्ट चाहिँ मैले लिएको छु। त्यसले गर्दाखेरि अझै पनि कोही हुनुहुन्छ भने जसले रिपोर्ट गर्नुभएको छैन भने कृपया अगाडि आउनुहोस् र चाहिँ रिपोर्ट गर्नुभयो भने हामीलाई धेरै सहयोग हुनेछ र यो इन्भेस्टिगेसन अहिले चलिरहेको कारणले गर्दाखेरि मैले योभन्दा बढी मैले चाहिँ यस बारेमा म बताउन सक्दिनँ। हाउएभर हामी हिँड्ने हाम्रो मामा छ्यामाहरू चाहिँ बिहान होस् या साँझतिर होस् अब आफ्नो मर्निङ वाक इभिनिङ वाकमा जाने चाहिँ उहाँहरूको चाहिँ धेरै गर्नुहुन्छ। उहाँहरूले जाँदाखेरि चाहिँ आफूलाई पनि अलिकति सुरक्षित राख्नु होला, कृपया गरेर चाहिँ बाहिर मर्निङ वाकमा जाँदाखेरि महँगो महँगो घर गहनाहरू चाहिँ लिएर नजानुहोस्, सकभर चाहिँ एउटै एक्लै दुक्लै पनि नहिँड्नुहोस्, सधैँ साथीभाइहरू कोही न कोही एकजना दुईजना कसैलाई लिएर हिँड्नुहोस्। यदि तपाईँलाई त्यति गर्दाखेरि पनि तपाईँलाई केही किसिमको डर लाग्छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्, पुलिस स्टेसनमा आउनुहोस्, म उहाँहरूलाई चाहिँ एउटा एक किसिमको यो पर्सनल सेफ्टी अलार्म भन्ने हुन्छ, त्यो बेसिकली त्यो एउटा त्यो कोड टुट्यो भने पनि कराउँछ, त्यति कराउने बित्तिकै त्यो त्यो चोरहरू पनि परपर भाग्न सक्छ। मुख्य कुरा चाहिँ अब बाटोमा हिँड्दाखेरि यदि कसैले तपाईँलाई चाहिँ अट्याकै गर्न आयो, छुन आयो भने चाहिँ हेल्प भनेर चाहिँ अलिक त्यति मान्छेहरूले चाहिँ व्यस्त नगर्न पनि सक्छन्।
0: हजुर,
1: त्यस कारणले गर्दाखेरि हेल्प भन्नु भन्दा फायर फायर भनिदिनु भयो भने अलिक मान्छेहरूलाई चाहिँ अलिकति ए कहाँ हो के हो कसो भन्ने हुन्छ होइन। हाम्रो चाहिँ अहिलेको चाहिँ जुन चाहिँ अहिलेको यो सुझाव अनुसारले चाहिँ यो पनि छ एउटा। अनि अब रात बिरातमा सेवा गर् हाम्रो हिँड्नु हुँदैन, मलाई थाहा छ मामा छ्यामा पार्टीहरू, तर प्लिज अब जहिले पनि आफूलाई चाहिँ सुरक्षित राख्नुहोस्, खुसी रहनुहोस्, हामीले चाहिँ नहिँड्नुहोस्, घरमै बस्नुहोस्, सुन चाँदी नलगाउनुहोस् भनेर हामीले भन्न मिल्दैन किनकि यो हाम्रो कल्चरले नै दिएको भएको कारणले गर्दाखेरि

0: तर आफू पनि सुरक्षित रहनुहोस् र त्यसमाथि अरूलाई पनि केही जानकारी आजको यो रेडियो इन्टरभ्यूबाट केही जानकारी पाउनु भएमा अरूहरूलाई पनि सेयर गरिदिनुहोस् प्लिज. अनि यो छवटा सातवटा जुन घटनाहरू घटे यो घटनामा चाहिँ कसरी घटना घट्न गयो कुन तरिकाले घटना चाहिँ घटाइयो भन्ने बारेमा म छोटो जानकारी दिन चाहन्छु. जुन अक्टोबरको 29 तारिक ओल्डर सर्टको लाइब्रेरी अगाडि भएको घटना हो यो. उहाँहरू आमा छोरी बाटोमा हिँडिरहेको बेलामा दुईजना विदेशी आइमाईहरू आएर एप्रोच गर्नुहुन्छ अनि त्यसपछि कुरा गर्दै गर्दै अर्कोले चाहिँ एउटाले कुरामा भुलाउने अर्कोले चाहिँ उसको त्यो छ्यामाको अगाडि गएर उहाँलाई यु लुक लाइक माई मम्मी होइन भन्ने कहिले चाहिँ आज मेरो बर्थडे हो के अरे बर्थडे विस गर्नु आज भएन भनेर उहाँहरू नजिक आउनको लागि नमस्ते भनेर पनि भन्न सिकिसकेको छ यो चोरहरूले. त्यसरी बोल्दाखेरि चाहिँ कतिपय हाम्रो छ्यामा पार्टीहरूले चाहिँ नेपाली हो पनि भन्नुभएको छ होइन. तर हामीसँग यो घटनाको उसमा चाहिँ हामीसँग दुईटा फोटो अलरेडी छ, हामीसँग भिडियो नै छ संदिग्ध व्यक्तिहरूको. गर्दाखेरि यो सबै चाहिँ हाम्रो चाहिँ एक किसिमले चाहिँ भनौँ न त्यो सब चेन लिङ्क गर्दैछौँ हामीले यो सबै घटनाहरूलाई. र चाहिँ गएको महिनामा ओल्डर सर्टमा चाहिँ एक्लै हिँडिराख्नु भएको एकजना छ्यामालाई चाहिँ पछाडिबाट कार आएर स्लोली उहाँलाई चाहिँ कारले चाहिँ पिछा गर्यो अनि ड्राइभर प्यासेन्जर साइडबाट चाहिँ एकजना एसियन लुकिङ भनेर भनेको छ. तर एसियन कपडा त अब जसले पनि लाउन सक्छ अब एउटा बहुरूपिया बन्नको लागि होइन. त्यसले गर्दाखेरि उसले चाहिँ छ्यामालाई चाहिँ 5 पाउन्डको नोट झ्यालबाट यसरी देखाएर नजिक ल्याउने कोसिस गर्यो होइन. तर हाम्रो चाहिँ जुन यो लोकल एरियामा नै मैले चाहिँ निकै यस्तो घटनाहरू घटिरहेको छ भनेर मैले जिआरएनसीहरू अनि अरू विभिन्न सङ्घ संस्थाहरूद्वारा चाहिँ मैले चाहिँ अगाडि बढाइरहेको न्युज बढाइरहेको थिएँ. लक्कीले उहाँले सुन्नु भएको रहेछ र चाहिँ उहाँले है यो त को के हो म कहाँ म यस्तोहरूसँग जान्छु भनेर उहाँ चाहिँ अलिक छिटो अगाडि हिँड्नु भएको छ. तर त्यो आइमाई जुन संदिग्ध आइमाई हो त्यो चाहिँ कारबाट झरेर त्यो छ्यामाको पछि लागेर पछाडि बाट यस्तो के अरे रक्साक बोक्नु भएको रहेछ. रक्साकको चाहिँ ह्यान्डलमा समातेर तानेर रोकेर अनि घाँटीको चाहिँ 3 तोलाको सुन चेन चाहिँ थुतेर गाडीमा चढेर चेन देखाउँदै भागेछ
1: है.
0: अनि त्यो गाडीको नम्बर पनि हामीले पत्ता लगाइसकेका छौँ. हामीसँग चाहिँ अब एएनपिआर क्यामेराहरूदेखि लिएर सप्स को क्यामराहरूदेखि लिएर सबैबाट चाहिँ त्यो टाइम फ्रेम अनुसारले हामीले चाहिँ त्यो गाडीको नम्बर कलर सबै हामीले पत्ता लगाइसकेका छौँ हजुर है. गर्दाखेरि रिपोर्ट गर्नलाई गर्नुभयो भने त्यतिसम्म चाहिँ पुलिसले चाहिँ डेडिकेसन छ पुलिसको चाहिँ यिनीहरूलाई चोरलाई पत्ता लगाउनको लागि. यिनीहरू आएको रहेछ लगभग 1.5 घन्टा परबाट
1: है.
0: गर अब यस्तै तरिकाले चाहिँ कुनै बेला चाहिँ ओ यु लुक लाइक माई मम्मी तिमी मेरो आमा जस्तो रहेछौ भनेर हग गर्न जाने अनि नमस्ते गर्ने पहिला सुरुमा नमस्ते गर्ने हग गर्न जाने अनि कहिले चाहिँ फेक नेकलेस देखाउने यो तपाईँलाई हो भनेर चाहिँ दिने अनि अर्को चाहिँ निकाल्ने ओरिजिनल चाहिँ घाँटीबाट निकालिदिने त्यही उसको घाँटीमा हालिदिने जबसम्म ऊ गइसक्छ पछि मात्र थाहा हुन्छ कि हो उसको आफ्नो चाहिँ जुन ओरिजिनल नेकलेस हो त्यो चाहिँ अलरेडी गइसकेको हुन्छ जबकि उहाँको घाँटीमा त्यही फेक नेकलेस चाहिँ छोडिदिइरहेको हुन्छ. अर्को घटना यो भयो. मैले चाहिँ यो हाम्रो के अरे रिटायर्ड अब भनौँ न हाम्रो वृद्ध वृद्धाहरूलाई मात्र होइन कि इभन हाम्रै उमेरको निकै स्विच राम्रै ओहदामा भएकालाई धरि यिनीहरूले चाहिँ त्यस्तो किसिमको चाहिँ अब हिप्नोटिजम भनौँ या के भनौँ होइन त्यसरी चाहिँ उयो गरिरहेको छ. त्यो कतिखेर भइन्छ भने जब हामी बाहिर निक्लिन्छौँ नि अनि त्यतिखेर चाहिँ हामीले चाहिँ हाम्रो दिमागलाई चाहिँ हामी फिजिकल्ली हामी बाहिर रोडमा छौँ तर दिमाग चाहिँ हाम्रो कता छ कता भन्ने त्यो अवस्थामा चाहिँ कुनै पनि त्यस्तो चोरहरूले चाहिँ तपाईँलाई चाहिँ एकदम सजिलो पाराले चाहिँ तपाईँलाई भुलाउन सक्छ के त्यो. अनि मान्छेहरूले भन्छन् हिप्नोटाइज भयो यो भयो त्यो भयो त्यहाँबाट मेरो चाहिँ लुटेर लग्यो भनेर भन्छन् होइन. तर लक्कीली यतिखेर त्यो घटनामा चाहिँ घटना चाहिँ शिव मन्दिरको अगाडिको घटना हो ओल्डर सर्ट शिव मन्दिरको अगाडि त्यतिखेर पनि उहाँहरूले चाहिँ त्यो गाडीको जस कलर मात्र पत्ता लगाउनु भन्न सक्नुभयो. इभन त्यो नम्बर के अरे गाडीको रजिस्ट्रेसन नम्बर त्यस्ता त्यस्तै केही पनि भन्न सक्नु भएन. गर्दाखेरि यस्तो कुराहरूलाई चाहिँ अलिकति हामी चाहिँ बाहिर हिँड्दाखेरि अलिक सतर्कता चाहिँ अपनाउनै पर्छ. हेर्नुहोस् होइन, नत्र भने भोलि गएर चाहिँ हो यस्तै किसिमको दुर्घटनाहरूबाट चाहिँ हामी खस्न सकिन्छ. अब नर्मली अब हाम्रो छ्यामाहरू मामाहरू इभन मामाहरूलाई पनि त्यही तरिकाले चाहिँ यु लुक लाइक माई फादर भन्ने हक गर्ने किसेस गर्ने अनि त्यहाँबाट चाहिँ छोड्ने बेलामा चाहिँ उसको हातको औठी छैन, चेन छैन, या चाहिँ बालो सालो केही छैन, त्यस्तो तरिकाले पनि यहाँ गरिरहेको छ. त्यसले गर्दाखेरि बहिनी यो पर्सनल सेफ्टीलाई पनि एकदम ध्यान दिनुपर्ने अहिलेको परिस्थितिमा.
1: हजुर दाजु, यो एकदमै लुटपाटका घटनाहरूको कुरा गर्नुभयो तपाईँले, र एकदमै हामी सजग हुनुपर्ने जरुरी पनि छ. यसमा हामी आफ्नै सजगताको कमीको कारणले गर्दाखेरि फस्छौँ. दाजु, यही नोटमा हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यस पश्चात हाम्रो कुराकानीलाई फेरि अगाडि बढाउँछौँ है त.
0: हजुर, थ्याङ्क यू.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर म कुरा गर्दैछु हाम्रो दाजु हुनुहुन्छ पिसिएसओ दुर्गा थापा दाजु, उहाँसँग चाहिँ अलो सर्ट फार्म्रो एरियामा घटित भइरहेका केही अप्रिय घटनाहरूको बारेमा कुरा हामी गर्दैछौँ र त्यसबाट कसरी आफू बस्न सकिन्छ भन्ने विषयवस्तुमा दाजुले आज केही जानकारीहरू हामीसँग सेयर गर्दै हुनुहुन्छ। अब फेरि दाजु हजुरलाई मैले स्वागत गरेँ। अब यो छोटो ब्रेक पश्चात हामी कुराकानीलाई अगाडि बढाउँछौँ। अनि अब तपाईँसँग चाहिँ अब यो फेरि अब यो लुटपाटकै कुरा भइरहँदाखेरि यो अफेन्सिभ वेपन्सहरूको पनि इन्सिडेन्ट अलसुना भइरहेको भन्ने पनि कुराहरू हामीले सुनेका छौँ, आइरहेको छ। र यस विषयवस्तुमा पनि बताइदिनुहोस् न दाजु, कस्तो खालको चाहिँ यो इन्सिडेन्ट्सहरू हुन्, अनि साथसाथमा यो अलिकति सोसियल इन्सिडेन्ट्सहरू भनेर भनौँ न, बजुबाजेहरूले चाहिँ विशेष गरिकन आमा बुवाहरूले चाहिँ नि यो सिजर्स क्याम्पको साइटमा गएर चाहिँ रुखहरू अनि बिरुवाहरू चाहिँ काट्ने, विशेष गरिकन आफ्नो पर्सनल युजको लागि, आफ्नो गार्डन पर्पजको लागि चाहिँ काटेर ल्याउने खालको कामहरू गर्नुभएको रहेछ। हुन त उहाँहरूको लागि त नर्मल कुरा हुनसक्छ, तर यहाँको पर्सपेक्टिभमा हेर्दाखेरि चाहिँ त्यो अलिकति भने एन्टी सोसियल एउटा बिहेभियर पनि भयो, त्यसबाट कस्तो असर पुग्छ यो पनि उहाँहरूलाई अलिकति जानकारी केही तपाईँ दिन चाहनुहुन्छ दाजु?
1: अफकोर्स बहिनी, यो पनि अहिलेको चाहिँ जल्दो बल्दो एउटा एक किसिमको रिपोर्ट आइरहेको छ हामीलाई। खास भन्नु पर्दाखेरि यो चाहिँ एकदम उहाँहरूले नजानेर गर्नुभएको हो। यो म यहाँको हाम्रो बोसहरूलाई चाहिँ हामीले सम्झाउन चाहिँ हामीले सक्यौँ लकीली, किनकि अब यस्तो किसिमको चाहिँ कुराहरू चाहिँ नेपालको लागि चाहिँ एकदम नर्मलै हो भनेर चाहिँ हामीले चाहिँ सम्झायौँ र चाहिँ त्यसलाई चाहिँ हामीले त्यत्तिकै दबाउन पनि सकियो। तर एकचोटि होइन, दुईचोटि होइन, घरिघरि चाहिँ त्यस्तो किसिमको घटनाहरू घटिराख्यो भने चाहिँ भोलि गएर चाहिँ ए नेपालीले चाहिँ होइन अब यस्तो गर्नु हुने, अब हामीले किन गराउनुहुने भन्ने कुरा, त्यस्तो किसिमको पनि अब फेरि समाजमा आउन सक्छ होइन भनेर चाहिँ हामीले अहिलेदेखि नै निप अनबाद भन्छ यिनीहरूले चाहिँ, अहिलेदेखि नै चाहिँ हामीले चाहिँ एउटा एक किसिमको एउटा एजुकेसन भनौँ न, अब शिक्षा दिनु खोजेको मात्र हो यो। सो बेसिकली अब हाम्रो मामा छ्यामाहरू मर्निङ वाकमा जानुहुन्छ, अनि उता त्यो सिजर्स क्याम्प भन्ने चाहिँ तपाईँको त्यो एकदम लभली प्लेस हो, त्यो तपाईँको चाहिँ त्यो अल्डरसटको चाहिँ सबभन्दा हायस्ट पिक भनौँ न, त्यो त्यो एरिया पनि हो, र त्यहाँ जानुहुन्छ, चढ्नुहुन्छ, माथि माथि हेर्नुहुन्छ, त्यहाँ चढेर दायाँ बायाँ हेर्नलाई साइटिङको लागि एकदम फर्स्ट क्लास ठाउँ हो त्यो। गर्दाखेरि नेपाली मात्र होइन, त्यहाँ त विदेश हाम्रो यहीँको गोराहरू पनि जाने भए, अरूहरू पनि जाने भए, साइक्लिङ गर्छन्, अनेक गर्छन् त्यहाँ, भएन भने त्यो मिलिट्री ट्रेनिङ ग्राउन्डै हो त्यो। अब त्यस्तो ठाउँमा गएर उहाँहरूले आफ्नो गार्डनमा चाहिँ चिमीहरूलाई चाहिँ होइन यसो झ्याक्रा दिनको भन्छ नि, झ्याक्रा दिनको लागि उहाँहरूले लिएर आउनुहुन्छ, तर त्यो हातले त काट्नुहुन्न उहाँहरूले, पक्कै पनि कुछ न कुछ एउटा हतियार त लिएर जानुहुन्छ, या त खुकुरी, या त हँसिया, या चक्कु, केही न केही त लिएर जानुहुन्छ नि। बाहिर हिँड्दाखेरि कहिले पनि धारिलो हतियार चाहिँ लिएर हिँड्ने बित्तिकै त्यो पनि एक किसिमको चाहिँ अपराधमा गनिन्छ। हेर्नुहोस् अब हाम्रो मामा छ्यामा पार्टीहरू उहाँहरूलाई त थाहा छैन, यो नेपालमा त अब सिम्पल कुरा हो त्यो। अनि यही सन्दर्भमा के अरे मैले भन्नुपर्दा अर्को एउटा फेरि दुईटा इनोसेन्ट घटना छ। के घट्यो भन्दाखेरि दिनको 12-1 बजेतिर हामीलाई एउटा रिपोर्ट आयो, अनि पुलिस स्टेसन चाहिँ पुरा अलार्म्ड भयो। हेर्नुहोस् है, के भयो भन्दाखेरि त भरे त एकजना मान्छेले चाहिँ मिट क्लिभर लिएर टाउन सेन्टरमा दिनमा हिँडिरहेछ, खाली देखाउँदै रे के भगवान्। अनि त्यसपछि त अब हामी त एकदम तर्स्यौँ होइन, सबै अब तपाईँको आर्म्ड अफिसरहरूदेखि लिएर टेजरहरू अनि अरू पुलिसहरू, त्यसपछि बल्ल हामी ब्याकअपमा चाहिँ हामी पिसिएसओहरू पनि रेडी भएर बसिरहेका थियौँ भनेर चाहिँ कुरा बुझ्दै जाँदाखेरि ड्रप यो वेपन भन्दाखेरि उहाँ त्यो मामाले चाहिँ भुइँमा राख्नु भएछ, धन्न त्यति चाहिँ बुझ्नु भएछ है, नत्र त अब उसलाई चाहिँ अब होइन टेजरले हान्न सक्थ्यो, होइन करेन्ट 50,000 वोल्टले हान्न सक्थ्यो, उस्तै परे गोली हान्न सक्थ्यो होइन, तर धन्न त्यो चाहिँ भएन। लकीले चाहिँ त्यहाँ चाहिँ हाम्रो एकजना नेपाली अफिसरले कुरा बुझ्दै जाँदाखेरि चाहिँ त्यो मामाको चाहिँ एउटै मात्र चाहिँ एन्सर उत्तर चाहिँ के थियो भन्दाखेरि, किन यो लिएर हिँडेको दिनमा भनेर भन्दाखेरि, होइन यो अलि मासु काट्दा धार लागेको थिएन, त्यही भएर म उहाँ पर साथीकोमा गएर धार लगाएर लिएर आएको, म अब घर जान लागेको भन्नुभयो। एकदम इनोसेन्ट होइन, नेपालको लागि चाहिँ कम्प्लिटली यो चाहिँ एकदम उयो नर्मल हो, तर भए पनि आजकल चाहिँ नेपालमा पनि अलिकति अवेरनेस चाहिँ छ, तर हाम्रो मामा छ्यामा बाबा आमा पार्टीहरू त यिनीहरू उहाँहरू त अब अलिक पुरानो जमानाको हुनुभयो नि त,
0: हजुर हजुर
1: त्यसले गर्दाखेरि उहाँले त उयो आफ्नै जमानालाई भन्नुहुन्छ त जमाना कहाँदेखि कहाँ पुगिसक्यो अनि यस्तो किसिमको यो वेपन लिएर हिँड्ने घटनामा मध्येमा अर्को एउटा घटना चाहिँ के आयो भन्दा भन्नुहुन्छ भने त्यो पनि एकदम इनोसेन्ट घटना कसैको घर अगाडि बारमा उसलाई मन परेको चाहिँ एउटा चाहिँ प्लान्ट अब फुल देख्यो होइन अनि उहाँले गएर चाहिँ एउटा खुकुरी लगेछ खुकुरी लगाएर कलमी बनाउन को लागि चाहिँ काट दिएछ हेर्नुहोस् है अर्काको विदाउट पर्मिसन सोधेको पनि आएन एक त त्यो चोरीमा पनि गनियो होइन अर्काको सामान क्रिमिनल ड्यामेजमा गनियो त्यसमाथि चाहिँ फेरि अफेन्स वेपन भनेर तिनवटा चाहिँ अपराध भयो त्यहाँ है तर लक्कीले उहाँलाई चाहिँ खोज्दा दुवै फेला परेन उहाँ चाहिँ जेस भागिहाल्नु भयो अथवा चाहिँ भेटिएन कि उहाँ चाहिँ
0: तर
1: त्यो जसले रिपोर्ट गर्यो उसले उसको अनुसार चाहिँ यो चाहिँ पक्का नेपाली नै हो भनेर चाहिँ उनीहरूले भनेको थियो तर अब कुनै बेलामा कतै कुनै बेला चाहिँ नेपालीलाई मन नपराउने भएर चाहिँ त्यत्तिकै पनि गरेको हुन सक्छ भनेर चाहिँ हामीले चाहिँ पुरा एरिया सर्च गर्दाखेरि पनि कतै केही फेला परेन तर यदि हो भने पनि ल ठिकै छ यसपालि चाहिँ जोगिनु भयो होइन तर नेक्स्ट टाइम चाहिँ त अब जोगिँदैन नि त सधैँ त जोगिँदैन
0: तर
1: यदि यस्तो गर्नुभएको छ भने यदि तपाईँलाई कसैको बारी कसैको फुलबारीबाट चाहिँ तपाईँलाई केही चिज चाहियो भने माग्नुहोस् पुरा गर्नुहोस् अनि उहाँले चाहिँ हुन्छ त लैजाऊ भनेर कसैले पनि नाइ भन्दैन क्या
0: होइन
1: एउटा कलमी गर्नको लागि चाहिँ जसले पनि नो प्रब्लम भनिहाल्छ होइन तर त्यो चाहिँ त्यो गर्न गरिकन त्यतिकै आएर कुकुर लिएर आएर काटेर लिएर जानु चाहिँ त्यो चाहिँ एउटा फेक्टमा चाहिँ गनियो
0: एकदम ठिक हो दाजु अब तपाईँले भन्नुभएको जस्तै यो चाहिँ अब इन्टेन्सनल क्राइम नभइकन यो चाहिँ अनइन्टेन्सनली चाहिँ गरिएको कुराहरू जुन चाहिँ अब एउटा समाजमा त्यो सहज सामान्य मानिने कुरा अर्को समाजमा त्यही कुरा चाहिँ असामान्य मानिन्छ अथवा एउटा अपराधको क्याटेगोरीमा पनि पर्छ भने चाहिँ यो चाहिँ त्यो एउटा कल्चरल डिफ्रेन्सको कारणले गर्दाखेरि पनि क्रिएट भएको एउटा समस्याहरू हो जस्तो लाग्यो जसको लागि चाहिँ हाम्रो जति पनि नेपाली समुदायका विशेष गरिकन अब वयोवृद्ध अवस्थाका हाम्रा बाजे बोजूहरू आमा बुवाहरू जो हुनुहुन्छ भनौँ न अलिकति एल्डरली एउटा समुदायका हाम्रा चाहिँ सदस्यहरू उहाँहरूलाई अलिकति एजुकेट पनि गर्नुपर्छ होला त्यही हिसाब किताबले अब कम्युनिटीको जुन एउटा सदस्यको रूपमा उहाँहरू हुनुहुन्छ भनेपछि त्यो कम्युनिटीका लिडर्सहरूले पनि त्यो विषयवस्तुलाई चाहिँ सम्बोधन गर्नको लागि यस्तो खालको चाहिँ एजुकेसनल प्रोग्रामहरू अनि जानकारीमूलक कार्यक्रमहरू गरेर चाहिँ यसमा चाहिँ अलिकति जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता मैले देखेँ दाजु यो तपाईँसँग कुरा गरिरहँदाखेरि हुन त अब आफ्नो आफ्नो तवरबाट त गर्नुभएको छ होला उहाँहरूले त्यही पनि अब अझै पनि चाहिँ नपुगेको हो कि सबैसम्म एक एक सदस्यसम्म पुग्नुपर्ने यो सन्देश हो जस्तो लाग्छ मलाई होइन दाजु
1: एक्ज्याक्टली बहिनी यसै कारणले नै हो अब तपाईँहरू चाहिँ यहाँ आइपुग्नुहुन्छ हाम्रो सर्वे अनुसारले चाहिँ बुझे अनुसारले जो व्यक्तिहरू हाम्रो हामीले चाहिँ अरेन्ज गरेको चाहिँ इभेन्ट्सहरू पक्सहरूमा चाहिँ आउनु हुँदैन उहाँहरू तपाईँहरूको चाहिँ बिएफबिएस गोर्खा रेडियोमा चाहिँ अलवेज ट्युनिङ गरेर बसिरहेको हुन्छ भन्ने कुरा हामीलाई जानकारीमा आयो त्यसै कारणले नै गर्दाखेरि एउटा ब्रोडर एरिया नट ओन्ली अब अल्डर सोर पान्द्रो मात्र होइन कि यसले चाहिँ अब तपाईँको वर्ल्ड वाइड जाने भएको कारणले गर्दाखेरि नै हो बहिनी हामी चाहिँ तपाईँसँग चाहिँ जहिले पनि एउटा गुहारमा आइपुग्छौँ हामी जहिले पनि त्यसबाहेक पनि अब हाम्रो लोकल एरियामा चाहिँ लाइक जिआरएनसी ग्रेटर रसमुर नेपाली कम्युनिटी उहाँहरूले चाहिँ एकदम फ्यान्टास्टिक जब गर्नुभएको छ उहाँहरूले चाहिँ वेस्टर्न सेन्टरमा अनि एम्पायर हलमा अनि उहाँहरूको आफ्नै अफिसमा त्यो लिफलेटहरू चाहिँ मैले बनाउँदै लिएर जाँदै गर्छु म आफै पनि जान्छु अनि हरेक सोमबार वेस्टर्न सेन्टर अनि मङ्गलबार चाहिँ एम्पायर हलमा चाहिँ जम्मा भएर आमा समूहहरू चाहिँ मङ्गलबार जम्मा हुनुहुन्छ त्यहाँ गएर भन्छु बोल्छु कराउँछु अब कहिले कहिले त अब अलिक जोडले पनि भन्नुपर्ने स्थिति आउँछ कि बहिनी होइन तर म त्यो रिसाएर मैले भन्न खोजेको त होइन कि ठुलो मासमा त फेरि जाँदैन क्या एकैचोटि त्यो मेसेज चाहिँ क्रस हुन अलिक गाह्रो हुँदो रहेछ त्यसै कारणले पनि हो म खासै हजुरहरूसँग जहिले पनि म गुहार्ने कारण चाहिँ त्यो पनि हो
0: र
1: चाहिँ हाम्रो यस तपाईँहरूले चाहिँ जुन सपोर्ट गरिराख्नु भएको छ यसको लागि चाहिँ मेरो चाहिँ चिफ इन्स्पेक्टर सर्जेन्ट सबै चाहिँ एकदम आभारी छौँ हामी यस यसबारेमा
0: हजुर दाजु हामी पनि केही सहयोग गर्न सकिरहेका छौँ तपाईँ तपाईहरुको लागि यो जान्न पाउँदा हामीले पनि ज्यादै खुशी लागेको छ हामी त सधैं नै तपाईहरुको सेवामा छौं नै दाजु हैन त्यो कारणले गर्दाखेरि यो चाहिँ दोहोरो हाम्रो चाहिँ प्रयास हो तपाईहरुको तर्फबाट हाम्रो तर्फबाट समग्र रूपमा चाहिँ यसको रिजल्ट राम्रो आओस् हामी यही नै चाहना हाम्रो यही नै रहेको छ यदि भन्दै दाजु अब हामी फेरि पनि छोटो एउटा विश्राम लिन्छौं त्यसपछि हामी फेरि कुराकानी अगाडि बढाउँछौं है त दाजु
2: हस् थ्याङ्क यू

0: PFVS गोरखा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: PFPS गोरखा रेडियो।

0: गोर्खा रेडियो हजुर आदरणीय श्रोता वृन्द बिएपिएस गोर्खा रेडियो लाइनै सुन्दै हुनुहुन्छ तपाईँ यतिखेर र यो बेलामा कुराकानीमा हाम्रो दाजु पिसिएस दुर्गा थापा हुनुहुन्छ। हामी अलसट फान्डु एरियाका केही समस्याहरूको बारेमा कुरा गरिरहेका छौँ, विशेष गरिकन एल्डरली जुन पपुलेसन हुनुहुन्छ हाम्रो गोर्खाली समुदायको नेपाली समुदायको उहाँहरूलाई लक्षित गरेर चाहिँ आज एकदमै जानकारीमूलक यो कुराकानी भइरहेको छ। त दाजु तपाईँलाई फेरि पनि स्वागत गरेँ मैले कुराकानीको यो क्रममा है हजुर।
1: थ्याङ्क यू
0: हजुर। त दाजु अब यो कुरा गरिरहँदाखेरि क्या दाजु अलिकति मलाई यो भर्खर रिसेन्टली चाहिँ यो जुन हाम्रो सोसियल मिडियाको प्लेटफर्महरूमा एउटा भिडियो निकै नै भाइरल भइरहेको छ होइन, तपाईँ हामी सबैले प्रायले चाहिँ हेर्ने चाहिँ अवसर पायौँ होला। एकदम दुःखद घटना जहाँ चाहिँ एल्डरली एउटा चाहिँ व्यक्तिलाई अलिकति रेसिस्ट अट्याक गरिएको देखिएको छ अनि उहाँ चाहिँ एकदमै भनौँ न लाचार हुनुभएको छ त्यहाँनिर, र त्यो भिडियो यति भाइरल भइरहेको छ, अहिले सबैले हेरिरहेको छ, सबैको आक्रोश त्यसमाथि पक्कै पनि छ। र यो विषयवस्तुलाई अलिकति सम्बोधन गरिदिनुहोस् न, खासमा सत्य तथ्य के हो दाजु, के भइरहेको हो यो? एउटा अब भनौँ सिङ्गुलर एउटा इन्सिडेन्ट त पक्कै पनि होइन होला, यस्तो इन्सिडेन्टहरू प्राय भइरहन्छ होला, कसरी ट्याकल गर्न सकिन्छ यस्तो कुराहरूलाई?
1: मैले धन्यवाद। यो जुन अहिले हजुरले चाहिँ भन्नुभएको चाहिँ जुन हेट क्राइम इन्सिडेन्ट भनिन्छ यसलाई, यो चाहिँ अहिले मैले चाहिँ अहिले हाम्रो रेकर्ड हेरे अनुसारले चाहिँ 5-6 महिनामा बल्ल एकचोटि यो अहिले भएको रहेछ, र यसमा चाहिँ एकजनालाई मात्र होइन कि थुप्रैजनालाई एकजना व्यक्तिले थुप्रैलाई नै एफेक्ट गरेको रहेछ। यसमा चाहिँ 6-7 जना चाहिँ पीडितहरू हुनुहुन्छ यसमा, उहाँहरू सबैको बयान अनि लिएर चाहिँ अब ऊ गरिसक्यो, रेडी छ, अनि जुन व्यक्ति जुन पीडक हो त्यसलाई पनि हिरासतमा राखिसकेको छ, र चाहिँ उहाँको चाहिँ जुन पीडक हो त्यो उहाँको चाहिँ हामीले मैले मोटामोटी बुझे अनुसारले चाहिँ उहाँको चाहिँ मेन्टल हेल्थ भन्ने कुरा पनि सुनिराखेको छ। अब उहाँलाई चाहिँ अब कोर्टले चाहिँ कस्तो किसिमको चाहिँ गर्छ, अब हाम्रो तर्फबाट चाहिँ अब सक्दो चाहिँ यस्तो व्यक्तिलाई चाहिँ अब बाहिर समाजमा चाहिँ फ्रिली घुम्न नदिने किसिमले चाहिँ कोसिस गरिरहेको छ प्रहरीले। यसमध्येमा चाहिँ जुन 6-7 जना हुनुहुन्छ त्यसमध्येमा चाहिँ 53 जनाको चाहिँ हामीले लिइसक्यो बयान, अझै पनि कुनै व्यक्तिहरू बाँकी हुनुहुन्छ भने फेरि आउनुहोस् अगाडि। यो मात्र होइन कि अरू कुनै दिनमा भएको घटनाहरू त्यस्तो केही छ भने जिआरएनसीले पनि एउटा चाहिँ फर्म सार्वजनिक गरेको छ, त्यसद्वारा गर्नु भए पनि हुन्छ, अथवा तपाईँ चाहिँ अब डाइरेक्टली मसँग आएर कुरा गर्न सक्नु पनि हुन्छ, या चाहिँ पुलिस स्टेसनमा डाइरेक्ट फ्रन्ट डेस्कमा आएर कुरा गर्नु भए पनि हुन्छ, या चाहिँ अब कुनै काउन्सिलर अथवा चाहिँ बाटोमा हिँडिरहेको पुलिस अफिसर जोसँग भए पनि तपाईँलाई त्यस्तो केही पर्छ भने नडराउनुहोस्, सिधा आएर उसले भन्नुहोस् मलाई यो व्यक्तिले यसो भन्यो, यसले चाहिँ यति बेला यस्तो गर्यो, कहाँ गर्यो, कुन ठाउँमा भनेर, त्यो सबै त्यो ठाउँ टाइम डेट यति मात्र तपाईँहरूले चाहिँ हामीलाई दिन सक्नुभयो भने हामीले चाहिँ फेरि अघि मैले भने जस्तै त्यो एरियाको चाहिँ सिसिटिभी क्यामराहरू यहाँ चाहिँ रसमोर क्यामराहरू छ, जति पनि छ सपहरूको क्यामरा छ, त्यहाँबाट चाहिँ हामीले चाहिँ एक्सेस गरेर के भएको सत्य तथ्य चाहिँ हामीले निकाल्न एकदम सजिलो छ हामीलाई। अनि अर्को कुरा, हाम्रो जुन पुलिस स्टेसनको अगाडिको जो फ्रन्ट डेस्क भनिन्छ त्यहाँको, म यहाँ हजुरहरूसँग आउनुभन्दा अगाडि म त्यहाँको एकजना लेडी रिसेप्सनिस्टमा कुरा गर्दाखेरि उहाँले चाहिँ के भन्नुभएको थियो भने नेपालीहरू आउनुहुन्छ तर अझै पनि कम आउनुहुन्छ, आउनुहोस् सिधै अगाडि फ्रन्ट डेस्कमा आउनुहोस्, तपाईँ यहाँहरू उभिदिनुहोस् मात्र, भाषाको प्रब्लम नमान्नु होला, तपाईँको लागि चाहिँ हामी चाहिँ इन्टरप्रेटर उतिखेर हामीले चाहिँ फोनमा चाहिँ इन्टरप्रेटर हामीले चाहिँ व्यवस्था गरिदिन तयार छौँ भनेर चाहिँ उहाँहरूले चाहिँ भन्नुभएको छ। ए यो कुरा चाहिँ रेडियोमा चाहिँ यसो जानकारी दिनु है भनेर मलाई उहाँहरूले त्यति गर्नुभएको छ। गर्दाखेरि यो हेट क्राइम जुन इन्सिडेन्ट हो यो चाहिँ अहिलेको लागि चाहिँ जस्ट हामीले हेर्दाखेरि जस्ट यो एउटा छ, तर एकदम यो चाहिँ एकदम ठुलो भयो होइन, ठुलो किनभने एकजनालाई मात्र होइन कि 6-7 जनालाई नै उसले चाहिँ एफेक्ट पारिरहेको छ, त्यो 6-7 जनालाई मात्र होइन कि 6-7 वटा परिवारलाई एफेक्ट पारेको छ, 6-7 वटा परिवारलाई मात्र होइन समाजलाई नै, उसको गाउँ छर छिमेकी सबलाई मात्र होइन कि होल नेपालीलाई नै के अरे असर पुगिरहेको छ यसमा। तर म हजुरहरूलाई चाहिँ यतिसम्म म रियास्योर गराउन म चाहन्छु, जुन पीडक हो यो अलरेडी चाहिँ कस्टडीमा छ र इन्भेस्टिगेसन भइरहेको छ, र चाहिँ पुलिसले सकेसम्मको चाहिँ अब उसलाई चाहिँ कडा भन्दा कडा सजायको लागि चाहिँ हामीले माग गर्दैछौँ। कृपया कोही अझै पनि छुट्नु भएको छ बयान दिनको लागि भने कृपया अगाडि आइदिनुहोस्, बयान दिनुहोस्, पुलिसलाई सहयोग गरिदिनुहोस्।
0: हजुर दाजु, र यो कुरा पनि तपाईँले मजाले राखिदिनु भयो, खास के भएको रहेछ भन्ने कुरा। र अब हामी कुराकानीको पनि करिब करिब अन्तिम अन्तिम चरणमा आएका छौँ दाजु। अब चाहिँ एउटा ओल्ड सर्टमा एउटा फेटल रोड ट्राफिक कोलिजन भएको भन्ने कुरा पनि सुनेको थियौँ दाजु, र इन्भल्भिङ अभियसली हाम्रो नेपाली समुदाय, त्यसमा पनि अलिकति कुरा गरिदिनुहोस् न, खासमा के भएको थियो भनेर।
1: हजुर, यस बारेमा पनि यो बहुत दुःख लाग्दो घटना, उहाँको चाहिँ खासै उमेर पनि जस्ट 60 क्रस हुनुहुन्थ्यो, 60 नाग्नु भएको हो, त्यो 70-75 पनि होइन, 60-70 बिचमा उचेस हामी पनि त्यही उमेरमा पुगिसक्यौँ। गर्दाखेरि उहाँहरू चाहिँ दुईजना हिँड्दै हुनुहुँदो रहेछ हस्पिटल हिलमा, र चाहिँ बाटो क्रस गर्ने बेलामा चाहिँ दायाँ बायाँ नहेरिकन हिँड्दाखेरि ठुलो डबल डेकर बसले आएर चाहिँ उहाँलाई छोएको रहेछ। छोड्ने बित्तिकै उसले ब्रेक त हान्यो, तर जुन उहाँ व्यक्ति मृतक चाहिँ अब ढल्नु भयो, ढल्दाखेरि चाहिँ उहाँको टाउको चाहिँ कर्भमा चाहिँ त्यो तल भुइँमा चाहिँ बजारिन पुग्दाखेरि उहाँको चाहिँ ब्रेनमा चाहिँ असर पुगेर ब्रेनमा चाहिँ ब्लिडिङ भएको कारणले गर्दाखेरि उहाँलाई चाहिँ लाइफ सपोर्टबाट चाहिँ निकाल्नु पर्ने त्यस्तो परिस्थिति आयो। र चाहिँ मैले यसै सन्दर्भमा कुरा गर्नु पर्दाखेरि एकदम सजिलो उपाय भनेको चाहिँ कहिले पनि बाटो क्रस गर्ने ठाउँ बाहेक अरू जहाँ पाए त्यही बाटो चाहिँ बाटो क्रस नगरिदिनु होला। बाटोमा तपाईँ हिँड्दै हुनुहुन्छ भने जहिले पनि दाहिने साइडबाट, जहाँनिर चाहिँ मान्छे हिँड्ने पेभमेन्ट छैन भने पनि तपाईँ जहिले पनि दाहिनेपट्टिबाट हिँड्नुभयो भने कमसेकम अगाडिबाट आएको गाडी चाहिँ तपाईँले देख्नुहुन्छ, अनि पछाडिबाट आएको गाडी त अर्को साइडबाट जान्छ, त्यसले गर्दाखेरि त्यतातिर तपाईँलाई ध्यान दिनु परेन। अगाडिबाट आएको गाडीलाई चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, जबसम्म चाहिँ तपाईँले सुरक्षित आफूलाई सुरक्षित ठान्नुहुन्न, जबसम्म बाटो तर्ने सुरक्षित
0: ओके, र यो एउटा सिम्पल कुरालाई चाहिँ हामीले फलो गर्ने हो अथवा ध्यानमा राख्ने हो भने यस्तो अप्रिय घटनाहरू चाहिँ, दुःखद घटनाहरू हुनबाट चाहिँ बचिँदो रहेछ। किनभने अब यस्तो ज्यानै जाने खालको चाहिँ एउटा घटनाक्रम जब हुन्छ त्यति बेला त एउटा मान्छेलाई मात्र होइन समग्र परिवारलाई नै एउटा ठुलो समस्या आइलाग्छ होइन, र त्यो कारण गर्दाखेरिमा आफू पनि सुरक्षित रहनुहोस्, अरूलाई पनि सुरक्षित हुनको लागि चाहिँ सन्देश फैलाउनुहोस् भनेर मैले पनि भन्न चाहेँ यतिखेर। एकदमै दुःखद घटना हामीले कुराकानीको यो अन्तिम चरणमा आउँदाखेरि सुन्न पर्यो दाजु, अब छलफल गर्नु पर्यो, मलाई पनि ज्यादा दुःख लागिरहेको छ। जे होस्, दिवंगत आत्माको चिर शान्तिको लागि कामना गरौँ अहिले कुरा गरिरहँदाखेरि हामी पनि, र अब अगाडि अब उपरान्त यस्तो घटनाहरू नहोस् भन्नको लागि हामी आफै सजग रहौँ भनेर मैले पनि दाजुको कुरालाई इन्डोर्स गर्न चाहेँ यतिखेर। अब यति भन्दै दाजु, हामीले कुराकानीमा थुप्रै कुराहरू समेट्यौँ आज, जुन एकदमै हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरू हाम्रो समुदायलाई हाम्रो लिसनर्सहरूलाई चाहिँ काम लाग्ने कुरा हो। इनफ्याक्ट अब रसमुर एरिया भनौँ न, ओल्ड सहर फानब्रोका घटनाक्रमहरू हामीले यहाँनिर आज कुराकानी गऱ्यौँ, तर यो त झन् हाम्रो युकेको जुनसुकै ठाउँमा रहने मान्छेको लागि पनि एकदमै काम लाग्ने कुरा हो क्या दाजु, होइन? यो कुराहरू चाहिँ हामीले चाहिँ अब रसमुरमा अथवा फानब्रो ओल्ड सहरका चाहिँ सदस्यहरूको लागि मात्र नभइकन यो सरसल्लाह सुझावहरू सतर्कताका यो चाहिँ जुन उपायहरू दाजुले हामीलाई सेयर गर्नुभयो, यो चाहिँ युकेको जुनसुकै ठाउँमा हामी रहेका छौँ भने पनि हामीले त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न सक्छौँ। जस्तो कि अहिले भर्खरै दाजुले जुन कुरा गर्नुभयो नि, दाहिने साइडबाट हिँड्ने कुरा गर्नुभयो, त्यो त अब त्यहाँ मात्र होइन, अन्त पनि त्यो उपाय अपनाउनाले चाहिँ यस्ता रोड ट्राफिक एक्सिडेन्ट्सहरूबाट चाहिँ बस्न सकिन्छ। त्यस कारण गर्दाखेरि आजको कुराकानी चाहिँ हामीले फानब्रो र ओल्ड सहरमा मात्र फोकस भएर गरे तापनि यो काम चाहिँ सबैलाई लाग्छ भनेर मैले यतिखेर भन्न चाहेँ दाजु।
1: हजुर हजुर, मेरो मुख्य उद्देश्य पनि यही नै थियो, जति पनि हाम्रो युकेवासी नेपाली समुदायहरू हुनुहुन्छ, जहाँ जहाँ बस्नु भएको छ, कृपया आज गरेको जुन हाम्रो यो कुराकानी छ यसलाई चाहिँ मनन गरिदिनुहोस्। यदि तपाईँहरूलाई चाहिँ कुनै पनि किसिमको चाहिँ कुराहरू बुझ्नु भएको छैन भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्, म अझै रित रूपमा चाहिँ म त जानकारी दिन म तयार छु। ओल्ड सहर पुलिस स्टेसनलाई चाहिँ सम्झनुहोस्।
0: हजुर, हुन्छ दाजु, धेरै धेरै धन्यवाद आजको यो बसाइको लागि आजको यो एकदमै भनौँ न धेरै समय तपाईँले दिएर हामीलाई राम्ररी इनडेप्थमा एक्सप्लेन गरिदिनु भयो थुप्रै कुराहरू, यसको लागि धन्यवाद भन्न चाहेँ मैले यतिखेर। अनि पछि पछि पनि फेरि यस्तै कुराहरू सम्झाउनु पर्ने हुन्छ टाइम टाइममा, श्रोताहरूलाई स्मरण गराउनु पर्ने हुन्छ, रिमाइन्ड गराउनु पर्ने हुन्छ, अनि नयाँ नयाँ कुराहरू पनि आयो भने हामी फेरि कुरा गर्नेछौँ है दाजु।
1: हजुर हजुर बहिनी, थ्याङ्क यू बहिनी। अब बिएफबिएस का सबैलाई चाहिँ मेरो तर्फबाट र हाम्रो हेम्सा पुलिसको तर्फबाट धेरै धेरै धन्यवाद छ।
0: थ्याङ्क यू सो मच दाजु। हुन्छ दाजु, नमस्ते, बाई।
1: नमस्ते, बाई।

0: ब्रिगेड अफ गोर्खा पात्रमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ।
1: ब्रिगेड बेला समेत हुने कार्यक्रम अन्तर्गत आज क्वेन्स एभेन्यू अल्ड्रोसटमा क्युजिएस र वान आरजेआर बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युओजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो सभा 2 बजेपछि बिएफपिएस फोर्सेस न्युज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे सुरु भएर साँझ 6 बजे समापन हुनेछ। फानबर र अल्लसटका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड पेलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप, ब्रिगेड अफ गोर्खास महिला भलिबल प्रतियोगिता, गोर्खा इन्टेक 25 का सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ।
0: अमेरिका इजरायलको संयुक्त हवाई कार्यवाहीमा मारिएको इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको 6 दिने सार्वजनिक अन्त्येष्टि समारोह आजदेखि सुरु भएको छ। तेहरानको ग्रान्ड मुसल्ला मस्जिदमा खामेनीको अन्त्येष्टि समारोह सुरु भएको हो। समारोहमा सहभागी हजारौँ नागरिकले अमेरिका र इजरायलको नाश होस्, बदला लिनुपर्ने भन्दै चर्को नाराबाजी गरेका छन्। बदलाको प्रतीक मानिने रातो ब्यानर बोकेका सोकाकोल समर्थकले विशाल धार्मिक परिसर भरिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। तेहरानमा जारी कार्यक्रममा आउँदो 3 दिनमा 1.5 करोडदेखि 2 करोडसम्म मानिस सहभागी हुने इरानी अधिकारीहरूको भनाइ छ। सन् 1989 इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका 86 वर्षीय खामेनीको गएको 28 फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा ज्यान गएको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले साझा यातायातको रङ परिवर्तन गरेर ब्लू बनाउने सरकारी निर्णयको विरोध गर्नुभएको छ। आज बिहान सामाजिक सञ्जालमा लेख्दै घिसिङले हरियो रङ रङ मात्रै नभएर वातावरण मैत्री सार्वजनिक यातायातको प्रतीक भएकाले निलो रङ बनाउन खोजिएकोमा आपत्ति जनाउनु भएको हो। महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक भए पनि साझा यातायातले विद्युतीय सवारी प्रवर्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाएको हरियो पहिचानलाई रङ बदलेर कमजोर बनाउन उपयुक्त नहुने उहाँको टिप्पणी छ। सरकारले शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा महिलाको सुरक्षित यात्राका लागि ब्लू बस चलाउने योजना ल्याएको छ। निलो बस सेवाका लागि साझाका बसको रङ बदल्ने चर्चा छ। महिलाले जुनसुकै सार्वजनिक बस चढ्दा पनि पूर्ण सुरक्षित महसुस गर्ने वातावरण बनाउनु पर्ने किसिमको भनाइ छ। गोर्खा वेलफेयर ट्रस्टले 33 वर्ष अगाडि आफैले टिनको छानो हालिदिएको रोल्पा रेउकाको पितराज माभिमा टिनको छानो फेरिदिएको छ। भुटोलबाट छवि पाण्डे।
2: गोर्खा वेलफेयर ट्रस्टले नयाँ टिन फेरिदिएपछि करिब 200 विद्यार्थीलाई अध्ययनमा सहज भएको छ। वर्षाको बेला टिनबाट पानी चुहिँदा विद्यार्थीलाई समस्या परेको अवस्थामा ट्रस्टले टिनको छाना फेरिदिनुका साथै रङ्गरोगन समेत गरिदिएको विद्यालयका प्रधानाध्यापक खड्गा केसी बुढा मगरले बताउनु भयो।
3: छाना फेरि भवनको छाना फेरि त्यो फ्यानो पनि भइसक्यो, छाना फेर्ने त्यसपछि रङ रोगन पनि भयो। पहिले अब चुन्थ्यो गरेर बर्खामा चुन्थ्यो, तिन चाहिँ खेल लागेर काम नलाग्ने भएको थियो। यो क्लासमा 5 क्लास बसेको छ, पानी पर्ने बेलामा त्यही अब डिस्टर्ब हुन्थ्यो, अन्त सार्नु पर्थ्यो। अहिले चाहिँ अब ढुक्क भयो।
2: अधिकांश मगर र दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले समयमै काम सम्पन्न गरेको भन्दै गोर्खा वेलफेयर ट्रस्टलाई धन्यवाद दिएको छ। प्रधान अध्यापक बुढा मगरका अनुसार निर्धारित मितिमै राम्रो काम गर्ने ट्रस्टको काम गर्ने शैलीको रोरपाली जनताले प्रशंसा गरेका छन्। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार करिब 6 लाख रुपियाँको लगानीमा विद्यालयको टिनको छाना फेरिदिनेका साथै कक्षा कोठाहरू रङ्गरोगन गरिएको हो।
0: दैलेखमा कर्णाली बस दुर्घटनापछिको खोजीका लागि सशस्त्रको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली परिचालन भएको छ। इन्स्पेक्टर प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय टोली पुगेर बेपत्ता गाडी र यात्राको खोजी गर्ने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार टोलीले पानीमुनि र भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। अस्ति बिहिबार भएको दुर्घटना स्थलबाट 400 मिटर तल भिरमा 1 पुरुषको शव निकालिएको थियो। गाडी र अरू यात्रुको अवस्था अज्ञात छ। बेलायती सेनाको रोयल एयरफोर्सले इटली र जापानसँग मिलेर लडाकु जेट निर्माण गर्ने योजनामा हस्ताक्षर भएको छ।
4: The contract is part of the Global Combat Air Program, or GCAP, which aims to produce a cutting-edge fighter by 2035. Defence Minister Luke Pollard says it'll give the RAF the tools they need to keep the UK safe, backed by an £8.6 billion commitment in the Defence Investment Plan.
0: Namaskar.
5: BFBS, Gorkha Radio.

युवा हरुको संसार यूथ ड्रीम्स इस कार्यक्रम में युवा हरुको चिंतन मनन र यूथ विजन का बारे में चर्चा होने छ। विश्व में सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माण में युवाहरुको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा यूथ ड्रीम्स में युवाहरुको जीवन को संघर्ष सफलता चाहना र भविष्यका योजनाहरु शेयर गर्ने छौं। युवा समय भनेको जोश जागर र सृजनात्मक रचनात्मक नलेज एबिलिटीज एन्ड स्किल्स बाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुस अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

बीएबीएस घरका रेडियो सुनिराख्नु भएको छ। सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। र आज भने मसँग ब्यान अफ द ब्रिगेड अफ गोर्खासको

0: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियोबाट युथ ड्रिम्स कार्यक्रममा आज ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट RI-25 भाइहरूसँगको कुराकानी सुनिराख्नु भएको छ र उहाँहरूले यस्तो मिठो मिठो गीत पनि गाउनु भएको छ। म आशा गर्दछु हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूले इन्जोय गर्नुभएको छ होला। अनि भाइहरू, तपाईँहरू सबैलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद।
0: ओके, एकदमै रमाइलो भइरहेको छ। अब यो रमाइलो प्रसङ्गमा तपाईँहरूसँग म रमाइलो रमाइलो कुराकानी पनि गर्नेछु। अब तपाईँहरू नेपालदेखि आउनुभएको होइन, तपाईँहरूलाई नेपाली ल्याङ्ग्वेज प्लस इङ्ग्लिस ल्याङ्ग्वेज यहाँ तपाईँहरूले कोर्स पनि गर्नुपर्छ होइन आइटिसी एकाडेमीमा। फङ्सनल स्किल कोर्स तपाईँहरूले कुन कुन लेभल गर्नुभयो? म्याथ, इङ्ग्लिस है?
2: इङ्ग्लिस चाहिँ हामीले दिदी क्याटिकमा गर्नुपर्छ दिदी। हामीलाई चाहिँ त्यहाँ चाहिँ दुईवटासम्म दिनुहुन्छ। फर्स्टमा चाहिँ इन्ट्री लेभल 3 चाहिँ सबैको लागि म्यान्डेटरी हुन्छ दिदी। अनि अब जसले चाहिँ राम्रो गर्न सक्यो, फर्दर गर्न सक्छ जस्तो लाग्यो भने चाहिँ त्यहाँ हामीलाई 1 पनि दिनुहुन्छ दिदी।
0: लेभल 1-2 सजिलो हुन्छ त्यो।
2: फर्स्टमा चाहिँ दिदी अब हामीलाई नेपालमा इङ्ग्लिस सजिलो लाग्यो भने यहाँ आएर चाहिँ होल डिफ्रेन्ट हुँदो रहेछ दिदी। त्यहाँ अब उहाँहरूको बोल्ने एक्सेन्टदेखि कति वर्ड्सहरू पनि टोटल्ली डिफ्रेन्ट हुँदो रहेछ दिदी। फर्स्टमा स्टार्टिङमा चाहिँ त्यस गाह्रो भयो, तर क्याटिङमा चाहिँ दिदी केल्ट क्लासमा चाहिँ एकदम फ्रेन्डली टिचरहरू एकदम राम्रो गाइडेन्स दिनुहुन्छ दिदी। बिस्तारै हुँदै गएपछि सोसियल लाइफ पनि बाहिरतिर पनि लाने प्रोग्रामहरू हुन्छ दिदी, जस्तो पहिलो कदम दोस्रो कदमहरू, त्यसमा पनि अब लोकल मान्छेहरूसँग बोल्ने, जस्तो अब टेस्कोसहरूदेखि अरू अरू सबवे ट्रेन स्टेसनहरूमा कसरी बोल्ने, टिकट काट्ने, त्यस्तो कुराहरूले गर्दाखेरि पनि दिदी रमाइलो तरिकाले सिक्ने मौका पाइयो दिदी। अनि त्यही सिकेर चाहिँ हाम्रो इङ्ग्लिस पनि इम्प्रुभ हुँदै गयो। मलाई चाहिँ पर्सनल्ली बिस्तारो इम्प्रुभ हुँदै गएपछि सजिलो लाग्दै गएको थियो दिदी, त्यही भएर मैले चाहिँ 3 पनि दिएँ अनि 1 पनि दिने मौका पाएको थिएँ दिदी।
0: सुरेश भाइ।
1: हजुर दिदी, मैले पनि नम्बरले भने जस्तै 3 र 1 दुइटै लेभलहरू चाहिँ दिएको दिदी। अनि इङ्ग्लिस चाहिँ उहाँले भने जस्तै नेपालमा अब हामीलाई कसरी पढाउनुहुन्छ यहाँ चाहिँ कम्प्लिटली डिफ्रेन्ट हुँदो रहेछ दिदी। अनि यहाँ चाहिँ अब हामी विभिन्न ठाउँमा कल्चर भिजिटहरू जाने अनि विभिन्न कुराले गर्दा चाहिँ अब अरूसँग इन्टरेक्ट हुने मौका पाउने दिदी। अनि त्यो कुराले चाहिँ अब हामीले सिक्ने मौका नै पायौँ, राम्रो पनि भयो दिदी। अनि यो लेभल 1 गर्नुको लागि चाहिँ दिदी हामीले स्पेलिङहरू, एसेहरू, एभ्रिथिङ लेख्नुपर्छ दिदी, गर्नुपर्छ, अनि रिडिङहरू सबै कुरा हुन्छ दिदी। अनि जे होस् इनिसियलमा चाहिँ अलिकति गाह्रो हुन्छ दिदी, तर गर्दै गएपछि राम्रो सजिलै भयो दिदी, राम्रै पास पनि भयो दिदी।
0: ओके, अनि त्यसै गरी पारस भाइ तपाईँको।
3: दिदी मैले चाहिँ अनफर्चुनेटली लेभल 1 चाहिँ दिन पाएन दिदी। जे होस् इम्प्रुभमेन्ट भन्ने चिज चाहिँ आफूले आफूलाई फिल गरेको थियो दिदी, टिचरहरू पनि राम्रो हुनुहुन्थ्यो, गाइडेन्स पनि पाएँ दिदी। त्यही भएर जुन ब्याक इन नेपालमा हुँदाको इङ्ग्लिस र अहिले यहाँ बोल्ने इङ्ग्लिसमा इम्प्रुभमेन्ट भएको जस्तो फिल चाहिँ हुन्छ दिदी।
0: कुशल भाइ।
4: हजुर दिदी, नम्बर जस्तै दिदी मैले पनि जस मैले लेभल 1 चाहिँ मैले कटाइनँ दिदी। म चाहिँ जस्तो दिदी नेपालमा पनि सरकारी

0: स्कुल पढेर आएको दिदी, त्यही भएर मलाई चाहिँ सुरुमा चाहिँ अलिक धेरै नै गाह्रै लागेको थियो दिदी, अनि बिस्तारो यस इम्प्रुभ पनि हल्का गरेको थिएँ दिदी। अनि जस्तो लेभल वान चाहिँ दिन मैले पाएको थिएँ दिदी, तर मैले चाहिँ त्यो रिडिङ भन्ने त्यो भित्रको रिडिङमा चाहिँ कटाउन सकिनँ दिदी।
1: रिडिङमा क्वेसन गरिएको हुन्छ, प्याराग्राफ दिएर होइन त्यसको क्वेसन एन्सर दिनुपर्छ है। रमाइलो होइन, तपाईँहरू लक्की हो यहाँ आएर पनि पढ्न पाउनु भयो होइन। ओके, यो कुराकानी सँगसँगै गीत त हामी डेफिनेटली सुन्छौँ होइन। तपाईँहरूलाई नेपाली त पर्फेक्ट नै हो, हामीले आजभोलि मोबाइल रेडियो टेलिभिजन सबै इङ्ग्लिसमा भन्छौँ नि होइन। अब यसको नेपाली भर्जन के हुनसक्छ है, तपाईँहरूलाई आउँछ होला है। क्यालकुलेटरलाई के भनिन्छ प्रशान्त र सुरज भाइ, क्यालकुलेटरलाई के भनिन्छ नेपालीमा?
2: क्यालकुलेटरलाई त
3: क्यालकुलेटरलाई दिदी हामीले चाहिँ अब पहिलादेखि नै क्यालकुलेटर
2: क्यालकुलेटर।
1: ओके, अब यो प्रश्न अर्को ग्रुपलाई जान्छ, हाम्रो पारस भाइ र कुशल भाइलाई जान्छ। क्यालकुलेटरलाई के भनिन्छ, उहाँहरूले पास गर्नुभयो
4: दिदी? मलाई पनि अलि आइडिया भएन त्यसको,
0: मलाई पनि थाहा छैन।
1: ओके, क्यालकुलेटरलाई के भनिन्छ भने गणक यन्त्र। गणक यन्त्र है। तपाईँहरूले अभियसली बाइक चलाउनु भयो, मोटर पनि चलाउनु भएको छ होला। हामीले कारमा अथवा मोटर बाइकमा कुनैमा पनि डिजेल पेट्रोल राख्छौँ, त्यसलाई के भनिन्छ नेपालीमा?
2: डिजेल पेट्रोललाई
1: के भनिन्छ?
4: के भन्छ तेललाई चाहिँ दिदी, पेट्रोललाई चाहिँ आयल निगम के भन्ने यसलाई?
1: यस, आयल निगमले बेच्छ होइन, सेल गर्छ होइन, आयल निगम। तर नेपालमा आयल भनेर लेखा हुन्छ होइन। ओके, त्यो निगम भनेको एउटा संस्था हो।
4: पास दिदी,
1: पास। ओके, अनि त्यसै गरी एउटा यस्तो डेन्जर रोग छ होइन, हामी क्यान्सर भन्छौँ नि है, यसको फर्स्ट स्टेजमा उपचार गऱ्यो भने निको हुन्छ, तर थाहा हुँदैन यो यसको सिम्टम नै पछि थाहा हुन्छ कि होइन कहिले। क्यान्सरलाई नेपालीमा के भनिन्छ? नेपालमा यसको नेपाली भर्जनमा लेखिदिएको हुन्छ क्यान्सर हस्पिटल भनेर लेखेको हुन्छ, अनि क्यान्सर उपचार भनेर पनि लेखेको हुन्छ, तर त्यसको तल पनि नेपाली भर्जनमा लेखिदिएको हुन्छ। एनी आइडिया? त्यो पनि पास होइन, यो तपाईँहरूलाई मात्र होइन, धेरैलाई त्यस्तै हुन्छ होइन। अब मान्छेलाई कुनै पनि उपचार गर्नको लागि अपरेसन गर्नुपर्छ नि होइन, अपरेसनलाई नेपालीमा के भनिन्छ?
4: शल्यक्रिया भन्छ दिदी।
1: यस, दैट्स राइट, गुड, रमाइलो भएको छ। ओके, कुशल र सुरज भाइ, तपाईँहरू अलरेडी तपाईँहरूको समूहन स्पेसल हुनुहुन्छ होइन, तपाईँलाई माया गर्ने प्रेम के हो जस्तो लाग्छ?
3: प्रेम भनेको चाहिँ दिदी अब जस एकअर्कालाई अब नभने पनि इन्डाइरेक्टली भए पनि डाइरेक्टली भए पनि सपोर्ट पाउनु नै माया जस्तो लाग्छ दिदी। मलाई चाहिँ गाह्रो पर्दा अप्ठ्यारो पर्दा जस हामीले काँध बिसाउने ठाउँ, आफ्नो कुराहरू राख्ने ठाउँ, त्यही माया जस्तो लाग्छ दिदी।
1: अनि तपाईँको प्रेमिका कहाँ भेट्नु भएको
3: दिदी? उसलाई चाहिँ मैले चिन्न चाहिँ 2023 चिनेको दिदी, अनि जस मेरो साथीको थ्रुबाट चिनेको थिएँ दिदी।
1: Okay.
3: अनि उसलाई चाहिँ फेसबुकहरूमा देख्ने, गेमहरू खेल्ने हुन्थ्यो दिदी।
1: अनि कुन पब्जीबाट?
3: हजुर, अनि पहिल्यै उहाँ काठमाडौँमा भेटेको दिदी, अनि अहिले ऊ पनि यतै छ दिदी, यता नै भेट भइरहेको छ,
1: भेट भइरहेको छ, कुराकानी हुन्छ।
3: हजुर दिदी,
1: गुड। अनि कुशल भाइ, तपाईँलाई प्रेम के हो जस्तो लाग्छ, कसरी भयो तपाईँको प्रेमको सुरुवात?
0: हजुर दिदी, मलाई चाहिँ प्रेम भनेको चाहिँ जस एकअर्काले जस अब बुझेको, सबै दुःख सुख अब पोख्ने, अनि अब परेको बेला अब साथ दिने, त्यही जस्तो लाग्छ दिदी।
1: तपाईँले कहाँ भेट्नु भयो तपाईँको प्रेमिकालाई
0: दिदी? मैले चाहिँ
1: पब्जी गेममा त होइन,
0: होइन दिदी, मैले चाहिँ दिदी हाम्रो जस राईहरूको जुन साकेला चाट पर्व हुन्छ त्यस नेपालमा, हजुर दिदी, त्यो बेला चाहिँ भेटेको थियो दिदी, अनि
1: त्यतिबेला स्वयंमा भेट्नु भयो।
0: हजुर।
1: ओके, भनेपछि हाम्रो दुईजना भाइहरू पारस र प्रशान्त भाइहरूले चाहिँ भेट्ने मौका पाउनु भएको छैन,
2: भेट्ने क्रममा
1: त्यो पनि राम्रो कुरा। ओके, अब त्यस्तै गरी म तपाईँहरूलाई सिम्पल मेन्टल म्याथ है, भेरी सिम्पल मेन्टल म्याथ, दुईजनाको ग्रुप गरौँ है।
0: हुन्छ दिदी।
1: 500 किनेर 400 बेच्दा घाटा भयो कि नाफा भयो?
4: नाफा भयो दिदी।
1: नाफा भयो?
4: हजुर दिदी।
1: हो तपाईँहरूलाई नाफा हो, 500 किनेर 400 बेच्यो भने घाटै हुन्छ कि नाफा? सुरज र प्रशान्त भाइ
5: दिदी घाटै भयो, दिदी
1: घाटै भयो। पारस र विशाल भाइले चाहिँ नाफा भन्नुभयो, कसरी नाफा भयो?
4: दिदी पान भनेको चाहिँ खाने हो दिदी, त्यसलाई चाहिँ 100 किनेर 400 बेच्दा चाहिँ 300 फाइदा भयो दिदी।
1: ओके, 500 किनेर 400 बेच्दा 300 फाइदा भयो। एक्सलेन्ट, यो चाहिँ क्वेसन गरौँ है, तपाईँहरूलाई नेपालमा थाहा भएको कुरा, तपाईँहरू प्राय गरेर चारैजना हाम्रो पूर्वतिरबाट हुनुहुन्छ होइन? गुड, पश्चिम जानुभएको छ तपाईँहरू?
5: हजुर दिदी,
1: पोखरा जानुभएको छ है? गुड, फेवातालको बिचमा रहेको एउटा मन्दिर छ नि होइन? त्यो मन्दिरको नाम के हो? ताल बराई मन्दिर होइन? गुड, अब अर्को एउटा रिडल राख्छ है त, पढ्ने लेख्ने हेर्ने पनि हुन्छ मेरो काम, तर कागज कलम मसी होइन, के हो मेरो नाम?
4: फेरि एकचोटि दिदी।
1: ओके, प्रश्न पुनः एकपटक, पढ्ने लेख्ने हेर्ने हुन्छ मेरो काम, तर कागज कलम मसी केही पनि होइन, के हो मेरो नाम?
2: कम्प्युटर।
1: कम्प्युटर पढ्न लेख्न मिल्छ, हेर्न मिल्छ, कम्प्युटरले कम्प्युटरमा मात्रै हामीले हेर्छौँ होइन, त्योबाट हेर्न मिल्छ। ओके, सम्भावित उत्तर हुनसक्छ है, तर यसको रियल एन्सर चाहिँ के होला? 10 सेकेन्ड बाँकी है। पढ्ने लेख्ने हेर्ने हुन्छ मेरो काम, तर कागज कलम मसी होइन, के हो?
4: जस
1: जस
4: जस चस्मा दिदी।
1: यस, एक्सलेन्ट, चस्मा सही आन्सर, दुवै टिमबाट एक एक राइट आन्सर आयो।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk BFBS Gurkha Radio

0: बीएफबीएसकर रेडियोबाट तपाईँ हुनुहुन्छ युथ ड्रिम्स कार्यक्रममा। आज मसँग युथ ड्रिम्समा ब्यान अफ द ब्रिगेड अफ गोर्खाजबाट रेक्रुट इन्टेक 2025 चारजना भाइहरू हुनुहुन्छ। उहाँहरू म्युजिसियन प्रशान्त तामाङ, म्युजिसियन कुशल राई, म्युजिसियन सुरज विक्रम शाह र म्युजिसियन पारस थापा मगर। उहाँहरू इन्टेक 25 हुनुहुन्छ र उहाँहरूसँग एकदमै रमाइलो कुराकानी त भइरहेको छ। साथमा यहाँहरूले एउटा मिठो गीत पनि सुन्नुभयो। अब भाइहरू तपाईँहरू यस्तो मिठो गाउनुहुने रहेछ होइन, तपाईँहरू पहिलेदेखि नै गाउनुहुन्थ्यो कि कहिलेदेखि सुरु गर्नुभयो तपाईँहरूले गीत गाउन?
1: मैले चाहिँ दिदी नेपालमा हुँदाखेरि हल्का सिक्दै थिएँ भनौँ न दिदी।
0: ए, तपाईँले नेपालमा पनि सिक्दै हुनुहुन्थ्यो?
1: हजुर दिदी, यसो गीतहरू गाउँथे दिदी।
0: कुशल भाइ, त्यसो भए तपाईँको नेपालमा ब्यान्ड थियो?
1: त्यस्तो त थिएन दिदी, आफैले हल्का रुममा आफै यसो बजाउने, धेरै गीतहरू सुन्न चाहिँ मनपर्ने दिदी, यसो सिक्दै थिएँ भनौँ न दिदी।
0: पारस भाइ, कहिलेदेखि गाउन सुरु गर्नुभएको?
2: दिदी, म चाहिँ म्युजिकल ब्याकग्राउन्डबाट आएको होइन दिदी, त्यही भएर
0: ठिक छ, अहिले सिकिराख्नु भएको छ होइन। भाइहरू, तपाईँहरूको फ्युचर एम के छ? सुरज भाइ, सुरु गरौँ।
3: दिदी, अब मेरो फ्युचर एम भन्दा पनि अब मेरो चाहिँ सर्ट टर्म र लङ टर्मको छ दिदी। अब सर्ट टर्ममा चाहिँ दिदी, अब आफ्नो इन्स्ट्रुमेन्टलाई चाहिँ अब पहिलो प्राथमिकता दिएर चाहिँ त्यसलाई पास गर्ने दिदी, कोर्स पास गर्ने, जो इन्स्ट्रुमेन्ट सिक्ने, अनि फेरि पल्टन आएर ब्यान्डहरूसँग हिँड्ने, अनि पछिको गोलहरू चाहिँ दिदी अब त्यही अब आफू टोटल अब एकदमै प्रोफेसनल हुनेछ दिदी, अनि नयाँ नयाँ अब हामी पछि आउने भाइहरूलाई पनि त्यही पछि पछि चाहिँ सिकाउने, त्यही चाहिँ मेरो चाहिँ छ दिदी।
0: अनि प्रशान्त भाइ, तपाईँको फ्युचर एम के छ?
4: हजुर दिदी, फर्स्टमा चाहिँ अहिले चाहिँ प्राइमेरी आफ्नो इन्स्ट्रुमेन्टमा चाहिँ सकेसम्म अब कोर्स चाहिँ चाँडो पास गरेर, अनि एज सुन एज कोर्स पास गरेर चाहिँ आएर, अनि चाहिँ जुन क्वालिफाइड हुन्छ त्यो क्वालिफाइड म्युजिसियन हुनको लागि चाहिने कुराहरू चाहिँ फर्स्टमा चाहिँ यो सर्ट टर्म अथवा यो केही समयभित्र केही वर्षभित्र चाहिँ चाँडोभन्दा चाँडो चाहिँ कोर्स पास गर्ने, अनि आगामी लङ रनमा चाहिँ अब ब्यान्डसँग हिँड्ने, अनि चाँडो ब्यान्डसँगै मिलेर नेपाल जान पाउने, यस्तो अपर्च्युनिटीहरू, अनि अरू ठाउँमा घुम्न जान पाउने ब्यान्डसँग यति क्वालिफाइड हुँदा, त्यही भएर चाहिँ फर्स्टमा चाहिँ आफ्नो काम रोल प्राइमेरी बाजालाई चाहिँ चाँडोभन्दा चाँडो सिकेर चाहिँ आफू क्वालिफाइड म्युजिसियन हुने।
0: पारस भाइ, अनि तपाईँको फ्युचर एम के छ?
2: हजुर दिदी, मेरो नै नम्बरहरूको जस्तै दिदी, आफ्नो प्राइमेरी इन्स्ट्रुमेन्टलाई चाहिँ सकेसम्म छिटो पास गरेर चाहिँ दिदी एउटा क्वालिफाइड म्युजिसियन हुने दिदी, त्यसपछि आएपछि चाहिँ अब सकेसम्म आफ्नो साइडबाट ब्यान्डलाई कन्ट्रिब्युट गरेर आफूलाई एउटा राम्रो म्युजिसियन भएको चाहिँ हेर्न मन छ दिदी।
0: गुड। अनि हाम्रो कुशल भाइ?
1: हजुर दिदी, मलाई पनि त्यही हाम्रो नम्बर जस्तै, जस आफ्नो मेरो चाहिँ बाँसुरी पासु दिदी, मेरो ड्याडीले पनि यस नेपाली बाँसुरी चाहिँ बजाउनुहुन्छ दिदी।
0: अनि ड्याडीको नाम के हो?
1: ड्याडीको नाम चाहिँ हाकिम दजराई।
0: उहाँ कुनै म्युजिकमा काम गर्नुहुन्छ?
1: त्यस्तो त होइन दिदी, जस बाँसुरीहरू बजाउनु हुँदैछ दिदी।
0: ओके।
1: अनि तर मलाई चाहिँ पछि मात्र थाहा भयो दिदी, अनि त्यही भएर।
0: अनि तपाईँले सिक्नु भएन बाबाबाट त्यस्तो?
1: त्यस्तो चाहिँ सिकेको थिएन त्यही भएर मलाई नै मनपर्छ दिदी, अनि त्यो मलाई त्यही छिटो कोर्स पास गर्न अब सक्नु, अनि त्यस पछाडि चाहिँ अनि हाम्रो अब द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजलाई चाहिँ रिप्रेजेन्ट गर्नु नै भनौँ दिदी।
0: गुड। रूपा दिदीसँग कुराकानी गर्दा कस्तो फिल भयो? हाउ डु यु फिल?
3: एकदमै रमाइलो भइरहेछ दिदी। अब हामीले यसरी बिएफबिएसमा बोलेको पनि यो चाहिँ दोस्रो टाइम हो दिदी। फर्स्ट टाइम चाहिँ अब हामीले उहाँ भर्ती लागेपछि उहीँ काठमाडौँ हेडक्वार्टरमै बिजिएनमै बोल्ने मौका पाएको थियौँ दिदी, अनि यो चाहिँ दोस्रो पटक अब यसरी अवसर पाउँदा अब हामीले पनि नयाँ नयाँ कुरा सिक्यौँ दिदी अघि भर्खरै दिदी। अनि जस अब यसरी बोल्दाखेरि अब हजुर, अब हामी अगाडि कहिले नै बोलेको थिएनौँ दिदी, अनि जस यसरी बोल्दाखेरि चाहिँ हामी अरूको अगाडि पनि यत्तिकै चाहिँ बोल्न सक्दो रहेछ है भन्ने अब थाहा भयो दिदी। अब अरू अरू ठाउँमा गएर नि हामीलाई चाहिँ यही कन्फिडेन्टले चाहिँ हामी अरू ठाउँ नै बोल्न
0: सक्छौँ,
3: अब यही कुरा चाहिँ राम्रो राम्रो भयो दिदी।
0: तपाईँका नम्बरीहरूले पनि सुन्दै हुनुहुन्छ?
3: हजुर दिदी।
0: अब अन्य नम्बरीहरू पनि आउनु पर्यो, हामी आशा गर्छौँ उहाँहरू पनि आउनुहुन्छ होला। अब हाम्रो क्युजिएसमा पनि तपाईँको नम्बरीहरूलाई भनिसकेका छु, अनि त्यस्तै गरी 100मा, अनि हाम्रो क्युजिई र अनि क्युओजीएला, अनि त्यस्तै गरी अहिले त केजिएमा पनि हुनुहुन्छ होइन तपाईँहरूको नम्बरीहरू। जे होस्, विभिन्न युनिटबाट हामी युथ ड्रिम्स कार्यक्रममा तपाईँहरूसँग कुराकानी गर्दै जानेछौँ। अब हामीलाई कुन गीत सुनाउनुहुन्छ भाइहरू?
3: दिदी, अब हाम्रो अन्तिम गीत चाहिँ चरी मर्यो भन्ने हुन्छ दिदी।
0: वाओ, नेपथ्य ब्यान्डको?
1: हजुर हजुर।
0: ओके, अब सुनौँ हामी।
3: हुन्छ दिदी।

0: यू भाइहरू, यस्तो मिठो मिठो गीतहरू गाइदिनु भयो. पक्कै पनि तपाईँहरूको आवाज एकदमै मिठो छ, तपाईँहरूलाई गाउन आउँछ होइन, र तपाईँहरूको एउटा प्यासन पनि हो नि होइन म्युजिकमा. नम्बरीहरू मिलेर ब्यान्ड नै बनाउने होइन, के छ तपाईँहरूको प्लान
1: अहिले हाल चाहिँ? दिदी अब हामी पनि फर्स्ट आएर सिक्दैछौँ दिदी, तर हामी सबै नम्बरीमा चाहिँ अब केही बजाउने गाउने कला चाहिँ छ दिदी. अनि हाम्रोमा चाहिँ पहिल्यैबाट चाहिँ अब ब्यान्डहरू जस्तो बिसाइड ब्रिगेड ब्यान्डदेखि बाहेक हिल बोइज अरूहरू पनि छ दिदी. फ्युचरमा चाहिँ अब फर्स्टमा चाहिँ आफ्नो प्राइमेरी अनि एज अ सेकेन्डरी चाहिँ अब त्यसलाई नै अब बिस्तारै नम्बरहरू मिलेर चाहिँ अगाडि बढाउने सोचेको छौँ दिदी.
0: यो तपाईँहरू ब्यान्डमा पढ्नु भयो नि भाइहरू होइन, सबै गाउने हुनुहुँदो रहेछ तपाईँहरू, अनि अन्य नम्बरीहरूमध्ये सबैलाई त गाउन आउँदैन. तपाईँहरू गाउने भएर पढ्नु भएको हो कि लक्की भएर त्यस्तो गाउने मौका मिल्यो?
2: होइन दिदी, अब हामी चाहिँ पहिलादेखि नै इन्ट्रेस्टेड दिदी, म्युजिकमा इन्ट्रेस्टेड, म्युजिकल इन्स्ट्रुमेन्टमा इन्ट्रेस्टेड, अनि जस म्युजिक थ्योरीहरू पढ्न मन लाग्ने दिदी. नेपालमा देख्दाखेरि चाहिँ दिदी अहिले चाहिँ क्रचेट भन्दो रहेछ दिदी, तर त्यति बेला चाहिँ हामीलाई त्यो नोटहरू त्यो भन्नाले कपीहरूको अगाडि फ्रन्ट पेजमा यस्तो साइन के होला त्यो देखाउने
0: त्योहरू देखेर सारेगामा पद निसक होइन,
2: त्योहरू चाहिँ अलिक इन्ट्रेस्ट लाग्थ्यो दिदी. अनि यहाँ आएर चाहिँ अब त्यही प्यासनलाई चाहिँ फलो गर्दै गर्दै अब यहाँ अहिले आएर सिक्ने मौका पाइरहेछौँ दिदी. अब जस ठिक लागिरहेछ.
0: भाइहरू तपाईँहरू आउनुभयो अनि यो बसाइ एकदमै रमाइलो भयो, मिठो मिठो कुराकानी पनि गऱ्यौँ. तपाईँहरूलाई मैले सोध्नुपर्ने थुप्रै प्रश्न छ मेरो मनभरि होइन, तपाईँहरूसँग एकदमै रमाइलो गर्नु मन छ. अब नेक्स्ट टाइम तपाईँहरू छिट्टै नै कोल्चेस्टरतर्फ जाँदै हुनुहुन्छ होइन, तपाईँहरूको होम ग्राउन्डमा, तर फ्युचरमा हामी पनि त्यहाँ आउँछौँ अथवा तपाईँहरू पनि जानुभन्दा अगाडि एकचोटि फेरि हामी यस्तै रमाइलो कुराकानी गरौँ. अहिलेको लागि तपाईँहरूलाई थ्याङ्क यू सो मच.
1: थ्याङ्क यू, एकदम थ्याङ्क यू. अब समय मिलाएर हामीलाई अपर्च्युनिटी दिएर बोलाइदिनु भयो, जुन चाहिँ हाम्रो लागि पनि एउटा सिक्ने के लर्न गर्ने एउटा राम्रो अपर्च्युनिटी थियो त्यो. है आउने दिनहरूमा पनि यस्तो हुन्छ भने चाहिँ हामी अफकोर्स आउँछौँ दिदी.
0: स्योर, तपाईँहरूलाई अलवेज ओपन छ यो डोर है. थ्याङ्क यू सो मच भाइहरू.
3: थ्याङ्क यू सो मच.
0: थ्याङ्क यू बाबा.

0: यो PFBS गोरखा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

हजुर, तपाईँ श्रद्धाबिन्दु फर्किहेर्दा स्वप्न सुमनको आवाजमा यो मिठो गीत तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो र यसोको साथमा कार्यक्रम हाम्रो आजको सुनौलो बिहानीको अन्तिम अन्तिम मोड आइसकेको छ। समय बिहानको 10 बज्नको लागि लगभग अब 8 मिनट जति मात्र बाँकी रहेको छ। अब अगाडि 10 बजेको समाचार पश्चात कार्यक्रम गोर्खा कनेक्सन तपाईँले सुन्न सक्नुहुन्छ काठमाडौँको हाम्रो स्टुडियोबाट, र त्यसतर्फ तपाईँलाई उन्मुख गराउने मेरो तयारी रहेको छ। त्योभन्दा अगाडि केही श्रोताहरू जसले हामीलाई सम्पर्क गर्नुभएको छ उहाँहरूको पनि कुरा गरिहालौँ। हामीलाई चाहिँ आज सुनेर साथ दिनुहुने हाम्रा श्रोताहरूले हामीलाई सम्पर्क गर्नुभएको छ। मणि थापाज्यू अलोसटबाट आउनु भएको छ र उहाँले चाहिँ नि आज ह्याप्पी स्याटरडे, नाइस स्याटरडे भनेर भन्नुभएको छ र उहाँले उत्तर पनि पठाउनु भएको छ हाम्रो ब्रेकफास्ट ब्रेन टिचरको, र त्यो उत्तर मैले टिपेर राखेको छु। अब हेरौँ मिल्छ मिल्दैन, किनभने त्यो क्युजिएस अथवा क्युजिएस अथवा ओनआरजिआर कसले आजको नेपालको अभिजित छ भन्ने प्रश्न छ, त्यसको प्रश्नको उत्तर उहाँले क्युजिएस दिनुभएको छ। हेरौँ उहाँको अब यो प्रडिक्सन कतिको सही हुन्छ। शोभा गुरुङ दिदीले गुड मर्निङ बहिनी, अनि सबैलाई ह्याप्पी स्याटरडे भन्नुभएको छ। ह्याप्पी स्याटरडे टु यु एज वेल दिदी। अनि हाम्रो अञ्जना बहिनीले पठाउनु भएको छ राम्रो एउटा तस्बिर, हाम्रो चाहिँ नारायण भगवान्को यो चाहिँ बुढानी कण्ठको तस्बिर हो जस्तो लाग्छ मलाई। उहाँले छोटो यो हामीलाई पठाउनु भएको छ, थ्याङ्क यू सो मच बहिनी तपाईँलाई भनेर भन्न चाहे यो शुभकामनाको लागि है। अनि यसै गरिकन अल्डरसट एरियाबाट चाहिँ अर्को एकजना श्रोता छवि थापा मगर आउनु भएको छ। नमस्ते शिरीष बहिनी, हजुरको मिठो स्वरमा मिठा मिठा गीत सङ्गीत र जानकारीको साथमा सुनौलो बिहानी कार्यक्रम सुनिरहेको छु। विशेष यो अल्डरसट एरियामा घटित घटनाको अन्तर्वार्त साह्रै इन्फर्मेटिभ थियो। दुर्गा थापाज्यूसँग हजुर लगायत उहाँलाई धेरै धेरै धन्यवाद भनेर भन्नुभएको छ। छवि थापा मगर उहाँ चाहिँ यहीँ फोक्सको श्रोता हुनुहुन्छ, उहाँ सधैँ नै आउने गर्नुहुन्छ। वीर बलाल दाजुले पनि गुड मर्निङ बहिनी भनेर भन्नुभएको छ। बिजी भेलामा पुगिसक्नु भएको छ उहाँ र अल्डरसटमा अवस्थित क्विन्स एभिन्यूमा इन्जोय गर्नुहोला दाजु भनेर भन्न चाहन्छु। अनि हाम्रो कैलाश अनिता लिम्बू उहाँले पनि हाम्रो भाइ हुनुहुन्छ, वान आरजिआर भर्सेस क्युजिएस फाइनल म्याचमा प्रडिक्सन चाहिँ उहाँको वान आरजिआरको विन भनेर भन्नुभएको छ। आई होप तपाईँहरूको अब मिल्छ मिल्दैन त्यो त अब मैले भन्नु भएन। दुईजना अब सबै दुईवटा टिममध्ये एकजनाले मात्र जित्नुहुन्छ, कतिले क्युजिएस भन्नुभएको छ, कतिले वान आरजिआर भन्नुभएको छ। जसले जित्नुहुन्छ उहाँहरूको बारेमा हामी अब तपाईँहरूलाई जानकारी गराइ नै हाल्छौँ है ब्रेकफास्ट ब्रेन टिचरको छिनोफानोमा। यति भन्दै म बिदा लिन चाहन्छु। एकजना हाम्रो श्रोता आउनुभएको छ आम्सबुढीबाट र उहाँले चाहिँ रामकुमारी पुन दिदी उहाँले आफ्नो ठुलो नातिनी माया पूर्जा पार्करको लागि 5th birthday को लागि एउटा गीत रोज दिनुभएको छ र यो गीत नै म अहिले सुनाउँछु यो प्रमोद खरेलको आवाजमा र यसैको साथमा बिदा लिन्छु। तपाईँलाई भेट्न फेरि म 2 बजे आज दिउँसो नेपाल कप प्रत्यक्ष प्रसारणको साथमा हाजिर हुन्छु। त्यति बेलासम्मको लागि नमस्ते।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio ho.
3: गुणस्तर कायम नगरेको भन्दै काठमाडौँ न्यू रोडको एउटा रेस्टुरेन्टलाई 2 लाख जरिवाना तिराइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यू रोडको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालीलाई 2 लाख जरिवाना गरेको हो। रेस्टुरेन्टमा सरसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेको फ्रुट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। फ्रिजको भण्डार पनि अव्यवस्थित र तेलको गुणस्तर मात्रा टिपिएम 22 पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माको भनाइ छ। ब्रिगेड अफ गोर्खाज पात्रोमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ।
4: ब्रिगेड बेला समेत हुने कार्यक्रम अन्तर्गत आज क्विन्स एभेन्यू अल्ड्रोसटमा क्युजिएस र 1 RGR बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो सभा 2 बजेपछि बिएफपिएस फोर्सेस न्युज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे सुरु भएर साँझ 6 बजे समापन हुनेछ। फानबरो र अल्लसटका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड पेलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप, ब्रिगेड अफ गोर्खाज महिला भलिबल प्रतियोगिता, गोर्खा इन्टेक 25 सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ।
3: अमेरिका इजरायलको संयुक्त हवाई कारवाहीमा मारिएका इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको 6 दिने सार्वजनिक अन्त्येष्टि समारोह आजदेखि सुरु भएको छ। तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा खामेनीको अन्त्येष्टि समारोह सुरु भएको हो। समारोहमा सहभागी हजारौं नागरिकले अमेरिका र इजरायलको नाश होस्, बदला लिनुपर्ने भन्दै सरको नाराबाजी गरेका छन्। बदलाको प्रतीक मानिने रातो ब्यानर बोकेका सोकाकुल समर्थकले विशाल धार्मिक परिसर भरिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। तेहरानमा जारी कार्यक्रममा आउँदो 3 दिनमा 2 करोडसम्म मानिस सहभागी हुने इरानी अधिकारीहरूको भनाइ छ। गर्मीबाट बचाउन 6,000 भन्दा बढी पानी छर्कने यन्त्र वाटर स्प्रिङ्कलर जडान गरिएको छ। सन् 1989 इरानको सर्वोच्च नेताका रूपमा नेतृत्व गरेका 86 वर्षीय खामेनीको गएको 28 फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो। सुरक्षा कारण देखाउँदै आयतुल्ला अली खामेनीका छोरा मोजताब खामेनी भने समारोहमा उपस्थित नभएको खबर छ। अमेरिकी राष्ट्रपति ट्रम्पले खामेनीको अन्त्येष्टिका लागि अमेरिकाले इरानलाई 1 हप्ताको बिदा दिएको बताउनु भएको छ। आफूले मानवताको नाताले इरानलाई 1 साताको छुट दिएको उहाँको भनाइ छ। खामेनीको अन्त्येष्टि कार्यक्रम सकिने बित्तिकै इरानले अमेरिकी शर्त मान्नुपर्ने पनि ट्रम्पको भनाइ छ। अन्त्येष्टि कार्यक्रममा 100 भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी भएका छन्। फेब्रुअरी 28 आक्रमणमा मारिएका खामेनीसँगै 14 महिने नातिनी, छोरी, ज्वाइँ र बुहारीलाई पनि अन्तिम श्रद्धाञ्जली दिइएको छ। अन्त्येष्टिमा सहभागी हुने सर्वसाधारणका लागि तेहरानमा मेट्रो र सरकारी बसको निशुल्क व्यवस्था गरिएको छ। होटलको भाडामा 50% छुट र स्कुल मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ। अन्त्येष्टिमा उनीहरूलाई खुवाउन 5 करोड रोटी तयार गरिने र त्यसका लागि तेहरानमा 16 घुम्ती बेकरी राखिएको खबर छ। इस्लाम धर्ममा शवमा रासायनिक लेप लगाउन नपाइने भएकाले खामेनीको शवलाई 4 महिनासम्म कुनै केमिकल बिना कोल्ड स्टोरेजमा राखिएको थियो। मुस्ताङको घरबझुङ गाउँपालिकामा चक्रपथ निर्माण भएको छ।
4: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडकले जोमसम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठेक्का सम्झौता भएको थियो। कोभिड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिला सुस्ती लगायत कारणले काम ढिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्दन भगवती जलचला जैविक कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा बाँकी ग्राभेल गरिएको छ।
3: गाडी चलाउने लाइसेन्स सफाई र वितरणमा सरकार लक्ष्य नजिक देखिएको छ। चैत 13 गते शपथ ग्रहणपछि सरकारले 100 दिनभित्र 29 लाख लाइसेन्स छापेर वितरण गर्ने निर्णय गरेको थियो। आजसम्मको विवरण अनुसार 23,99,000 लाइसेन्स छपाई सकिएको छ। पहिलो सम्झौता अनुसार 12 लाख लाइसेन्स छापेपछि दोस्रो चरणमा वैशाख 4 गते अर्को सम्झौता भएर थप 17 लाख छपाई जारी राखेको छ। सरकारले साउन 1 गतेबाट छापिएका लाइसेन्स घर घरमै पुर्याउने बाचा पनि गरेको छ। कतिपय ठाउँमा कर्मचारीले गाडी चलाउने लाइसेन्स घरमै पुर्याइदिन थालेका छन्। सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्दै आएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFBS Gorkha Radio. यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: song.
1: BFBS.
2: BFBS.
1: Gorkha Radio.
3: Fauji Daira Bhanda Bahira, Kaili Kamku Barema Susubhasa, Jo Mahatwapurna Ebum Chunauti Purna Hos, Sathai Bibhittale Bhari Purna Pani Hos. Yadi Sochnubhayo Bhane, Euta Subarna Avasar Yesto Cha. The Defense Science and Technology Laboratory DSTL Le, Ahile Byapar Byavasthapan, Artha Banijya Tatha Anya Thuprai Byavasayik Kshetrama, Bibhinna Bhumikama Rahera Kam Garna Ikshuk, Naya Wa Anubhavi Byaktiharuko, Khoji Garirheko Cha. MOD Ko Ek Pramukh Hissa Ho DSTL. जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डीएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डीएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: BFBS Gorkha Radio.
4: BFBS, the forces station.
5: Backs the music.
4: The force

0: AM FM online apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
0: यो
1: BFPS
0: गोरखा रेडियो हो।
2: बालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ। गएको चै 13 गते गठन भएको सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारिजी, कर्मचारीको ट्रेड युनियन र सोबियो खारिजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। यसै गरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूहामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा राखेको छ। सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने पनि 100 बुँदे कार्य सूची ल्याएको थियो। सरकारले विकल्प विनय सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण विनय दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साथ्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ। गुणस्तर कायम नगरेको भन्दै काठमाडौँ न्यू रोडको एउटा रेस्टुरेन्टलाई 2 लाख जरिवाना तिराएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यू रोडको कर्नर पोइन्ट रेस्टुरा एण्ड बार प्रालीलाई 2 लाख जरिवाना गरेको हो। रेस्टुरामा सरसफाईको सामान्य पाइए पनि म्याद नागेको फ्रुट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। फ्रिजको भण्डारण पनि अव्यवस्थित र तेलको गुणस्तर मात्रा टिपिएम 22 पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माको भनाइ छ। ब्रिगेड अफ गोर्खाज पात्रोमा आज नेपाल कपको फाइनल खेल हुन लागेको छ।
3: ब्रिगेड पेला समेत भन्ने कार्यक्रम अन्तर्गत आज क्विन्स एभेन्यू अल्रोसटमा क्युजिएस र 1 RJR बीच फाइनल खेल हुन लागेको हो। क्युजिएस नेपाल कपको डिफेन्डिङ च्याम्पियन हो। गत वर्ष क्युजिएलआरलाई पराजित गर्दै क्युजिएसले उपाधि जितेको थियो। नेपाल कप फाइनलको स्थानीय समयको दिउँसो 2:15 बजेपछि बिएफपिएस फोर्सेस न्युज युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। निशुल्क प्रवेशको व्यवस्था भएको बेलाको कार्यक्रम बेलायती समयको बिहान 10 बजे सुरु भएर साँझ 6 बजे समापन हुनेछ। फानबर र अल्रसटका विभिन्न ठाउँबाट सार्वजनिक बसको प्रयोग गरेर पनि खेलस्थलमा पुग्न सकिनेछ। ब्रिगेड पेलाका अवसरमा अवकाशप्राप्त सेवकहरूका लागि काठमाडौँ कप, ब्रिगेड अफ गोर्खाज महिला भलिबल प्रतियोगिता, गोर्खा इन्टेक 25 का सदस्यको खुकुरी र तेक्वान्दो प्रदर्शन हुनेछ। ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खाजको प्रस्तुतिका साथै विभिन्न स्टल राखिनेछन्। यो वर्ष किङ्स गोर्खा आर्टिलरीका तर्फबाट पहिलो पटक सहभागिता रहनेछ।
2: नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको सालेकसँगै बीपी पुष्पलाल गणेशमान शहीद सेतु विकको सालेक पुनस्थापना गरिएको छ। थप विवरणसहित नेपालगञ्जबाट दिलबहादुर केसी।
4: 2062-63 को जन आन्दोलनमा तोडफोड गरेर फालिएको राजा वीरेन्द्रको शालिग गए राति 2 बजेतिर राखिएको हो। धम्बजी चोकमा वीरेन्द्रको शालिग राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए, तर तत्कालीन सरकार समर्थित नेताहरूको निर्देशनमा प्रहरीले रोक दिएको थियो। अहिले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा राजाको शालिग पुनर्स्थापना गरिएको हो। रापरपाका नेता एवं राजाको शालिग राख्न निरन्तर दबाब दिँदै आएका ऋषिराज देवकोटा।
5: स्वर्गीय राजा वीरेन्द्रको यो वीरेन्द्र चोकमा मूर्ति स्थापना गर्ने कार्यक्रममा यहाँ उपस्थित भएका छौँ।
4: नेपालगञ्ज उपमहानगरपालिकाले जेएनजी विद्रोहका बेलामा तोडफोड गरिएका नेता तथा शहीदको शालिग पुनः राख्ने क्रममा राजाको पनि राखेको हो। यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेको छ। रासोपाका अध्यक्ष विवेक श्रेष्ठ,
6: समर्थन सबैले गर्नुपर्छ। त्यो गणेशमान चोक, बिपी चोक शालिग राख्यो भने सबै शालिग राख्नुपर्छ भनेर मैले नि सुरुमै मैले भनेको थिएँ सर। हाम्रो एकदम इतिहासको बचाउने ठाउँ कुरामा हाम्रो समर्थन छ सर।
4: नेपालगञ्जका चोकचोकमा रहेका शालिगहरू सबै जसो राखिएको छ। जेएनजी विद्रोहमा बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह सहित सेतु बिकको शालिग तोडफोड गरिएको थियो। ती सबै पुनर्स्थापना गरिएको छ। नेपाली कंग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले इतिहासको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै खुसी लागेको बताउनु भयो।
7: पुरानो सम्पदाहरू, पुरानो जानकारीलाई, पुरानो चिजहरूको संरक्षण गर्नु राज्यको दायित्व हो होइन। त्यो पुराना विभूतिहरू, विभना पुराना जस्तै शालिगहरू, सबै चिज पुरानो जानिसलाई, चिजहरूलाई देशमा संरक्षण गर्नुपर्छ।
4: तर एमाले भने राजाको शालिग राख्ने कामको विरोध गरेको छ। एमाले अध्यक्ष निरग गुरुङ,
8: 2072 को संविधानले यहाँ राजा रजौटालाई कसैले चिन्दैन, नेपालगञ्ज उपमहानगरपालिकाले वैधानिक मेयरले अवैधानिक काम गरेको भन्ने
4: थाहा। नेपालगञ्ज उपमहानगरपालिकाले इतिहास र सम्पदाको संरक्षणका लागि शालिग पुनर्स्थापना गरिएको जनाएको छ भने यसको विषयमा राजनैतिक दलहरू बीच भने फरक फरक धारणाहरू सार्वजनिक भइरहेका छन्।
2: अमेरिका र इजरायलको संयुक्त हवाई कारवाहीमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको छ दिने सार्वजनिक अन्त्येष्टि समारोह आजदेखि शुरू भएको छ। तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा खामेनेईको अन्त्येष्टि समारोह शुरू भएको हो। खबर यति नै, नमस्कार।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: गोर्खा रेडियो।

0: Milaid Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma panhos.
2: Fly BFBS.
0: You. BSBS Gorkha Radio.
1: Gorkha Radio.
3: सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। जेएनसी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको हो। बालिन नेतृत्वको सरकारले 2048 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोबियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका बहुज्वाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको छ। मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवा प्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानून सुधार प्राथमिकतामा र 100 बढी कानून संशोधन क्रियाकार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवा प्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणालीको थालनी लगायतलाई समेटेर उपलब्धि सार्वजनिक गरेको छ। सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी 67 करोड रुपियाँ मध्ये करिब 41 करोड भुक्तानी गरिसकेको बताएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी 2083 वैशाख 17 67 करोड रुपियाँ रहेकोमा करिब 41 करोड रुपियाँ भुक्तानी गरिसकेको बताउनु भएको हो। महान्यायाधिवक्ताको कार्यालयले जेएनजी आन्दोलन ताकाका घटनासँग सम्बन्धित फौजदारी अभियोगका मुद्दाको पेशी स्थगित गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ। मुलुकभरका उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र पठाएर मुद्दाहरूको पेशी स्थगित गर्न भनेको हो। गृह मन्त्रालयको असार 18 गतेको निर्णय अनुसार 2082/23/24 घटनाहरूमा लागेका फौजदारी अभियोगका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न कार्यदल बनेर प्रक्रियामा रहेको पत्रमा उल्लेख छ। सहायक न्यायाधिवक्ता विश्वास तिमल सिन्हाले हस्ताक्षर गरेको पत्रमा सोही कार्यदलको प्रतिवेदन पेश नभएसम्मका लागि उक्त दिनका घटनामा संलग्न भएकै कारण दायर गरिएका फौजदारी मुद्दाहरूको सुनवाई प्रक्रिया हाललाई रोक्न भनिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विरूद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओली,
4: मैले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर जाँच गरेछ, पम्प चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, रोम्नी भने छ, के हो यस्ता खालका जाने अनेकका भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई, कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई, जो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी पृथक रहनुपर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
3: गोर्खा वेलफेयर ट्रस्टले 33 वर्ष अगाडि आफैले टिनको छानो हालिदिएको रोल्पाको रेउघामा रहेको पितराज माध्यमिक विद्यालयमा टिनको छानो फेरिदिएको छ। बुटोलबाट छवि पाण्डे।
5: गोर्खा वेलफेयर ट्रस्टले नयाँ टिन फेरिदिएपछि करिब 200 विद्यार्थीलाई अध्ययनमा सहज भएको छ। वर्षाको बेला टिनबाट पानी चुहिँदा विद्यार्थीलाई समस्या परेको अवस्थामा ट्रस्टले टिनको छाना फेरिदिनुका साथै रङ्गरोगन समेत गरिदिएको विद्यालयका प्रधानाध्यापक खड्गा केसी बुढा मगरले बताउनु भयो।
2: छाना फेरे भवनको छाना फेरे त्यो फ्यान ओभर पनि भइसक्यो छाना फेर्ने त्यसपछि रङ रोपनी पनि भयो पहिले अब चुन ठेकेर छ बर्खामा चुन्छ तिन चाहिँ खिया लागेर अब कामी नलाग्ने भएको थियो त्यो क्लासमा पाँचवटा क्लास बसेको छ पानी पर्ने बेलामा त्यही हो अब डिस्टर्ब हुन्थ्यो अन्त सार्नु पर्थ्यो अहिले चाहिँ अब ढुक्क भयो
5: अधिकांश मगर र दलित समुदायका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले समयमै काम सम्पन्न गरेको भन्दै गोर्खा वेलफेयर ट्रस्टलाई धन्यवाद दिएको छ।
3: अहिलेसम्मका खबर यति नै।

0: बालेन्द्र शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा आज पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। जेएनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले सय दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। बालेन नेतृत्वको सरकारले 2048 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोबियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेका कर्मचारीको सरुवा सुविधा कटौती, सरकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको छ। मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवा प्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानून सुधार प्राथमिकतामा र 100 भन्दा बढी कानून संशोधन, गृह कार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवा प्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलो पटक अनलाइन प्रणालीको थालनी लगायतलाई समेटेर उपलब्धि ल्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपा भित्रै रहेको बताउनु भएको हो।
1: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छन् जान्छन् र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
1: मैले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा। यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, टोम्नी भने छ, के हो यस्ता खालका जाने अनेक भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई हो। नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी पृथक रहनेछ, रहनु पर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङ दम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयको जिम्मेवारी पाएका संयोजकको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। काङ्ग्रेसले कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने, सरकारका कार्य प्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसदमा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ। रोयल गोर्खा राइफल्सको 32 जन्मदिन आज पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।

गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल

0: BFBS Gorkha Radio. हजुर आदरणीय श्रोताबृन्द बीएफबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ. यदि खेर तपाईँहरूको साथमा म शिरीष सनवार छु. बिहानको कार्यक्रम सकाएर अहिले दिउँसोको यो प्रत्यक्ष प्रसारणमा लिएर जानको लागि फेरि पनि हाजिर भइसकेकी छु. यतिखेर समय दिउँसोको ठिक 2 बजिसकेको छ र समाचार तपाईँले आज अहिले यो समयमा सुन्न पाउनु भएन, किनभने प्रत्यक्ष प्रसारणमा हामी तपाईँहरूलाई अब क्विन्स एभेन्यू ओल्ड सर्टतर्फ लिएर जाँदैछौँ र त्यहाँ हाम्रो सहकर्मी मित्रहरू दाजु योगराज राई, दिदी रूपा राणा र दिदी आशा पुन पुग्नु भएको छ. नेपाल कप फाइनल क्युजिएस र ओनआरजिआरको बिचमा आज हुँदैछ. त अब मैले यति मात्र जानकारी दिँदै तपाईँहरूलाई अब बाँकी जानकारीको लागि सोझै लग्दैछु ओल्ड सर्टतर्फ, क्विन्स एभिन्यू जहाँ चाहिँ आजको हाम्रो फाइनल खेल भइरहेको छ. म जोड्छु अब हाम्रो त्यहाँका सहकर्मी साथीहरूलाई. दाजु दिदीहरू नमस्ते. हजुर दाजु सुन्दैछु, तर अलिकति तपाईँको आवाज अलिक सानो आएको हो कि जस्तो लागिरहेछ मलाई. अहिले पनि अलिकति सानसानै छ, अघि न त एकदमै क्लियर थियो.
1: अहिले कस्तो आएको छ?
0: मच बेटर दाजु, मच बेटर.
1: ए ओके, सुन्नुभएको छ नि अहिले? ठिकै आएको छ है.
0: हजुर मैले सुन्दैछु, तर त्यो पछाडिको आवाजले गर्दाखेरि होला सायद अलिकति त्यसले चाहिँ अलिकति ओभर साडो
1: गरिरहेको
2: छ.
0: एकदम लाउड एन्ड क्लियर तपाईँहरू दुवैजनालाई. योग दाजुको चाहिँ अलिकति बढाउनु पर्छ होला लेभल जस्तो लाग्यो. रूपाजीको चाहिँ एकदमै ठिक छ.
1: अहिले
0: एकदम राम्रो आएको छ दाजु.
1: राइट ओके. सम्पूर्ण आदरणीय श्रोताले ओल्ड सर्टको क्विन्स एभेन्यूबाट गुड आफ्टरनुन भन्न चाहन्छौँ र वेदर एकदमै सनी छ र आज चाहिँ नेपाल कप 2026 चाहिँ फाइनल ब्रिगेड अफ गोर्खाजको चाहिँ एकदमै क्यालेन्डरमा की इभेन्ट नेपाल कप फाइनल अनि ब्रिगेड भेला एकदमै राम्रोसँगले धुमधामको साथ सम्पन्न भइरहेको छ. नेपाल कप यसपटक चाहिँ डिफेन्डिङ च्याम्पियन क्विन्स गोर्खा सिग्नल्स भर्सेस वान आरजेको बिचमा केही बेरमै प्रतिस्पर्धा चाहिँ हुन गइरहेको छ र अहिले चाहिँ एज आई अन्डरस्ट्यान्ड हाम्रो गोर्खा कम्पनीबाट आरए 26 चाहिँ 197-96 भाइहरू भन्दै हुनुहुन्थ्यो, उहाँहरू आइसक्नु भएको छ र उहाँहरू चाहिँ अहिले यहाँ थेकन्डो डिस्प्ले अगाडि गरिराख्नु भएको छ. तर त्योभन्दा अगाडि चाहिँ हाम्रो भाइहरू रातो ड्रेसमा अनि तल कम्ब्याट बुटमा लगाएर उहाँले भर्खरै खुकुरी डिस्प्ले गर्नुभएको थियो र अहिले चाहिँ हाम्रो थेकन्डो डिस्प्ले गर्दै हुनुहुन्छ अगाडि चाहिँ. रूपा दिदी के देख्दै हुनुहुन्छ अगाडि?
2: हजुर मैले पनि त्यस्तै देखिरहेको छु भाइ. तपाईँले जुन कुरा एक्सप्लेन गरिराख्नु भएको छ, सबैभन्दा पहिला त हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई नमस्कार. अनि हाम्रो सुरेश बहिनी अहिले स्टुडियोमा हुनुहुन्छ अनि त्यस्तै गरी हामी यहाँ अघि नै सुरेश बहिनीले भन्नुभयो जस्तै हाम्रो बिएफबिएसको टिमहरू यहाँ आइरहेका छौँ र अहिले यति बेला हाम्रो अगाडि भने गोर्खा ब्रिगेडको विभिन्न टेन्टहरू रहेका छन्, त्यसमा भिआइपी गेस्टहरू हुनुहुन्छ. अनि त्यस्तै गरी हामीसँग धेरैभन्दा धेरै अहिले रेक्रुट इन्टेक 2026 भाइहरूको टेकन्ड डिस्प्ले भइरहेको छ. यसभन्दा अगाडि हामीले खुकुरी प्याटर्न डिस्प्ले पनि हेरेका थियौँ, उहाँहरूले एकदमै एनर्जेटिक पर्फर्मेन्स दिनुभएको थियो. र अहिले मौसम पनि मन्द मन्द गतिमा चिसो हावा चलिरहेको छ, तर तापक्रम भने अत्याधिक गर्मी हो. अहिलेको तापक्रम भने 29 डिग्री सेल्सियससम्म पुगिरहेको छ र यति बेला एकदमै गर्मी भएको आभास भयो. र काठमाडौँ कपको लागि आज भने क्विन्स गोर्खा इन्जिनियर्स भर्सेस आरजिआरको बिचमा भएको थियो र आरजिआर भने 2 अनि क्युजी भने 0 भयो.
1: हजुर अब यो नेपाल कपको अलिकति तपाईँहरूलाई हिस्ट्री पनि भन्न चाहन्छु.
2: र
1: यो चाहिँ 1947 अगाडि चाहिँ भारतमा रहेका जुन चाहिँ ब्रिटिस रेजिमेन्टहरू हुनुहुन्थ्यो र उहाँहरूको बिचमा चाहिँ यो कम्पिटिसन हुने गर्थ्यो 1947 र त्यसपछि चाहिँ त्यति बेला चाहिँ नेपालको सुशील महाराज गोर्खा ब्रिगेडको कर्नल इन चिफ हुने प्रथा थियो. तर पछि आएर 1948 चाहिँ भारत स्वतन्त्र भयो र त्यसपछि चाहिँ कति रेजिमेन्टहरू इन्डियामै बस्नुभयो भारतमै, अनि कोही रेजिमेन्टहरू चाहिँ यता ब्रिटिस आर्मीमा आउनुभयो र पछि चाहिँ हाम्रो चाहिँ स्मृति मोहन शमशेर जङ्गबहादुर राणा हुनुहुन्छ, उहाँले चाहिँ अर्को कप चाहिँ प्रदान गर्नुभयो. र यतापछि 1948 यता जो जो चाहिँ ब्रिटिस आर्मीमा अब पार्टिसन भएर आउनुभयो र त्यसपछि नयाँ कप चाहिँ उहाँले प्रदान गर्नुभएको थियो र त्यसपछि चाहिँ यो ब्रिगेड अफ गोर्खाजको नयाँ कप चाहिँ यहाँबाट सुरु हुँदै आएको हो. र अघि दिदीले भनिहाल्नुभयो र लेडिजहरूको पनि यसपटक यो भलिबल प्रतियोगिता एकदमै यो एउटा वान अफ द हाइलाइट नै लाग्छ होइन दिदी? एकदमै त्यो वातावरण यहाँ एकदमै यहाँ चाहिँ आरजिआर हाम्रो क्युजीको बिचमा फुटबल भइरहँदा चाहिँ त्यहाँको माहौल यति साह्रो इलेक्ट्रिक थियो कि यहाँ फुटबल हेर्ने माहौलहरू अथवा अडियन्स अलिक कम्ती मात्रै हुनुहुन्थ्यो र स्टिल चाहिँ हाम्रो आरए 26 भाइहरूले टेकन्डो डिस्प्ले गरिराख्नु भएको छ के भन्छ त्यो फट्टा भन्छ कि होइन कार्डको उहाँले एकदमै राम्रो डिस्प्ले गरिराख्नु भएको छ. पहिला हाम्रो पालामा यस्तो थिएन, अहिले चाहिँ गोर्खा कम्पनीमा चाहिँ भाइहरूलाई यो टेकोन्डोहरू चाहिँ सिकाइन्छ. यो टेकोन्डो भनेको चाहिँ दुश्मनलाई मार्नु मात्रै होइन, दुश्मनसँग भिड्नु मात्रै होइन, एउटा कन्फिडेन्ट पनि हो. यसले चाहिँ एउटा सेल्फ डिसिप्लिनको लागि चाहिँ यो ब्रिगेड अफ गोर्खासको अहिले रेक्रुट कम्पनीमा सिकाउने गरिन्छ. र हाम्रो भाइहरूलाई देख्न पाउँदा चाहिँ उहाँहरू एकदमै त्यो छोराछोरीहरू जस्तो लाग्ने कि, सानो सानो होइन, यहाँ आउँदै हुनुहुन्थ्यो त्यहाँ हाम्रो चाहिँ गोर्खा वेलफेयर ट्रस्टको स्टाफहरू हुनुहुन्थ्यो जस्तो लाग्थ्यो. उहाँले सानो सानो ब्याच पनि त्यहाँ दिँदै हुनुहुन्थ्यो र गर्दा अहिले 2:30 चाहिँ यो किकअप हुन्छ आरोहण श्रोताहरू. र यसपटक क्वार्टर फाइनलबाट सेमी फाइनल हुँदै चाहिँ क्विन्स गोर्खा सिग्नल्स अनि चाहिँ वान आर जिएर चाहिँ उहाँहरू भेट्दै हुनुहुन्छ आज यस खेलमा. र गत वर्ष पनि एकदमै राम्रो खेल भएको थियो र यो चाहिँ अलिकति नेपाल कप चाहिँ अलिकति तपाईँलाई हिस्ट्री भन्नुपर्दा र यो चाहिँ सुरु भएको 1949 चाहिँ पहिला खेल चाहिँ यहाँ भएको थियो र त्यति बेला चाहिँ फर्स्ट टाइम चाहिँ 1949 खेलेको थियो चाहिँ मलायामा. कतिपय श्रोताहरूले सुन्दै हुनुहुन्छ होला, विशेष गरेर हाम्रो साँपहरू हुनुहुन्छ त्यति बेला गुरुजीहरूले खेल्नु भएको होला. अनि 1949 चाहिँ जित्नु भएको थियो फर्स्ट सेकेन्ड जियाले, त्यति बेला पहिलो नेपाल कप जित्नु भएको थियो. र पछि एबम लिटले सबै इयरहरूमा हुँदै गयो अनि पछि 1995 तर त्योभन्दा अगाडि चाहिँ 1971 चाहिँ यो नेपाल कप प्रतियोगिता भएन. र स्टिल अहिले तपाईँलाई जानकारी गर्नुपर्दा थुप्रै स्पेक्टेटर्सहरू यहाँ आउनुभएको छ. तपाईँ यो फार्मबाटतिर अल्डर्सतिर हुनुहुन्छ भने कृपया तपाईँ आएर यहाँ हेर्न सक्नुहुन्छ. मौसम एकदमै ब्युटिफुल छ. र अलिकति नेपाल कपको मैले भन्दै थिएँ, 1971 चाहिँ त्यति बेला यो नेपाल कप भएन किनकि त्यति बेला मलायाबाट हङकङ चाहिँ पल्टनहरू सरे, त्यसले गर्दा त्यो वर्ष भएन. अनि 1995 1998 यो कम्पिटिसन भएन किनकि त्यति बेला चाहिँ हङकङ अब ब्रिटिसले चाहिँ हङकङ चाइनालाई हस्तान्तर गरे, त्यो बिचमा भएन. अनि पछि चाहिँ यो 1998 पुरा यहाँ भयो. अनि 2020 चाहिँ भएन त्यति बेला ड्यु टु कोभिडले गर्दा. ल दिदी, अप टु यु, ओभर टु यु.
2: भाइ प्रब्लम छैन, जे भन्दा पनि फरक पर्दैन. हाम्रा आदरणीय श्रोताहरू तपाईँहरू विश्वको विभिन्न स्थानबाट बिएबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ होला. आज शनिबार क्विन्स एभिन्यू ओल्ड सर्टमा नेपाल कप यो गोर्खा ब्रिगेडको एकदमै हिस्टोरिक इभेन्ट हो भन्दा पनि फरक पर्दैन. यो बडो प्रेस्टिजियस कप हो. मलाई लाग्छ कि यो नेपाल कप भन्न बित्तिकै प्रिमियर लिगको जस्तै झल्को आउने गर्छ, किनभने विभिन्न युनिटहरूको बिचमा यस्तो टफ कम्पिटिसन हुने गर्छ. र मैले सेमी फाइनल पनि हेरेको थिएँ भाइ अघि, तपाईँले काठमाडौँ कप पनि हेर्ने मौका पाउनु भयो.
1: मैले अलिकति हेरेँ तर लेडिज भलिबलले गर्दा अलिकति ध्यान दिएर खेलियो. एन्ड नट फर्गेटिङ आवर भेरी हाम्रो इन्जिनियर हुनुहुन्छ आन्डी, एन्ड देन हाम्रो भनेसा, वी आर भेरी थ्याङ्कफुल टु देम फर सर्टिङ आउट आवर टेक्निकल यु नो द इस्युज एन्ड टेक्निकल इस्युज. थ्याङ्क यू भेरी मच. आई होप यु विल इन्जोय. द वेदर इज प्रिटी गुड टुडे. आई थिङ्क द टेम्परेचर इज अबाउट 27-29 टुडे.
2: यस, 29 अहिले भर्खरै यो ओल्ड सर्टमा त्यति भइरहेको छ. र पनि मान्छेहरूको यो माहौल देख्दा होइन, दर्शकहरू एकदमै रमाइलो गरिराख्नु भएको छ र यति धेरै दर्शकहरू. योग भाइ, तपाईँ म्याथमा एकदमै राम्रो हुनुहुन्छ, तपाईँले अनुमान गर्न सक्नुहुन्छ कति दर्शकहरू हुनुहुन्छ?
1: ओके, इट्स भेरी डिफिकल्ट क्वेसन्स होइन, तर आई वुड से मेबी 400-500 बट एट टु कम होइन. यहाँ अब रेक्रुट कम्पनीको भाइहरू मात्रै 100-200 हुनुहुन्छ होला, गुर्जीहरू पर्मनेन्टहरू मेम्बरहरू. गर्दा स्टिल भाइहरूले ताइकोन्डो राम्रो डिस्प्ले गरिराख्नु भएको छ. अहिले चाहिँ एकजना भाइ माथि चढेर उहाँहरूले यो चाहिँ ताइकोन्डो खेलाउँदै हुनुहुन्छ. अब अलिकति हाम्रो खेलाडीहरूको नाम पनि जानकारी गराउनु होला, तपाईँ आर्टजेलको
2: कुराकानी गरिराख्नु हुँदा यो ताइकोन्डो डिस्प्ले भनेको अब यो हेर्दा एकदमै राम्रो आकर्षक त देखिन्छ, साथमा यसको डिसिप्लिन होइन, अनि यो सेल्फ डिफेन्स पनि हो. सायद आजभोलि त दिदीबहिनीहरूले पनि ताइकोन्डो डिस्प्लेमा भाग लिएको मैले एउटा इभेन्ट पनि देखेको थिएँ र फ्युचरमा हुनसक्छ अहिले हाम्रो भाइहरूले मात्रै गर्नुभएको छ, फ्युचरमा दिदीबहिनीहरूले पनि गर्न सक्नु.
1: डेफिनेटली अलिकति यो नेपाल कपको कुराकानी गर्नुपर्दा को कसले कति कति जित्नु भयो, यो एक्ज्याक्ट फिगर नहुनसक्छ, म गल्ती भएमा क्षमा चाहन्छु. कतिपय साहबहरू गुरुजीहरूले सुन्दै हुनुहुन्छ होला. अहिलेसम्म फर्स्ट सेकेन्ड जियरले 12 टाइम्स नेपाल कप जितेको यहाँ रेकर्ड मैले हाम्रोमा पाएको छु, त्यो म रङ पनि भए पनि म क्षमा चाहन्छु. अनि क्विन्स गोर्खा सिग्नल्स जुन चाहिँ डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ, यसपटक उहाँले जित्नु जित्नु भने चाहिँ ह्याट्रिक गर्नुहुन्छ है आदरणीय श्रोताहरू. उहाँहरूले अहिलेसम्म 11 टाइम्स नेपाल कप जितेको हिस्ट्री हाम्रो एकर्डिङ टु डेभिसको आर्काइभ अनुसार त्यो बुझ्न सकिन्छ. अनि क्युजीले अहिलेसम्म सोफा धेरै जितेको देख्न सकिन्छ, 15 पटक क्युजीले चाहिँ जितेको देख्न सकिन्छ भने
2: तपाईँ पनि खेल्ने मौका पाउनुभयो
1: अब म कस्तो फुटबल खेल्थेँ होला होइन. र त्यो फुटबलको चाहिँ अब म अलिकति गाउँमा जन्मेको कारणले त्यो फुटबलको सानैबाट खेल्ने मौका पाइएन, भलिबल चाहिँ खेलियो, त्यसले गर्दा त म चाहिँ गुड स्पेक्टेटर छु धेरै.
2: हजुर,
1: अहिले टेकन्डो डिस्प्ले र खुकुली डिस्प्ले सकिसकेको छ, ग्राउन्ड एकदमै चकन सुनसान भएको छ. आशा छ यहाँ ब्रिगेड ब्यान्डको प्रस्तुति हुन लागे जस्तो देख्न सकिन्छ होइन दिदी. अब हाम्रो लेफ्टतिर हुनुहुन्छ अथवा राइटतिर हुनुहुन्छ, तर आज चाहिँ एकदम राम्रो कुरा चाहिँ के छ भने हाम्रो अगाडि सधैँ थुप्रै स्पेक्टेटर्सहरू हुनुहुन्छ गर्दा वी आर थ्याङ्कफुल टु हाम्रो क्याप्टेन शिवकुमारलाई केजिओ हुनुहुन्छ, उहाँले नै नेपाल कप रन गर्नुहुन्छ. अनि इभेन्ट अर्गनाइजर्सहरूको नाम पनि भनौँ, लेफ्टिनेन्ट कर्नल रिटायर्ड एड्रिन जोन्स हुनुहुन्छ, उहाँ चाहिँ ब्रिगेड सेक्रेटरी हुनुहुन्छ. अनि क्याप्टेन शिवकुमारलाई केजिओ हुनुहुन्छ, अनि क्याप्टेन प्रीतिबहादुर छन्त्याल उहाँ चाहिँ क्युजीको हुनुहुन्छ. र अहिले तपाईँले पार्श्वमा पछाडि सुन्दै हुनुहुन्छ होला, अहिले चाहिँ ब्रिगेड ब्यान्डको प्रस्ति हाम्रो बायाँबाट आउँदै हुनुहुन्छ र उहाँहरू चाहिँ कम्ब्याट ड्रेसमै हुनुहुन्छ, उहाँको प्रस्तुति रहेको छ. र उहाँको प्रस्तुति पछि भने 2:30 अलिकति टाइम अलिक पछि धकेलिदिएको छ भन्दै हुनुहुन्थ्यो अघि अनाउन्सरले गर्दा, आशा छ ठक्क 2:30 चाहिँ सुरु हुन्छ होला. एक्स्ट्रा टाइम गयो भने फेरि त्यही अनुसारले हामी एक्सटेन्ड गर्नेछौँ. आशा छ स्टुडियोमा ठिकै पनि सुन्दै हुनुहुन्छ होला बहिनी, यसो हामीलाई जानकारी पनि गराउँदै गर्नु होला.
0: एकदम राम्रो सुन्दैछु दाजु.
1: हजुर, सुनेको छैन भने कृपया मेरो फोनमा यसो टेक्स्ट गर्नु होला है त.
0: अफकोर्स अफकोर्स,
1: एकदमै रमाइलो वातावरण छ. हामी त यो मतलब यो उमा भएको ट्रकमा भएको कारणले गर्दा शीतलै छ, त्यसले गर्दा हाम्रो क्यु जिएलआरका साहबहरू गुर्जर सबै मेम्बर्सहरूलाई धन्यवाद पनि दिनुपर्छ दिदी, यति राम्रो व्यवस्था गरिसक्नु भएको छ.
2: एकदमै एकदमै, यो त हृदयदेखि नै हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ. र अहिले द ब्यान अफ द ब्रिगेड अफ गोर्खास्को डिस्प्ले यो भन्न बित्तिकै हाम्रा लोकल दाजुभाइ दिदीबहिनीहरू यहाँ आज भने वाइडर कम्युनिटीबाट पनि थुप्रै दाजुभाइ दिदीबहिनीहरू आएको मैले देखिरहेको छु. उहाँहरूले पनि यो ब्यान अफ द ब्रिगेड अफ गोर्खास्को डिस्प्ले एकदमै नजिकबाट अवलोकन गर्न मन पराउनुहुन्छ र उहाँहरूको प्रस्तुति एकदमै हेर्न लायक मनमोहक नै हुने गर्दछ सधैँ सधैँ. अब

0: रूपमा चाहिँ स्टाफ साजन योगेश गुलुङ हुनुहुन्छ, उहाँ चाहिँ म्यानेजर हुनुहुन्छ क्विन्स गोर्खा सिग्नल्सको उहाँ, अनि थोमस रोस कपरोल हुनुहुन्छ, उहाँको जर्सी नम्बर एक हो। त्यस्तै गरेर सिग्नलर यनम गुरुङ हुनुहुन्छ, सिग्नलर सुमित राई हुनुहुन्छ, जर्सी नम्बर 21 लाउनुहुनेछ, लान्स कपरोल अजय गुरुङ, लान्स कपरोल प्रवेश गुरुङ उहाँ चाहिँ टिम क्याप्टेन हुनुहुन्छ, र सिग्नलर सङ्गम राई, अनि सिग्नलर विवेक गुरुङ, सिग्नलर धीरज राई, अनि सिग्नलर मौसम राई, अनि सिग्नलर लबिन लिम्बू हुनुहुन्छ, भने सिग्नलर चाहिँ दिपेन्द्र श्रेष्ठ। निकै यङ भाइहरू हुनुहुन्छ जस्तो मलाई लाग्यो यहाँनिर यसपल्ट क्विन्स गोर्खा सिग्नल्सको। अनि लास्ट कपल सुजन गुरुङ, र सिग्नलर धीरेन गुरुङ, सिग्नलर विराज दुरा गुरुङ, अनि लास्ट कपल दीपक गुरुङ, अनि लास्ट कपल कृष्ण कार्की, उहाँलाई के भनेर पनि चिनिन्छ, उहाँ प्रायः सो हाफटाइममा पस्नुहुन्छ नि दिदी, याद राख्नु भएको अस्ति सेमी फाइनल पनि फाइनल होइन सेमी फाइनल अनि लास्ट कपल विमल श्रेष्ठ हुनुहुन्छ, अनि सिग्नलर निरज गुरुङ हुनुहुन्छ, अनि क्विन्स गोर्खा सिग्नल्स चाहिँ ओआइसी हुनुहुन्छ क्याप्टेन भूपाल गुरुङ दिदी। अनि आरजेको तर्फबाट अहिले स्टिल डिस्प्ले भइरहेको छ यो हाम्रो चाहिँ यो हाम्रो ब्रिगेड ब्यान्डको।
1: ओके, त्यस्तै गरी वान आरजेको फुटबल टिममा हुनुहुन्छ हाम्रो सार्जन बेल गुरुङ हुनुहुन्छ, उहाँ चाहिँ एसिस्टेन्ट ओआइसी हुनुहुन्छ, भने कोपरल राज राई उहाँ कोच अथवा म्यानेजर पनि हुनुहुन्छ, सफल गुरुङ कोपरल सफल गुरुङ हुनुहुन्छ, उहाँ गोलकिपर हुनुहुन्छ। त्यस्तै गरी मणिराज थापा जर्सी नम्बर 16 उहाँ विङ्गर हो, उहाँ त्यस्तै गरी काशीराज तामाङ हुनुहुन्छ जर्सी नम्बर 1, अनि अनिल थापा मगर जर्सी नम्बर 2, अनि करण हुनुहुन्छ कोपरल करण, उहाँको जर्सी नम्बर दिएको छैन। त्यस्तै गरी राइफलम्यान सुशील लक्सम्बा लिम्बू हुनुहुन्छ जर्सी नम्बर 17, अनि राइफलम्यान विष्णु राई जर्सी नम्बर 23, राइफलम्यान रोहन पिठाकोटे मगर हुनुहुन्छ लास्ट कोपरल हो उहाँ, लास्ट इयर उहाँ रोहन पिठाकोटे भाइसँग मैले कुराकानी गरेको थिएँ, र उहाँ नेपालको थुप्रै फुटबल क्लब पनि खेल्नु भएको रहेछ, मैले युथ ड्रिम्समा पनि उहाँसँग कुराकानी गर्ने मौका पाएको थिएँ। अनि त्यस्तै गरी दीपराज लिम्बू हुनुहुन्छ जर्सी नम्बर 7 रोनाल्डो भनौँ होइन, अनि प्रिन्स शेर्पा जर्सी नम्बर 14, बेल गुरुङ जर्सी नम्बर 3, मौसम राई जर्सी नम्बर 10, अमृत राई जर्सी नम्बर 9, र सनिम राई उहाँ टिम क्याप्टेन पनि हुनुहुन्छ जर्सी नम्बर 11, सञ्जीव लामा जर्सी नम्बर 12, र मिजान गुरुङ जर्सी नम्बर 4 हुनुहुन्छ।
0: हजुर, अलिकति यो अब अहिले चाहिँ म्यान अफ द म्याच ट्रफी भन्छ, र पहिला चाहिँ नौलो तारा ट्रफी भन्ने गरिन्थ्यो, र 2002 सालमा चाहिँ त्यति बेलाको चाहिँ कर्नल कमान्डेन्ट हुनुहुन्थ्यो ब्रिगेड अफ गोर्खाजको हाम्रो जनरल सर साम खावन साहब, र उहाँले चाहिँ यो ट्रफी प्रदान गर्नुभएको, र त्यति बेला चाहिँ सर्वोत्कृष्ट खेलाडीलाई यो ट्रफी दिँदै आएको थियो, र पछि त्योभन्दा अगाडि चाहिँ नौलो ताराको रूपमा ट्रफी चाहिँ दिने गरिन्थ्यो। र हेरौँ यो वर्ष चाहिँ यो ट्रफी कसले पाउनुहुन्छ, अनि गत वर्षको पनि अलिकति म तपाईँलाई जानकारी गराउन चाहन्छु, र गत वर्षको चाहिँ र यो ट्रफीहरूको जानकारी गराउनु पर्दा, र अलिकति यहाँ मेरो चाहिँ यहाँ नोटमा अपडेट भएको रहेन रहेछ, अब यसो हेरौँ। अब यसपटक चाहिँ यो मतलब यो फाइनलसम्म कसरी आइपुग्नु भयो त, यो एकदमै इन्ट्रेस्टिङ एउटा प्रसङ्ग पनि हुनसक्छ तपाईँहरूको लागि। हाम्रो क्विन्स गोर्खा सिग्नल र वान आरजे चाहिँ एउटै टिममा उहाँहरू हुनुहुन्थ्यो, पहिलो म्याच चाहिँ 1 जुलाईमा सोनक्लिपमा भएको थियो, क्विन्स गोर्खा सिग्नल्स भर्सेस वान आरजे भएको थियो, पहिलो म्याच नै भएको थियो, र त्यसमा क्विन्स गोर्खा सिग्नल्सको 0 अनि वान आरजेको पनि 0 भएको थियो, र पछि चाहिँ उहाँहरूले राम्रो गर्दै जानुभयो, अनि पछि चाहिँ ब्रामकोटमा चाहिँ क्विन्स गोर्खा सिग्नल्स अनि क्युए जेलार भएको थियो, त्यसमा क्विन्स गोर्खा सिग्नल्सले 1 गोल गर्नुभयो फुल टाइम, त्यसपछि क्युए जेलारको 0 रहेको थियो, अनि सेकेन्ड म्याच चाहिँ मेस्टोन भएको थियो, वान आरजेको चाहिँ 0 अनि क्युए जेलार पनि 0 भएको थियो, र क्युए जेलारले त्यो दिन पेनल्टी मिस गर्नुभयो, त्यसले गर्दा अब उहाँहरूलाई अलिकति त्यो दुर्भाग्यवश भयो, स्याडली उहाँले मिस गर्नुभयो। त्यसरी नै अगाडि बढ्दै जाने क्रममा चाहिँ र क्विन्स गोर्खा सिग्नल्सको क्वार्टर फाइनल पुग्नुभयो, उहाँ क्विन्स गोर्खा सिग्नल्स र 2 आरजे परेको थियो, त्यसमा क्विन्स गोर्खा सिग्नल्सको 1 अनि 2 आरजेको 1 भएको थियो, अनि पेनल्टी किक आउट भएको थियो एक्सन टाइम गएर, पेनल्टीमा 5-2 चाहिँ क्यु चेस अगाडि बढ्नुभयो, र यसरी नै उहाँहरू चाहिँ फाइनलमा पर्नु भएको, अनि सेमी फाइनलमा चाहिँ 1 आरजे जेस पेस भएको थियो, त्यसमा 1 आरजेले 1 गोल गएर उहाँहरू चाहिँ फाइनलमा पुग्नु भएको, निकै प्रतिस्पर्धात्मक थियो, त्यसले गर्दा यसपटक ग्रुप एमा चाहिँ एकदमै टप ग्रुप नै भनौँ, हुन त सबै टप ग्रुपमै हुनुहुन्थ्यो, तर अलिकति त्यसमा चाहिँ टप ग्रुप भनेर भन्ने गरिन्थ्यो, गर्दा चाहिँ उहाँ यसरी फाइनलमा पुग्नु भएको छ। स्टिल यहाँ चाहिँ डिस्प्ले भइरहेको

0: भएको छ र यो डिस्प्लेपछि भने चाहिँ आजको नेपाल कप फाइनल चाहिँ तपाईँहरूको सेवामा हामी लिएर आउनेछ थुप्रै स्पेक्टेटर्स विशेष गरी यो वरपर हाम्रो आमबाबु निकै आउनु भएको जस्तो मलाई लाग्यो है दिदी
1: हो धेरैभन्दा धेरै हाम्रा सिनियर बाबा आमाहरू धेरै हुनुहुन्छ यसपटक अनि त्यस्तै गरी यङ भाइ बहिनीहरूलाई पनि हामीले सम्झिनुपर्छ यो बेलामा होइन उहाँहरूको पनि उपस्थिति बाक्लै रहेको छ र काठमाडौँ कपको कुराकानी गर्नुपर्दा अघि मैले अलिकति हेर्ने मौका पाएको थिएँ भाइ वान आर्जेरबाट हाम्रो स्ट्राइकर एकदमै अलिकति यङ जस्तो पनि लाग्यो भाइ है उहाँको नाम खिम भन्नुहुन्थ्यो 90 मिनटसम्म उहाँको रनिङको रफ्तार एकदमै राम्रो पनि थियो अनि मलाई बडो गजब लाग्यो किन भन्दा लास्ट इयरसम्म अलिकता काठमाडौँ कप भनेको अलि सिनियरहरू होइन अलि स्मार्ट भुँडी लागेको देखिन्थ्यो नि त होइन
0: तर अहिले
1: एकदमै एकदमै
0: हाम्रो धनु गुरुङ बहिनी हुनुहुन्छ फानबाट एकदमै प्रेमी हुनुहुन्छ यहाँ आएर अघि हामी बाबा पनि सँग चिनाउनु भयो बहिनी अलिकति अगाडि आउनु होला हाम्रो रूपा दिदीको माइकमा आउनु होला र उहाँसँग छोटो कुराकानी गरौँ अझ केही फुटबल खेलाडीहरू ल्याउने पनि हाम्रो प्लान थियो अब त्यही टाइम पनि भएन ल धनु बहिनी यो माइकको नजिक आइदिनु होला तपाईँलाई पनि नमस्कार है
2: हजुर
0: एकदमै खुसी लाग्यो बाबा लिएर आउनु भएको रहेछ होइन एकदमै खुसी लाग्यो कस्तो लाग्छ त यो नेपाल कपको माहौल सधैँ पनि तपाईँ आउने गर्नुहुन्थ्यो
2: हो त अरू बेला नै आउँथेँ मेन त बाबालाई लिएर आउने गर्थेँ क्या किनभने बाबा अब यति यहाँ सबै उहाँको नम्बरहरू भेट हुन्छ भनेर भन्नुहुन्छ नि त अनि त्यही भएर मेनली बाबालाई लिएर नै आउने गर्छु त अनि आज नै बाबाले त जना निकैजना उहाँको नम्बरहरूलाई अघि इन्ट्रान्सदेखि नै भेटिराख्नु भएको थियो अहिले नि त बसेर हिँडिराख्नु भएको छ होइन
0: मेन
2: बाबाको लागि नै आएको त
0: एकदमै खुसी लाग्यो अनि तपाईँ भान्जी हुनुहुन्छ अब लाउली भाषामा भन्नुपर्दा यस्तो एउटा आर्मीको प्रोग्रामहरू एकदमै अर्गनाइज टाइपको हुन्छ कस्तो लाग्छ यहाँ कस्तो लाग्यो तपाईँको माहौलहरू लेडिज भलिबलहरू अब यहाँ एउटा मेला जस्तो पनि छ होइन
2: अनि एज अलवेज दाई अलवेज यहाँ सधैँ आउटस्ट्यान्डिङ नै हुन्छ प्रोग्राम होइन दाई अनि के भयो अरे एकदम अरू प्रोग्रामहरू पनि अब हेरि नै राखेको छ तर यो आर्मीको चाहिँ आई थिङ्क मलाई चाहिँ काइन्ड अफ एन एक्स्ट्रा खालको लाग्छ दाई
0: हजुर
1: अवश्यै पक्कै पनि होइन यसले गर्दा पनि आजको माहौल एकदमै रमाइलो छ हाम्रा हरेक कार्यक्रमहरू भन्नाले पनि आजको यो नेपाल कप काठमाडौँ कप लेडिज भलिबल होइन अनि त्यस्तै गरी इन्टेक 2026 भाइहरूको विभिन्न किसिमको डिस्प्लेहरू बडो अर्गनाइज तरिकाले यहाँ अगाडि स्मुथली बढिरहेको छ अनि धनु बहिनी तपाईँ नेपाल कप आजभन्दा पहिला पनि आउनुहुन्थ्यो कि यो फर्स्ट टाइम
2: होइन दिदी पहिला नै आउँथेँ हिँडिरहेको थिएँ यो त मेरो सायद 4th-5th टाइम चाहिँ होला दिदी आइराखेको हुन्थ्यो आज फेरि वेदर यस्तो राम्रो छ होइन धेरै चर्को घाम पनि छैन शीतल शीतल हावा सिरेर चलिरहेको छ अनि यहाँ मान्छेहरूको आज निकै धेरै बाक्लो
0: छैन धेरै धेरै धन्यवाद बाबालाई पनि त्यता याद राख्नु होला बिचरा होइन तपाईँले आफ्नो बाबालाई यसो पानीहरू सोध्दै गर्नु होला लास्ट इयरको फाइनलको कुराकानी गरौँ एकदमै रमाइलो भएको थियो लास्ट इयर पनि अब लास्ट इयर चाहिँ क्युजिएस भर्सेस क्युजालाको बिचमा भएको थियो एकदमै खेल कम्पिटेटिभ भएको थियो तर हाम्रो क्विन्स वाका सिग्नल्सले 2 गरेर क्युजालाको 0 उहाँले चाहिँ जित्नु भएको लास्ट इयरको नेपाल कप र यसपटक चाहिँ ह्याट्रिक गर्ने चाहिँ उहाँहरूको मौका छ र क्युजीले चाहिँ 3 वर्ष भनौँ न आजभन्दा 3 वर्ष अगाडि पनि उहाँहरूले ह्याट्रिक गर्ने सुनौलो मौका पाउनु भएको थियो तर त्यो उहाँहरूको सम्भव हुन सकेन गर्दा यसपटक चाहिँ क्विन्स गोर्खा सिग्नल्सको एउटा इतिहास बनाउने चाहिँ जो त्यो मौका छ र विगततिर त्यति साह्रो मलाई त्यो हिस्ट्री त्यति साह्रो हेरेको छैन तर पहिला फर्स्ट सेकेन्ड जियरले निकै चाहिँ जो हिस्ट्री बनाउनु भएको रहेछ र अरू कुन कुन पल्टनले जित्नु भएको छ त्यो चाहिँ अब हिस्ट्री हेर्न बाँकी नै रहेको छ अलिकति पहिला नौलो तारा यो कुराकानी
1: गरिहाल्छ
0: अब म्यान अफ द म्याच भन्छ अरे पहिला भन्छ अब सबैको नाम त यहाँ छैन तर हाम्रो लिस्ट भएको अनुसार पहिला चाहिँ हाम्रो फर्स्ट सेकेन्ड जियरको कृष्ण आले साहब र उहाँले धेरै पटक जित्नु भएको छ 12 अघि मैले 12 जस्तो लाग्छ उहाँले जित्नु भएको तर यहाँ सबै त्यो दिशा देख्न सकिनँ अनि दिनेश कुमार थापा फर्स्ट सेकेन्ड जियरकै हुनुहुन्छ र उहाँ त्यसपछि नक्कले गुरुङ 6 हुनुहुन्छ र उहाँ पनि चाहिँ नौलो तारा हुनुहुन्छ अनि भूपेन्द्र साई उहाँ चाहिँ अस्ति हाम्रो चाहिँ नेपाल कपको फर्स्ट यो ग्रुप म्याच भएको थियो त्यहाँ सोनक्लीमा आउनु भएको रहेछ क्या दिदी
1: त्यहाँ एउटा बसिरहनु भएको थियो
0: अनि मैले यसो विचार गरेँ बडो स्मार्टली ड्रेस पक्का उहाँ यो उनी लगाएर आउनु भएको थियो आर्जेको ड्रेस नै लगाएर आउनु भएको थियो ब्लेजर अनि मैले हजुर पनि नेपाल कपसँग सम्बन्धित हुनुहुन्छ भन्दा उहाँ चाहिँ फर्स्ट सेकेन्ड जियरको हुनुहुँदो रहेछ अनि उहाँले हिस्ट्री सुनाउनु भयो मैले छोटो अन्तर्वार्ता रेकर्ड गरेर त्यहाँ फेसबुक पेजमा राखेको थिएँ धेरै श्रोताले प्रतिक्रिया दिनुभयो सायद उहाँ फर्किसक्नु होला गोर्खा म्युजियम पोखराको चाहिँ उहाँ म्यानेजर हुनुहुन्छ अनि त्यस्तै गरेर डम्बर सिंह गुरुङ क्युजीको हुनुहुन्छ अनि योगेश थापा क्युजी सिग्नल्सको हुनुहुन्छ अनि केशव सिंह राई क्युजी सिग्नल्समा हुनुहुन्छ अब त्यति बेला हाम्रो विनोद दाईले पनि निकै खेल्नु भएको उहाँले पुरानो पुरानो खेलाडीहरू धेरै चिन्नुहुन्छ
1: र
0: अहिलेको पनि केही लिस्टहरू यहाँ छ र म यहाँ दिदी खोज्दैछु हजुरले अगाडि बढाउनु
1: लास्ट इयर त अब विनोद दाजु पनि यहाँ आउनु भएको थियो होइन त्यसभन्दा अघिल्लो कार्यक्रम अझ त्योभन्दा धेरै वर्ष अगाडि चाहिँ हामी हाम्रो लाल दाजु ब्रुनाईमा हुनुहुन्छ उहाँसँग पनि हामीले नेपाल कप प्रत्यक्ष लाइभ गर्ने मौका पाएका थियौँ र यो वर्ष भने आदरणीय श्रोताहरू नेपाल कप फुटबल अनि भलिबल काठमाडौँ कप अनि त्यसमा पनि ट्रफी गोलको चर्चा निकै हुने गर्छ अघि पनि त्यस्तै चर्चाहरू भइरहेको थियो र पुराना जति पनि हाम्रा सिनियर साहेबहरू हुनुहुन्छ जसले पल्टनमा आफ्नो युनिटबाट नेपाल कप खेल्ने मौका पाउनुभयो र यो नेपाल कप मैले पनि एकपटक हङकङमा भेटेको थिएँ असाध्यै रमाइलो हुने गर्छ हङकङको त्यो नेपाल कप अहिले पनि त्यसको माहौल त छँदैछ होइन
0: त्यति बेला त अब मस्त नै थियो नि त ए स्केल भन्छ नि त होइन त्यति बेला चाहिँ अनलेस ड्युटीहरू परेको छ अनि त्यस्तो ड्युटीतिर कोसेसर छ भने मात्रै माफ हुन्थ्यो अनि पक्का बस एउटै पल्टनको कति धेरै बस हुन्थ्यो अनि हामीले त्यो अनरक भन्थ्यो कि त्यो लाएर हामी जान्थ्यौँ अनि कतिपय हाम्रो क्युजीको भनौँ सबै पल्टनको कतिले त लाउ ढेलर लिएर पक्का उहाँहरूले चाहिँ त्यो गर्नु थियो एकदमै त्यो त ठुलो ठुलो फेर हुन्थ्यो हुन त अहिले पनि निकै यो बिल्टअप हुँदैछ अब यो वरपरका आदरणीय श्रोता तपाईँहरू सिभिलियनहरू हुनुहुन्छ कति म त लाभलेहरूसँग एसोसिएस हुनुहुन्न भने पनि ठिकै छ तपाईँहरू आएर चाहिँ यो माहौल विटनेस गर्न चाहिँ सक्नुहुन्छ र अहिले हामी अगाडि देख्न सक्छौँ र खेलाडीहरू फाइनलको लागि लाइनअप हुनुभएको छ हाम्रो अगाडि रेफ्री हुनुहुन्छ त्यसपछि पाइपरले उहाँहरूलाई चाहिँ पाइप बजाउँदै अगाडि ल्याउनु भएको छ मेरो दाहिनेपट्टि चाहिँ क्विन्सका सिग्नल्सका डिफेन्डिङ च्याम्पियनका भाइहरू म यहाँ देख्न सक्छु अनि त्यसपछि यतापट्टि चाहिँ आरजिएलको भाइहरू चाहिँ देख्न सक्छु र अगाडि हाम्रो चाहिँ ब्रिगेड ब्यान्डका चाहिँ हाम्रो दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले वेलकम गर्ने क्रममा हुनुहुन्छ र सायद सबै खेलाडीहरू त्यहाँ लाइनअप भइसकेपछि हाम्रो कर्नल बिजी साहब हुनुहुन्छ अनि पल्टनका गर्खा मेजर साहबहरू मेरो विचारमा वान आरजिएलको गर्खा मेजर साहब लगायत क्युजीको गर्खा मेजर लाइक लगायत अरू साहबहरू त्यहाँ आएर उहाँहरूलाई चाहिँ गुड लक हात मिलाउनु हुनेछ त्यसपछि आजको कार्यक्रम चाहिँ सुरु हुनेछ तपाईँहरूले विभिन्न ठाउँहरूबाट कार्यक्रम सुनिराख्नु भएको छ र तपाईँहरूले यसो फेसबुकतिर कमेन्टहरू पठाउनु भयो भने हामी अलिकति पढ्न असमर्थ छौँ हाम्रो दुईजना बिजी छ हाम्रो आशा दिदी पनि आउनु भएको छ सायद उहाँ इन्टरभ्यूतिर अलिक बिजी हुनुहुन्छ होला अहिले 2:25 गएको छ हजुर अहिले नेपालको राष्ट्रिय गान तपाईँहरूले पछाडि सुन्दै हुनुहुन्छ र सबै मानवा परि आउनु भएको छ उठेर सम्मान व्यक्त गरिराख्नु भएको छ र हाम्रो फोर्सेस न्युजका साथीहरूले पनि आज लाइभ गर्दै हुनुहुन्छ हाम्रो फेसबुक पेजमा त्यो लाइभ हुनुपर्ने हो तर त्यहाँ हामीले देख्न पाएको छैन अहिले नेपालको राष्ट्रिय गीत चाहिँ बजाएर यो गेम सुरु हुनुभन्दा अगाडि र अब युकेमा अथवा जहाँ पनि कुनै पनि कार्यक्रमहरू चाहिँ फर्मल कार्यक्रमहरू सुरु हुनुभन्दा अगाडि चाहिँ राष्ट्रिय गीतहरू दुवै देशको चाहिँ जस प्ले गर्ने गरिन्छ थुप्रै झन्डाहरू यहाँ नेपालको झन्डा यहाँ ब्रिटेनको झन्डा त्यस्तै गएर आरजेलको झन्डा बिगराव गोर्खाजको झन्डा सिग्नलको झन्डाहरू अगाडि देख्न सकिन्छ सबै युनिटका झन्डाहरू चाहिँ हामी देख्न सक्छौँ र यसपटक चाहिँ 11 टिमले बिगराव गोर्खाजको टिमहरूले प्रतिस्पर्धा गर्नुभयो र अलिकति हल्ला सुन्न सक्छ स्टुडियोमा तैपनि अहिले चाहिँ ब्रिगेड ब्यान्डलेको यो धुनको साथमा खेलाडीहरूलाई चाहिँ जस अब उहाँहरूलाई हात मिलाएर गुड लक भनिनेछ त्यसपछि 2026 चाहिँ यो नेपाल कप सुरु हुनेछ अहिले चाहिँ अब वर्ल्ड कप पनि चलिरहेको अवस्था हो अहिले चाहिँ अहिले नकआउट चरणमा हुनुहुन्छ हिजो म पनि हेर्दै थिएँ त्यति साह्रो वर्ल्ड कप हेरेको छैन र हिजो म सुतेँ त्यसपछि उठेर हेर्दा अर्जेन्टिना र हाम्रो बर्थडे केप बर्थडे होइन दिदी
1: र उहाँको
0: केप बर्ड हजुर उहाँको चाहिँ अफ्रिकन एकदमै सानो देशको खेलाडीहरू हुनुहुँदो रहेछ ओएमजी त्यो खेल चाहिँ यस्तो चाहिँ के भनौँ रोमाञ्चक खेल थियो कि त्यो भनेर साध्य छैन हिजो चाहिँ अर्जेन्टिनाले जित्नको लागि चाहिँ निकै साह्रो परिरहेको अवस्था थियो आदरणीय श्रोताहरू र तपाईँहरूले सायद त्यो खेल सायद हेर्नु पनि भयो होला र अहिले नेपालको राष्ट्रिय गीत सकेको छ र अहिले चाहिँ कर्नल बिजी साहब कर्नल डेभिड रबिन्स साहब ओबी उहाँले भर्खरै न्यु इयर अनर लिस्टमा परेर ओबी पाउनु भएको छ र अस्ति साहबलाई पनि मैले बधाई त दिएको थिएँ र उहाँको अब टेनर अब विकेट अफ गोखासमा त्यति धेरै छ जस्तो मलाई लाग्दैन र निकै लामो वर्ष चाहिँ काम गर्नुभयो विकेट अफ गोखासमा अझै गर्दै हुनुहुन्छ र उहाँको कन्ट्रिब्युसन ठुलो छ र साथले सबै पल्टनका भाइहरूलाई हात मिलाउँदै जस उहाँहरूलाई गुड लक भन्दै हुनुहुन्छ पक्का ब्रिगेड ब्यान्डको चाहिँ यो बाजाको साथमा
1: हजुर अब त्यसपछि पनि हाम्रो वान आर्चर भर्सेस क्विन्स गोर्खा सिग्नल्सको बेसमा नेपाल कपको फाइनल म्याच हुनेछ यो फाइनल म्याच हेर्नको लागि मात्र यहाँ दर्शकहरू आउनु भएको छैन विशेष गरेर यो एउटा माहौल भन्न बित्तिकै यो भेटघाट कार्यक्रम पनि हो जसले गर्दा यहाँ थुप्रै दाजुभाइ दिदीबहिनीहरू पल्टनका पुराना साहेबहरू अथवा आफ्ना साथीहरू आफन्तजनहरूलाई पनि भेट्नको लागि उहाँहरू यो माहौलमा आइराख्नु भएको छ त्यसै गरी आउटसाइड विभिन्न किसिमका एजेन्सिजहरूको स्टल पनि रहेको छ र हाम्रा कतिपय दिदीबहिनीहरूले मोर्गेजदेखि लिएर उहाँहरूले रेन्टल हाउस को लागि पनि कुराकानी गरेको पनि मैले देखेको थिएँ र यहाँ राम्रो एउटा स्पोर्ट्स बच्चाहरूको लागि पनि तपाईँको बच्चाहरूलाई यहाँ आउनुहुन्छ भने त्यहाँ बच्चाहरूको एकदमै खेल्ने धेरै धेरै इक्विपमेन्टहरू प्रशस्त मात्रामा रहेका छन् यो आजको लागि फ्री हो कि पैसा तिर्नुपर्छ युग भाइ
0: यो सायद फ्री नै हुनुपर्छ त्यो पैसा लिएको जस्तो मलाई लाग्दैन अब खानाको कुराकानी गर्नुभयो त खानाको चाहिँ एउटा मात्रै स्टल रहेछ त्यसले गर्दा यो अलिकति घाममा धेरै श्रोताहरू त्यहाँ घाममा छाताबाट बसिरहनु भएको थियो हामी पनि हाम्रो इन्जिनियर साथीहरूसँग एकछिन गएर त्यहाँ क्युमा बस्यौँ होइन निकै रमाइलो भयो हाम्रो टु वान आजको पण्डितजी पनि त्यहाँ आउनु भएको रहेछ अनि हाम्रो चाहिँ हुनेवाला अब केजी हो उहाँले टेक ओभर गर्दै हुनुहुन्छ अबदेखि यो हाम्रो चाहिँ शिवकुमार भाइलाई हाम्रो नजबी गलामी साहब हुनुहुन्छ उहाँले टेक ओभर गर्दै हुनुहुन्छ र उहाँ पनि यहाँ आउनुभएको छ अहिले सबै खेलाडीहरूलाई चाहिँ दुइटै पल्टनका खेलाडीहरूलाई हाम्रो चाहिँ कर्नल बिजी साहब लगायत गर्खा मेजर साहब अनि सिनियर साहबहरूले चाहिँ जस गुड लक भनिसक्नु भएको छ हात मिलाइसक्नु भएको छ अहिले हाम्रो दाहिनेपट्टि चाहिँ वान आर्चरका भाइहरू हुनुहुन्छ र उहाँले ग्रुपमा चाहिँ जस के भन्नु प्रार्थना भन्नु के भन्नु एउटा विश गर्दै हुनुहुन्छ जुम्मा भाइ के भन्छ त्यो
1: उहाँहरूले ग्रिन टप अथवा टी सर्ट र व्हाइट उहाँहरूको सोर्ट छ अनि सक्स पनि अब सेतो नै छ तर जुत्ता भने अब यो फुटबलको लागि होइन एकदमै यो फास्ट रन गर्ने अनि त्यो एक प्रकारको ग्रिप गर्ने त्यस्तो खालको जुत्ताहरू उहाँहरूले लगाउनु भएको छ डिफरेन्ट कलरमा भनौँ होइन
0: उहाँहरूले अकर्डिङ टु हाम्रो रेकर्ड अनुसार 2017 उहाँले नेपाल कप जित्नु भएको रहेछ र यस पटक चाहिँ उहाँहरूको एकदमै राम्रो माहौल हुन सक्छ र टु आर्जेल बाट पनि हाम्रो खेलाडीहरू आउनु भएको थियो तर धेरै टाढोबाट आउनुभयो यसपटक उहाँहरू सेमी फाइनलमा पुग्न सक्नु भएन अब हाम्रो ब्रिगेड ब्यान्डका चाहिँ साहबहरू गुरुजीहरू उहाँहरूले आफ्नो म्युजिकल डिस्प्ले प्रदर्शन गरेर अगाडि गइसक्नु भएको छ र अब हाम्रो चाहिँ यहाँ रेफ्री अनि उहाँको एसिस्टेन्ट्सहरू आएर हाम्रो चाहिँ वान आर्जियरको चाहिँ क्याप्टेन भाइ हुनुहुन्छ हाम्रो सनिम भाइ र उहाँसँग चाहिँ हात मिलाउँदै हुनुहुन्छ उहाँ एक जर्सी नम्बर 11 नम्बर हुनुहुन्छ यतापट्टि क्युजेसको क्याप्टेन उहाँको जर्सी नम्बर 20 हुनुहुन्छ र उहाँको नाम चाहिँ लास्टको प्रवेश गुरुङ हुनुहुन्छ र उहाँहरूलाई रेफ्रीहरूले अब कुन कताबाट खेल्ने भनेर टस गराउँदै हुनुहुन्छ र हेरौँ जस यसो हेर्दा हाम्रो वान आर्जेको भाइ अलिक सानो भए पनि उहाँ खडो देखिनुहुन्छ होइन त्यस्तै क्याप्टेन हुनुभएको छैन यतापट्टि हाम्रो क्युजी एसका भाइ पनि हुनुहुन्छ उहाँ अलिकति टल हुनुहुँदो रहेछ हाम्रो क्युजी एसका भाइहरूले पनि त्यहाँ तपाईँको भाषामा दुवैपट्टि उहाँहरूले ओ ग्रुप गरिराख्नु भएको छ अब खेल सुरु हुनै आँटेको छ आधार नेपाल कप फाइनल 2026 क्विन्स एभेन्यू ओल्ड सर्टबाट अहिले 2:31 गएको छ हाम्रो स्टुडियोको घडीमा र शिरीष बहिनीलाई पनि धेरै धेरै धन्यवाद अघि बिहानदेखि आएर जस उहाँले पनि कार्यक्रम गर्नुभयो त्यसपछि थ्रु आउट अब आज यो एक्स्ट्रा टाइममा गयो भने फेरि उहाँको पनि लङ नै आजको दिन हुनेछ गर्दा हामी तिनजना यहाँबाट चाहिँ जस प्रस्तुत गर्नेछौँ हाम्रो आशा दिदी स्टिल उहाँ यहाँ आइपुग्नु भएको छैन पछि हामी पालै पालो आजको चाहिँ कमेन्ट्री गर्नेछौँ आदर्श त एकदमै ब्युटिफुल वेदर यदि तपाईँले घरबाट सुन्दै हुनुहुन्छ वरपर फानबाट यता क्याम्बर्ली एरियामा हुनुहुन्छ अल्ट्रासाउन्डको भइहाल्नुभयो यहाँ चाहिँ आउन चाहनुहुन्छ भने कृपया यहाँ आउनुहोला भर्खरै खेल सुरु हुन आँटेको छ अब रेफ्रीले दुईजनै क्याप्टेनहरूलाई चाहिँ हात मिलाएर अब खेल सुरु हुनको लागि अनि क्याप्टेनहरूलाई पनि हात मिलाएर आफ्नो टिममा जाँदै हुनुहुन्छ यो मौसम भन्दा पनि यो वातावरण अलिकति क्वाइट भएको छ र सबै अब कसले जित्ला अथवा जहीँ भनेर उहाँहरूले एकदमै जेस् यो उहाँहरू कामना गरिराख्नु भएको छ वर्ल्ड कप पनि तपाईँले हेर्दै हुनुहुन्छ होला त्यो टाइम डिफरेन्सले गर्दा अब तपाईँहरूले क्याचअप पनि गरिराख्नु भयो होला युट्युबतिर अथवा अरू माध्यमबाट हेर्दै पनि हुनुहुन्छ होला गर्दा अब आजको खेल चाहिँ सुरु हुन आँटेको छ. डिफेन्डिङ च्याम्पियन्स क्विन्स गोर्खा सिग्नल्स भर्सेस वान आरजिआर. हजुर हेरौँ, अब क्विन्स गोर्खा सिग्नल्सको हिस्ट्री बनाउने यसपटक उहाँले जित्नुभयो भने ह्याट्रिक गर्नुहुन्छ, अनि वान आरजिआरले 2017 फेरि उहाँले यसपटक जित्ने चाहिँ उहाँको मौका रहेको छ. हजुर, अब खेल सुरु हुनको लागि रेफ्रीले हाम्रो क्युजिएसका खेलाडीहरू दुईजनै अगाडि आइसक्नु भएको छ र आरजिआरको बाजी स्टिल उहाँहरू ग्रुपमै हुनुहुन्छ र उहाँहरू चाहिँ अब जस राम्रो खेलौँ यो उहाँको एउटा प्लानको रूपमा उहाँले सल्लाह गर्दै हुनुहुन्छ जस्तो मलाई लाग्छ र क्विन्स गोर्खा सिग्नल्सको खेलाडीहरू अगाडि आइसक्नु भएको छ र हाम्रो वान आरजिआरका भाइहरू पनि सनिम भाइ क्याप्टेन अगाडि आइसक्नु भएको छ. खेल सुरु हुन आँटेको छ. ओभर टु यु रूपा दिदी.
1: हजुर, अहिले हामीले देखिरहेका छौँ आदरणीय श्रोताहरू, तपाईँहरूले पनि हाम्रो फेसबुकबाट लाइभ देख्न सक्नुहुनेछ. राइट साइडमा वान आर्जरका प्लेयरहरू हुनुहुन्छ भने लेफ्ट साइडमा हाम्रो लेफ्ट साइडमा क्विन्स गोर्खा सिग्नल्सका प्लेयर्सहरू हुनुहुन्छ र दुवै साइडबाट दुवै टिमलाई हुटिङ गर्नको लागि धेरैभन्दा धेरै दर्शकहरू अथवा उहाँहरूको फ्यान फलोअर्सहरूले एकदमै बाजा पनि बजाइरहेको दृश्यहरू हामीले देखिरहेका छौँ, सुनिरहेका छौँ. अब बल सुरु भइसक्यो, रेफ्रीले फर्स्ट विसल लगाइसक्नु भएको छ र बल अहिले वान आर्जरको साइडमा उहाँहरू खेलिराख्नु भएको छ र वान आर्जरका प्लेयरहरू पनि यो सेमी फाइनल हेर्दा एकदमै राम्रो खेलिराख्नु भएको थियो र क्युजिएसको त भन्नै पर्दैन. क्युजिएसले गोर्खा आग सपोर्ट बटालियनलाई 4-0 हराएर उहाँहरू फाइनलमा पुग्नु भएको हो भने वान आर्जरले पनि जिएसपिएसलाई एकदमै टफ एनर्जेटिक पर्फर्मेन्स हुँदाहुँदै पनि गोल हुन भने बाँकी नै रहेको थियो तर खेल सकिन केही समय बाँकी छँदा पनि वान आरजिआरले एक गोल गर्नुभयो र त्यति बेला जिएसपिएसले भने एकदमै उहाँहरू गोल रहित बराबरी भयो भने एक्स्ट्रा टाइम र विशेष गरेर उहाँहरू पेनाल्टीमा जाने प्लानमा खेल्नुभएको थियो. खेल एकदमै राम्रो थियो, सबै प्लेयरहरू सबै टिमका गोर्खा ब्रिगेडका विभिन्न युनिटका टिमहरू एकदमै राम्रो टफ खेल्नुभएको थियो र खेल हो आखिर हार र जित हुन्छ हुन्छ नै होइन.
0: हजुर, अहिले क्विन्स गोर्खा सिग्नल्सको एरियामा बल हुँदाहुँदै अहिले हाफ सेन्ट्रल हाफमा खेल्दै हुनुहुन्छ हाम्रो चाहिँ वान आरजिआरका जर्सी नम्बर 4 भाइले बललाई अगाडि बढाउनु भएको थियो तर उहाँले त्यसलाई राम्रो तरिकाले अगाडि बढाउन सक्नु भएन. हाम्रो बेल भाइ हुनुहुन्छ जर्सी नम्बर 3 र उहाँले हेडिङ गरेर अगाडि आउनु भएको थियो. क्विन्स गोर्खा सिग्नल्सको लागि यो बल राम्रो चान्स थियो तर उहाँहरूको खेलाडी धेरै अगाडि नभएको कारणले गर्दा उहाँहरूले आफ्नो बललाई चाहिँ राम्रोसँगले नियन्त्रण गर्न सक्नु भएन. त्यसले गर्दा गोल किक किपर हुनुहुन्छ उहाँले लामो किक चाहिँ यहाँ सेन्टर हाफमा पुर्याउनु भएको छ. हाम्रो सनिम भाइ हुनुहुन्छ वान आरजिआरको, उहाँले अगाडि बढाउने क्रममा हुनुहुन्थ्यो तर उहाँ अहिले चाहिँ क्विन्स गोर्खा सिग्नल्सदेखि र हाम्रो वान आरजिआरको क्याप्टेन भाइले लामो पास गर्नुभएको छ क्विन्स गोर्खा सिग्नल्सको पोस्टतिर तर गोल क्विन्स गोर्खा सिग्नलको 20 भाइले अगाडि बढाउनु भएको छ र उहाँहरू यता वान आरजिआरको गोल पोस्टतिर हुनुहुन्छ तर राम्रो तरिकाले उहाँले नियन्त्रण गरिराख्नु भएको छ. 13 भाइले बल अगाडि बढाउँदै हुनुहुन्छ. 0-0 रहेको छ क्विन्स गोर्खा सिग्नल्सको 0 क्यु वान आरजिआरको चाहिँ 0 रहेको छ र अहिले 2:34 जाँदा किकअप चाहिँ भएको हो. दिदी
1: हजुर, अहिले हाम्रो आशाजी पनि यहाँ आउनु भएको छ. आशाजी हेलो, तपाईँलाई वेलकम छ यहाँ.
3: हाम्रो गोर्खा आर्क सपोर्ट बटालियनका दिदी बहिनीहरूले चाहिँ जित्नुभयो यो साल पनि. लगातार 3 भयो उहाँहरूले जित्नु भएको र उहाँहरू चाहिँ यसपालि गोर्खा कम्पनी सिटाङ उता स्यान्डस्टका दिदी बहिनीहरूसँग खेल्नु भयो. अन्तमा फाइनल उहाँहरू बिचमा थियो र गोर्खा हाम्रो
0: यसो हेर्दा स्टार्टिङमा वान आरजिआरले अलिकति पोजिसन बढी लिइरहेको चाहिँ देख्न सकिन्छ. हुन त यो भर्खरै हो गर्दा खेलाडीहरूको अलिकति त्यो वार्म अप पनि भइ नसकेको अवस्था हो अनि वान आरजिआरले कस्तो खेल्छ त्यो क्विन्स गोर्खा सिग्नलले कस्तो खेल्छ भनेर उहाँहरू चाहिँ फर्स्ट गेममै उहाँहरू लिग म्याचमा उहाँहरू खेलिसक्नु भएको छ. त्यसले गर्दा उहाँहरूलाई स्ट्राटेजी उहाँको पोजिसन अगाडि बढाउँदै हुन्छ नम्बर सात खेलाडीले चाहिँ एघार नम्बर सनम भाइलाई दिनुभएको थियो स्टिल उहाँकै खात हजुर लामो बल उहाँले हाल्नुभएको थियो तर किपर चाहिँ हाम्रो गोरा साथी हुनुहुँदो रहेछ उहाँ चाहिँ एकदमै हाइटको एडभान्टेज पनि लामो गोल उहाँले हाम्रो वान आजेको पोस्टतिर चाहिँ उहाँले गोल किक गर्नुभएको थियो तर तेह्र नम्बर खेलाडी वान आजेको हुनुहुन्छ उहाँले अगाडि बढाउने क्रममा हुनुहुन्छ र स्टिल वान आजेकै
1: भनेपछि हाम्रो क्युजिएसको किपर चाहिँ हाम्रो लोकल हुनुहुन्छ
0: होइन उहाँकै टिममा हो अब उहाँकै बल्टनको हुनुहुन्छ उहाँ कुन स्क्वाडनको हुनुहुन्छ अब क्युजिएसमा त सेभेन सातवटा स्क्वाडन छ सबै स्क्वाडनबाट खेलाडीहरू राम्रो राम्रो चुन्नुहुन्छ नि त हजुर अहिले चाहिँ यता हाम्रो क्विन्स गोर्खा सिग्नल्सका 19 नम्बर भाइले राम्रो बल 17 नम्बर 11 नम्बर भाइलाई दिनुभएको थियो तर बल अहिले बाहिर गएको छ र क्विन्स गोर्खा सिग्नल्सको थ्रो यहाँ देख्न चाहिँ सकिन्छ अलिकति यता साइडमा राम्रोसँगले देख्न नसकेको कारणले गर्दा बल चाहिँ हाम्रो वान आरजिआरको हुनुहुन्छ र उहाँको थ्रो रहेको छ र उहाँहरूले चाहिँ अगाडि बढाउने क्रममा हुनुहुन्छ खेल भर्खरै सुरु भएको छ र बिस्तारै खेल के भन्नु अब हाम्रो भाषामा भन्दा गर्दा चाहिँ तातिँदै गएको अवस्था चाहिँ यहाँ देख्न सकिन्छ आदरणीय श्रोताहरू हजुर अहिलेसम्म खेल बराबर यहाँ चाहिँ हामी देख्न सक्छौँ अहिले वान आरजिआरले अगाडि बढाएको थियो हाम्रो चाहिँ 14 नम्बर भाइ हुनुहुन्छ उहाँले हेड गर्नुभएको थियो तर क्विन्स गोर्खा सिग्नल्सका 20 नम्बर खेलाडी प्रवेश गुरुङ भाइ हुनुहुन्छ उहाँ चाहिँ टिम चाहिँ क्याप्टेन हुनुहुन्छ उहाँले अगाडि बढाउनु भएको थियो र किपरको हातमा वान आरजिआर किपरको हातमा गोल पऱ्यो र उहाँले लामो बल पास गर्नुभएको थियो तर अहिले क्विन्स गोर्खा सिग्नलको खुट्टामा बल पर्न गएको छ नम्बर सिक्स खेलाडीले अगाडि बढाउने क्रममा हुनुहुन्थ्यो क्युजेसको तर फेरि वान आरजिआरले आफ्नो पोजिसनमा लिएको छ र सिग्नल्सले अगाडि बढाउने क्रममा हुनुहुन्छ र अहिले खेल निकै बराबरी ब्यालेन्स नै देख्न सकिन्छ
1: यो सुरुमा आउँदा दुवै अब यङ प्लेयरहरू होइन फ्रेस लेग वा अहिले चाहिँ अलिकति दुवै टिमको बिचमा अलिकति होइन तानातान अब यो नोकझोक त अलिकति भइहाल्छ नै र उहाँलाई रेफ्री दुवै टिमलाई रेफ्रीले सम्झाइरहनुहुन्छ समय समयमा अहिले पनि हामीले त्यो दृश्य देखिरहेका छौँ र त्यसै गरी अहिले भने वान आरजिआरले थ्रोइङ पाएको छ र अहिले वान आरजिआरकै प्लेयरहरूको खुट्टामा फुटबल अघि बढिरहेको छ र उहाँहरूले एकदमै लङ पास गरिरहेको अवस्था हो यति बेला
0: हजुर क्विन्स गोर्खा सिग्नल्सको 21 नम्बर खेलाडीले बल पास गर्नुभएको थियो आफ्नो साथीलाई तर त्यो बल बाहिरिएको छ अनि वान आरजिआरको चाहिँ हाम्रो भाइ हुनुहुन्छ निकै अग्लो भाइ हुनुहुन्छ 6 नम्बर खेलाडी हुनुहुन्छ र उहाँको नाम यहाँ छक्कै मैले देख्न सकिरहेको छु उहाँले बल अगाडि बढाउनु भएको थियो बल एगेन हाम्रो चाहिँ वान आरजिआरको थ्रो रहेको छ र उहाँहरूले अब यो बललाई कसरी अगाडि लानुहुन्छ र यसलाई कसरी बलमा गोलमा परिणत गर्नुहुन्छ येट टु बी सिन अहिलेसम्म वान आरजिआरको 1 अनि क्विन्स गोर्खा सिग्नल्सको 1 रहेको छ आदरणीय श्रोताहरू कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँहरू सबैलाई वेलकम गर्न चाहन्छौँ 2026 नेपाल कप फाइनल क्विन्स एभेन्यू अल्डो सर्टमा भइरहेको छ दिदी के भइरहेको छ देख्न सक्नुहुन्छ
1: हजुर अहिले चाहिँ एकदमै लेफ्ट साइडमा प्लेयरहरूकै बिचमा यो अहिले फेरि वान आरजिआरको नम्बर 4 जर्सी नम्बर 4ले फेरि एकदमै लङ बल दिनुभएको छ अब यो बल एकदमै ओहो गोल गोल
0: एकदमै राम्रो चान्स पाउनु भएको थियो नम्बर 7 खेलाडी हुनु रहेछ
1: गोल भएन
0: हाम्रो चाहिँ दीपराज लिम्बु भाइ उहाँको हेडिङ अलिकति बाहिर गयो के हो अहिले होइन दिदी अलिकति
1: एकदमै
0: राम्रो चान्स पाउनु भएको थियो सोफा अहिले वान आरजिआरको यो एउटा चाहिँ के भन्नु फर्स्ट चाहिँ उहाँको इफेक्टिभ उहाँको चाहिँ चान्स थियो तर गोल बाहिरिएको छ अनि सिग्नल्सका किपरले लङ किक गर्ने क्रममा हुनुहुन्छ हजुर
1: ओके र यो नम्बर जति पनि दिएको छ भाइ हामीलाई अहिले मात्रै पाउने गर्छौँ र यसमा अलिकति फेरबदल भएको हो जस्तो मलाई लागिरहेको छ होइन नम्बर 4 मे जान गुरुङ भन्ने छ यहाँ है नम्बर 4 मैले त्यही देखिरहेको छु वान आरजिआरको फुटबल टिममा जे होस् उहाँ
0: राम्रो
1: हजुर मिजान गुरुङ एम उहाँ मेन डिफेन्डर हुनुहुन्छ र नेपाल कप खेलेको पनि उहाँको यो फोर्थ टाइम भयो जस्तो मलाई लाग्छ उहाँ इन्टेक 2023 हुनुहुन्छ एकदमै राम्रो गरिराख्नु भएको छ त्यस्तै गरी नम्बर 8 हुनुहुन्छ लान्स कोप्रल रोहन पिटाकोटे भाइ उहाँ पनि मिडफिल्डर हुनुहुन्छ उहाँले पनि राम्रो गरिराख्नु भएको छ र यो नेपाल कपको सेमी फाइनलमा उहाँले नै एसिस्ट गरेर गोल भएको पनि थियो
0: वान आरजिआरले अगाडि बढाउँदै हुनुहुन्छ लामो पास गर्नुभएको थियो तर उयो हाम्रो वान आरजिआरको खुट्टामा पर्न सकेन र फेरि क्विन्स गोर्खा सिग्नल्सका खेलाडी हुनुहुन्छ उहाँले लामो पास गर्नुभएको थियो तर गोल बाहिरेको छ अब गोल किक वान आर जेरेको छ खेल बिस्तारै बिस्तारै इट्स हटिङ अफ र जस बिस्तारै बिस्तारै यो चाहिँ के भन्नु उहाँहरूको यो रिदम बढ्दैछ अब उहाँहरू भर्खरै सुरु भएको हो र स्टिल वान आर जेयर वान ए सरी जिरो अनि क्युजिएस डिफेन्डिङ च्याम्पियन शून्य छ हजुर किक अहिले वान आर जेयरले चाहिँ लामो गोल किक गर्ने तर्खलमा हुनुहुन्छ र अब सबै खेलाडी चिन्न नसकेको कारणले गर्दा उहाँले लामो किक प्रहार गर्नुभएको छ तर खुट्टा एकदमै के भन्छ त्यसलाई रनिङ बल जस्तै भयो होइन
1: हजुर अहिले चाहिँ लास्ट इयरको फाइनल खेल एकदमै भली गर्नुभएको थियो होइन दुवै टिमको बिचमा अलिकता हाई बल भइरहेको थियो भने अहिले एकदमै ग्राउन्ड बल भइरहेको छ यो सायद
0: क्विन्स गोर्खा सिग्नल्सको 15 नम्बर खेलाडी उहाँ लड्नु भएर उठ्नु भएर अहिले क्विन्स गोर्खा सिग्नल्सको खुट्टामा बल छ र उहाँले बल अगाडि बढाउने क्रममा हुनुहुन्छ
1: हजुर हाम्रो आशाजी पनि यहीँ हुनुहुन्छ आशाजीको आवाज पनि हामी सुनौँ होइन आशाजीलाई हाम्रो आदरणीय श्रोताहरूले मिस गर्नुभएको छ आशाजी तपाईँ एकदमै अब भलिबल सकेर यहाँ आउनुभयो थ्याङ्क यू सो मच भन्न चाहन्छु है अनि तपाईँले अहिले के देखिराख्नु भएको छ सुनाउनुहोस्
3: हजुर थ्याङ्क यू म हेरिरहेको छु सुनिरहेको छु तपाईँहरू दुईजनाले त्यहाँ गर्नुभएको अनि म चाहिँ यस्तो कर्नरमा छु कि उतापट्टि
0: लामो बल घुमाउनु भएको छ हजुर क्विन्स गोर्खा सिग्नलका दुई नम्बर भाइले लामो बल घुमाउनु भएको थियो तर यता सिग्नल्सको अलिकति बाहिर भयो जस्तो लाग्यो अलिकति टाढो भएको कारणले
1: हजुर
0: उहाँ 17 नम्बर खेलाडीले हाम्रो 17 नम्बर खेलाडी हुनुहुन्छ क्विन्स गोर्खा सिग्नल्सको लागि हाम्रो विमल श्रेष्ठ भाइ हुनुहुन्छ र उहाँको चाहिँ हेडमा पर्न सकेन र अहिले वान आर जेयरले अगाडि बढाउने क्रममा हुनुहुन्छ सेन्ट्रल हाफमा उहाँहरू खेल्दै हुनुहुन्छ
1: यो ग्राउन्ड चाहिँ अलिकति हाई अलिक अप इभन जस्तो देखिरहेको छ कुनै ठाउँमा अग्लो र होचो र यसमा एकदमै अब यो पानी नपरेको हुनाले ग्रासहरू सबै सुकिसकेको छ यति बेला यो फुटबल बुटको स्टडहरू अलि कडा भएर होइन टाउकोमा पनि अलि इफेक्ट पर्छ कि जस्तो लाग्छ भनेका थिए अघि हाम्रा काठमाडौँ कपका प्लेयरहरूले होइन र पनि अब भाइहरू हो एकदमै यङ भाइहरूको फ्रेस लेग फ्रेस ब्लड भनौँ होइन उहाँहरू एकदमै
0: बल बाहिरिएको छ सिग्नल्सको वान आर जेयरले अगाडि बढाउने क्रममा हुनुहुन्छ सिग्नल्सले हाम्रो लेफ्ट टु राइट चाहिँ खेल्दै हुनुहुन्छ भने वान आर जेयरले राइट टु लेफ्ट र खेल अलिकति माथिबाट तलतिर हेर्दा लेफ्ट टु राइट चाहिँ अलिकति ओह्रालो जस्तो पनि देख्न सकिन्छ अहिले कुनामा के भइरहेको छ वान आर जेयरको थ्रो जस्तो देख्न सकिन्छ स्टिल वान वान स्टिल निल निल रहेको छ खेल हजुर 2026 दिदी केही देख्नुहुन्छ वान आर जेयरले थ्रो गर्दै हुनुहुन्छ
1: कि देखिन हाम्रो आशाजीले देख्नुहुन्छ कि त्यहाँ कर्नरबाट अब बल आइसक्यो अब भने
0: लामो पास गर्नुभएको छ सिग्नल्सका 19 नम्बर खेलाडीलाई तर मेरो विचारमा यो किपरले आफ्नो नियन्त्रणमा लिए जस्तो देख्न सकिन्छ यो फ्ल्याप भएको कारणले गर्दा यो चाहिँ ट्रकको अगाडि पछाडि भन्दा भन्दा यो साइडमा चाहिँ देख्न सकिनँ र अहिले मेरो विचारमा गोल किपरले बल आफ्नो नियन्त्रणमा लिनुभएको छ अनि गोल किक यता वान आर जेयरको जस्तो मलाई लाग्दछ र किपरले आफ्नो बल लगेर गोल किक गर्ने क्रममा हुनुहुन्छ आदरणीय श्रोताहरू 2026
1: टेलिभिजनमा पनि भन्नाले पनि बिएबिएस गोर्खा रेडियोको फेसबुकमा हेरिराख्नु भएको छ होला हामीसँग एकदमै बिग क्यामेरा छ
0: बिग क्यामेरा हजुर लामो पास गर्नुभएको छ गोल किक वान आर जेयरको अनि वान आर जेयरको नम्बर 8 खेलाडीले हेड गर्नुभएको थियो र स्टिल हाम्रो सनी भाइ हुनुहुन्छ वान आर जेयरको 11 नम्बर उहाँले लामो पास दिनुभएको थियो अनि तर क्विन्स गोर्खा सिग्नल्सका खेलाडीले बललाई लिएर हाम्रो 1 नम्बर खेलाडी हुनुहुन्छ गोलकिपर उहाँलाई दिनुभयो गोल किक गरेर लामो यता वान आर जेयरको एरियामा बललाई पुऱ्याइदिनु भएको छ अहिले बल बाहिरिएको छ नम्बर 4 खेलाडी मिजन गुरुङ नै हो नि त होइन उहाँले बललाई चाहिँ बाहिर फालिदिनु भएको छ र अहिले सिग्नल्सले थ्रो गर्दै हुनुहुन्छ यता साइडतिर उहाँहरू खेल्दै हुनुहुन्छ आदरणीय श्रोताहरू हजुर क्विन्स गोर्खा सिग्नल्सले हेरौँ र उहाँको खुट्टामा बल छ र अहिले चाहिँ वान आर जेयरले ट्याकल गर्ने क्रममा थियो तर स्टिल सेन्ट्रल हाफमा क्विन्स गोर्खा सिग्नलको 14 नम्बर खेलाडीले पास गर्नुभएको थियो तर त्यहाँ फाउल भएको देख्न सकिन्छ रेफ्रीले नम्बर 9 क्युजिएसका खेलाडी हुनुहुन्छ हाम्रो मौसम राईलाई केही अब त्यहाँ एडभाइस गर्दै हुनुहुन्छ र गोल किक वान आर जेयरको हातमा
1: ओके स्टिल सुन्ने गर्मी भयो भने सायद अब रेफ्रीले उहाँहरूलाई हाइड्रेसन ब्रेक पनि दिने सम्भावना छ किनभने नेपाल कपको सेमी फाइनलमा पनि यो क्रम भइरहेको थियो आज हेरौँ के हुन्छ होइन
0: यो हाइड्रेसन नम्बर 3 खेलाडी बेल भाइले लामो बल दिनुभएको थियो नम्बर 1 हाम्रो क्यु वान आजेको भाइले कन्ट्रोल गर्न सक्नु भएन र क्युजेसका खेलाडीहरूले वान आजेको लामो बल उहाँले 19 नम्बर खेलाडीलाई दिनुभएको थियो तर अफसाइड हुनुभएर त्यो बललाई चाहिँ अगाडि बढाउन सक्नु भएन. आदरणीय श्रोताहरू हजुर, खेल एकदमै राम्रो तातेको छ, माहौल बिस्तारै बिस्तारै बन्दैछ र सधैँ चाहिँ हाम्रो यहाँ अगाडि स्पेक्टेटर्स हुनुहुन्थ्यो र निकै हल्ला हुन्थ्यो र आज चाहिँ अलिक सुनसान भएको जस्तो पनि देख्न सकिन्छ, तर यहाँ गोल भयो भने चाहिँ अलिक माहौल चाहिँ तातिँदै जान्छ होइन दिदी.
1: हजुर, तपाईँले भन्नुभयो 1RZ-को जर्सी नम्बर 3 सार्जन बेल गुरुङ भाइ, उहाँ डिफेन्डर हुनुहुन्छ एकदमै, उहाँ 2013 नै बेस्ट डिफेन्डर अवार्ड प्राप्त गर्नुभएको हो. उहाँले 18 र 24 लास्ट इयर पनि र नेपाल कप भने
0: 2017 खेल क्विन्स वाका सिग्नल्सको हातमा छ, कता छ दिदी देख्नुहुन्छ
1: खेलाडीहरूको खुट्टैमै बल रहेको छ, हामी त्यही देखिरहेका छौँ. र 1RZ-को जर्सी नम्बर 14 भाइ भने एकदमै सानो हुनुहुन्छ तर
0: प्रिन्स रहेछ नि त,
1: शेर्पा. ओके
0: हजुर, सिग्नल्सको एरियामा बल रहेको छ र अगाडि बढाउने क्रममा हुनुहुन्छ र 1RZ-ले ट्याकल गर्न खोज्नु भएको थियो. अहिले 1RZ-ले राम्रो पास गरेको छ, 11 नम्बर खेलाडी
1: प्रिन्स शेर्पाले अलिकति मिस गर्नुभयो. अब फेरि आउनु भएको छ डिफेन्डर नम्बर 8
0: खेलाडी, उहाँ चाहिँ रोहन भाइ हुनुहुन्छ र उहाँको ह्यान्डबल भएको रहेछ होइन, ह्यान्डबल हो के, उहाँले फाउल दिनुभएको छ, होइन
1: उहाँले बल छोड दिनुभयो, अब चाहिँ ह्यान्डबल नै हो रहेछ,
0: ह्यान्डबल नै. हजुर, यहाँ हाम्रो होम दाइ पनि हुनुहुन्छ, फुटबलर उहाँ, एनालिसिस पनि हुनुहुन्छ, अहिले हाफ टाइममा उहाँको छोटो
1: बिहारी किनभने अलि अगाडि हुनुहुन्छ
0: हाम्रो रूपा दिदीको, उहाँ हाम्रो श्रीमान हुनुहुन्छ, होम होम ज्यू भन्नुहुन्छ उहाँले पनि होइन, दाइ भर्खर आइपुग्नु भएको छ, वेलकम छ उहाँलाई. हजुर, अहिले चाहिँ 1RZ-को 14 नम्बर भाइ हुनुहुन्छ हाम्रो प्रिन्स भाइ र उहाँले गोललाई हेडिङ गरेर बाहिर पठाउनु भएको थियो तर अहिले क्विन्सको सिग्नलको 21 नम्बर भाइले चाहिँ पास दिनुभएको थियो, थ्रो गर्नुभएको थियो तर फेरि बाहिरिएको छ र फेरि उहाँले क्रममा हुनुहुन्छ. हजुर आउनु होला, स्टिल हाम्रो चाहिँ स्पेक्टेटर्सहरू आउँदै हुनुहुन्छ र तपाईँहरू वरिपरि हुनुहुन्छ भने स्टिल चाहिँ खेल भर्खर सुरु भएको छ, त्यति धेरै टाइम भएको छैन, फर्स्ट हाफ खेल्दै हुनुहुन्छ, सुने सुने रहेको छ. खेल 17 नम्बर खेलाडीले 21 नम्बर क्युजिस खेलाडीले दिनुभएको छ, पछाडि पास गर्नुभयो अनि अलिकति अग्लो बल हाई बल दिनुभएको छ र क्युजी
1: 1RZ-को
0: भाइले हेडिङ गरेर 11 नम्बर भाइ हुनुहुन्छ, उहाँले बाहिर पठाउनु भएको छ, सञ्जीव लामा भाइ हुनुहुन्छ. अहिले बल 1RZ-को एरियामा छ. हजुर, अलिकति उहाँले थ्रो गरिसक्नु भएको छ, सिग्नल्सका भाइहरूले बललाई राम्रोसँग नियन्त्रण गरेर अगाडि बढाउने क्रममा हुनुहुन्थ्यो तर 1RZ-ले डिस्पोजेस गरेर अगाडि बढाउनुहुन्थ्यो, बढाउनु भएको थियो तर क्विन्सका सिग्नल्सले राम्रो नियन्त्रण गरेर अगाडि फेरि 1RZ-को एरियातिर बढाउने क्रममा हुनुहुन्छ. तर 1RZ एकदमै फास्ट कुदिराख्नु भएको छ, आफ्नो
1: हाई टेम्पोमा बल भइरहेको छ. 1RZ-ले राइट साइडबाट एकदमै बललाई अघि बढाउने क्रममा दुईजना प्लेयरहरूको बिचमा अलिकति त्यहाँ बल अब
0: यो चान्स हुन सक्छ 1RZ-को लागि. नम्बर 7 खेलाडीले अगाडि बढाउँदै हुनुहुन्थ्यो तर गोल लिन सक्नु भएन, गोल गर्न सक्नु भएन र गोल किक गर्दै हुनुहुन्छ क्विन्स बाका सिग्नल्सका भाइहरूले. यसो हेर्दा 1RZ-ले अलिकति उकालो जस्तो छ होइन ग्राउन्ड, अहिले निकै पोजेसन दिइराख्नु भएको छ देख्न सकिन्छ, अघि एकदम राम्रो एउटा मौका पाउनु भएको थियो र सिग्नल्सको हेरौँ अब येट टु बी सिन. हाम्रो के भाइ हुनुहुन्छ र हाम्रो कृष्ण कार्की भाइ आज आउनु भएको होला, उहाँ सधैँ नै हाफ टाइममा पस्नुहुन्छ, उहाँले अस्ति भन्दै हुनुहुन्थ्यो के गर्नुहुन्छ के गर्नुहुन्छ, हामीलाई थाहा हुँदैन दाइ भन्दै हुनुहुन्थ्यो हाम्रो क्याप्टेन भोपाल साहबले र उहाँ पसेपछि अलिकति गाजे माझे गरिहाल्नुहुन्छ. अहिले बल क्विन्सका सिग्नल्सका किपरले लामो बल चाहिँ जस किक गर्नुभयो र अहिले सेन्ट्रल हाफमा उहाँहरू खेल्दै हुनुहुन्छ. स्टिल निल नेपालको फाइनल 2026 अहिले भइरहेको छ क्विन्स एभेन्यूमा, 1RZ भर्सेस क्विन्सका सिग्नल, डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ
1: र आजको रेफ्री पनि निकै यङ भाइ हुनुहुन्छ जस्तो मलाई लाग्यो होइन, योग भाइ एकदमै यङ हुनुहुन्छ अनि भेरी फास्ट रनर है, उहाँ जहाँ पनि पुगिराख्नु भएको छ अहिले भने.
0: हजुर,
1: बल
0: सिग्नल्स होइन 1RZ-को रहेछ.
1: हजुर,
0: नम्बर 8 खेलाडीले नम्बर 8 खेलाडी रोहन, उहाँको नाम मेरो अलिकति यो नजिक नदेख्ने भएको कारणले गर्दा उहाँले अब मेरो विचारमा लामो बल उहाँले घुमाउनुहुन्छ होला यता सिग्नल्सको पोस्टतिर र 1RZ-का डिफेन्डिङ डिफेन्डर बाहेक सबै भाइहरू, हाम्रो बेल भाइ पनि अगाडि जानुभएको छ, अग्लो हुनुहुन्छ, गर्दा हेडिङ गर्ने मौका छ। आशा दिदी ल त्यहाँबाट कभर गर्नु होला।
3: हजुर मलाई सुन्दै हुनुहुन्छ?
0: हजुर
3: ओके, म अघि त्यहाँ कर्नरमा केही पनि देखिनँ कि, त्यही भएर म अगाडि आएको छु, अलिकति अगाडि सायद दुई कर्नर देख्ने गरिकन। र अहिले चाहिँ वान आर जेयरको पालो छ होइन सुट गर्ने?
1: हो तपाईँले देखिराख्नु भएको छ,
3: पक्का राम्रो गोल गर्नु भएको,
0: उहाँले लामो बल घुमाउनु भएको थियो तर अलिकति बाहिर गयो होइन, त्यो
1: चाहिँ
0: सिग्नल्सका भाइहरूले अगाडि बढाउने क्रममा हुनुहुन्छ, ब्याक पास गर्नु भएको छ नम्बर 9 खेलाडीलाई, स्टिल क्विन्सका सिग्नल्सको खुट्टामा बल परेको छ र वान आर्जेलका भाइले लामो पास गर्नुभएको छ उहाँ क्याप्टेन सनम भाइलाई, तर क्विन्सका सिग्नल्सका खेलाडीहरूले बल आफ्नो नियन्त्रणमा लिएर फेरि अगाडि बढाउने क्रममा हुनुहुन्छ, त्यहाँ स्किल देख्न सकिन्छ। हाम्रो
1: जति पनि
0: 17 नम्बर खेलाडी विमल गुरुङ श्रेष्ठ भाइले लामो बल दिनुभएको थियो, साइडतिर गएको छ र अगाडि हाम्रो चाहिँ वान आर्जेलको एरियामा बल खेल्दै हुनुहुन्छ, हाम्रो बेल भाइले बल अगाडि किक गर्नुभएको थियो तर स्टिल सिग्नल्सको खुट्टामा पर्ने सम्भावना थियो तर अहिले बल बाहिरिएको छ, मेरो विचारमा कर्नर जस्तो मलाई लाग्छ त्यो बल।
3: अब क्विन्स कर्नर भइरहेको छ र अब फेरि अहिले एकछिनमा फेरि क्युजिएसको पालो,
0: हजुर यो
3: बल हान्ने
0: क्विन्स गका सिग्नल चाहिँ हेरौँ त्यो कर्नरलाई कसरी चाहिँ उहाँले टेक गर्नुहुन्छ र यो राम्रो कर्नर घुमाउनु भयो र क्विन्स गका सिग्नल्सको चाहिँ टाउकोमा अथवा खुट्टामा बल पऱ्यो भने गोल गर्ने एउटा अर्को सम्भावना पनि हुनसक्छ।
3: हजुर यति बेला चाहिँ क्युजिएसका नम्बर 2 खेलाडीले चाहिँ कर्नर किक गर्दै हुनुहुन्छ, त्यहाँबाट उहाँहरूको कर्नर बाहिर भएको कारणले गर्दाखेरि ल अब खेलाडीहरू रेडी छन्, सबैजना एकअर्कालाई छेक्ने काम गरिरहेका छन् र उहाँले लामो पास गर्नुभयो तर यो गोल चाहिँ हुन सकेन, बाहिर निस्क्यो फेरि।
0: हजुर फेरि अर्को कर्नर यता हाम्रो चाहिँ लेफ्ट ह्यान्ड साइडबाट उहाँले गर्दै हुनुहुन्छ, गर्दा उहाँले दुईवटा कर्नर पाउनु भएको छ। नम्बर 17 नम्बर खेलाडी हाम्रो विमल श्रेष्ठ हुनुहुन्छ क्विन्स गका सिग्नल्सको, उहाँले कर्नर लिँदै हुनुहुन्छ क्विन्स गका सिग्नल्सको लागि, हेरौँ उहाँले कसरी यो कर्नर चाहिँ घुमाउनुहुन्छ र यो एउटा अर्को गोल्डन अपर्च्युनिटी हुनुहुन्छ हुनसक्छ डिफेन्डिङ च्याम्पियन क्विन्स गका सिग्नल्सको लागि र उहाँले हेरौँ बल फाली घुमाइसक्नु भएको छ, वा लामो बल घुमाउनु भएको थियो तर कुनै पनि खेलाडीहरू त्यहाँ नभएको कारणले
1: बाहिरिएको
0: छ। अब गोल किक वान आर्जेको आदरणीय श्रोताहरू र सोफा क्विन्सका सिग्नल्स शून्य अनि वान आर्जेको शून्य रहेको छ, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ यहाँहरू सबै सबैलाई चाहिँ जोस जोस वेलकम गर्न चाहन्छौँ। आज प्रत्यक्ष कार्यक्रम तपाईँले सुनिराख्नु भएको छ, लामो बल किपरले फाल्नुभएको थियो अनि वान आर्जेले अगाडि दिने क्रममा अहिले स्टिल वान आर्जेको खुट्टामा छ, हाम्रो वान आर्जे क्याप्टेन भाइ हुनुहुन्छ, अगाडि बढाउनु भएको थियो तर उहाँले आफ्नो साथीलाई राम्रोसँगले बल पास गर्न सक्नु भएन। नम्बर 7 खेलाडी वान आर्जेको दीपराज लिम्बू भाइ हुनुहुन्छ र उहाँले बाहिर चाहिँ पठाउनु भयो र अहिले वान आर्जेको खुट्टामा रहेको छ बल, चाहिँ अहिले अब बाहिरिएको कारणले गर्दा बाहिरिएको कारणले गर्दा सिग्नल्सले बाहिर अगाडि बढाउँदै हुनुहुन्छ अथवा अगाडि बढाउने क्रममा हुनुहुन्छ।
1: हजुर क्विन्स गका सिग्नल्सको स्ट्राइकर हुनुहुन्छ, उहाँ जर्सी नम्बर 19 विराट दुरा गुरुङ भाइ, उहाँले सेमी फाइनलमा पनि 2 गोल गर्नुभएको हो गोर्खा आग सपोर्ट बटालियनलाई, उहाँ इन्टेक 2025 हुनुहुन्छ र उहाँले डेब्यु गोल नै गर्नुभएको थियो सेमी फाइनलमा, आज पनि हेरौँ ऊ हेर्नुहोस् त 19
0: क्विन्स गका सिग्नल्सको लागि राम्रो मौका थियो नम्बर 7 खेलाडीले अगाडि बढाउने क्रममा हुनुहुन्छ तर उहाँलाई डिस्पोजेसन गराइदिनु भयो र फेरि नम्बर 1 आर्जेकै खुट्टामा परेको छ अघि बल भनौँ न, फेरि सिग्नल्सले अगाडि बढाउँदै लामो पास गर्नुभएको थियो
1: नम्बर 15
0: अगाडि उहाँको प्लान नबुझेको कारणले गर्दा यो राम्रो मौका हुन सक्थ्यो क्विन्स गका सिग्नल्सको लागि र तर बल अगाडि चाहिँ धेरै अगाडि भएको कारणले गर्दा त्यो हुन सकेन। मेरो विचारमा अहिले यो डिहाइड्रेसन ब्रेक भयो जस्तो मलाई लाग्यो, यो अहिले वर्ल्ड कपमा पनि 3 मिनट हुन्छ डिहाइड्रेसन ब्रेक र यो हुन पनि आवश्यक छ, आजको टेम्परेचर एक्ज्याक्टली अहिले कति छ त्यो पक्का थाहा भएन र अहिले यहाँको डिहाइड्रेसन ब्रेक कति मिनट हुन्छ पक्का थाहा भएन, र गर्दा उहाँहरू चाहिँ वाटर ब्रेकमा जानुभएको छ।
1: अहिलेसम्म दुवै टिमबाट कुनै गोल भएको छैन, खेल भने एकदमै उहाँहरूको बीचमा एकदमै रोचक भएको छ।
0: बढी चाहिँ अहिले यो सेन्ट्रल हाफतिर खेलाहरू बढी भइरहेको हो कि जस्तो देख्न सकिन्छ, तर अलिकति हाम्रो लेफ्ट टु राइट चाहिँ ग्राउन्ड अलिकति समथल नभएको होला, अलिक लेफ्ट टु राइट नै अलिकति एडभान्टेज होला हुन। तर
1: त्यो हामीसँग वाटर भएको भए होइन स्प्रे गर्न मिल्थ्यो क्या, उहाँहरूले त बिचरा अब अलिकति टाउकोमा स्प्रे गरिराख्नु भएको छ। ग्राउन्डमा पनि त्यो जरुरी छ जस्तो लाग्छ, ग्राउन्ड अलिकति भनौँ न नरम हुनु अत्यन्तै जरुरी छ जस्तो लाग्छ।
0: अघि
1: हामी हिँड्दा पनि कस्तो गाह्रो थियो होइन यो,
0: अहिले उहाँहरू वाटर ब्रेकमा जानुभएको छ आदरणीय श्रोता। अर्लियर र काठमाडौँ कप भएको थियो र त्यसमा चाहिँ यसपटक क्विन्स गोर्खा इन्जिनियर भर्सेस आरजिएच बिचमा फाइनल भएको थियो। क्विन्स गोर्खा इन्जिनियरको लास्ट इयर उहाँले जित्नु भएको थियो, यसपटक उहाँहरू चाहिँ जे जित्न सफल हुनु भएन, तर अब उहाँहरू सेमी फाइनलमा चाहिँ पुग्नुभयो। गर्दा वान आर टु आर आरजिएचको दुई अनि क्विन्स गोर्खा इन्जिनियरको एक रहेको छ। त्यस्तै गरेर लेडिज भलिबल अथवा वुमेन्स भलिबल पनि एकदमै रोचक खेल भएको थियो र त्यसमा चाहिँ हाम्रो फाइनलमा गोर्खा आग सपोर्ट बटालियन अनि गोर्खा कम्पनी सिदाङ भएको थियो। त्यसमा चाहिँ गोर्खा आग सपोर्ट बटालियनका दिदीबहिनीहरूले तेस्रो पटक दिदी तेस्रो पटक भन्दै हुनुहुन्थ्यो, गर्दा उहाँहरूले ह्याट्रिक गर्नुभएको छ। अब त्यो टिम त्यहाँ भएसम्म फेरि अर्को पटक उनीहरूले फोर्थ पटक पनि जित्ने सम्भावना देखिन्छ।
1: हाम्रो वान आर्जेरको जेम्नी बहिनी पनि खेल्नु भएको थियो है, वान आर्जेरको टिममा अहिले अलिकति भलिबल प्लेयरहरू यो वर्ष कमी भएको महसुस गरियो, किनभने कतिपय दिदीबहिनीहरू विभिन्न डिफ्रेन्ट अहिले गोर्खा केजी हो भनौँ न होइन त्यहाँ पनि जानुभएको हुनाले पनि प्लेयरहरू बाँडिएको हामीले देख्यौँ र धेरैभन्दा धेरै टिमहरूले भाग लिइराख्नु भएको थियो।
3: यसपालि चाहिँ जम्मा आठजना टिम थियो, आठवटा टिम। उहाँहरूको नाम चाहिँ भन्नु पर्दाखेरि जिएसपिएस अनि क्युजिई क्युओजिएलआर केजिए जिसिएस अनि अर्को चाहिँ वान आरजिआर क्युजिएस र गोर्खा आर्क सपोर्ट बटालियन, आठवटा टिम।
0: हजुर, यो हाइड्रेसन ब्रेक सकिएको छ आदरणीय श्रोता, स्टिल गोललेस क्विन्स एभेन्यू अल्टर सर्टबाट हामी बोलिरहेका छौँ। बिएबिएस कहाँ कहाँ सुन्दै हुनुहुन्छ, नेपाल कप 2026 फाइनल, र अहिले चाहिँ क्विन्स कका सिग्नल चाहिँ लेफ्ट राइट खेल्दै हुनुहुन्छ भने हाम्रो वान आरजेआरले राइट टु लेफ्ट खेल्दै हुनुहुन्छ। गोललेस अहिले खेलाडीहरू ग्राउन्डमा प्रवेश गरिसक्नु भएको छ। र अब हाम्रो सिग्नल्सका पनि उहाँहरूको भाइहरूको यसो हेर्दा निकै नयाँ नयाँ भाइहरू, आरजेको पनि नयाँ नयाँ भाइहरू देख्न सकिन्छ।
1: हजुर,
0: यङ यङ भाइहरू चाहिँ देख्न सकिन्छ। गर्दा अब यसैले जित्छ यसै टिमले जित्छ भन्न चाहिँ सकिएन आदरणीय श्रोता, तर क्विन्स गोर्खा सिग्नलको लागि यो वर्ष सुनौलो मौका हुनसक्छ। यसपटक जित्नुभयो भने उहाँहरूले हिस्ट्री बनाउनुहुन्छ। अहिले लामो बल घुमाउनु भएको
1: गरी क्युजिएसले हिस्ट्री बनाउनु हुनेछ भने वान आरजेले पनि अब यो वर्ष जित्नु भयो भने होइन,
0: हजुर सिग्नल्सको लागि यो राम्रो मौका हुन सक्थ्यो, तर 19 नम्बर खेलाडीले आफ्नो मतलब खुट्टामा बल पर्न सकेन। र अहिले खेलाडीहरू त्यहाँ चाहिँ
1: खेलाडीहरू जमिनमा लड्नु भएको छ,
0: रेफ्रीले त्यहाँ डियल गर्नको लागि जाँदै हुनुहुन्छ र सिग्नल्सको फाउल भएको रहेछ अनि वान आरजेलको भाइ हुनुहुन्छ उहाँले अगाडि गोलकिक गर्ने क्रममा हुनुहुन्छ। आदरणीय श्रोताहरू, लामो बल उहाँले पास गरिसक्नु भएको छ, तर सिग्नल्सको 14 नम्बर खेलाडी हुनुहुन्छ हाम्रो अजय गुरुङ भाइले अगाडि बढाउनु भएको थियो, र स्टिल वान आरजेलले अगाडि बढाउने क्रममा हुनुहुन्थ्यो, तर आफ्नो साथीलाई यो सनम भाइको लागि राम्रो मौका हुन सक्छ। ओ
1: एकदमै फितलो प्रयास भयो, उहाँले त्यो बल सुट अलिकता हेभी गर्नुपर्ने अलिकता भनौँ न अलि
0: उहाँले अलिकति त्यो बल निकालेर हान्न पाउनु भएन, अलिकति सिग्नल खेलाडी त्यहाँ हुनुभएको कारणले गर्दा फेरि सनम भाइले आफ्नो चाहिँ टिमलाई दिनुभएको थियो, तर सिग्नल्सको हातमा खुट्टामा बल परेर उहाँले अगाडि बढाउने क्रममा 14 नम्बर खेलाडी हुनुहुन्छ वान आरजेको, सनम भाइले अगाडि बढाउनु भएको छ, देख्नुहुन्छ दिदी
1: एकदमै राम्रो पास दिनुभएको छ जर्सी नम्बर 11 ले।
0: हजुर,
1: फेरि पनि
0: लामो हुन सक्छ। ओहो, हजुर नम्बर 7 खेलाडी हो कि होइन हाम्रो प्रिन्स भाइ, र उहाँले अनि दीपराज भाइ हुनुहुँदो रहेछ,
1: दीपराज
0: हजुर उहाँले बल त घुमाउनु भयो तर भाइरहेको छ आदरणीय श्रोताहरू।
1: हजुर, दीपराज लिम्बू हुनुहुन्छ, मैले रोनाल्डो भन्ने गर्छु, उहाँ स्ट्राइकर नै हुनुहुन्छ होइन, उहाँ फर्स्ट टाइम नेपालको
0: सिग्नल्सले अगाडि बढाएको छ, तर वान आरजेको हाम्रो बेल भाइ नम्बर 3 खेलाडीले लामो गोल किक गएर गोललाई बाहिर पठाउनु भएको छ। हजुर, अहिले बल चाहिँ वान आरजेको चाहिँ एरियामा छ, सिग्नल्सले बल घुमाइसक्नु भएको जस्तो मलाई लाग्यो। हजुर, अहिले चाहिँ स्टिल वान आरजेले अगाडि बढाउँदै हुनुहुन्छ. सेन्ट्रल हाफ नम्बर सेभेन खेलाडी वान आरजेको हुनुहुन्छ र उहाँले अगाडि बढाउँदै हुनुहुन्छ. वान आरजेले निकै अलिकति पोजिसन बढी लिएको, अलिकति राम्रो खेलिरहेको हो कि जस्तो देख्न सकिन्छ.
1: अहिले फर्स्ट हाफमा त्यही देखिएको छ, अनि वान आरजेले अलिक बढी पेलेको जस्तो देखिन्छ. किनभने हेर्दै जाउँ, अब यो फुटबलको आँखा हुँदैन भनिन्छ, बलको आँखा हुँदैन भनिन्छ होइन. र पनि कहिलेकाहीँ यो खेललाई जित्छु भनेर होइन, अब दुवै टिमका प्लेयरहरूले एकदमै विनिङ मेन्टालिटी त सधैँ छ उहाँहरूको, एकदमै राम्रो डिसिप्लिन. अनि त्यस्तै
0: वान आरजेले अगाडि बढाउँदै हुनुहुन्छ. हेरौँ कसरी यसलाई अगाडि बढाउनुहुन्छ. यो वान आरजेको लागि सुनौलो मौका हुनसक्छ. आदरणीय श्रोताहरू, निकै अगाडि बढाइराख्नु भएको छ हाम्रो सनिम भाइ, सनम भाइ, सनिम भाइ नम्बर एघार खेलाडी.
1: तपाईँले त्यहाँबाट देख्दै
3: बल छ अहिले, तर फेरि खुसी हो र केजिएसले फेरि अगाडि ल्याइरहेको छ यो बललाई.
0: हजुर, स्टिल वान आरजेको खुट्टामा बल. सिग्नल्सको भाइ हुनुहुन्छ नम्बर नौ, उहाँले लामो पास गर्नुभएको थियो तर सिग्नल्सका खेलाडीहरूले आफ्नो अधीनमा लिन सक्नु भएन र स्टिल सिग्नल्सको भाइले बल आफ्नो साथीलाई पास गर्ने क्रममा हुनुहुन्थ्यो तर त्यो बल राम्रोसँग पास नगरेको कारणले फेरि सिग्नलको भाइले बललाई लामो पास गर्नुभएको थियो. चौध नम्बर खेलाडी हुनुहुन्छ र उहाँ चाहिँ र अजय भाइ हुनुहुन्छ, बल बाहिरिएको छ र वान आरजेलको भाइ हुनुहुन्छ नम्बर फोर खेलाडी, उहाँले चाहिँ पास गर्नुभयो र तर बल बाहिरिएको छ के हो दिदी.
1: हजुर, बल अहिले ग्राउन्डमै छ तर लेफ्ट साइडमा हाम्रो टेन्टले अलिकति छेकिएको छ र मलाई लाग्छ यो हाम्रो क्विन्सगढका सिग्नल
3: अहिले हजुर वान आरजेआरको पालो छ बल हान्ने र वान आरजेआरको छ नम्बर भाइले चाहिँ बलिङ गर्नु भएको छ तर बल चाहिँ स्टिल कर्नरमै छ. अहिले फेरि बाहिर निस्कियो र फेरि अब सबै खेलाडीहरू पोजिसनमा आउन लागिरहेका छन् र किप्परको हातमा छ है अहिले चाहिँ.
0: हजुर,
1: ओके, हाम्रो क्विन्स गर्खा सिग्नल्सको किपर हुनुहुन्छ थोमस रस, कर्नल थोमस रस. उहाँ एकदमै राम्रो किपर हो,
0: हेर्दा पनि किपर जस्तै देखिन्छ होइन. किपर हाम्रो सोचाइ चाहिँ हेराइ चाहिँ के भने किपर भनेको अलिक अग्लो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो नि त होइन.
1: सही कुरा, बल चाहिँ क्याच गर्न सक्नु पर्यो नि होइन.
0: लामो बल उहाँले चाहिँ के गर्नु भएको छ र हेरौँ. र हाम्रो सिग्नल्सका भाइ हुनुहुन्छ र उहाँले हेड गरेर अगाडि, हाम्रो सनिम भाइ हुनुहुन्छ र उहाँले अगाडि बढाउँदै हुनुहुन्छ. वाओ, हजुर
1: होइन, वान आरजेले निकै राम्रो खेलिरहेको हो अहिलेसम्म होइन. एकदमै भनौँ न अब खेल हो भन्न सकिँदैन, गोल कसको पक्षमा हुन्छ पछि है. अहिलेसम्म कुनै गोल भएको छैन. हाम्रा आदरणीय श्रोताहरू, तपाईँहरूको पनि कुनै
0: विचारहरू
1: छ भने पठाउँदै गर्नुहोला. उहाँहरूले हामीलाई मेसेन्जरमा पनि भेट्न सक्नुहुन्छ.
0: सिरिस बहिनी त्यहाँ हेर्दै हुनुहुन्छ भने मेसेन्जरतिर छ भने यसो उत्तर पनि दिँदै गर्नुहोला. राम्रो बल घुमाउनु भएको थियो. ओहो, हाम्रो चाहिँ वान आरजेका भाइ हुनुहुन्छ किपर, उहाँले राम्रो नियन्त्रण लिनुभयो त्यो बललाई र अगाडि बढाउँदै हुनुहुन्छ हाम्रो चाहिँ वान आरजेको भाइले र फेरि सिग्नल्सको भाइले अगाडि बढाउँदै हुनुहुन्छ. नम्बर नाम खेलाडीले अगाडि बढाउँदै हुनुहुन्थ्यो तर हाम्रो बेल भाइ नम्बर थ्री भाइले लामो किक गरेर अहिले वान आरजेको दस नम्बर खेलाडीले बल खेलाउँदै हुनुहुन्छ. अगाडि नम्बर सेभेन खेलाडीले दिनुभयो र सेन्ट्रल हाफभन्दा अगाडि खेल्दै हुनुहुन्छ नम्बर एघार खेलाडी भाइ हुनुहुन्छ र उहाँले अगाडि बढाउँदै हुनुहुन्छ. र यता कुनातिर दिदी हेर्नुहोस्, आशा दिदी
3: हजुर अहिले चाहिँ फेरि चौध नम्बरको भाइले लाँदै हुनुहुन्थ्यो तर क्युजेएसले छेकिदिएको कारणले गर्दाखेरि सक्नु भएन, तर अब बल फेरि क्युजेएसकै खुट्टामा छ.
0: ओहो, राइट, ओके, अगाडि बढाउँदै हुनुहुन्छ विन्स गोर्खा सिग्नल्सका भाइले, पन्ध्र नम्बर भाइले र अगाडि अझ स्टिल उहाँकै खुट्टामा छ. लामो बल दिनुभएको थियो. ओहो, उहाँले राम्रो बल घुमाउनु भएको थियो त अलिकति बाहिरको क्विन्स गोर्खा सिग्नल्सको खेलाडी पोस्ट नजिक भएको भए यो सिग्नल्सको लागि एउटा सुनौलो मौका हुनसक्थ्यो भने वान आरजेको लागि एउटा दुर्भाग्य हुनसक्थ्यो. तर यो हाम्रो सिग्नल्सका खेलाडीहरू त्यहाँ राम्रो चाहिँ पुग्न नसकेको कारणले गर्दा यो एउटा अर्को सिग्नल्सको पहिलो चाहिँ के भनौँ यो खतराको घन्टी हाम्रो चाहिँ दाई हुनुहुन्छ नवीन दाई, उहाँले गोर्खा कपमा यो खतराको घन्टी बस्नेछ भन्दा अहिले र वान आरजेको लागि एउटा खतराको घन्टी हो हुनसक्थ्यो र तर त्यहाँ खेलाडी सही ठाउँमा राइट टाइममा राइट प्लेसमा नभएको कारणले गर्दा उहाँले त्यो बल चाहिँ गुमाउन सक्नु भएन र वान आरजेका भाइले लामो बल दिनुभएको थियो तर त्यो गुमाउन सकेन. हजुर, नम्बर नाइन खेलाडी हुनुहुन्छ हाम्रो चाहिँ मौसम राई भाइ र हजुर सिग्नल्सको खुट्टामा थियो तर उहाँले बल नियन्त्रण गर्न सक्नु भएन. वान आरजेले अगाडि बढाउने क्रममा हुनुहुन्छ र तर बल अगाडि बढाउन सक्नु भएन र सिग्नल्सका भाइले अगाडि दिनुभएको थियो तर स्टिल त्यो गोल अगाडि बढाउने क्रममै हुनुहुन्छ. ह्यान्डबल भएको छ, हाम्रो बेल भाइले ह्यान्डबल गर्नुभयो र मेरो विचारमा येल्लो कार्ड निकाल्दै हुनुहुन्छ जस्तो मलाई लाग्यो रेफ्रीले र आजको पहिलो चाहिँ यो ह्यान्डबलको लागि हाम्रो बेल भाइ नम्बर थ्री खेलाडी हुनुहुन्छ, उहाँलाई कार्ड दिएको छ। नम्बर वान खेलाडी मतलब वान आर्जेको भाइ नम्बर तिनले यहाँ कार्ड पाउनु भएको छ। र यो सिग्नल्सका भाइ हुनुहुन्छ, उहाँले अब यो फ्री किक कसरी लिनुहुन्छ? अलिकति उहाँलाई एडभान्टेज छ मेरो विचारमा, हावा पनि उहाँहरूकै फेभरमा छ जस्तो मलाई लाग्यो, लेफ्ट टु राइट नै भइरहेको जस्तो लाग्छ।
1: सबैको लागि त्यो पनि हो। अब हेरौँ अब उहाँले कसरी खेल्नुहुन्छ। यो एकदमै दुवै टिमलाई बडो प्रेसर छ, कुनै टिमबाट पनि गोल हुन सकिरहेको छैन र यति बेला रेफ्रीले भनिरहेका छन्, वान आर्जरको किपरले भनौँ होइन रेफ्रीले त उहाँहरूलाई सम्झाइराख्नु भएको छ र तपाईँहरू यो लाइन अगाडि आउन सक्नुहुन्न भनेर रेफ्रीले सम्झाइराख्नु भएको अवस्था, उहाँहरूले वाल बनाइराख्नु भएको छ होइन।
0: यो वान आर्जेलको किपरको लागि एउटा टेस्ट हुन सक्छ। हेरौँ अब क्विन्सका सिङ्गल्सका भाइ कति नम्बर हुनुहुन्छ थाहा भएन, उहाँले मेरो विचारमा लामो फ्री किक नै घुमाउनुहुन्छ जस्तो लाग्यो। नम्बर 17 खेलाडी गएर उहाँले के भन्दै हुनुहुन्छ र हेरौँ उहाँले
1: चाहिँ यस्तो हुन सक्छ। उहाँले
0: हजुर रेफ्रीले सिटी बजाइसक्नु भएको छ, लामो बल घुमाउनु भयो उहाँले, ओ
1: अलिकति
0: बाहिर गयो गर्दा यो उहाँले फ्री किक चाहिँ राम्रो गुवाउनु भएको थियो तर अलिकति फ्यु फिट चाहिँ अलिकति
1: मलाई लाग्छ आज प्राय गरेर सबै बलहरू नेट भन्दा बाहिर गइरहेका छन् होइन।
0: खेलाडीहरूले
1: यो एकदमै उहाँहरूको लङ पास र उहाँहरूको स्किल सधैँ छ।
0: उहाँहरूले भन्छ के दिदी एउटा यो राइफल रेन्जमा गोली हान्नु भन्दा टेस्ट एन्ड एडजस्ट यो पोजिसन भन्छ। खेलाडीहरूले पनि त्यही गर्दै हुनुहुन्छ होला, अहिले सेन्ट्रल हाफमा खेल्दै हुनुहुन्छ र नम्बर 14 वान आर्जेको भाइले अगाडि बढाउने क्रममा हुनुहुन्छ तर सिग्नल्सले उहाँलाई डिस्पोजेस गरेर सिग्नल्सका भाइहरूले अगाडि बढाउँदै हुनुहुन्छ। नम्बर 7 17 खेलाडीले लामो बल दिनुभएको थियो तर हाम्रो वान आर्जेको भाइले बाहिर गोल किक गरेर गोल बाहिर बल बाहिर पठाउनु भएको छ। थ्रो क्विन्सका सिग्नल्स नम्बर 21 खेलाडीले थ्रो गर्ने क्रममा हुनुहुन्छ, हाम्रो दाहिनेपट्टिको कुनामा बल खेल्दै हुनुहुन्छ। हजुर अहिले बल क्विन्स गोलका सिग्नल्स नभएर वान आर्जेले अगाडि बढाउँदै हुनुहुन्छ। हजुर स्टिल बल वान आर्जेको हातमा रहेको छ, बल बाहिरिएको छ, स्टिल वान आर्जेको शून्य अनि डिफेन्डिङ च्याम्पियन सिग्नल्सको शून्य रहेको छ। आदरणीय श्रोताहरू क्विन्स एभेन्यूमा यो आजको नेपाल कप फाइनल 2026 भइरहेको छ। हजुर नम्बर 15 खेलाडी सिग्नल्सको भाइले के गर्नुभएको थियो तर बेल भाइमा ठोकेर बल अगाडि बढ्दै, नम्बर 7 खेलाडीले अगाडि बढाउँदै हुनुहुन्छ वान आर्जेको, नम्बर 8 खेलाडीले दिनुभएको थियो उहाँले अगाडि बढ्दै हुनुहुन्छ तर सिग्नल्सले उहाँलाई छेकेर बल बाहिरिएको छ। अनि वान आर्जेको पहिलो कोर्नर हुन गइरहेको छ, यो वान आर्जेको लागि अर्को सुनौलो मौका हुनसक्छ र हेरौँ कसले लिनुहुन्छ कर्नर। कर्नर नै जस्तो लाग्छ मलाई, रेफ्रीले त्यही देखाउनु भएको छ नि होइन दिदी,
1: हो कर्नर नै हो भनेपछि जर्सी नम्बर 14 कर्नर गर्दै हुनुहुन्छ। वान आर्जरको जर्सी नम्बर 14 राइफलम्यान प्रिन्स शेर्पा लेफ्ट विङ्गर हो उहाँ, उहाँ नेपालमा पनि धेरै राम्रो प्लेयर हो,
0: नेपालमा खेलेर आउनु भएको
1: एकदमै, नेपालमा उहाँको रेड होर्स क्लब कि समथिङ के भनेको मैले
0: सुनेको थिएँ। लामो बल भुइँको बल घुमाउनु भयो त्यसले गर्दा क्विन्सका सिग्नल्सको भाइले बललाई जस किक गर्नु भएको छ, फेरि अगाडि बढाउँदै हुनुहुन्छ। स्टिल वान आर्जेको खेलाडीको हात खुट्टामै थियो र बेल भाइले फेरि आफ्नो बल नियन्त्रणमा लिएर वान आर्जेको भाइलाई दिनुभएको छ तर यता हाम्रो देब्रेपट्टि कोही पनि नभएको कारणले गर्दा सिग्नल्सका खेलाडीहरूले अगाडि बढाउँदै हुनुहुन्छ। खेल अहिले हेर्दा यसो हेर्दा वान आर्जेर ले यही मोमेन्टले अन्तसम्म खेल्न सक्नु
1: चाहिँ सक्नु भएन, लाइनमा खेल भइरहेको छ यो भाइ हैन, प्राय गरेर यो हाफ वे लाइनमा एकदमै राम्रो।
0: हजुर सिग्नल्सका खेलाडीले बाहिर भन्दा पनि आफ्नो नम्बर साथीले दिनुभएको थियो, लामो बल पास गर्नुभएको छ नम्बर 19 खेलाडीलाई, ओ अगाडि बढाउँदै हुनुहुन्छ र हेरौँ तर बल बाहिरिएको छ, उहाँले त्यो बललाई राम्रोसँग कन्ट्रोल गर्न सक्नु भएन, बल बाहिरिएको छ। अनि अब वान
1: आर्जेको
0: सिग्नल्सको
1: विराज उहाँहरूले
3: गोल यता ल्याउँदाखेरि उहाँ एक्लै पर्नु भयो, अरू खेलाडीहरू थिएन त्यसले गर्दाखेरि
0: फेरि नम्बर 9 खेलाडी सिग्नल्सको खुट्टामा परेको छ, आफ्नो साथीले दिनुभएको थियो राम्रो टेक्निकल उहाँले खेल्नु भएको थियो र स्टिल 19 नम्बर खेलाडीले दिनुभएको छ, नौ नम्बर खेलाडीलाई राम्रो चान्स हुन सक्थ्यो तर बल बाहिरिएको छ। बेल भाइले राम्रो चाहिँ खेलाडीलाई चाहिँ डिस वा डिस्पोजेस गरेर खेल बाहिरिएको छ. अहिले यसो हेर्दा सिग्नल्स चाहिँ अलिकति बढी डिफेन्ड खेलिरहेको जस्तो देख्न सकिन्छ होइन दिदी अगाडि.
1: हजुर हो,
0: सिग्नल्सको
1: खेलाडीहरू
0: खेलाडीहरू त्यति अलिक अगाडि नआएको हो कि जस्तो देख्न सक्छु. तपाईँ के देख्नुहुन्छ?
1: हो, मैले पनि त्यही देखिरहेको छु अहिले हेर्दा. र हाम्रो एकजना राम्रो अघि भन्दै हुनुहुन्थ्यो नि एनालाइसिस, उहाँलाई पनि लिने हो कि, उहाँसँग पनि केही विचार सुन्ने हो होइन?
0: अहिले ल्याउन हामी हाफ टाइममा. अहिले चाहिँ सिग्नल्सले अगाडि निकै बढाइरहेको अवस्था देख्न सकिन्छ. नौ नम्बर खेलाडी हुनुहुन्छ सिग्नल्सको तर्फबाट र उहाँलाई दिनुभएको थियो.
1: नौ नम्बर खेलाडी मौसम राई,
0: उहाँलाई दिनुभएको थियो तर उहाँको खुट्टामा बल एक्ज्याक्टली पास नभएको कारणले गर्दा बल भागिएको छ. अहिले चाहिँ वनआरजेको एरियातिर सिग्नल्सले बढी चाहिँ गोल गर्ने प्रयास गरिरहेको देख्न चाहिँ सकिन्छ आदरणीय श्रोताहरू.
1: ओके, अब अहिले वर्ल्ड कप भइरहेको समयमा नेपाल कप हुँदा यसको माहौल अझ बढेको जस्तो मलाई लाग्यो र हाम्रो दर्शकहरू पनि अति नै बढिरहेको मैले देखिरहेको छु.

0: 19 का लागि क्यू जेसको एकदमै स्लिम भाइ हुनुहुँदो रहेछ, एकदमै फास्ट अगाडि बढाउँदै हुनुहुन्थ्यो, स्टिल 19 नम्बर क्विन्सको सिग्नल्सको भाइहरूले अगाडि बढाउँदै हुनुहुन्छ, तर अपसाइड भएको छ अहिले बल गर्दा, फेरि किपरले चाहिँ थ्रो गर्ने क्रममा हुनुहुन्छ वान आर जियरको, र सिग्नल्सले अलिकति मोमेन्टम बिल्डअप गरेको हो कि जस्तो देख्न सकिन्छ, होइन दिदी?
1: हजुर हो, बिस्तारै बिस्तारै होइन
0: उहाँहरूले जस अब कसरी अगाडि वान आर जियरले कसरी रेस्पोन्ड गर्छ, हुन त वान आर जियरले पनि निकै गोल गर्ने निकै प्रयास भएको साथसाथै
1: एकदमै राम्रो एटेम्प गरिरहेको हो, तर गोल हुन सकिरहेको छैन, दुवै टिमबाट राम्रो प्रयास भइरहेको छ अहिले पनि। अब क्विन्स गोर्खा सिग्नल्सका प्लेयरहरूको बिचमा वान आर्जरको प्लेयरको बेसमा भनौँ न उहाँहरू खेलाडीहरूले बल पाइराख्नु भएको छ, फेरि पनि
0: सनम भाइले राम्रो बल घुमाउनु भएको थियो, उतापट्टि हुनुहुन्छ हाम्रो नम्बर कति खेलाडी, उहाँले राम्रो बल घुमाउनु भएको थियो, तर अफसोस यता लेफ्ट ह्यान्ड साइडमा वान आर्जरको खेलाडी हुनुहुन्थेन, के हो रेफ्रीले बाहिर देखाउनु भएको जस्तो लाग्यो, वान आर्जरको थ्रो दिदी
2: खेलाडी त्यहाँ बल लिन जाँदै हुनुहुन्छ,
0: राइट, ओके,
2: गोल हुन सकेन अहिले, वान आर्जरको पक्षमा छ अहिले साइडमा,
1: वान आर्जरले निकै राम्रो प्रयास गरेको हो तर गोल हुन सकेन,
0: हाम्रो सबै वान आर्जरको डिफेन्डरहरू पनि अगाडि गएको देख्न सकिन्छ, र नम्बर 12 खेलाडी र अर्को एकजना भाइ चाहिँ पछाडि हुनुहुन्छ, अनि क्विन्स गोर्खा सिग्नल्सको दुईवटा खेलाडी पनि त अगाडि देख्छ दुईजना, र सिग्नल्सको खेलाडीले हेड गरेर फेरि यता ल्याउने क्रममा नम्बर 10 खेलाडीले लामो बल हान्नु भएको थियो, तर उहाँले चान्स भन्दा पनि लामो बल घुमाउनु भएको थियो नम्बर 10 खेलाडी मौसम राई भाइले, तर किपर भन्दा पनि बाहिर गयो, र अहिले क्विन्स गोर्खा सिग्नल्सका हाम्रो किपरले बल अगाडि बढाउने क्रममा हुनुहुन्छ, नजिकैको साथीलाई दिनुभयो, तर नम्बर 7 खेलाडीले अगाडि बढाउने क्रममा फेरि पनि वान आर्जरको 10 नम्बर खेलाडीले बल घुमाउने क्रममा हुनुहुन्थ्यो, तर बल बाहिरिएको छ, स्टिल वान आर्जरको थ्रो देख्न चाहिँ सकिन्छ, गर्दा अहिले क्विन्स गोर्खा सिग्नल्सको एरियामा निकै बलहरू चाहिँ हामी खेलिरहेको देख्न सक्छौँ, हजुर स्टिल सुन्ने रहेको छ, आदरणीय सुधार थ्रो गर्नुभयो वान आर्जरको नम्बर 10 खेलाडीले फेरि साथीले दिनुभएको थियो, तर बल चाहिँ क्विन्स गोर्खा सिग्नल्सको नियन्त्रणमा देख्न चाहिँ सकिन्छ, र फेरि वान आर्जरको खेलाडीले बाहिरभन्दा अगाडि बढ्नु
1: भएको थियो, सिग्नल्सले निकै राम्रो गरिरहेको छ यो बेलामा,
0: ओहो बल साथीलाई दिनुभएको थियो तर उहाँले नियन्त्रण गर्न सक्नु भएन, नम्बर
1: 17
0: श्रेष्ठलाई दिनुभएको थियो तर बल बाहिरिएको छ, र वान आर्जरको थ्रो रहेको छ, स्टिल सुन्ने क्युजिएस सुन्ने अनि वान आर्जरको सुन्ने थ्रो गर्दै हुनुहुन्छ हाम्रो नम्बर 3 खेलाडी भाइ हुनुहुन्छ, र उहाँले थ्रो गर्नुभयो र स्टिल बल बाहिरिएको छ, फेरि रिथ्रो गर्दै हुनुहुन्छ वान आर्जरको नम्बर 3 खेलाडीले, हजुर एकदमै गोलको प्रयासहरू त भइरहेका छन् तर एकदमै इफेक्टिभ प्रयासहरू नभइरहेको देख्न सकिन्छ, हजुर केही देख्न सक्नुहुन्छ आशा दिदी,
2: अहिले बल फेरि बाहिर गएको छ, कर्नरबाट निस्केको छ र अहिले किपरको हातमा बल पुगेको छ, किपरले चाहिँ अब यो वान आर्जरको
1: वान आर्जरले बढी मात्रामा है लेफ्ट साइडबाट एकदमै एटेम्प गरिराखेको छ भने क्युजिएसले उनीहरूको पनि लेफ्ट साइडबाट एकदमै राम्रो खेलिरहेको छ,
0: 2:34 जाँदा सुरु भएको अहिले 3:16 गयो, हेरौँ कसरी यो प्रोग्रेस हुन्छ, स्टिल गोललेस दुवै टिमले चाहिँ जस प्रयास गरिराख्नु भएको छ, अगाडि बल दिनुभएको थियो क्विन्स गोर्खा सिग्नल्सका भाइले तर आफ्नो साथीको खुट्टामा परेन, र वान आर्जरको नम्बर 8 खेलाडी लामो पास गर्नुभएको छ नम्बर 7 खेलाडीलाई, उहाँले बललाई नियन्त्रण गर्ने क्रममा हुनुहुन्छ र स्टिल वान आर्जरको खुट्टामा बल रहेको छ, लामो बल घुमाउनु भयो तर क्विन्स गोर्खा सिग्नल्सको चाहिँ
1: ठोकिएर
0: बल बाहिरिएको छ,
1: नम्बर
0: 10 नम्बर खेलाडी वान आर्जरको मौसम राई भाइले बल थ्रो गर्ने क्रममा हुनुहुन्छ, हजुर नम्बर 10 होइन कति नम्बर हुनुहुन्छ, नम्बर 10 थ्रो गर्ने क्रममा हुनुहुन्थ्यो, हजुर क्विन्स गोर्खा सिग्नल्सको नम्बर 14 खेलाडी हुनुहुन्छ, उहाँले लामो बल पास गर्नुभयो तर वान आर्जरकै
1: जर्सी नम्बर 14 हुनुहुन्छ हाम्रो वान आर्जरको प्रिन्स शेर्पा भाइ नै हुनुहुन्छ, उहाँ लेफ्ट विङ्गर र उहाँले एकदमै राम्रो गरिराख्नु भएको छ,
2: हामी समय अहिले चाहिँ 43 भइसकेको छ खेल सुरु भएको, 43 गएर 24:25 भइसक्यो, अब अहिले फेरि हामी अहिले फेरि वान आर्जरकै बल
0: लामो बल घुमाउनु भयो तर किपरले नियन्त्रणमा लिनुभयो, हजुर जस्तो देख्न सक्नुहुन्छ

0: एक्सी नम्बर 12ले अलिकता आफ्नो प्लेयरलाई दिएको भए चान्स राम्रो थियो. उहाँले आफै गोल गर्ने कोसिस गर्नुभयो तर अलि टाढाबाट. यो यार्ड भन्नाले पनि कति यार्ड थियो, 30
1: यार्ड चाहिँ अब अन्दाजी यार्ड दिनुपर्छ. नम्बर 19 खेलाडीले अगाडि बढाउँदै गर्नुहुन्छ खेलाडीलाई, तर
0: किपरले
1: नम्बर वान खेलाडी हुनुहुन्छ. उहाँ आजको गोलकिपरले नियन्त्रणमा लिनुभयो र अलिकति फास्ट बल उहाँले भेट्नु भएको भयो, अलिकति मौका हुन चाहिँ सक्थ्यो.
0: गोल गर्न
1: हजुर, तर उहाँले बललाई राम्रो तरिकाले नियन्त्रण गर्न सक्नु भएन. वान अजयको चाहिँ ब्याकीहरूले चाहिँ नियन्त्रण गर्नुभयो, अथवा गोलकिपरले आफ्नो हातमा नियन्त्रण गर्नुभयो. र क्विन्सका सिग्नल्सका भाइ 21 नम्बर हुनुहुन्छ र उहाँ चाहिँ समित होइन बुद्धिल समित राई,
0: हजुर समित राई,
1: उहाँले बल फाल्नु भएको थियो र स्टिल वान अजयले अगाडि बढाउँदै हुनुहुन्छ. हाम्रो सनिम भाइ क्याप्टेनले अगाडि बढाउनु भएको थियो, तर 9 नम्बर खेलाडीले क्विन्सका सिग्नल्सका भाइ हुनुहुन्छ, उहाँले अगाडि बढाउँदै हुनुहुन्छ. क्विन्सका सिग्नल्सको लागि यो राम्रो मौका हुनसक्छ,
0: हजुर
1: उहाँले भली हाल्नु भएको थियो. क्विन्सका सिग्नल चाहिँ त्यहाँ एकदमै डेन्जर भइसकेको थियो, भली हाल्नु भएको
0: थियो.
1: विमल श्रेष्ठ भाइले भली गर्नु भएको थियो, तर अलिकति त्यो अलिकति
0: भली पनि एकदमै रोटेट थियो के हैन,
1: अलिकति के भन्नु सारो के हुन्छ फुटबल भाषा, हजुर त्यो गर्न सक्नु भएको कारणले गर्दा र सिग्नल्सले फेरि
0: भाइहरूले राम्रो स्किल देखाउँदै हुनुहुन्छ, त्यो पनि एउटा राम्रो कुरा हो.
1: अहिले खेल निकै राम्रो भइरहेको अवस्था छ आदरणीय श्रोताहरू, कुनै चाहिँ त्यस्तो मतलब उभिनै अगाडि बढिरहेको छ. खेलको यो रिदम बिस्तारै बिस्तारै बढ्दैछ. अब एक गोल जुनले गर्छ त्यसबाट चाहिँ माहौल अलिकति तातिन्छ फुटबलमा, होइन दिदी?
0: हो एकदमै. र पनि अहिले पनि दुवै टिमलाई बढ्यो प्रेसर छ नि, होइन? क्रिकेटका विभिन्न सिनियर साहबहरू हुनुहुन्छ होइन, अनि आफ्नै टिमको साहबहरूले पनि अब यति धेरै कराइराख्नु भएको छ उहाँहरूलाई, उहाँहरूको नाम आइरहेको छ बिचरा. यो गर्मी छ अर्कोतिर होइन, अनि नेपाल कप बढ्यो प्रेस्टिजियस कप हो र उहाँहरूले जित्ने मनसाय त दुवै टिमलाई छँदैछ.
1: अब हाफ टाइम हुने बेला पनि भयो होला, अब यो हाइड्रेसन ब्रेकको केही मिनट जोडेपछि र फेरि हाफ टाइम हुन्छ आदरणीय श्रोताहरू. र अहिले क्विन्सका सिग्नल्सले अगाडि बढाउने क्रममा हुनुहुन्छ, तर यता कुनातिर अथवा हाम्रो छेउतिर केही भइरहेको छ देख्न सकिन आशा दिदी, केही देख्न सक्नुहुन्छ?
2: हजुर अहिले बल बाहिर गएको छ, हजुर कसले हान्दै हुनुहुन्छ मैले पनि देखिनँ, किन भन्दा यो छाता ओढेर सबै
1: उहाँहरूको यो अब मौका हुनसक्छ र क्विन्सका सिग्नल्सको सबै खेलाडीहरू अगाडि गएको देख्न सकिन्छ, एक्सेप्ट वान खेलाडी जुन चाहिँ अगाडि, अनि किपर पनि निकै अगाडि आएको देख्न सकिन्छ. सिग्नल्सको बल थ्रो गर्नुभयो के हो, उहाँले बल बाहिरिएको रहेछ,
2: जिएसले हो थ्रो गरेको तर त्यो बल चाहिँ बाहिर गयो. अब हाफ टाइम हुने बेला पनि हुन लागेको छ,
1: हजुर
2: यो मिनट अब
1: हजुर खेल अहिले शून्य शून्य रहेको छ र दुवै तर्फबाट प्रयासहरू भइरहेका छन्, तर अघि मैले भने जस्तो एकदमै इफेक्टिभ प्रयास नभएको रहेछ र अहिले हाफ टाइम भएको रहेछ. आदरणीय श्रोताहरू फर्स्ट हाफ समाप्त भएको छ, क्विन्सका सिग्नल्स डिफेन्डिङ च्याम्पियनको शून्य अनि वान अर्जेटको शून्य रहेको छ. अब हाम्रो होम दाई अगाडि आइदिनु होला र तपाईँलाई पनि अलिकति एक दुईवटा प्रश्न गरिहालौँ र तपाईँले के देख्नुभयो. हाम्रो धनु बहिनी पनि अघि आउनुभएको थियो र स्टिल हामीसँगै हुनुहुन्छ, थ्याङ्क यू. र जस हाम्रो यो माइक यहाँ दिनु पर्ला दाई, यसमा बोलिदिनु होला, ठिकै छ यो हाम्रो तिनवटा माइक छ के अरे. ल दाई अब यहाँको फुटबल देख्नुभयो होइन, अब तपाईँलाई हामी भन्दा फुटबल धेरै याद छ, आजको तपाईँको ओभरअल फर्स्ट हाफको समीक्षा कस्तो रह्यो?
3: सबभन्दा पहिले त सबैलाई जति पनि जहाँबाट जसरी सुन्नु भएको छ सबैलाई नमस्कार भन्न चाहे. मेरो उसमा हेर्दाखेरि गेम चाहिँ अलमोस्ट 50-50 जस्तै छ, तर पोसेसन हेर्दाखेरि वान आर्जियाले अलिकति एक्स्ट्रा ल्याएको हो कि भन्ने मात्र छ, तर जुन चाहिँ ठुलो के अरे यो ठुलो डी एरिया छ त्यसको ग्राउन्डमा चाहिँ एरियामा चाहिँ बल पस्नै दिएकै छैन डिफेन्डरले, जहाँ कि जहाँबाट चाहिँ गोलको लागि धेरै सम्भावना हुन्छ. गर्दाखेरि अब यसो हेर्दाखेरि तपाईँको अब सिग्नल चाहिँ पनि दुईवटा कर्नर पायो, वान आर्जियाले पनि दुईवटा कर्नर अनि एटेम्प पनि दुई दुईवटा जस्तो गरे, तर चाहिँ क्लियर एटेम्प थिएन, टाढाबाट थियो. गर्दाखेरि 50-50 गेम स्टिक 50-50 नै छ, तर ग्राउन्डको पोसेसन हेर्दा वान आर्जियाको 51 सिग्नलको चाहिँ 49 हो कि भन्ने मात्र छ, गेम त कसको भन्नै सक्दैन.
1: हजुर हुन्छ दाई, धेरै धेरै धन्यवाद. तर सुरेश बहिनी स्टुडियोमा सुन्दै हुनुहुन्छ भने कृपया अब हामी पनि ब्रेकमा जान्छौँ, अहिले चाहिँ ब्यान्डको डिस्प्ले भइरहेको छ र दस मिनटपछि फेरि तपाईँको साथमा हामी आउनेछौँ र अहिलेलाई भने ब्याक टु स्टुडियो दिदी सिरिज बहिनी
4: थ्याङ्क यू भेरी मच दाइ थ्याङ्क यू भेरी मच तातोले सुधार पनि यहाँहरूले अहिले सुन्दै हुनुहुन्छ नेपाल कप फाइनलको प्रत्यक्ष प्रसारणमा क्विन्स एभेन्यू अल्डरसटबाट यो विवरणहरू एकदमै भनौँ न एकदमै जोस जागरले भरिपूर्ण यो प्रस्तुति रहेको थियो र हाम्रो सहकर्मी मित्रहरू पनि हुनसक्ने भयो त त्यही ग्राउन्डमै गएर त्यो फुटबललाई चाहिँ आफ्नै खुट्टाले हानिदिउँला जस्तो गरेर पनि उहाँहरूले त्यो जोस देखाउनु भएको थियो विच इज अ भेरी गुड थिङ किनभने एउटा जब हामी इमर्स हुन्छौँ नि होइन कुनै पनि खेलमा जब हामी डुब्छौँ नि अनि मात्र त्यो खेलको चाहिँ सही सही सत्य तथ्य के भइरहेको छ एक एक सेकेन्डको जानकारी हामीले तपाईँहरूसम्म प्रवाह गर्न सक्छौँ र त्यो एउटा चाहिँ नि फिल हाम्रो सहकर्मी मित्रहरूमा देखियो विच इज भेरी गुड र यसरी नै उहाँहरूले अब तपाईँलाई फर्स्ट हाफ त सकाइसकेका छौँ हामीले सेकेन्ड हाफलाई पनि यसै गरिकन तपाईँहरूको सेवा राख्नुहुनेछ र अब अहिलेसम्म दुइटै टिममा 0-0 गोल छ कुनै पनि टिमले गोल स्कोर गर्न सकिसकेको छैन अहिलेको यो स्थितिमा र यो स्थितिबाट अब टिमहरू कसरी बाहिर निस्कन्छन् हेरौँ अब खेलको अझै आधा भाग त बाँकी नै छ र त्यहाँ पनि स्कोर भएन भने चाहिँ खेल लाग्छ पेनाल्टीतिर त्यो हामी सबैलाई थाहा भएकै कुरा हो र होपफुली पेनाल्टीसम्म नजाला कि किनभने सेकेन्ड हाफ भन्ने बित्तिकै अब अलिकति जोस जाँगर उहाँहरूको अझ थप हुन्छ होला किनभने टुवर्ड्स द एन्ड अफ द गेम अलिकति राम्ररी स्कोर गरेर चाहिँ यो चाहिँ खेललाई म जिताइहालौँ अथवा जितिहालौँ भन्ने एउटा जोस सबै खेलाडीमा हुनु स्वाभाविक नै हो हेरौँ के कस्तो हुन्छ अहिलेको लागि ब्रेक टाइममा छौँ हामी र ब्रेक टाइममा हाम्रा सहकर्मी मित्रहरूले पनि अलिक सास फेर्नु पऱ्यो कन्टिन्युसली उहाँहरूले चाहिँ नि तपाईँहरूको लागि 2 बजेबाट बोलिरहनु भएको अब 3:30 बज्नै आँट्यो गर्दाखेरिमा उहाँहरूलाई पनि यसो सास पक्रिने मौका पनि दिनु पऱ्यो नभए फेरि सेकेन्ड हाफमा बोल्न सक्नु भएन भने बर्बाद हुन्छ होइन त अन दिस नोट आदरणीय सुधार पनि तपाईँहरूको लागि पनि एउटा मिठो गीत अब त्रिशाला गुरुङको आवाजमा म सुनाउँछु र यो ब्रेकमा चाहिँ हामी 1-2 गीत सुन्छौँ त्यस पश्चात ब्याक टु हाम्रो चाहिँ क्विन्स एभेन्यू अल्डरसटमा हाम्रो नेपाल कपतर्फ लागि नै हाल्छौँ है

तारले सोधा पनि त यो हाफ टाइमको समयमा अहिले हामी रहेका छौँ र यो बेलामा हामीलाई केही श्रोताहरूले फोन गरेर खबर पनि गर्नुभयो, सुन्दैछौँ, एकदमै राम्रो यहाँहरूको चाहिँ यसपटकको प्रस्तुति रहेको छ भनेर पनि भन्नुभएको छ। थ्याङ्क यू सो मच। र हामीलाई हाम्रो कतिपय श्रोताहरूले फेसबुक पेज मार्फत पनि सम्पर्क गर्नुभएको छ र यसमा चाहिँ हाम्रो थुप्रै श्रोताहरूको नाम लिएर त साध्य छैन, तर म अब फेरि पनि फुटबल ग्राउन्डतिर तपाईँहरूलाई लिएर जाने तयारीमा रहेकी छु। र केही श्रोताहरू कुरा गर्नुपर्दा अञ्जना गुरुङ बहिनी, धनकुमारी लावते, लिङदेनज्यू, हितमान गुरुङ, कैलाश अनिता लिम्बु, गङ्गा बहादुर मगर, उहाँहरू सबैले चाहिँ नि अहिले हामीलाई खबर गरिराख्नु भएको छ, सुन्दैछौँ। तपाईँहरूको यो सेवाको लागि धन्यवाद भन्दै थ्याङ्क यू सो मच सुन्दै गर्नुहोला यसै गरिकन भन्न चाहन्छु। यो बेलामा फिरोज स्याङदेनले गाइराख्नु भएको गीत पनि सुनाउँदैछु। केही गीतहरूको साथमा हामी अगाडि यो हाफ टाइम पश्चात फेरि तपाईँहरूको लागि बाँकी रहेको यो खेलको विवरण लिएर हाजिर हुनेछौँ।

भन्दै सुन्नु भएको छ मलाई?

0: आदर नेश्वरी अब तपाईँहरूलाई फेरि पनि क्विन्स एभेन्यू अल्लो सर्टतिर लिएर जाँदैछु. अलिकति यहाँ कनेक्सनको गडबडी भएको कारणले गर्दाखेरि वी वर ट्राइङ टु गेन रिकनेक्ट, र अहिले रिकनेक्ट भइसकेको अवस्था छ. र मैले अब उहाँहरूलाई यहाँनिर स्वागत गर्न चाहेँ. हेलो दाजु, सुन्दै हुनुहुन्छ तपाईँले मलाई? त्यहाँ हाम्रो टिमलाई मैले हेलो भन्न चाहन्छु.
1: हाम्रो खेलाडीहरू एकदमै रेडी हुनुहुन्छ. क्विन्सका खास सिग्नल्सले राइट टु लेफ्ट अनि वान हजुरले लेफ्ट टु राइट खेल्ने क्रममा हुनुहुन्छ. र क्विन्स एभेन्यूमा अहिले चाहिँ सेमी फाइनल भन्दा पनि फाइनल भइरहेको छ. एकजना खेलाडी यहाँ चाहिँ चेन्ज हुने क्रममा हो कि नम्बर 18 खेलाडी यहाँ
2: देख्न सकिन्छ. हजुर,
1: र अहिलेसम्म यो क्विन्स कका सिग्नल्सको शून्य वान हजुरको शून्य रहेको छ. र भर्खरै हाम्रो ललित साहब र सती दिदी र उहाँले पनि फोन गर्नुभएको रहेछ. हामी आउन सकिएन भाइ, हाम्रो प्रयास थियो. सिरिज बहिनीसँग कुराकानी गरेको थियो, एकदमै उहाँले इन्करेज गर्नुभएको छ, राम्रो भएको छ भन्नुभयो. अब राम्रो
2: दाई त उहाँ त पक्का, उहाँले फुटबल हेऱ्यो भने पनि आँखाले मात्रै, हामी त आँखाले हेर्छौँ, उहाँ चाहिँ ग्राउन्डभित्रै गएर खेलेको जस्तो.
1: आउन सकिएन भाइ भन्दै हुनुहुन्थ्यो. क्विन्सका सिग्नल्सका खेलाडीहरूले अब बल अगाडि बढाउने क्रममा हुनुहुन्छ. हेरौँ अबको यो बल सुरु भएको छ, गोल किक सुरु भएको छ. लामो बल घुमाउनु भयो नम्बर 6 खेलाडीले गोल यता वान आचेको गोल पोस्टतिर, तर बल बाहिरको चाहिँ देख्न सकिन्छ. आदरणीय श्रोताहरू,
2: नभए वान आर्चरलाई खतराको घन्टी थियो अहिले,
1: किनभने
2: नम्बर 19 यस्तो फास्ट हुनुहुन्छ है योग भाइ. हामीले फर्स्ट हाफको हेऱ्यौँ होइन, उहाँले एक्लै बल पाउने अनि गोल हुन्छ है हाम्रो क्युजिएसको भाइको होइन. हुन त यो भन्न मिल्थ्यो या मिल्ने थिएन
1: होइन,
2: एकदमै एकदमै
1: हजुर गर्दा फेरि वान आर्जका खेलाडीहरूले राम्रो खेलाडी राम्रो घुमाउनु भएको थियो.
2: हजुर,
1: यो वान आर्जको लागि राम्रो पेनेट्रेट गर्न खोज्नु भएको थियो. नम्बर 7 खेलाडी हुनुहुन्छ हाम्रो चाहिँ दिप राज लिम्बू, उहाँ लड्नु भएको छ, फाउल भएको छ. अब यहाँ वान आर्जियरको चाहिँ यहाँ फ्री किक जस्तो देख्न सकिन्छ, र रेफ्री र क्विन्सका सिग्नल्सका क्याप्टेन बिच त्यहाँ डिबेट त भएन, कुराकानी भइरहेर अहिले सायद सिग्नलले होइन भनेर उहाँहरूले चाहिँ त्यो कम्प्लेन त नभन, उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो.
2: दुवै टिमले त्यो दाबी गर्छन् कि होइन भनेर होइन, त्यो पहिले यो फुटबलकै एउटा रुल पनि हो होइन, सबैलाई आफ्नो पक्षमा होइन कुराकानी गर्न मनपर्छ. ठिक छ भाइहरू, इन्जोय गर्नुहोस् खेल हो होइन.
1: नम्बर 1 आरजेको लागि यो एउटा पहिलो मौका हुन सक्छ सेकेन्ड हाफ पछि. नम्बर 4 खेलाडी हुनुहुन्छ हाम्रो,
2: पहिलो
1: फ्री किक उहाँले घुमाउँदै हुनुहुन्छ, अनि सिग्नल्सका भाइहरूले अफकोर्स त्यहाँ बार लगाउने त त्यो अब नर्मल प्रक्रिया भयो. हेलो, सिटी बजाइसक्नु भएको छ रेफ्रीले, लामो बल घुमाउनु भयो
2: होइन, एकदमै भाइहरूको बल देखेर है एकदमै जोससँग
1: टेस्ट एन्ड एडजस्ट गर्दै हुनुहुन्छ उहाँहरूले. अब जब त पक्का त्यो बुलमा लाग्छ अनि गोल हुने सम्भावना हुन्छ. गर्दा आज पनि यो अलिकति लोअर बल चाहिँ मलाई हाई नगएको त्यो गोल हुने सम्भावना
2: हुन्थ्यो
1: जस्तो मलाई लाग्यो रेफ्रीको त्यहाँ चाहिँ उहाँको एक्टिभिटी हेर्दा. अनि क्विन्सका सिग्नल्सको जोन्स के भन्नुभयो, उहाँको नाम थोमस,
2: हजुर थोमस रस,
1: उहाँले लामो गोल किक गर्दै हुनुहुन्छ यता वान आर्चियरको चाहिँ एरियातर्फ. लामो गोल झन्डै सेन्ट्रल हाफसम्म ल्याउनु भएको थियो, तर वान आर्चियरको नम्बर 10 खेलाडीले आफूलाई नियन्त्रण गर्ने क्रममा हुनुहुन्छ, बललाई नियन्त्रण गर्ने क्रममा हुनुहुन्छ. हजुर, क्विन्सका सिग्नल्सका खेलाडीहरू निकै डिफेन्ड खेलिराख्नु भएको छ र अगाडि बढाउनु हुँदै थियो, तर सिग्नल्सले लामो बल गुमाउनु भएको छ, तर त्यहाँ कोही पनि सिग्नल्सको नभएको कारणले गर्दा वान आर्चियरले अगाडि बढाउने क्रममा हुनुहुन्छ.
2: बडो दुवै टिमको डिफेन्डर एकदमै राम्रो छन् जस्तो मलाई लाग्छ, किनभने यो डी एरियामा अथवा यो डिफेन्डरलाई अथवा स्ट्राइकरलाई बल दिनै पास गर्नै सकिरहेका छैनन्, उहाँहरूले एकदमै राम्रो डिफेन्ड गरिरहेको हामीले देखिरहेका छौँ.
1: त्यो गोल छिर्यो भने त डिफेन्डरलाई डर लाग्दो, अब तिमीले गर्दा यस्तो हुन्छ नि, गर्दा चाहिँ अब खेलाडीलाई लडाएर हुन्छ कि अब पेनल्टी गराएर हुन्छ कि फ्री किक गराएर हुन्छ, उहाँहरूको त्यो प्रयास चाहिँ हुँदो रहेछ कि. म यसो विचार गर्दा होइन, गर्दा डिफेन्डरको कामै त्यही हो होइन. लामो बल हान्नु भएको छ क्विन्सका सिग्नल्सको भाइहरूले, तर जो स्टिल सिग्नल्सको खुट्टामा बल रहेको छ र अगाडि बढाउने क्रममा बल बाहिरिएको छ. नम्बर 10 खेलाडी वान आरजेलको हुनुहुन्छ हाम्रो मौसम राई, उहाँले थ्रो गर्ने क्रममा हुनुहुन्थ्यो, तर उहाँले अर्को नम्बर 13 खेलाडी हुनुहुन्छ वान आरजेलको, उहाँको सुरज गुरुङले पास गरेर अगाडि बल निकै अगाडि बढिरहेको छ. हजुर, सिग्नल्सका खेलाडीहरूले बललाई सेन्ट्रल हाफसम्म किक गएर पठाउनु भयो, फेरि बल एकदमै लामो के भन अग्लो किक गर्नुभएको छ। हजुर, वान आरजेको खेलाडीहरूले ह्यान्डबलको कम्प्लेन गर्नुभएको थियो, दाबी गर्नुभएको थियो, तर किपरले रेफ्रीले केही पनि भन्नुभएको छैन। ल दिदी,
2: एकदमै अहिले त उहाँले त हाम्रो वान आर्जरको भाइले चाहिँ रिबाउन्ड नै गर्नुभएको थियो अघि, यसभन्दा केही समय अगाडि। एकदमै राम्रो प्लेयरहरूको स्किल हामीले देखिरहेका छौँ, र पनि गोल हुन सकिरहेको छैन। र वान आर्जर फर्स्ट हाफमा भने भेरी हाई टेम्पोमा खेलिरहेको थियो। अब यो एकदमै कतिसम्म खप्न सकिन्छ कि होइन, अब त्यो पनि प्लेयरहरूमा हुने एउटा स्किल ट्यालेन्ट होइन, यो फिजिकल टेक्निकदेखि लिएर स्किल त छँदैछ। अब हेर्दै जाउँ, अब त्यस्तै अब हो भने त खेल एकदमै राम्रो भइरहेको छ। अहिले दर्शकहरू पनि बढी बढिरहेको हामीले देखिरहेका छौँ।
1: बल बाहिरिएको छ आदरणीय श्रोताहरू, स्टिल वनाजेको शून्य अनि सिग्नलको शून्य रहेको छ। लामो बल थ्रो गर्नुभएको छ नम्बर वान नाइन खेलाडीले, आफ्नो बललाई बललाई नियन्त्रण गरेर अगाडि बढाउँदै हुनुहुन्छ र उहाँले पास गर्नुभएको थियो, तर बल बाहिरी भएन दिदी।
2: हजुर, यो नेटको बाहिरपट्टिबाट मात्रै क्रस भएर बाहिर गएको छ।
1: ब्युटिफुल प्रयास सिग्नल्सको थियो। अहिले म ब्रेकमा गएको थिएँ, यति धेरै मान्छेहरू हुँदो रहेछ दिदी, छाता उडेर एकदमै रमाइलो, म त गोठा कप जस्तै लाग्यो। हजुर,
2: अब यसको माहौल अघि धेरै मानिसहरू यहाँ आए,
1: भेराइटिज अफ अम्ब्रेला चाहिँ त्यहाँ देख्न पाएँ, बढी त्यहाँ सिग्नलको चाहिँ अम्ब्रेला मैले देख्न पाएको थिएँ। र सिग्नल्सका खेलाडीहरूले अगाडि बढाउने क्रममा हुनुहुन्थ्यो, बाहिर भन्दा पनि सिग्नल्सका खेलाडीले पास गर्नुभएको छ, तर त्यहाँ वान आजको खेलाडीहरू निकै भएको कारणले गर्दा यहाँ कहिले वान आजको खुट्टामा कहिले सिग्नलको खुट्टामा बल पर्ने क्रम जारी छ। हजुर, सिग्नलले छ नम्बर खेलाडीले अगाडि पास दिनुभएको छ, अगाडि बढाउँदै हुनुहुन्छ। 21 नम्बर खेलाडी हुनुहुन्छ समित राईले अगाडि बढाउने क्रममा हुनुहुन्छ, तर बल चाहिँ बाहिरिएको रहेछ। नम्बर टू खेलाडी हाम्रो अनिल थापा मगर भाइले थ्रो गर्ने क्रममा हुनुहुन्छ वान आजको तर्फबाट। हावा पनि मन्द मन्द चलिरहेको अवस्था हो, प्रायः जस्तो हाम्रो यहाँ आमाहरू रुखको फेदतिर गएर बसिरहेको, मैले त्यहाँ देखेको थिएँ, निकै रमाइलो वातावरण रहेछ त्यहाँ।
2: हो, हाम्रा सिनियर बाबा आमाहरू, विशेष गरेर आमाहरूलाई त फुटबल त्यति इन्ट्रेस्ट छैन होला।
1: लामो बल वान आरजेले घुमाएको थियो र अगाडि बढाउने क्रममा हुनु त स्टिल वान आरजेको खुट्टामा बल रहेको छ, लामो बल घुमाउनु भयो, तर सिग्नल्सका 18 नम्बर खेलाडीले हेड गएर बाहिर फेरि वान आरजेको खुट्टातिर, अब वान आरजेबाट बल खोज्ने क्रममा हुनुहुन्छ। र 20 नम्बर खेलाडी हुनुहुन्छ हाम्रो चाहिँ प्रवेश गुरुङ भाइ, उहाँ चाहिँ क्याप्टेन पनि हुनुहुन्छ, र उहाँले बल बाहिर चाहिँ जस किक गरेर पठाउनु भएको छ। वान आरजेको थ्रो रहेको छ, स्टिल शून्य शून्य रहेको छ क्युजिएस अनि वान आरजेको बिचमा थ्रो, वान आरजेको अगाडि बढाउँदै हुनुहुन्छ। अगाडि बढाउनु छ, तर सिग्नल्सका धेरै खेलाडीहरू डिफेन्डमा आउनु भएको छ।
2: अहिले हेर्नुहोस् त एकदमै पुरै अब यो क्युजी सिग्नल्सको ग्राउन्डमा खेल भइरहेको छ, र पनि अब गोल हुन सकिरहेको छ,
1: बल बाहिरिएको छ। अहिले वान आरजेको थ्रो, 13 नम्बर खेलाडी हाम्रो भाइ हुनुहुन्छ सुरज गुरुङ भाइ, उहाँले थ्रो गर्दै हुनुहुन्छ वान आरजेको तर्फबाट, स्टिल शून्य शून्य। हजुर, नम्बर 7 खेलाडीले अगाडि दिनुभएको छ क्याप्टेन वान आरजेको, हाम्रो सनिम भाइले अगाडि बढाउनु साथीले दिनुभएको थियो, तर सिग्नल्सको 21 नम्बर खेलाडीले डिस्पोजिस गरेर बल अगाडि बढाउँदै हुनुहुन्छ। सिग्नल्सले अगाडि बढाउँदै हुनुहुन्छ, एकदमै उहाँको गति तीव्र देखिन्छ, तर अफसोस वान आरजेको चाहिँ हाम्रो सनिम भाइ हुनुहुन्छ क्याप्टेन होइन, उहाँको दुई नम्बर हुनुहुँदो रहेछ, दुई नम्बर खेलाडी हाम्रो अनिल थापा भाइले गोल किक गरेर बाहिर पठाउनु भएको छ, स्टिल शून्य शून्य रहेको छ। ल आशा दिदी,
3: हजुर, म होइन, म चाहिँ कस्तो भने यहाँनिर हेर्दै गर्दाखेरि त यति त्यहाँ डुबेको छु कि त्यो भन्ने बिर्सिरहेको छु क्या बोल्ने।
2: एक्ज्याक्टली, हेर्दै गर्दा अब फेरि पनि वान फेरि एकदमै रङ पास भइरहेको छ क्या एउटा प्लेयरले। नम्बर 8 रोहन भाइ अहिले ग्राउन्डमा
1: उहाँ लड्नु भएको छ, तर रेफ्रीले स्टिल क्यारी अन गर्नुभएको छ खेल, र उहाँ उठेर अगाडि बढ्दै हुनुहुन्छ।
3: 11 नम्बरको खेलाडी क्युजिएसकोले लाँदै हुनुहुन्थ्यो, तर उहाँको खुट्टाबाट बल खोसिएको छ, वान आरजेले फेरि
2: बल पाएको छ,
3: हजुर लाँदैछ अहिले। तर यो वान आरजेले जब जब आफ्नो यो गोलको लागि लान्छ नि, त्यतिखेर चाहिँ क्युजिएसको खेलाडीहरू एकदमै राम्रो डिफेन्ड उहाँहरूले गरिराख्नु भएको छ, त्यसले गर्दाखेरि
1: अहिले पनि वान आरजेको लागि राम्रो चान्स थियो, तर वान आरजेको धेरै खेलाडीहरू गोल पोस्टतिर नभएको कारणले गर्दा त्यो राम्रोसँग नियन्त्रण गर्न सक्नु भएन। अब स्टिल वान आरजेकै थ्रो भन्दा पनि सिग्नल्स वान आरजेको फाउल भए जस्तो देख्न सकिन्छ, वान आरजेको रहेछ, र उहाँहरू दुवैजनाले दाबी गर्दै हुनुहुन्छ गर्दा यो वान आरजेकै थ्रो जस्तो देख्न सकिन्छ. हाम्रो 13 नम्बर खेलाडी सुरज गुरुङ भाइले थ्रो गर्ने क्रममा हुनुहुन्छ र रेफीले थ्रो गर्नको लागि उहाँलाई यस सङ्केत दिइसक्नु भएको छ.
2: सुरज गुरुङ भाइ यो नेपाल कप खेल्नु भएको पनि 4 पटक भयो जस्तो मलाई लाग्छ है.
1: एकदम कलिलो भाइ देखिन्छ हैन,
2: उहाँले
1: थ्रो गर्दै हुनुहुन्छ.
2: अहिले हाम्रो रेफ्री पनि भेरी यंग हुनुहुन्छ हैन.
1: हजुर, कसैको त दुधे भन्छ कि आर्मीमा अलिकति यङ देख्नेलाई. अगाडि बढाउँदै हुनुहुन्छ वान आरजेको नम्बर 7 खेलाडी, नम्बर 8 खेलाडी अगाडि बढाउँदै हुनुहुन्छ. राम्रो चान्स थियो वान आरजेको लागि,
2: हैन नम्बर 7 लाई लडाउनु भयो. अब उहाँले
1: डी बक्स भन्दा अलिकति बाहिर मात्रै उहाँले फ्री किक पाउनु भएको जस्तो मलाई लाग्यो.
2: हजुर,
1: डी बक्स भन्दा अलिकति बाहिर रहेछ.
2: हजुर
1: हजुर, नम्बर 4 खेलाडी हुनुहुन्छ मिजन गुरुङ भाइ,
2: अहिले 20 yardबाट फ्री किक पाउनु भएको जस्तो मलाई लाग्यो, किनभने त्यो सानो एरिया 18 हुन्छ हैन.
1: हजुर,
2: त्यस्तै लाग्यो.
1: अब हेरौ, यो वान आरजेको लागि यो अर्को पहिलो सुनाउलो मौका हुन सक्छ र नम्बर 4 ले लिनुहुन्छ अथवा हाम्रो चाहिँ क्याप्टेन भाइ हुनुहुन्छ
2: नम्बर 11
1: वा
2: सनिम राई,
1: तीनजना खेलाडीहरूले उहाँहरूले सल्लाह गर्दै हुनुहुन्छ र हाम्रो रेफ्रीले चाहिँ त्यहाँ सङ्केत अब रेफ्री
2: सेमी फाइनलमा पनि उहाँले नै गोल गर्नुभएको थियो सनिम भाइले.
1: हजुर, रेफ्रीले सङ्केत गरिसक्नु भएको छ सिटी बजाएर. नम्बर 4 खेलाडीले लामो बल हाल्नुभयो,
2: गोल होला जस्तै थियो,
1: त्यही हान्नुभयो उहाँले गर्दा किपर कस्तो चुम्बक जस्तो भने पहिला भने थियो,
2: त्यस्तै भयो हैन,
1: चुम्बक जस्तै च्यापै समात्नु भयो, लामो बल फाल्नु भएको थियो किपरले र अहिले वान आरजेको एरियामा छ. तर हाम्रो बेल भाइले लामो बल गर्नुभएको थियो तर हाम्रो क्युजेसको भाइले डिस्पोजेस गरेर बल चाहिँ हाम्रो स्टिल वान आरजेकै एरियामा छ र सिग्नल्सले चाहिँ आफ्नो खुट्टामा अथवा आफ्नो नियन्त्रण लिने प्रयास गरिराख्नु भएको छ र स्टिल हाम्रो चाहिँ 6 नम्बर खेलाडीले बल पास गर्ने क्रममा हुनुहुन्थ्यो तर स्टिल अहिले चाहिँ वान आरजेले अलिकति बढी पोजिसन लिइरहेको, अलिकति बढी च्यापेको भन्नु, अब च्यापेको शब्द त्यति रेडियो शब्द त नहोला होइन,
2: हाम्रो के भन्नु, तर साधारण बोलीचालीको भाषामा त्यही भनिन्छ होइन, अलि प्रेसर दिएको नखोजेको मात्रै हो. श्रोता तपाईँहरूले बुझिहाल्नुहुन्छ हामी सबै नेपाली हो होइन. ओके, खेल एकदमै रोचक भइरहेको छ. वान आरजेर भर्सेस क्विन्स गोर्खा सिग्नल्स आज शनिबार क्विन्स एभेन्यू अल्टरसर्टमा फेरि पनि एकचोटि
1: हजुर थ्रो फल भएको फेरि
2: के भइरहेको छ भनेर किपरले पनि बडो राम्रो यो साइन ल्याङ्ग्वेज गर्नुभयो किपरले,
1: सिग्नल्सले अगाडि वान आरजे गोल पोस्टतिर बनाउने क्रममा हुनुहुन्छ. हजुर, हाम्रै अगाडि सेन्टर लाइनतिर बल उहाँहरूले खेल्दै हुनुहुन्छ, लामो बल पास गर्नुभएको थियो तर अफसोस सिग्नलका खेलाडीले राम्रो बल पास गर्न सक्नु भएन र बेल भाइ होइन कति नम्बर खेलाडी हुनुहुन्छ वान आरजेले थ्रो गरिसक्नु भएको छ, त्यहाँ फाउल भएको छ सिग्नल्सको र सिग्नल्सका हाम्रो क्याप्टेन भाइ
2: नम्बर 3
1: सनिम भाइले लामो बल पास गर्नुभएको छ तर सिग्नल्सले त्यसलाई किक गरेर अगाडि बढाइसक्नु भएको छ भने स्टिल वान आरजेको खुट्टामा बल रहेको छ, अगाडि बढाउँदै हुनुहुन्छ तर सिग्नलका खेलाडीले डिस्पोजेस गरिसक्नु भएको छ. स्टिल सुन्ने रहेको छ गोललेस सिग्नल्स, लामो बल पास गर्नुभयो नम्बर 7 खेलाडीलाई र अगाडि बढाउँदै हुनुहुन्छ. दिदी केही देख्नुहुन्छ?
2: अब भने वान आरजेको लागि
3: किपरको हातमा बल परिसकेको छ क्यूजी सिग्नल
1: हैन
3: वान आरजेको र अब फेरि खेलाडीहरूलाई फेरि अगाडि बढ भन्दै हुनुहुन्छ उहाँले र पोजिसनमा सबैजना खेलाडीहरू आउँदै हुनुहुन्छ दुवै.
1: राइट, ओके, खेलको माहौल स्टिल तातिन बिस्तारै बिस्तारै तातिँदैछ आदरणीय श्रोता,
2: तातेको होइन यहाँ तातेर पनि यो के अरे 100 डिग्री भन्दा बढी भइसक्यो.
1: स्पेक्टेटर धेरै आउनु भएको रहेछ, वरिपरि देख्न सकिन्छ, पछाडि जानुभयो भने धेरै मैले देखेँ अघि, नेपाल कपको माहौल गत वर्षको भन्दा अलिकति बढेको हो कि जस्तो देख्न सकिन्छ,
2: एकदमै धेरै गत वर्ष भन्दा यो वर्ष धेरै बढेको जस्तो लाग्यो.
1: जो जो तपाईँहरू आउने चाहिँ प्लानमा हुनुहुन्थ्यो अघि हाम्रो ललित साहब, ओहो आज आउन सकिएन प्रयास थियो भन्दै हुनुहुन्थ्यो,
2: हजुर आजभन्दा पहिला हामी आउँछौँ है भन्नुभएको थियो दाई दिदीले, यसपटक चाहिँ के भएछ है.
1: क्युजेसको थ्रो आदरणीय श्रोता हो फार साइडमा क्युजेसको थ्रो र उहाँले आफ्नो साथी हेर्दै हुनुहुन्छ थ्रो गरिसक्नु भएको छ नम्बर 9 खेलाडीलाई र नम्बर 9 खेलाडीको नाम हुनुहुन्छ उहाँको नाम
2: नम्बर 9 क्युजेसको हुनुहुन्छ मौसम राई.
1: मौसम राई बल बाहिरिएको छ, हजुर अहिले सिग्नल्सको वान आरजेको थ्रो गरेर पनि खेलिसक्नु भएको छ तर सिग्नल्सको 9 नम्बर खेलाडीले लामो पास गर्नुभयो. तर
2: अहिले वान आरजेको प्लेयरलाई उहाँले अलिकति धकेल्नु भएको छ, उहाँ लडिराख्नु भएको छ कुन नम्बर हुनुहुन्छ प्लेयर र यति बेला रेफ्रीले पनि ब्रेक दिनुभएको छ. अब त्यहीँबाट वान आरजेले भने लङ किकको मौका यति बेला के भइरहेको छ
1: त्यहाँ अलिकति रेफ्रीले
3: अर्को खेलाडी जानुहुन्छ
2: जस्तो लाग्यो
3: उहाँको टाउकोमा लागेको छ कि पछाडिपट्टि पल्टिँदाखेरि तर उठ्नु चाहिँ भएको छ अहिले
1: हाम्रो काजीमान साहब हुनुहुन्छ एमसी एन्डोभरबाट नमस्कार योगजी बिएबिएसको लाइभ राम्रो भइरहेको छ है भनेर चाहिँ मलाई टेक्स्ट गर्नुभएको रहेछ साहब थ्याङ्क यू भेरी मच हजुर थ्याङ्क यू
2: हजुर
1: एमसी साहब हुनुहुन्छ
3: अहिले भर्खरै चाहिँ यहाँ क्युजिएसको अर्को खेलाडी 12 नम्बरको खेलाडी जानुभयो 17 नम्बरको खेलाडी चाहिँ निस्किनु भएको छ उहाँहरूको नाम के के छ तपाईँहरूको लिस्टमा होला होइन उहाँहरू दुईजना चेन्ज हुनु भएको छ
2: क्युजिएसको 12 नाम 12 नम्बर हाम्रो योग भाइले भन्नुहुन्छ के कृष्ण कार्की के के को त अलिकति
3: क्युजिएसको लागि
1: हेर्नु
2: न त्यहाँ
1: खेल्ने अगाडि बढाउने क्रममा नम्बर 14 खेलाडीले अगाडि बढाउँदै हुनुहुन्छ र उहाँले बललाई कन्ट्रोल गरेर आफ्नो साथीलाई पास गर्ने क्रममा हुनुहुन्थ्यो तर बल बाहिर जस्तो लाग्न सकिन्छ देखेको जस्तो लाग्न सकिन्छ स्टिल वान आरजेको थ्रो जस्तो म देख्दैछु
3: त्यहाँनिर 13 नम्बरका खेलाडीले थ्रो गर्दै हुनुहुन्छ र वान आरजेको खेलाडीहरू अलिक कमै हुनुहुन्छ कि यो कर्नरमा
1: ओके
3: तीनजना हुनुहुन्छ फेरि बाहिर गयो बल र फेरि पनि वान आरजेले थ्रो गर्दैछ कर्नरबाट
1: हजुर
3: र अब खेलाडीहरू त्यहाँनिर यसो आफ्नो पोजिसनमा बस्दै हुनुहुन्छ र अब हेरौँ कस यो वान आरजेआरको खेलाडीहरूको चान्स छ फेरि एउटा अर्को एकदमै राम्रो चान्स हो यो तर हेरौँ कस्तो हुन्छ ओके राम्रो पास गर्नु भएको थियो
1: तर मौका पाउनु भएको थियो वान आरजेले तर क्युजिएसको धेरै खेलाडीहरू भएको कारणले गर्दा सहजै त्यो गोललाई चाहिँ गोल पोस्टतिर किक गर्ने मौका अलिकति राम्रोसँगले मिलेन नम्बर 7 खेलाडीको अनि किपरले थोमस हुनुहुन्छ थोमस रोसले लामो बल यहाँ सेन्ट्रल लाइनसम्म किक गरेर क्युजिएसले अगाडि बढाउँदै हुनुहुन्छ कृष्ण भाइको पहिलो किक जस्तो लाग्यो मलाई
2: हजुर कृष्ण भाइलाई हाम्रो 1-0 डिफेन्डरहरूले
1: नम्बर 7 खेलाडी अगाडि आउनु भएको छ
2: अब भने पेनल्टी
1: हाम्रो किपर अगाडि आउनु भएको कारणले गर्दा र त्यो गोल हुन सकेन स्टिल किपर अगाडि नआउनु भएको भए
2: रेफ्रीले के डिसिजन
1: दिन्छको लागि चाहिँ त्यो एउटा गोलको सम्भावना एकदमै बढी हुन्थ्यो उहाँ आजको समी सनिम भाइ हुनुहुन्छ उहाँले रेफ्रीसँग कुरा गर्दै हुनुहुन्छ र त्यहाँ फाउल भएको उहाँले सायद क्लेम गर्दै हुनुहुन्छ र रेफ्रीले उहाँहरूलाई सम्झाउँदै हुनुहुन्छ
2: हजुर
1: किपर अगाडि नभएको भाइ जे पनि हुनसक्थ्यो र उहाँ रेफ्री अगाडि जाँदै हुनुहुन्छ र उहाँले अब के डिसिजन गर्नुहुन्छ र उहाँले अगाडि हाम्रो म्यानेजर साहबहरू
2: येल्लो
1: कार्ड दिनुभएको छ अनि थ्रो गर्नको लागि चाहिँ र उहाँले 1-0 हाम्रो राज बेल गुरुङ भाइ हुनुहुन्छ एसिस्टेन्ट ओआइसी र उहाँलाई के भन्दै गएर अब उहाँलाई 1-0 13 नम्बर भाइ हुनुहुन्छ सुरज गुरुङले बल थ्रो गर्दै हुनुहुन्छ हजुर किप 1-0 राम्रो प्रयास गरेको थियो तर सिग्नल्सको किपर अगाडि नआएको भए त्यो 1-0 राम्रो मौका हुन सक्थ्यो अफसाइड हो कि के हो बल अहिले अफसाइड
2: बल आउट भएको थियो बल आउट के के भाइले
1: हजुर के भाइले बाहिर फाल्नु गेम बिल्ट अप हुँदैछ आदरणीय श्रोता स्टिल 1-0 सुन्ने अनि क्विन्सका सिग्नल सुन्ने नेपालको भइरहेको छ क्विन्स भने अल्डर सटमा
2: के भाइको त पक्का साइज पनि होइन बडो गजबको रहेछ तर हाम्रो 1-0 भाइहरूले चाहिँ उहाँलाई निकै हेरिराख्नु भएको छ डिफेन्डरहरू
1: उहाँले फ्रेस हुनुहुन्छ अनि उहाँ चाहिँ एउटा की प्लेयर जस्तो उहाँले आफै लास्ट इयर पनि उहाँले गोल गर्नुभयो जस्तो मलाई लाग्यो उहाँ सेकेन्ड हाफमा पसेर अब आज के गर्नुहुन्छ थाहा छैन उहाँको नामै के गर्नुहुन्छ के गर्नुहुन्छ भनेर उहाँकै वासी अस्ति भन्दै हुनुहुन्थ्यो आज के गर्नुहुन्छ हेरौँ तर 1-0 पनि राम्रो प्रयास गरिरहेको देख्न सकिन्छ र स्टिल 1-0 सनिम भाइले 11 नम्बर भाइले 14 नम्बर भाइ हुनुहुन्छ उहाँलाई बल पास दिनुभएको छ
2: र अहिले
1: बल बाहिरिएको छ 1-0 थ्रो रहेको छ र हाम्रो सुरज भाइ अगाडि जाँदै हुनुहुन्छ 1-0 तर्फबाट खेल निकै तातेको महसुस गर्न सकिन्छ अगाडि जाँदै हुनुहुन्छ 1-0 भाइहरू दिदी देख्नुहुन्छ
3: हजुर 1-0 थ्रो गरेर पनि फेरि अर्को थ्रो हुँदैछ
1: वाउ 1-0 लागि हो राम्रो मौका हुन सक्थ्यो हाम्रो 10 नम्बर मौसम गुरुङ भाइले त्यसलाई अलिकति कन्ट्रोल गरेर चाहिँ राम्रो गोल प्रहार गरेको भए त्यसलाई राम्रो तरिकाले अगाडि बढ्न सक्थ्यो तर उहाँले वान किकमै उहाँले अगाडि बढाउनु भएर सिग्नल्सको हाम्रो 12 नम्बर भाइ कृष्ण भाइले अगाडि बढाउँदै हुनुहुन्थ्यो तर उहाँ डिस्पोजेस भएर 1-0 भाइले अगाडि बढाउँदै हुनुहुन्छ हजुर अगाडि बढ्दै हुनुहुन्छ उहाँ नजिकको फायर साइडमा उहाँ खेल्दै हुनुहुन्छ नम्बर सिक्स खेलाडी सिग्नल्सको तर्फबाट अगाडि बढाउँदै हुनुहुन्छ हाम्रो सिग्नल्सको चाहिँ टिममा प्रवेश गुरुङ भाइले अगाडि बढाउँदै हुनुहुन्छ चौध नम्बर खेलाडी सिग्नल्सको हुनुहुन्छ अगाडि बढाउनु भएको थियो तर आफ्नो साथीलाई राम्रो पास गर्न सक्नु भएन
2: आशाजी अहिले टाइम कति भयो हेर्दै हुनुहुन्छ
1: मौसम भाइले बाहिर अगाडि पास दिनुभएको थियो राम्रो पास दिनुभएको थियो वान आवर जेलको चाहिँ भाइलाई हाम्रो दिपराज भाइलाई तर त्यो बल बाहिरिएको छ कर्नर भएको हो के हो अहिले के भइरहेछ कर्नर भयो जस्तो मलाई लाग्यो गर्दा यो वान आवर जेलको
2: मौका छ अहिले
1: सेकेन्ड हाफ पछि यो फर्स्ट कर्नर हो मौका हुन सक्छ हाम्रो बेल भाइ लगायत अरू सबै अगाडि बढेको देख्न सकिन्छ वान आवर जेलको
2: रेफरीले फेरि बल यो बल अर्को बल बाहिर निकै टाढा भएको रहेछ
1: हजुर अहिले हेरौँ स्टिल गोललेस नेपालको फाइनल क्विन्स एभेन्यूमा मौसम एकदमै घाम लागेको छ
2: 27-28
1: हजुर हामी एक्स्ट्रा टाइममा गयौँ भने 6 बजेसम्म हामी तपाईँहरूको सेवामा रहनेछौँ र स्विचिङको लागि हाम्रो साथीहरू हुनुहुन्छ इन्जिनियरबाट उहाँले मिलाउनुहुन्छ अहिले बल घुमाउँदै हुनुहुन्छ हाम्रो वान आवर जेलको भाइले बल लामो घुमाइसक्नु भएको छ तर सिग्नल्सले को भाइले खेलाडीले बललाई हेडिङ गएर अगाडि बढाउँदै बढाउनु भएको थियो तर वान आवर जेलले एक नम्बर खेलाडीले अगाडि बढाउँदै हुनुहुन्छ
3: एक आठ नम्बरको खेलाडीको खुट्टामा छ अहिले वान आवर जेलको खुट्टामा बल तर फेरि पनि बाहिर गयो
1: हजुर
3: र यो कर्नर बाहिर गएपछि फेरि अब रेफ्रीको हातमा बल पुगेको छ
1: हजुर
3: क्युजिएसका रेफ्री थोमसले फेरि अब किक गर्दै हुनुहुन्छ र खेलाडीहरू फेरि पनि यो मिडफिल्डमा आउँदै हुनुहुन्छ सबैजना आएर रेडी हुँदै हुनुहुन्छ
1: हजुर आज मौसमले गर्दा पनि खेलाडीहरूलाई अलिकति साह्रो परेको हुनसक्छ हुन त यो हाइड्रेसन ब्रेक अघि डिहाइड्रेसन ब्रेक भनिसक्यो हाइड्रेसन ब्रेक भइरहेको छ लामो बल सिग्नल्सको किपरले चाहिँ किक गर्नुभयो तर अहिले सिग्नल्सका 14 नम्बर खेलाडीले आफ्नो नम्बर 2 खेलाडीले दिनुभएको थियो तर वान आवर जेलले आफ्नो नियन्त्रणमा लिएर अगाडि बढाउँदै हुनुहुन्थ्यो सिग्नल्सको चाहिँ 14 नम्बर खेलाडी हुनुहुन्छ हाम्रो चाहिँ र अजय भाइले हेड गरेर बललाई बाहिर पठाउनु
3: 13 नम्बरको हाम्रो वान आवर जेलको भाइले थ्रो गरिसक्नु भएको छ फेरि पनि बाहिर गयो बल
1: हजुर
3: अब फेरि क्युजिएसकै पालो छ
1: ल ल कमान क्युजिएस एन्ड वान आवर जेल गुड लक भन्न चाहन्छु ल तपाईँहरू
2: दुबई टिमलाई
1: राम्रो खेलिराख्नु भएको छ
2: र हामीले पनि गोर्खा ब्रिगेडको एकदमै प्रेस्टिजियस कप तपाईँहरूको लागि हो भाइ जित्नुहोस् अब यो वर्ष खेल हो हार जित हुनुहुन्छ
1: कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ वान आवर जेलको फ्यानहरू हुनुहुन्छ होला स्टिल गोललेस वान आवर जेलको सुन्दै अनि क्युजेसका फ्यानहरू हुनुहुन्छ होला श्रोताहरू हुनुहुन्छ सर्भिङ रिटायर्ड अहिलेसम्म गोललेस तर खेल बराबरी नै छ आदरणीय श्रोताहरू र गोलको मात्रै अब कसले गर्ने भन्ने एउटा छ अहिले सेन्ट्रल हाफमा खेल्दै हुनुहुन्छ बल हाम्रो वान आवर जेलको भाइको खुट्टामा थियो तर सिग्नल्सको सानो भाइ हुनुहुन्छ 19 नम्बर र उहाँको चाहिँ हाम्रो विराज भाइ हुँदैछ
2: विराज भाइ
1: हजुर खुट्टामा बल पाएर बाहिर गएको छ
2: फर्स्ट टाइम उहाँको नेपाल कप हो उहाँ नै स्ट्राइकर हो क्युजिएसको नम्बर 19
1: राइट कुन एन्टरको हुनुहुन्छ भाइ एकदमै कलिलो देखिनुहुन्छ
2: एकदमै
1: हजुर र वान आवर जेल बनाउँदैछ अगाडि र क्युजिएसले डिस्पोजिस गरेको छ भने स्टिल क्युजिएसले अगाडि बढायो दुईजना खेलाडी राम्रो वान आवर जेलको लागि राम्रो मौका हुन सक्थ्यो तर उहाँहरूले राम्रोसँग कन्ट्रोल गर्न सक्नु भएन र स्टिल वान आवर जेलको खुट्टामा हाम्रो क्याप्टेन सनिम भाइको खुट्टा 11 नम्बर अगाडि बढाउनु भएको छ हाम्रो वान आवर जेलको तर सिग्नल्सका डिफेन्डरले अगाडि किक गरेर अगाडि
2: बढाउनु
1: नम्बर 19 खेलाडीले क्युजिएसको अगाडि बढाउँदै हुनुहुन्छ तर

आदरणीय श्रोताबृन्द सुन्दैनुहुन्छ यतिखेर विवश ग्रह रेडियोलाई हाम्रो प्रत्यक्ष प्रसारणमा रहेका थियौँ हामी क्विन्स गोर्खा भन्दा पनि क्विन्स एभेन्यू अलसटबाट हाम्रो नेपाल कपको प्रत्यक्ष प्रसारणमा बिचमा अलिकति प्राविधिक गडबडी भएको कारणले गर्दाखेरि तपाईँहरूलाई म केही गीतहरू सुनाइरहेकी छु छिटोभन्दा छिटो जोड्ने प्रयासमा हामी प्रयासरत रहेका छौँ कृपया एकदमै धैर्य धारण गरेर एकैछिन हाम्रो साथमा रहनुहोला

प्रिय श्रोताबिन, हामी एकैछिन चेक गर्छौँ र कोसिस गर्छौँ कि त्यहाँ हाम्रो चाहिँ कनेक्सन भएको छ भन्ने। हेलो, यहाँ अलिकति कनेक्सन भएको जस्तो फेरि पनि लागेको छैन मलाई। हामी कोसिस गर्दैछौँ, धैर्य धारण गर्नुहोस् है त एकैछिन।

0: नेसनल खेल हेर्नको लागि दर्शक दीर्घ अत्यन्त अत्यधिक मात्रामा हुनुहुन्छ
1: होइन त्यो आउँछ कि भनेर
0: हो
2: त अहिले भने हाम्रो कनेक्सन फेरि पनि स्थापित भइसकेको जस्तो लागिरहेको छ मलाई हेलो सुन्दै हुनुहुन्छ दाजु
3: Bunny, thank you very much, and thank you very much for Vanessa sorting out these, you know, technical issues. Right, oily samoga as we speak. One hour just still sunne. अनि क्विन्सको खास सिग्नलको स्टिल सुनिरहेको छ तर माहौल निकै तातिँदै दे गएको देख्न चाहिँ सकिन्छ दुवै तर्फबाट गोल गर्ने एकदमै अथक प्रयास भइरहेको देख्न सकिन्छ वान आजको नम्बर 7 खेलाडीले अगाडि बढाउने क्रममा हुनुहुन्थ्यो र आशा छ उहाँले बललाई कन्ट्रोल गर्न सक्नुहुन्छ बल बाहिरिएको छ र गोल किक छ चाहिँ गोर्खा हाम्रो सिग्नल्सको चाहिँ र किपर जाँदै हुनुहुन्छ हाम्रो किपर थोमस रोस र बललाई लिनको लागि र अहिले स्टिल गोललेस अब हामी सेकेन्ड हाफको पनि करिब करिब आधा जति खेलिसके जस्तो मलाई लाग्छ यो बिचमा आधाले सुत्दा अलिकति टेक्निकल प्रब्लम भयो त्यसको लागि हामी क्षमा चाहन्छौँ है त
4: यो बिबिसी नेपाली सेवाको कार्यक्रम भएको हुनाले पनि होला सायद त्यस्तै भयो हाम्रो भेनिसाले त्यही भन्दै हुनुहुन्थ्यो
3: हजुर यो चाहिँ अब सबै कुरा के भयो त्यो थाहा भएन तैपनि यसको लागि हामी क्षमा चाहन्छौँ कहिले काहीँ अब यहाँ नेटवर्क पनि त्यति राम्रो छैन यो क्विन्स एभेन्यूमा र तैपनि अहिले गोललेस भएको कारणले गर्दा ठिकै भयो अब गोल भएको अलिकति श्रोताले त्यो मिस गर्नुहुन्थ्यो र खेलाडीहरू अहिले अलिकति वान आवर जेडले आफ्नो गोल गर्ने प्रयास गरिरहेको छ अगाडि बढाउँदै हुनुहुन्छ नम्बर 8 खेलाडीले अर्को साथीले दिने प्रयास गर्नुभएको थियो तर सिग्नल्सका चाहिँ खेलाडीहरूले अगाडि बढाउँदै हुनुहुन्छ हजुर दिदी
4: ओके
0: समय चाहिँ अहिले यहाँनिर हेर्ने हो भने गोल यो खेलको समय 81 मिनट पार गरिसकेको छ अहिले लगभग 82 मिनट खेलको समय छ अहिले अब केही समय बाँकी छ होइन दुवैजना क्युजिएस र क्विन्स गोर्खा सिग्नल्स अनि वान आर जिआर दुवैको गोल भएको छैन कसैले पनि गोल लाउन सक्नु भएको छैन प्रयास चाहिँ एकदमै दुवैजनाको दह्रो छ र यतातिर दुवै टिमले पनि एकदमै उहाँहरूको प्रेसरमा हुनुहुन्छ आफ्नो आफ्नो टिम जो सपोर्ट ग्रुप आउनु भएको छ उहाँहरू एकदमै प्रेसरमा हुनुहुन्छ दुवै टिमको गोल भने लाउन सकिएको छैन र अहिले यो चाहिँ हाम्रो वान आर जिआरका भाइले थ्रो गर्नुभएको छ कर्नरबाट र फेरि पनि बाहिर गयो क्युजिएसकै खुट्टाबाट र फेरि अब वान आर जिआरको पालो वान आर जिआरको खेलाडीले चाहिँ अगाडि 13 नम्बरका खेलाडीले फेरि पनि भएन उहाँले रङ ठाउँबाट
3: यो खेलाडीहरूको चाहिँ फाल हुँदा अलिकति तल तल सर्ने फुटबलहरू अगाडि पनि बढाउने चाहिँ जहाँ ठुठुलो गेमतिर पनि देखिन्छ कि होइन एउटा तरिका भनौँ कि के भन्नु होइन ठुल्ठुलो खेलमा पनि देखिन्छ नि रेफ्रीले चाहिँ पुरा माग्ने लगाइदिन्छ नि त आजभरि होइन क्विन्स गोर्खा सिग्नल्सको भाइले लामो बल घुमाउनु भएको छ 19 नम्बर खेलाडी अगाडि जाँदै हुनुहुन्छ दिदी केही देख्नुहुन्छ
0: होइन वान आर जिआरको किपर बाहिर आएर समात्नु भयो र त्यो गोललाई बचाउनु भयो भन्नु पर्यो
4: वान
3: आर जिआरको नम्बर 10 खेलाडी हुनुहुन्छ यता दाहिनेतिरबाट र यता कोर्नरतिर खेल्दै हुनुहुन्छ उहाँ अहिले त्यहाँ के भयो धेरैले कम्प्लेन गर्दै हुनुहुन्छ
0: अल्झेर दुवैजना लड्नु भयो कि हाम्रो वान आर जिआर र
4: वान आर जिआरको हाम्रो यहाँ टिम म्यानेजरहरू को को हुनुहुन्छ नि
3: रेफ्रीले एकजना वान आर जिआरको त सिग्नलको हुनुहुन्छ उहाँलाई येल्लो कार्ड देखाउनु भएको देख्न सकिन्छ यता हाम्रो दाहिने कोर्नरतिर कसको फाउल भएको देख्नुहुन्छ दिदी
0: वान आर जिआरको खुट्टामा गोल छ उहाँहरूले उहाँहरूमध्ये 11 नम्बरका खेलाडीले चाहिँ यो किक गर्दै हुनुहुन्छ
4: 11 नम्बरका खेलाडी सनिम राई हुनुहुन्छ टिम क्याप्टेन पनि हो
0: वान आर जिआरको हजुर वान आर जिआरको चान्स छ
4: मिडफिल्डर पनि हो
0: हजुर र वान आर जिआरको एकदमै राम्रो चान्स छ सुरु भइसकेको छैन यो किक भइसकेको छैन प्रेसर एकदम प्रेसर छ यहाँनिर
3: हजुर अब जल्दै गोल

0: छ उहाँहरूको जित्ने बढी सम्भावना देख्न सकिन्छ. राम्रो बल घुमाइसक्नु भएको छ तर सिग्नल्सको 20 नम्बर खेलाडी क्याप्टेन हुनुहुन्छ उहाँले बललाई हेड गरेर चाहिँ फेरि हाम्रो कृष्ण भाइले चाहिँ बल खोज्ने क्रममा हुनुहुन्थ्यो तर स्टिल वान आर्जेको खुट्टामा बल छ. फार लेफ्टमा उहाँहरू खेल्दै हुनुहुन्छ र वान आर्जेको थ्रो र उहाँले थ्रो गर्दै हुनुहुन्छ र उहाँ सिग्नल्सको एरियामा उहाँहरू खेल्दै हुनुहुन्छ. नम्बर 10 खेलाडी सनी भाइ हुनुहुन्छ उहाँले राम्रो त्यसलाई चाहिँ नियन्त्रण गर्न सक्नु भएन र ओहो
1: हाम्रो सिग्नल्सका खेलाडीहरू चाहिँ सबै वनर्जियाले गोल पोस्टतिर गोल लाँदाखेरि सबै त्यहीँ जानुहुन्छ. स्ट्राइकर हुनु बाँकी केही हुनुहुन्न कि यतातिर किप्पर बाहेक होइन सबैले डिफेन्ड गर्न जानुहुन्छ. त्यसले गर्दाखेरि
0: गोल गर्नको लागि दुवै टिमले भर मकदुर प्रयास गरिरहेको देख्न सकिन्छ र अलिकति सिग्नलले लामो बल घुमाएको छ सिग्नलका खेलाडीले. राम्रो कृष्ण भाइले दिने प्रयास गर्नुभएको थियो तर उहाँको खुट्टामा बल पर्न सकेन र अहिले वान आर्जेको भाइ हुनुहुन्छ उहाँले अगाडि बढाउँदै हुनुहुन्छ नम्बर 10 खेलाडी. ओहो उहाँलाई डिस्पोजेस गरिदिनु भयो नम्बर 2
1: मतलब सिग्नल्सका लगाउने राम्रो चान्स थियो कि उहाँले आफ्नो साथीहरूलाई राम्रोसँग पास गर्नुभएको चाहिँ यो बल एउटा यस्तो घुमेर हाम्रै क्यामेरानिर आइपुग्यो होइन तर क्यामेरा चाहिँ ढलेन. अब फेरि 13 नम्बरका वान आर्जेका खेलाडीले बल पास गर्ने प्रयास गर्दा गर्दै फेरि बल बाहिर आएर पनि फेरि वान आर्जेले मौका पाएको छ अहिले गोल लगाउनको लागि.
0: नम्बर 8 खेलाडी उहाँले आफ्नो साथीलाई उता दिनुभयो लङ पास गर्नुभएको थियो र उहाँले अगाडि बढाउँदै हुनुहुन्छ. 12 नम्बर खेलाडी नम्बर 1 वान आर्जेको पछाडि ब्याक पास गर्नुभएको छ लामो उहाँले बल पास गर्नुभयो. वान आर्जेको खेलाडी हाम्रो भाइ हुनुहुन्छ तर बल त्यहाँ रेफ्रीले फाउल दिएको जस्तो लाग्छ. अब सिग्नलका खेलाडीहरूले अगाडि बढाउने क्रममा हुनुहुन्छ हाम्रो क्याप्टेन भाइ हुनुहुन्छ र उहाँले उहाँ पनि अगाडि आउँदै हुनुहुन्छ र किपरले लामो गोल किक गर्ने क्रममा हुनुहुन्छ. स्टिल गोललेस नेपालको फाइनल क्विन्स एभेन्यूमा मौसम पनि एकदमै ब्युटिफुल अलिअलि जेन्टल ब्रिज यहाँ छ. आज धेरै व्यक्तिहरू देख्न सकिन्छ आज यहाँ वरपरबाट अनि धेरै फोक्सनबाट पनि अघि हाम्रो युवराज साहब देखेको थियो त्यहाँनिर उहाँले नेपाल कपलाई कति माया गर्नुहुन्छ ब्रिगेडको इभेन्टलाई कति माया गर्नुहुन्छ. लामो बल हान्नुभएको थियो सिग्नलको भाइले तर त्यो बाहिर गयो र अफसाइड यहाँ भएको रहेछ.
2: जति पनि यो फुटबल ग्राउन्डमा आउनुभएको छ क्विन्स एभेन्यू अल्डर्सटमा उहाँहरू सबैले फुटबललाई माया गर्नुहुन्छ र आउन नसक्नेहरूले पनि फुटबललाई त्यत्तिकै माया गर्नुहुन्छ उहाँहरूले पनि सुन्नुभएको छ होला. र यति बेला बल भने क्युजिएसका प्लेयर नम्बर 2 थ्रोइङ गर्ने मौका पाएका छन् र उनको बल थ्रोइङ पनि एकदमै लङ रहेछ राम्रो गरिरहेका छन्. फेरि पनि क्युजिएसकै खुट्टामा क्युजिएसका प्लेयरहरूको खुट्टामा बल परेको छ.
0: नम्बर 1 खेलाडीले लामो पास गर्नुभयो तर अफसोस एकदमै सिधै किपरको हातमा बल परेर किपरले गोल किक गर्ने क्रममा हुनुहुन्छ र सिग्नल्स त्यहाँ हाम्रो वान आर्जेको एकजना खेलाडी हुनुहुन्छ र उहाँलाई केही समस्या भयो जस्तो देख्न सकिन्छ. उहाँको साथीले एसिस्ट गर्दै हुनुहुन्छ र रेफ्री पनि गएर इन्क्वायरी गर्ने क्रममा हुनुहुन्छ. खुट्टामा रेफ्रीले चाहिँ सायद हाम्रो ऊको लागि बोलाउँदै हुनुहुन्छ फर्स्ट एडरलाई र यहाँ हाम्रो अर्को रेफ्री हुनुहुन्छ उहाँले पनि सङ्केत गर्दै हुनुहुन्छ र यहाँ खेलाडी प्लेयर चेन्ज गर्ने पनि हाम्रो वान आर्जेको एसिस्टेन्ट ओआइसी हुनुहुन्छ हाम्रो साजन बेल गुरुङले सङ्केत गर्दै हुनुहुन्छ. हाम्रो मेडिक जाँदै हुनुहुन्छ त्यहाँनिर कुद्दै जाँदै हुनुहुन्छ अलिकति खुट्टामा समस्या परे जस्तो लाग्यो र हाम्रो मेडिक त्यहाँ हेल्पको लागि जाँदै हुनुहुन्छ पानी बोकेर र यति बेला खेलाडीहरूले चाहिँ आएर हाइड्रेसन ब्रेक त नभनौँ यति बेला यसो पानी पिउने क्रममा हुनुहुन्छ. अलिकति हावा चलेको कारणले गर्दा खेलाडीहरूको पसिना त्यति देख्न सकेको छैन जस्तो लाग्छ होइन.
2: उहाँलाई
0: हेर्दा हेर्नुहोस् त होइन अलिकति हावाले अलिकति सहयोग गरेको होला एयरकनको काम गरेको हो कि जस्तो देख्न सकिन्छ.
1: हाम्रो खेलाडीहरूको अघि मैले हाम्रो भलिबलका बहिनीहरूले चाहिँ कति बहिनीहरूले यो कालो चस्मा लगाएर खेलेको देखेको थिएँ क्या. हाम्रो भाइहरूले पनि पाउनु पर्ने है म पुरा त्यो यता घामतिर
0: होइन आँखा पाउँछु चस्मा यस्तो हुन्छ नि दिदी चस्मा त सेफ्टीले दिँदैन नि.
1: अब तपाईँको स्विमिङ गगल जस्तो हुन्छ होला नि हैन.
0: अब त्यस्तो लायो भने म त्यो नत्र भने त अब सिसाको लायो भने त त्यो सेफ्टीले दिदैन. अब तपाईँले भने जस्तो स्विमिङ गगल जस्तो त्यो पोसिबल भने
1: हैन आँखामा के उहाँहरु किन कतिको खेलाडी चाहिँ सिधै आँखामा अहिले यो क्युजीएसको
0: चस्मा त
1: साइडमा चाहिँ घाम छ के आँखामा
0: त्यो सेफ्टीले त्यो हुँदै हुँदैन किनकि त्यो अब आँखामा फुटबलले लागेर फुट्यो भने आँखाले ड्यामेज गर्ने चलन हुन्छ. र अहिले चाहिँ उहाँलाई ट्रिट गरेर फर्स्ट एडरले अहिले यता साथीतिर आउँदै हुनुहुन्छ
2: हजुर. फर्स्ट एड आइसकेपछि ग्राउन्डमा उहाँ एकछिन भने ग्राउन्डबाट बाहिर निस्कनै पर्ने हुन्छ होइन
0: यो
2: फिफाको रुल अनुसार होइन त्यस कारण तर साह्रो त साह्रै परेको जस्तो छ उहाँको हिँडाइ हेर्दा होइन
0: अब रेफीले फेरि गेम रिज्युम गर्नको लागि यो सिटी बजाइसक्नु भएको छ र खेलाडीहरू ग्राउन्ड प्रवेश गर्दै हुनुहुन्छ स्टिल सुन्ने सुन्ने छ आदरणीय श्रोताहरू अब मेबी हाइली लाइकली यो एक्स्ट्रा टाइममा जाला जस्तो देख्न सकिन्छ
2: हजुर
1: टाइम हेर्ने हो भने 89 मिनट ओभर भइसकेको छ अहिले
2: वान आर्जरका प्लेयर नम्बर 14 उहाँ ग्राउन्ड बाहिर आउनु भएको छ उहाँको रिप्लेसमेन्टमा भने अर्को प्लेयर गइसक्नु भएको छ नम्बर 15 वान आर्जरको भाइ नम्बर 15 हुनुहुन्छ उहाँ कोपरल किरण करण राई हुनुहुन्छ स्ट्राइकर हो उहाँ 2009 खेलेको जस्तो मलाई लाग्छ पहिला पनि उहाँको नाम निकै आउँथ्यो होइन योग भाइ करण
0: हजुर म चाहिँ यो अलिकति एब्सेन्ट माइन्ड भएको कारणले गर्दा त्यो अनुहारबाट मात्रै चिन्छु होइन यहाँ क्विन्सको वर्का सिग्नल्सका भाइहरू हुनुहुन्छ हाम्रो प्रशान्त भाइहरू हुन त अहिले उहाँ चाहिँ स्यान्डर्समा स्यान्डर्स कमिसन के गर्दै हुनुहुन्छ जस्तो मलाई लाग्यो अग्लो भाइ क्याप्टेन हुनुहुन्थ्यो लामो बल
2: 2009 इन्टेकको होला
0: हजुर वान आवर जेलको लामो बल उहाँले फाल्नु भएको थियो तर बल बाहिरिएर फेरि वान आवर जेलको भाइ हुनुहुन्छ नम्बर 13 खेलाडी सुरज भाइले चाहिँ थ्रो गर्ने क्रममा हुनुहुन्छ हाम्रो यता राइट ह्यान्ड साइडपट्टि हजुर अलि पछाडि हल्ला पनि सुन्दै हुनुहुन्छ होला स्टिल गोललेस र सुने सुने रहेको छ अहिले लामो बल हान्नु भएको थियो ओ लामो
2: ओ गोल
0: किनकि यहाँ चाहिँ यो बाढ लगाएको थियो त्यो पनि क्रस गरेर उहाँहरू ग्राउन्डभित्र प्रवेश गर्नुभएको छ र यो गोल सायद दिएको है नदिएको मलाई पक्का थाहा भएन रेफ्री यता
1: क्राउडले
0: सेलिब्रेट गर्नुभयो अनि यहाँ एसिस्टेन्ट रेफ्री अथवा रेफ्री नै भनौँ उहाँले आजको रेफ्रीलाई के सजेस्ट गर्दै हुनुहुन्छ थाहा भएन तर यो गोल दिएको हो कि नदिएको थाहा भएन मेरो विचारमा गोल दिएको जस्तो मलाई लाग्छ किनकि अहिले बल सेन्ट्रलमा हाम्रो कृष्ण भाइले चलाउनलाई ओके नम्बर 7 खेलाडीले गर्नुभयो अथवा सनिम भाइले गर्नुभयो मलाई पक्का थाहा भएन नम्बर 7 खेलाडी जस्तो लाग्छ वान आर्जेलको आदरणीय श्रोताहरू वान आर्जेलको 1 अनि डिफेन्डिङ च्याम्पियन सिग्नलको शून्य रहेको छ समय त्यति धेरै छैन त्यसले गर्दा यो बचेको समयमा सिग्नल्सले अब कसरी रेस्पोन्ड गर्छ येट टु बी सिन समय त्यति धेरै छैन हजुर त्यसले गर्दा सिग्नल्सले लामो बल घुमाउनु भएको छ अगाडि गर्दा त्यो बल कता पुग्यो दिदी आशा दिदी
1: हजुर
0: बल कता पुग्यो चाहिँ
1: हजुर कर्नरमा पुगेको छ बल र यो बल चाहिँ अब थ्रो गर्ने पालो छ फेरि वान आरजेआरको नै वान आरजेआरका खेलाडीले चाहिँ यो कर्नरबाट बल थ्रो गर्दै हुनुहुन्छ हातले थ्रो पनि गरिसक्नु भएको छ र फेरि यो बललाई चाहिँ छेक्नुभयो क्युजेएसका खेलाडीले
0: हजुर अहिले वान आर्जेलको 1 अनि क्विन्सका सिग्नल्सको शून्य रहेको छ र सिग्नल्सले बल अब गोल ड्र गर्ने निकै प्रयास गरिरहेको देख्न सकिन्छ हजुर हेरौँ बल बाहिरिएको छ र सिग्नल्सको थ्रो रहेको छ हजुर समय त्यति धेरै छैन आदरणीय श्रोताहरू वान आर्जेलको 1
2: यो बिएबिएसको फेसबुकबाट करिब करिब 2000 भ्युअर्सहरूले पनि प्रत्यक्ष हेरिराख्नु भएको छ थ्याङ्क
0: यू भेरी मच सिग्नल्सको स्टिल अब चाहिँ गोल उहाँले थ्रो गर्ने दिदी के देख्दै हुनुहुन्छ आशा दिदी के देख्दै हुनुहुन्छ
1: हजुर अहिले चाहिँ अब
2: अहिले सिग्नल्सका प्लेयरले
1: चाहिँ यो बल अब उहाँको पालो छ फ्री किक गर्ने 20 नम्बरका खेलाडी उहाँले चाहिँ यो बल फाल्न लाग्नु भएको छ कि गर्न लाग्नु भएको छ हुन त आफ्नै पोस्टमा यतै आफ्नै एरियामा हुनुहुन्छ अब यो एउटा अर्को सुनाउनु मौका छ
0: हजुर वान आजको सबै खेलाडीहरू त्यतातिर जानुभएको छ डिफेन्ड गर्नु पर्यो र वान आजको दिदी आशा दिदी
1: हजुर क्युजिएसका खेलाडी
2: आशाजीले नै हामीलाई छेकिराख्नु भएको छ त आशाजी
1: मैले हजुर यो एकदम राम्रो बल त फाल्नु भएको थियो तर सकेन कि हाम्रो किपरले समातिसक्नु भएको छ वान आरजेआरको
0: अब यतिकै यसलाई चाहिँ सेभ गर्न सक्यो भने वान आरजेआर कुड बी द विनर
2: यस वान आरजेआर
0: स्टिल स्टिल टाइम छ स्टिल टाइम छ लेट्स सी क्विन्सका सिग्नलले कसरी रेस्पोन्स गर्छ हाम्रो कृष्ण भाइले बल पास गर्नुभएको थियो र स्टिल आई थिङ्क वान सिग्नल्सकै पालो हो दिदी.
1: अहिले चाहिँ क्युजिएसका खेलाडीले बाहिर फालेछन् फुटबल र वानआरजिआरका 13 नम्बरका खेलाडीले फालिसक्नु थ्रो गरिसक्नु.
0: हजुर, अहिले सेन्ट्रल हाफमा खेल्दै हुनुहुन्छ 6 नम्बर 6 खेलाडीले राम्रो लामो पास गर्नुभएको थियो तर वानआरजिआरले गोल किक गएर फेरि सिग्नल्सले बाहिर हेड गएर बाहिर चाहिँ पठाएको अवस्था हो. र अहिले शून्य अब क्विन्सका सिग्नल्सको शून्य वानआरजिआरको 1 रहेको छ. आदरणीय श्रोताहरू, टाइम धेरै छैन गर्दा के अरे सिग्नल्सले भेरी क्विकली नीड्स टु क्रिएट समथिङ स्पेसल.
2: हजुर, 90 मिनट भइसकेको छ अब भने इन्जुरी टाइम.
0: हजुर, स्टिल वानआरजिआरको लागि राम्रो मौका हुन सक्छ. हाम्रो सलिम भाइले लामो राम्रो बल पास गर्नुभएको थियो तर सिग्नल्सको किपरले त्यसलाई नियन्त्रणमा लिएर लामो हेडिङ गर्नुभएको छ, हेडिङ होइन बल किक गर्नुभएको छ. र स्टिल वानआरजिआरले नै अहिले बल नियन्त्रण गरिरहेको अवस्था देख्न सकिन्छ. आफ्नो साथीले हेरिदिनु भएको थियो र हेरौँ अहिले वानआरजिआरको पोजिसन निकै भइरहेको छ तर सिग्नल्सले फेरि अगाडि बललाई नियन्त्रण गरेर क्याप्टेन हुनुहुन्छ क्विन्सका सिग्नल्सको. उहाँले आफ्नो साथी सिग्नल्सलाई दिनुभएको थियो र स्टिल उहाँकै खुट्टामा रहेको छ.
1: अब एनी मिनट चाहिँ अब यो गेम सकिनेवाला छ. एक्स्ट्रा टाइम सकिने लाग्यो. कति मिनटको एक्स्ट्रा टाइम अहिले? ओभर 5 मिनट.
0: हजुर, अहिले वानआरजिआरले लिड गरिरहेको छ. आदरणीय श्रोता, बल बाहिर गएको छ. अहिले वानआरजिआरकै थियो जस्तो लाग्छ मलाई. र सिग्नलको शून्य अहिले सिग्नलको थ्रो रहेछ. रेफ्रीले त्यही सङ्केत गरिराख्नु भएको छ. हजुर, वानआरजिआर विल बी द च्याम्पियन यदि तपाईँ उहाँहरूले चाहिँ यसलाई अब बाँकी समय चाहिँ देख्न सक्नुभयो भने. समय त्यति धेरै छैन. 13 नम्बर खेलाडी सुरज भाइले बल थ्रो गर्दै हुनुहुन्छ तर सिग्नल्सको लामो बल प्रयास गर्नुभएको थियो हाम्रो सनी भाइ क्याप्टेन हुनुहुन्छ तर बल चाहिँ किपरले नियन्त्रण गर्नुभयो र किपरले लामो गोल किक गर्ने क्रममा हुनुहुन्छ.
2: अब भने हाम्रो वानआरजिआरको भाइले थ्रोइङ गर्ने मौका पाउनुभएको छ. उहाँले पनि एकदमै लङ थ्रो गर्नुभएको थियो. फेरि पनि वानआरजिआरको भाइको खुट्टामा बल छ र यो यो
1: समय धेरै त छैन तर पनि यता क्युजिएसको खेलाडीहरूले चाहिँ अर्को खेलाडीलाई पठाउने जमर्को चाहिँ गर्नुभएको छ तर मलाई लाग्छ यो पाउनुहुन्छ यहाँ पाउनुहुन्न है. तर पनि अब एनी मिनट चाहिँ गेम सकिनेवाला छ. अहिलेसम्म वानआरजिआरको 1 गोल भएको छ भने क्विन्स गोर्खा सिग्नल्सको 0 नै रहेको छ, 0 छ.
2: ओके, क्युजिएसले नम्बर 10 रिप्लेस गर्ने मौका अथवा
1: मिल्दैरहेको छ है. हजुर, र फेरि पनि क्युजिएसले अहिले प्रयास गरिरहेको छ, अथक प्रयास, तर वानआरजिआरका खेलाडीहरूले फर्काइरहेका छन् अहिले. वानआरजिआरले विजय उत्सव मनाउन थालिसकेको देख्न सकिन्छ है.
2: ओके, अब खेर
1: उहाँहरूले
2: अब भन्न सकिँदैन. यो गोल भनेको जति बेला पनि हुनसक्छ होइन, अब थाहा छैन. अब अहिले क्युजिएसका भाइ अहिले जमिनमा लडिराख्नु भएको छ र त्यहाँ के भइरहेको छ रेफ्री पनि पुगिराख्नु भएको छ. दुवै टिमका प्लेयरहरू अहिले ग्राउन्डमा लडिरहेको अवस्था हो. र यति बेला आशाजी तपाईँले के देखिराख्नु भएको छ?
0: के देख्दैछु, सिग्नलको किक जस्तो लाग्यो र मैले कार्ड देखा जस्तो पनि देख्न सकेँ.
1: र सिग्नल्सको सम्भवतः यो एउटा राम्रो चान्स हो अन्तिम.
0: हजुर, तर अब निकै टाढाबाट उहाँहरूले यो गोल घुमाउँदै हुनुहुन्छ गर्दा हेरौँ त्यहाँ अलिकति.
2: दुबै टिमले यहाँ दुईजना प्लेयरहरूलाई रिप्लेस गर्नको लागि.
0: हजुर, ए यहाँ वानआरजिआरको
2: अनि क्युजी सिग्नल्स
0: गर्ने क्रममा हुनुहुन्छ तर समय त्यति धेरै छैन. एउटा खेलको चाहिँ एउटा ट्याक्टिस पनि हुनसक्छ होइन. रेफ्री यता आउँदै हुनुहुन्छ. उहाँ अलिकति दुविधामा पर्नु भएको जस्तो मलाई लाग्यो र उहाँले कसलाई त्यहाँ सङ्केत गर्दै हुनुहुन्छ र उहाँ एकजना भाइ
2: वानआरजिआरले हजुर एकजना प्लेयरलाई रिप्लेस गर्ने खोजिराख्नु भएको छ. र जर्सी नम्बर 17 अहिले इन हुनुहुन्छ भने जर्सी नम्बर उहाँ
0: दिपेन्द्र श्रेष्ठ चाहिँ उहाँ पस्दै हुनुहुन्छ र तर समय त्यति धेरै छैन. के भइरहेको छ मलाई पनि अलिकति यहाँ कन्फ्युज भयो र उहाँहरू एकजना यहाँ यो सिग्नल्सको भाइ पस्नको लागि रेडी हुनुहुन्छ तर अहिले रेफ्रीले अहिले त्यो अलाउ गर्नुभएको छैन र बल चाहिँ स्टार्ट गर्नको लागि सङ्केत गरेको यहाँ देख्न सकिन्छ. उहाँले त्यो सङ्केत दिइसक्नु भएको छ. नम्बर 11 हो कति नम्बर उहाँले
2: क्युजिएसको भाइले अब भने फ्री किक.
0: उहाँहरूको यो अन्तिम मौका पनि हुनसक्छ. समय एक्ज्याक्टली कति छ बाँकी थाहा भएन, तर निर्धारित समय चाहिँ मेरो विचारमा
2: समय 90 मिनट सकिएको छ भने
0: जस्तो लाग्छ.
2: अब इन्जरी टाइममा उहाँहरू हुनुहुन्छ अहिले र रेफ्रीले कति
0: अहिले
2: इन्जरी टाइम पनि 8 मिनट गइसक्यो. अझै
1: एक्स्ट्रा मिनट 8 मिनट प्लस भइसकेको छ.
0: भाइहरू सबै अगाडि बढ्नु भएको छ. हेरौँ र
1: सिग्नल्स दे. अब यो एउटा अन्तिम मौका
2: क्युजिएसको
1: लागि छ.
0: हजुर, उहाँले
2: गोल भयो भने दुवै टिम फेरि अब एक्स्ट्रा टाइममा खेल्ने छन्.
0: हजुर, र हेरौँ. उहाँले एकदमै सोच विचार गरेर अन्तिम मौकाको रूपमा उहाँले लिनुभएको जस्तो मलाई लाग्यो. लामो बल घुमाइसक्नु भएको छ दिदी.
2: ओहो, सिधै
1: किपरले समातिहाल्नु भयो गोल. यो गोल हुन सकेन.
2: एकदमै राम्रो सेभ गर्नुभयो वान आर्जरको किपरले.
0: वान आर्जरको
2: किपर एकदमै राम्रो, धेरै उहाँले सेभ गरिराख्नु भएको छ क्युजिएसको प्रहार.
0: यो वान आर्जरले लामो बल किपरले दिएको थियो, तर हाम्रो कृष्ण कार्की भाइ हुनुहुन्छ, उहाँले बल नियन्त्रण गर्न सक्नु भएन. अनि वान आर्जरको नम्बर 4 खेलाडीले बललाई एकदमै अग्लो हालेर अहिले चाहिँ यहाँ नम्बर 10 खेलाडी बल्ल हामी चाहिँ चेन्ज भएको देख्न सक्छौँ. हाम्रो दिपेन्द्र श्रेष्ठ भाइलाई भाइले रिफ्लेक्स गर्दै हुनुहुन्छ. क्युजेसको भाइ को निस्किनु भयो थाहा भएन, यहाँ सायद निस्किसक्नु भयो होला. उहाँ बाहिर जानुभएको छ, उहाँभित्र पसिसक्नु भएको छ. हजुर, अहिले के भयो त्यहाँ? हाम्रो क्याप्टेन सनिम भाइले रेफ्रीलाई कम्प्लेन गरिराख्नु भएको छ, तर बल प्ले सुरु भइसकेको अवस्थामा रहेछ. त दिदी के देख्नु?
1: बाहिर गइरहेको छ बल अहिले यतिखेर. क्युजिएसका भाइहरूले बाहिर फाल्नु भएको छ बल, र फेरि यो बललाई अब फेरि एकजना भाइ अहिले चाहिँ के हुनुभएको छ भने घाइते हुनुभएको छ. वान आरजिआरको 12 नम्बरका खेलाडी
2: 13 नम्बरका
1: खेलाडी हजुर, उहाँ चाहिँ अहिले अलिकति ग्राउन्डमा पल्टिनु भएको छ.
2: सुरज गुरुङ हुनुहुन्छ डिफेन्डर है, 13 नम्बर प्लेयर.
1: अब यहाँनिर टाइम पनि सकिने लागेको बेलामा टाइम पनि बिस्तारै
2: एकदमै घटिरहेको छ टाइम. अब फेरि पनि क्युजी सिग्नल्सको लागि एउटा मौका छँदैछ. आशा चाहिँ
1: फेरि पनि अर्को सिग्नल्सको मौका हो. यो राम्रो मौका र एकदमै त्यो मौकालाई फेरि हातबाट फुत्कियो क्युजिएसको.
2: फेरि पनि अब वान आरजेडले फेरि सेन्टर मिड यो अब भनौँ न मध्य ग्राउन्डमा खेलिरहेको छ. अब
0: यो वान आरजेडको लागि अर्को मौका हुन सक्छ. नम्बर 7का लागि अघि स्कोर गर्नुभएको थियो, उहाँले राम्रोसँग नियन्त्रण गर्न सक्नु भएन, र क्विन्सका सिग्नल्स त एकदमै ऱ्यापिडली उहाँ अगाडि बढाइराख्नु भएको छ. होपिङ लुकिङ फर फर्स्ट गोल अनि इक्वलाइजर गोल गर्नको लागि उहाँहरू अगाडि बढ्दै हुनुहुन्छ. फाउल भएको छ.
1: येल्लो
0: कार्ड दिनुभएको छ. के फाउल गर्नुभयो यहाँ देख्न सकिएन दिदी? हजुर,
1: उहाँहरू अल्झेर लड्नु भयो कि, एकदमै रोल गर्नुभयो अनि त्यही भएर खुट्टामा अल्झिएपछि चाहिँ वान आरजिआरका खेलाडीले पाउनु भयो.
0: र कुन नम्बर खेलाडी हाम्रो सन्दीप भाइ पनि त्यहाँ देख्न सकिन्छ. येल्लो कार्ड छ आदरणीय श्रोताहरू. समय त्यति धेरै छैन.
2: वाटर ब्रेक भएपछि सायद.
0: हजुर दिदी, के देख्नुहुन्छ?
1: हाम्रो रेफ्रीले चाहिँ 2 नम्बरका खेलाडीलाई गर्नको लागि रेडी गर्दै हुनुहुन्छ. क्युजिएसको पालो छ अब यो
2: हजुर
1: क्युजिक्रा हाल्ने. र फेरि अर्को एउटा मौका भन्नु पर्यो, निकैचोटि पाइसक्यो है अन्तिम अन्तिम चरणमा.
0: हाम्रो सबै खेलाडीहरू डिफेन्ड गर्नको लागि अगाडि देख्न सकिन्छ. यी एक्सेप्ट हाम्रो चाहिँ 15 नम्बर खेलाडी भाइ मात्रै हुनुहुन्छ. हाम्रो करण भाइ मात्रै अगाडि हुनुहुन्छ.
2: किपर पनि अहिले त हेर्नुहोस् न यहाँ अगाडि आउनु भएको छ. टाइम सकिसक्यो.
0: हजुर, बल घुमाइसक्नु भएको छ,
1: तर फेरि पनि यो गोललाई चाहिँ वाउ यो फेरि किपरले फल्ट भन्नुभयो, तर त्यहाँ के भयो गाजे बाजे होइन. हाम्रो किपरै अगाडि आउनु भएको थियो, किपरै ठोकिनु भएको छ क्या अहिले चाहिँ.
0: हजुर,
1: बचाउनको लागि
2: किपरले यो पनि सेभ गरेको हो, तर उहाँ लड्नु भएको छ. अत्तिको साह्रो गाह्रो
0: सायद खेलाडीहरूले डिस्टर्ब गर्नुभयो कि, त्यहाँनिर डिस्टर्ब गर्न सक्नु भयो कि, त्यही भएर त्यो हुन सक्छ.
1: हाम्रो श्रोताले चाहिँ को किपर भनेर भन्नुभयो होला. वान आरजिआरको किपर चाहिँ अहिले
2: वान आरजिआरको किपरलाई रिप्लेस गर्न चाहनु भएको जस्तो लाग्यो मलाई. उहाँ निकै अब यति बेला उहाँ उहाँहरूले गोल गर्नुभएको छ टाइम किल गर्न पनि होला सायद होइन
1: हजुर र अहिले चाहिँ वान आर्जेरको किपर फेरि पोस्टमा पुग्नु भएको छ जाँदै हुनुहुन्छ बिस्तारै
0: कशिराज तामाङ हुनुहुँदो रहेछ र नम्बर वान खेलाडी कशिराज तामाङ उहाँले निकै आज धेरै सेभ गर्नुभयो र वान आर्जेरले एउटा मात्रै गोल्डेन चान्स हुन थुप्रै पाउनु भएको थियो तर हेडिङबाट राम्रो गोल गर्नुभयो त्यसले गर्दा किपरले त्यो जोगाउने त्यति साह्रो अवसर पाउनु भएन त्यो एउटा मौकालाई राम्रोसँगले उहाँले परिणत गर्नुभयो र सिग्नलले पनि प्रयास गरिराख्नु भएको छ अन्टिल द एन्ड र गेम स्टिल सकेको छैन क्विन्सका सिग्नल्सले अगाडि खेल्दै हुनुहुन्छ भने वान आर्जेरले अलिकति अफकोर्स डिफेन्ड खेल देख्न सकिन्छ आदरणीय श्रोताहरू 2026 नेपालको फाइनल वान आर्जेरले जित्न सफल भएको छ अनि डिफेन्डिङ च्याम्पियन हिस्ट्री क्रिएट गर्न सक्नु भएन वान आर्जेको भाइहरू ढोल लिएर उहाँहरूले खेलाडीहरूलाई साउन्डिङ गरेर उहाँले एकदमै विजय उत्सव मनाइराख्नु भएको उताबाट पर हाम्रो झन्डा पनि लिएर आउँदै हुनुहुन्छ एकदमै ब्युटिफुल सिन देख्न सकिन्छ उहाँले यो पानी हो कि यो स्याम्पेन हो
2: पानी हो कि स्याम्पेन हो अहिले स्याम्पेन अलाउ छैन भाइ पानी नै हो यो यो गर्मीमा होइन
0: हजुर हाम्रो सात नम्बर खेलाडी हो कि उहाँ त्यो भाइको नम्बर मैले राम्रो देख्न चाहिँ सकिनँ र उहाँको नम्बर कति रहेछ उहाँ देख्नुहुन्छ नम्बर सेभेन खेलाडी
2: नम्बर सेभेन
0: उहाँको चाहिँ दीपराज लिम्बु उहाँले एउटा स्टनिङ हेडिङ गरेर नम्बर उहाँले चाहिँ गोल गर्नुभएको थियो र सबै वान आर्जेरका हाम्रो चाहिँ सिओ साहब लेफ्टिनेन्ट कर्नल जे जेप कोट साहब सिओ मेम साहब अनि गर्खा मेजर हाम्रो बविन्द्र साहब हुनुहुन्छ वाट अ इयर फर वान आर्जेर र उहाँले भर्खरै चाहिँ अब डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन पनि जित्नुभयो अनि उहाँले नेपाल कप पनि जित्नुभयो वाउ व्हाट अ इयर फर वान आर्जेर व्हाट अ इयर फर वान आर्जेर
2: वान आर्जेरका नम्बर सेभेन राइफलम्यान दीपराज लिम्बु उहाँ मैले अघि नै रोनाल्डो भनेका थिएँ उहाँ इन्टेक 25 को स्ट्राइकर हो भाइले अब यो नेपाल कप फर्स्ट टाइम खेल्नुभएको डेब्यू नै गर्नुभयो
0: वाउ एकदमै यस्तो रमाइलो वातावरण छ वी आर भेरी भेरी सरी फर क्विन्स गर्खा सिग्नल्स डिस्पाइट उहाँले यति राम्रो एक्सलेन्ट खेल प्रदर्शन गरे पनि उहाँहरू अलिकति भनौँ न उहाँले गोल गर्न सक्नु भएन अब खेलमा यस्तै हो भोलि फुटबलको आँखा हुँदैन होइन दिदी र एउटा मात्रै कुरा हो उहाँले चित्त पनि बुझाउनु पर्छ दुई वर्ष चाहिँ उहाँले कन्टिन्यू जित्नुभयो तर अर्को के हो भने उहाँलाई ह्याट्रिक गर्ने यति एक फ्यु पर्सेन्टेज मात्रै हुनुहुन्थ्यो त्यति मात्रै हो नत्र भने उहाँले धेरै वर्ष जित्नुभयो होइन उहाँले वान आर्जेले 2017 जित्नु भएको त्यसले गर्दा आफ्टर फ्यु इयर्स उहाँले फेरि ट्रफी रिटेन हुन चाहिँ सफल हुनुभयो त्यसले गर्दा वान आर्जेको सम्पूर्ण मेम्बर्सहरू अनि चाहिँ रिटायर्ड अनि सर्भिङ मेम्बर्सहरू हेर्नुहोस् एकदमै उहाँहरू विजय उत्सव मनाइराख्नु भएको छ र यहाँ सिओ साहबहरूले चाहिँ हाम्रो ओआइसी हुनुहुन्छ हेड क्वार्टर कम्पनीको मेजर गिरी प्रसाद गुरुङ साहब र उहाँ ओआइसी हुनुहुन्छ उहाँलाई बधाई दिँदै हुनुहुन्छ र यहाँ हाम्रो सुनिल साहब देखिन्छ त्यस्तै गएर हाम्रो थुप्रै वान आर्जेको साहबहरू देख्न चाहिँ सकिन्छ उहाँले विजय उत्सव मनाइराख्नु भएको छ सिग्नलको पनि यहाँ साहबहरू आउनु भएको छ अफकोर्स उहाँहरूले खेल नराम्रो खेलेर मतलब पराजय भएको बेग्लै कुरा हो तर खेल
2: हुँदै पनि हजुर अब गोल हुन सकेन त्यति मात्रै हो आज गोल हुने सम्भावना धेरै राम्रो थियो दुवै टिमबाट तर गोल हुन सकेन र पनि फाइनल गोल अब वान आर्जेरले एक गोल मात्रै गर्न सफल हुनुभयो उहाँहरूलाई ह्युज कङ्ग्रेचुलेसन उहाँहरूको हुटिङ होइन उहाँहरूले एकदमै राम्रो सेलिब्रेसन गरिराख्नु भएको छ राइट साइडमा ग्राउन्डमा उहाँहरूको हुटिङ एकदमै उफ्रिराख्नु भएको छ उहाँहरू सबै सबैलाई एकदमै धेरै धेरै बधाई दिन चाहन्छौँ हामी
0: हजुर आदरणीय श्रोताहरू हामी 5 बजेसम्म प्रत्यक्ष प्रसारणमा रहनेछौँ र अहिले वान आर्जेको वा व्हाट अ इयर व्हाट अ इयर व्हाट एन एटमोस्फियर र उहाँहरू यति विजय उत्सव मनाइराख्नु भएको छ र अहिले चाहिँ हाम्रो वान आर्जेरको स्कोरर हुनुहुन्छ नम्बर सेभेन भाइ र उहाँलाई आशा दिदीले उहाँलाई लिएर आउँदै हुनुहुन्छ उहाँको
2: हजुर नम्बर सेभेन राइफलम्यान दीपराज लिम्बु उहाँ इन्टेक 25 को स्ट्राइकर नै हो
0: हजुर उहाँलाई लिएर आउनुहुनेछ उहाँसँग हामी कुराकानी गर्नेछौँ आदरणीय श्रोताहरू त्यसपछि पुरस्कार वितरण कार्यक्रम हुन्छ र हाम्रो बेल भाइ उहाँलाई उचाल्दै हुनुहुन्छ उहाँले धेरै वर्ष चाहिँ नेपाल कप चाहिँ जस खेल्नुभयो र आई थिङ्क दिस इज वान अफ द मेमोरेबल इयर उहाँको लागि हुनसक्छ होइन गर्दा अहिले अलिकति सेटल इन भएको छ र हाम्रो वान आर्जेरका मेम्बर्सहरू त्यहाँ विजय उत्सव मनाउँदै हुनुहुन्छ र हाम्रो चाहिँ वान आजका महानुभाव पनि निकै आउनु भएको रहेछ. अब यो कमान ग्रुप त उहाँहरू आउनु नै हुन्छ र त्यहाँ सबै हाम्रो बेल भाइले चाहिँ यो ओ ग्रुपको लागि अथवा त्यो सङ्केत चाहिँ दिएको देख्न चाहिँ सकिन्छ. र हाम्रो स्कोरर भाइलाई त्यहाँ दिदीले पठाएका थियौँ र उहाँले सायद कुद्दै हुनुहुन्छ होला,
2: उहाँलाई
0: चाहिँ तानेरै ल्याउनु पर्ने हुन्छ यो अवस्थामा,
2: किनकि
0: उहाँ अलिकति कन्फ्युज पनि हुनुभयो होला अहिले उहाँहरूको अहिले यो माहौल चलिरहेको अवस्थामा. र उहाँ आउँदै हुनुहुन्छ र हाम्रो चाहिँ आउँदै हुनुहुन्छ सनम भाइ, उहाँको दीपराज भाइ,
2: दीपराज भाइ
0: आउनुहोस् आउनुहोस् आउनुहोस् दीपराज भाइ. अनि दिदी हाम्रो ओआइसी गिरिप्रसाद साहबलाई पनि लिएर आउनु होला
2: भाइ. तपाईँलाई ह्युज कंग्रेचुलेसन.
0: ओके, दिस इज योर माइक, योर माइक.
2: तपाईँ कुन इन्टेकको हुनुहुन्छ? इन्टेक
0: 25
2: नेपालका फर्स्ट टाइम खेलेको होइन?
3: तपाईँले
2: डेब्यू पनि गर्नुभयो.
3: वाउ,
0: ओके. व्हाट वाज दैट मोमेन्ट लाइक व्हेन यू स्कोर द फर्स्ट गोल?
3: इट वाज वंडरफुल मोमेन्ट.
0: कस्तो लाग्छ? कतिको प्राउड हुनुहुन्छ?
3: एकदमै प्राउड. 8-9 वर्ष भएको थियो नजिकको फाइनली हामीले.
0: ओके, अलिकति माइकको नजिक बोलिदिनु होला. अनि कस्तो कसरी लिनु, कसरी त्यो गोल भएको थियो त्यो अलिकति भनिदिनुहोस् न.
3: त्यो गोल चाहिँ अब ठ्याक्क सब्टिट्युट आउनु भएको थियो हाम्रो करण गुरुजी चाहिँ. उहाँको
0: फर्स्ट बलै क्रस आयो र मैले राइट मोमेन्टमा गोल हाल्नु पुग्यो. तपाईँले
3: मैले त फर्स्ट हो
0: यही गोल त गर्नुभयो.
2: रोनाल्डो भनेको थिएँ भाइ, तपाईँलाई एकदमै धेरै धेरै बधाई छ.
0: वाट अ हियर. सम्पूर्ण साहबहरू तपाईँको ओआइसी साहब यहीँ आउँदै हुनुहुन्छ.
2: तपाईँको
0: साथीहरूलाई के भन्नुहुन्छ?
3: एकदमै एकदमै धेरै धेरै सपोर्ट देखाउनु भयो गुरुजी नम्बर.
2: ओके, थ्याङ्क यू भाइ. तपाईँ एकदमै हतारमा हुनुहुन्छ. त्यसै गरी हाम्रो वान आर्जरको ओवाइसी हुनुहुन्छ मेजर गिरिप्रसाद गुरुङ भाइ. भाइ ह्युज कङ्ग्रेचुलेसन.
4: दिदी थ्याङ्क यू.
0: नतिजा यस्तै एक्सपेक्ट पक्का पनि गर्नुभएको थियो?
4: एक्सपेक्ट पनि गरिएको थियो तर गेमको इन्टेन्स हेर्दाखेरि चाहिँ अब के हुन्छ हुन्छ गेममा अब भन्न सकिनँ, तर चाहिँ एकदम रमाइलो भयो. सिग्नलको पनि एकदमै प्रतिस्पर्धा,
2: एउटा
0: एकदमै इफेक्टिभ मौका पायो, त्यसलाई परिणत गर्यो वान आर्जेले
4: एकदमै एकदमै. आई थिङ्क आजको माहौल पनि एकदम राम्रो, हाम्रो जति पनि सपोर्टरहरू भन्छु मैले, सपोर्टरहरूको एकदमै ठुलो हात छ जस्तो लाग्छ मलाई. अनि भाइले त्यही अनुसार राम्रो चाहिँ खेल्यो.
0: 27 हजुर दिदी क्यारी अन.
2: यस, यो ओभरअल टिमलाई तपाईँहरूले एकदमै यो एकदमै आजको यो स्टेमिना फर्स्ट हाफमा बडो एकदमै हाई टेम्पोमा खेलेको वान आर्जेर होइन, र सेकेन्डमा पनि त्यस्तै भएको थियो, र यो कसरी ओभरअल टिमलाई तपाईँले कोच गरिराख्नु भएको थियो अथवा एडभाइस गर्नुभएको थियो भाइ?
4: यो हाम्रो जस गेम प्लान हुन्छ दिदी, अलिअलि सबै अब प्लेयर्सहरूको हुन्छ अनि कोचको अनुसार चाहिँ त्यही अनुसार खेल्ने हो. हाम्रो वान आर्जेको चाहिँ अब अलिकति टेम्पो हाई नै छ, तर त्यो टेम्पो मेन्टेन गर्न गाह्रै हुन्छ कहिले
2: कहिले.
4: 90
0: डिफेन्डिङ च्याम्पियनसँग शून्य शून्य भयो, हुँदै आउनुभयो हुँदै आउनुभयो. कस्तो सम्झिनु भएको थियो क्युजिएसलाई? उहाँहरू पनि अब यसपटक ह्याट्रिक गर्ने.
4: हजुर, उहाँहरूसँग हामी फर्स्ट गेम पक्का नेपालको फर्स्ट गेम पनि उहाँहरूसँगै हो, ड्र भएको थियो अनि त्यही अनुसार हामीले बिस्तार बिस्तारै प्रगति गरे जस्तो मलाई लाग्छ उहाँहरूले, अनि त्यही अनुसार आज नतिजा पनि राम्रै भयो.
0: ओके, सम्पूर्ण आफ्नो खेलाडीहरूलाई के भन्नुहुन्छ? विनिङ टिम अनि अफकोर्स क्युजिएसका खेलाडीहरू साहबहरू सबैलाई के
2: भन्नुहुन्छ?
4: हजुर, होइन आजको गेम हेर्दाखेरि क्युजिएस टिमको पनि त्यत्तिकै राम्रो थियो होइन, हाम्रो पनि राम्रै थियो गर्दाखेरि. क्युजिएस टिमलाई पनि अब सेकेन्डै भए तापनि योपालि अनफोर्चुनेटली अब ह्याट्रिक गर्न पाएन
2: बिचरा,
4: तर ठिकै छ, एकदम राम्रो गेम थियो दुइटैको अनि हाम्रो वनाजेको अभियसली राम्रै थियो, त्यही भएर नै जित्यो. त्यही अनुसार हाम्रो जति पनि हाम्रो सपोर्टरहरूलाई चाहिँ म एकदमै थ्याङ्क यू भन्न चाहन्छु आज चाहिँ.
0: ठुलो थ्याङ्क यू भेरी मच. थ्याङ्क यू. पार्टी टाइम, कङ्ग्रेचुलेसन.
4: हजुर थ्याङ्क यू.
0: हजुर थ्याङ्क यू, थ्याङ्क यू. गो एन्ड सेलिब्रेट.
2: थ्याङ्क यू.
0: हजुर, आदरणीय श्रोताहरू, सेलिब्रेसन स्टिल गोइङ अन फुल स्विङमा र अहिले यो क्विन्स एभेन्यू चाहिँ धपक्क बोलेको छ यो सेलिब्रेसनले गर्दा. अब हामी 5 बजेसम्म लगाएर हुनेछ, प्राइज गिभिङ हुन्छ, त्यसले गर्दा हामी त्यतिर लाग्नेछौँ. दिदी केही समअप गर्नुहुन्छ? अब हामी बिदा पनि हुनुपर्छ होला.
2: अवश्य
1: हजुर, अब चाहिँ समअप हामीले बिदा लिएरै गर्नु पर्ला, नत्र भने त्यहाँनिर फेरि हाम्रो प्राइज गिभिङहरू छुट्छ. हामी अरूसँग पनि कुरा गर्नेछौँ र हाम्रो बनर्जियाले चाहिँ पुरा ऱ्याली गर्दै हुनुहुन्छ कि उहाँहरू ग्राउन्डमा. आधा त एकछिन उहाँहरूले हिँड्नु भयो तर अब चाहिँ बिचमा हुनुहुन्छ, प्राइज गिभिङ गर्नको लागि बोलाइ पनि सक्नु भएको छ,
2: त्यसले
0: गर्दाखेरि.
2: सम्पूर्ण आदरणीय श्रोताहरूबाट हामी क्विन्स एभेन्यू अल्ड रिसोर्टको यो नेपाल कप 2026 हामी तिनैजना बिदा चाहन्छौँ. भन्छौँ। र हाम्रो स्टुडियोमा हुनुभएको श्रीस बहिनी, तपाईँलाई ह्यान्ड ओभर गर्दै अब पनि हामी प्राइज गिभिङ तर्फ लाग्दैछौँ।
0: मलाई पनि बिदा दिनुहोस् सम्पूर्ण जसले सुन्दै हुनुहुन्थ्यो, तपाईँलाई पनि धन्यवाद। अनि वान आरजेलाई कङ्ग्रेचुलेसन, अनि चाहिँ क्युजी सिग्नल्स राम्रो प्रदर्शन गर्नुभएको थियो, नेक्स्ट इयरको लागि फेरि राम्रो गर्नु होला, शुभकामना भन्दै श्रीस बहिनी आर यु लिसनिङ?
5: यस अफ कोर्स दाजु, यत्रो रमाइलो भइरहेछ, यत्रो हाई स्पिरिटेड एउटा एटमोस्फियरलाई सुनेर म आफै पनि त्यहाँ भएको महसुस गरिरहेको छु।
0: ओके,
5: थैंक यू वेरी मच तपाईहरुको लागि है, थैंक यू एन्ड हैव अ सेफ जर्नी ब्याक। ओके, थैंक यू ऑल थ्री अफ यू,
1: नमस्ते,
5: बाय बाय बाय। आदरणीय श्रोता, पनि बडो रमाइलो एउटा एटमोस्फियर क्रिएट भएको छ क्विन्स एभेन्यू अल्डर सर्टमा, जहाँ चाहिँ आजको हाम्रो नेपाल कपको फाइनल खेल सकिएको छ र अन्त्यमा आएर वन आरजीआरले एक गोल स्कोर गरेर यसपटकको नेपाल कपको ट्रफी उचाल्ने एउटा मौका पायो, यसमा जित हासिल गर्न सफल भयो। वन आरजीआरलाई धेरै धेरै बधाई छ भन्नु पर्यो। अनि क्युजिएसको पनि एकदमै राम्रो धमाकेदार प्रस्तुति त थियो, तर अब खेल हो, कसैले जित्ने कसैले हार्ने भइ नै हाल्छ, त्यस कारण गर्दाखेरि उहाँहरूले पनि साह्रै सानो मन त गर्नु भएको छैन होला। सो इट अल ह्यापन्स होइन, एउटा एकदमै हामीले एउटा स्पोर्ट्सम्यानसिप भन्छ नि, हेल्दी स्पोर्ट्सम्यानसिपको एउटा स्पिरिट लिएर चाहिँ नि काम गर्नुपर्ने हुन्छ। गर्दाखेरि म नेक्स्ट इयरको लागि क्युजिएसलाई अल द भेरी बेस्ट एन्ड अ ह्युज कङ्ग्रेचुलेसन्स टु वान आरजीआर फुटबल टिमलाई भनेर भन्न चाहेँ मैले। यतिखेर उहाँहरूले बिहानै पछि यहीँ हाम्रो चाहिँ सर जोन मुर ब्यारेक्सको प्राङ्गणभित्र रहेको उहाँको फुटबल पिचमा प्र्याक्टिस गरिरहनु भएको देख्थ्यौँ हामीले, र त्यो उहाँको जुन चाहिने एउटा कोसिस थियो, उहाँहरूको जुन मेहनत थियो त्यो सफल भएको जस्तो लाग्छ। हुन त हरेक टिमले मेहनत गरेर नै आएको हुन्छ, तर मैले अघि नै भने जस्तै होइन, खेल हो, एकजना न एकजना जित चाहिँ हासिल गर्नको लागि सक्षम हुन्छ नै, अनि एकजना न एकजनाले चाहिँ नि अलिकति आफ्नो जुन एउटा चाहिँ हार छ त्यसलाई चाहिँ स्वीकार्नै पर्ने पनि हुन्छ। सो दिस इज लाइफ, दिस इज खेल होइन। यस कारण गर्दाखेरि आजको यो प्रत्यक्ष प्रसारण अब यहीँ आएर सम्पन्न भइसकेको छ, तपाईँहरूबाट म पनि बिदा लिन चाहन्छु र तपाईँहरूसँग बिदा माग्दै गर्दाखेरि एउटा गीत म तपाईँको लागि राख्छु र यही नै गीत सुनाउँदै तपाईँहरूबाट चाहिँ बिदा लिन्छु। अब भने अगाडि एउटा मिठो चड्के गीत म तपाईँको लागि राख्ने तयारी गर्दैछु, यसलाई तपाईँले पूर्ण रूपमा इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। र यही गीतको साथसाथमा म भने तपाईँहरूबाट बिदा लिन्छु है त। आदरणीय श्रोताबिन, आज शनिबारको दिन हो, शनिबारको यो दिन रमाइलो भयो तपाईँ हामी सबैको लागि, नेपाल कपको यो प्रत्यक्ष प्रसारण सुनेर तपाईँहरू सबैले पनि इन्जोय गर्नु नै भयो होला। र अब हाम्रो यो आजको प्रस्तुतिलाई यतिमै सम्पन्न गर्ने बेला भइसकेको छ, बाँकी रहेको आज शनिबारको जुन समय छ तपाईँको एकदमै रमाइलो रहोस् मेरो यही शुभकामना। फुटबलको जुन चाहिँ एउटा सिलसिला त्यो जारी नै छ, किनभने वर्ल्ड कप फुटबल चलि नै रहेको छ होइन, यसर्थमा पनि तपाईँहरू सबैजनाले चाहिँ नि त्यसलाई पनि इन्जोय गर्नु नै हुन्छ होला। यति भन्दै एउटा गजल म तपाईँको लागि राख्दैछु अहिले बाबुल गिरीको आवाजमा, रेसेको साथमा अगाडि तपाईँलाई लिएर जान चाहन्छु। आज अब एउटा 5 बजेको समाचार, त्यस पश्चात हाम्रो नियमित कार्यक्रमहरू अब आजको लागि के छन् सुन्दै अगाडि बढ्नु होला। हस् त, मलाई बिदा दिनुहोस्, नमस्ते, बाई।

0: दैलेखको चामुण्डा बिद्रासैनी सात साङ्गे तारामा सुर्खेतबाट कालीकोटतिर जाँदै गर्दा कर्णाली नदीमा खसेको फोर्स गाडीका बेपत्ता चारजनाको खोजी कार्य अझै जारी छ। नदीको तीव्र बहाव, धमिलो पानी र जटिल भौगोलिक अवस्थाले खोज तथा उद्धारमा चुनौती थपिएको प्रहरीले जनाएको छ। आज कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै प्राकृतिक प्रतिकूलता बीच उपलब्ध सबै साधन स्रोत र अत्याधुनिक प्रविधिको प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले वर्षायाम भएकाले पानीको बहाव अत्यधिक बढेकाले गोताखोरलाई खोजी गर्न कठिनाई भएको बताउनुभयो। चुनौतीबीच पनि खोजीलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गरिएको उहाँको भनाइ छ। विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सोनार क्यामेरा र म्याग्नेट सहितको विशेष प्राविधिक टोली घटनास्थलमा खटिएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई निगरानी र खोजी समेत भइरहेको प्रहरीले जनाएको छ। अस्ति असार 18 गते बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली राजमार्गबाट नदीमा खसेको थियो। दुर्घटनामा कालीकोटका जेके जित्रुवाको मृत्यु पुष्टि भइसकेको छ। चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, मेखे जित्रुवा र सिर्जना खड्का अझै बेपत्ता छन्। सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा आज पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यावहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपा भित्रै रहेको बताउनु भएको हो।
2: पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
2: पहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर सुन जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ्स भन्या छ, गिरिबन्धु भन्या छ, वाइल्ड बडी भन्या छ, ओम्नी भन्या छ, के हो यस्ता खालका जाने अनेक भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई, जो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी पृथक रहनेछ रहनुपर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी हामीले गरेका कामहरूप्रति हामीले गरेका नीतिहरू त्यसप्रति हामी
0: संसदीय दलका नेता विश्वराज आङ डम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकको बैठकले

0: आदरणीय श्रोताहरू, प्रदेशको सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष यो साता उपस्थित छु म सञ्चालक विनोद खड्का। समस्त आदरणीय श्रोताहरू जो नेपाल हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीलाई सुन्नुहुन्छ र रेडियो नेपालको ध्वनि तरङ्गमा देशभरि र विदेशमा सुन्नुहुन्छ, यहाँलाई दर्शन नमस्ते कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ।
1: दही चिउरा पनि खायौँ, मैले चाहिँ खेत रोप्न पाइनँ, धान रोप्न पाइनँ, दाइले चाहिँ पाउनु भएको पाइनँ।
0: प्लान त थियो, योजना एकदम कडा थियो होइन, तर पानी नै परेन, के गर्ने होइन, त्यसले गर्दाखेरि धान रोप्न पाइएन, तर दही चुरा चाहिँ मजाले खाइयो बहिनी। अब अर्को वर्षको चाहिँ महँगो चुरा चाहिँ खानु पर्ला, किनभने धान राम्रोसँग फल्ला त लागेको छैन, किनभने मनज्ञ पानी परेको छैन नि, होइन त अलिकति, तर पनि रोपाई त विभिन्न ठाउँ भइरहेको छ, तर जति प्रतिशत हुनुपर्ने त्यो भएको छैन, एकदम दुःखदायी कुरा हो। खैर, अब यस्तै छ, हाम्रो आकाशे खेतीमा भर पर्नु भएको हुनाले हामी आकाशतिर हेरेर बसिरहेका छौँ। हुन त धेरै विकास भएको छ, विभिन्न ठाउँमा पम्पिङ सेटहरूदेखि लिएर होइन नहरहरू बनेका छन्, अनि सिँचाइको व्यवस्था राम्रो छ, भइरहेको छ, तर हामी साह्रै निराश चाहिँ हुनु जरुरी छैन भन्नु पर्यो होइन त। ओके, यो त भयो गएको साताको कुरा, होइन आउँदा दिनका कुराहरू के के छन् त बहिनी, के के कार्यक्रम छ?
1: हजुर, अब अषाढ 21 गति पनि भइसक्छ आइतबार, सो अब श्रावण महिनामा त अब श्रावण संक्रान्ति आउँदैछ होइन, त्यसपछि त हाम्रो दिदी बहिनीहरूको महान चाड पनि आउन लाग्यो
0: भने मतलब अलिकति वेट घट्ने चाड, नाचगानको चाड होइन
1: हो नि,
0: तर अर्काले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन होइन, किनभने आफ्नो खल्ती अनुसारको काम गर्नुपर्छ र चलन चल्ती संस्कारहरूलाई मान्य त हो, तर आउट अफ वे जानु भएन होइन, अहिले राम्रो राम्रो रातो रातो साडी लगायो भन्दैमा अनि गर गहना लगायो भन्दैमा नलाउनु होला होइन। एनी वे अगाडिबाट त किन महँगो पनि छ नि,
1: होइन त, अलिकति
0: घटेको बढ्ने भइरहेको छ, यो अन्तर्राष्ट्रिय मार्केट चाहिँ अनस्टेबलै भएको छैन, त्यसले गर्दाखेरि पनि हो भन्दै अब हामीले नेपालतिरको चाडपर्वको दलिल जानकारी गरायौँ होइन, विदेशमा पनि ठुलो भव्य चाड छ के बहिनी, एउटा तपाईँलाई नेपाल कप भन्ने थाहा छ, 4 जुलाई शनिबारको दिन, आजको दिन पनि उहाँले सुनिरहनु भएको छ भने एकदमै महत्त्वपूर्ण चाड हो ब्रिटिस गोर्खाजको लागि होइन, ब्रिगेडियर गोर्खाजको इतिहासमा धेरै वर्ष पहिला त्यतिखेरका महाराज श्री 3 मोहन शमशेरले प्रदान गरेको नेपाल कप आजको दिन अल्डर सर्टमा चाहिँ खेलिँदैछ के बहिनी,
1: होइन
0: धेरै हाम्रा घेरभन्दा दर्शकहरू पुग्नुहुन्छ र आज फाइनल पुग्ने टिमलाई हाम्रो बधाई छ, सबभन्दा पहिला राम्रो खेल्नु होला, जित्नु होला, अनि काठमाडौँ कप पनि जित्नु होला, हाम्रा रिटायर्ड पर्सनलहरूले खेल्नुहुन्छ होइन त, अनि दिदी बहिनीको भव्य भलिबल पनि छ के अल्डर सर्टमा, ठुलो खेल मैदान छ होइन, त्यहाँ चाहिँ प्रिन्सेस एभेन्यू होइन, त्यहाँ चाहिँ यो मेलामा तपाईँहरू शरीक हुनुहुन्छ भने राम्रोसँग जानुहोला, राम्रोसँग फर्किनुहोला, धेरै भनौँ न स्पिड नगर्नुहोला, आफ्नो गाउँलेहरूलाई भेट्नुहोला, साथीभाइ पुराना पुराना पल्टनका साथीहरूलाई भेट्नुहोला होइन, आफन्तहरू नातागोतालाई भेट्नुहोला र नो ड्रिङ्क एन्ड ड्राइभ होइन, त्यो चाहिँ एकदम बिग नो नो भन्नुपर्छ। अनि आजको दिन बास्केटबल भनेर अघि आशा बहिनी पुन बहिनीले भन्दैनुहुन्थ्यो र लन्डनमा चाहिँ हाम्रा गोर्ख नेपाली समुदायले चाहिँ बास्केटबलको आयोजना गर्नुभएको रहेछ, त्यो पनि सफल रहोस् भन्ने जानकारी गराउँछ। धेरै इभेन्ट छ बहिनी, चाडपर्व, भेटघाट, गाउँले 4 धुरे 12 धुरे त कुरै नगरौँ होइन बहिनी, एनिवे यो चाहिँ मैले हामीले यो रेडियो नेपालको कार्यक्रममा किन भने पनि विदेशमा यसरी मनाइन्छ, हाम्रो नेपाली नेपालीत्वको कुरा मैले गरेँ होइन त। ओके, अब ठेगाना दिनु पर्ला बहिनी,
1: हजुर अब हामी ठेगाना भन्छौँ श्रोता, ठेगाना होला, ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी छ bfbsgorkha@bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055, 54 37 364 र 54 33 930.
0: यो हो हाम्रो ठेगाना. ठेगाना कुरा गर्दाखेरि बहिनी, अब हामीले फुटबल हेर्न जान पाएको छैन, वर्ल्ड कप है कि, मेक्सिको अनि क्यानाडा र साथसाथमा अमेरिकामा भइरहेको छ. तर तपाईँले रिजल्ट मात्रै हेर्नु भएको छ होला कि के छ, उठेर हेर्नु भएको छ कि तपाईँ पनि डाई हार्ड फ्यान हो कि के हो?
1: छैन दाजु, यसपालि त मैले अलि त्यसरी गर्न हेर्न चाहिँ पाइएको छैन, क्लिप्सहरू मात्रै हेर्छु र विशेष गरी खेलाडीहरूको त्यो हुन्छ नि त्यो जलवा है त्योहरू चाहिँ हेर्छु म बेला बेलामा. एकदमै राम्रा राम्रा खेलाडीहरू होइन, जो चाहिँ एकदम हुन्छ नि उहाँहरूको खुट्टा राम्रै जादु नै छ जस्तो लाग्छ मलाई है, उहाँहरू
0: चम्केका एम्बापेदेखिन् लिएर किलियन एम्बापेदेखिन् लिएर मेसी होइन, क्रिस्टियानो रोनाल्डो,
1: नर्वेको
0: हुनुहुन्छ, एकदमै सशक्त प्लेयर, तपाईँलाई मन पर्दो रहेछ उहाँ खेल होइन?
1: उहाँको त्यो स्टाइल नै कस्तो दामी छ कि दाजु,
0: झन् झन् राक्षस जस्तो हुनुहुन्छ, अग्लो पनि हुनुहुन्छ, बलियो त्यस्तै, लेफ्ट राइट खुट्टा टाउको जिउ हरेक प्रयोग गरेर गोल हान्न सक्नुहुन्छ उहाँ होइन.
1: जम्मा 25 वर्षको हुनुहुँदो रहेछ, 6 फिट 4 इन्चको हुनुहुँदो रहेछ,
0: एकदम अग्लो र बलियो त्यतिकै होइन. अनि त्यसले गर्दाखेरि अब यसपालि नर्वेको गेम राम्रो हो होइन, तर के गर्ने, गेममा चाहिँ अलिअलि कहिले कहिले तल माथि भइरहन्छ होइन, एकजनाले मात्रै गरेर हुँदैन, अरूले पनि राम्रो खेल्नु पर्यो होइन. जे होस् फ्रान्सले चाहिँ स्विडेनलाई चाहिँ मनग्ञ गोल हानेर जितेको छ होइन, 3-0 गर्दाखेरि यसपालि चाहिँ कसले कसलाई जित्छ भनेर भन्नै सकिँदैन होइन. अब फुटबल हो, फुटबलमा चाहिँ गोल हुन्छ, यो छाला त हो नि होइन बहिनी, पहिला पहिला त छाला हुन्थ्यो, यसपालि चाहिँ प्लास्टिक होला के होला होइन, तर यसको आँखा चाहिँ हुँदैन रे क्या बहिनी, क्यान गो एनी वेयर होइन. डेब्रेडले हान्दाखेरि बाङ्गिएर गोल पनि हुनसक्छ, फेरि पेनाल्टी पनि मिस हुनसक्छ, अनेक छ बहिनी यसको होइन. एनी वे आज प्रश्न राख्ने दिन हो,
1: हजुर आज प्रश्न राख्ने दिन हो दाजु, हामी यसै सेरोफेरोमा रहेर राख्ने कि आज प्रश्न.
0: ओके, म खोज तलास गरिहाल्छु. मैले एकताली भनेको थिएँ नि होइन, 1950 वर्ल्ड कपमा होइन, त्यो चाहिँ पहिलो पटक होला अमेरिकाले कुनै पनि अन्तर्राष्ट्रिय गेममा बेलायतलाई हराएको के बहिनी होइन, 1-0 गरेर हरायो. यो चाहिँ अचम्मकै कुरा भएको थियो, किनभने फुटबलको जननी बेलायत नै हो भनिन्छ होइन, गर्दाखेरि 50सतिर चाहिँ अमेरिकामा फुटबलै खेलिन्थेन, र ड्राइभरदेखि लिएर पार्ट टाइमर्सहरू होइन, रेस्टुरेन्ट वर्करहरू, सेफ्सहरू मिलेर खेलेको रहेछ, त्यसमा पनि अमेरिकाले एक गोल गरेर जितेको रहेछ, अचम्म भएको थियो, गर्दाखेरि अचम्म अचम्मको इतिहास छ. त्यस्तै प्रकारले आजको प्रश्न चाहिँ अब एकछिनपछि सुन्नुहुन्छ, अचम्मकै म कुरा राख्छु, प्रश्न राख्छु, तपाईँले खोज्नुहोस् है त. ओके, अब हामी कता जाने त भन्नुहोस् त,
1: हामी पहिलो पत्रतर्फ लाग्छौँ दाजु. पत्र पठाउनु हुने हाम्रा पहिलो श्रोता हुनुहुन्छ भक्त राई, उहाँले हामीले स्टाफोर्डशायर युकेबाट पठाउनु भएको छ, छोटो मिठो पत्र लेख्नु भएको छ दाजु.
0: ओके, धेरै दिनपछि आउनुभयो नि उहाँ त होइन. ओके, भक्तजीलाई सबभन्दा पहिला नमस्कार छ, उहाँलाई हार्दिक

0: भक्तदाई तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ।
1: भक्तजीलाई नेपाल यसो आएको बेलामा घुम्दै आउनुहोस् न भनेर अनुरोध पनि गरौँ होइन, निमन्त्रणा दिउँ, अनुरोध भन्दा पनि निमन्त्रणा दिउँ होइन, किनभने कुनै न कुनै कारणले आफ्नो देश आइहालिन्छ होइन, उहाँ चाहिँ आउनुहुन्छ होला पनि आशा गरौँ। र लेख्नुहुन्छ, मेरा विगतका सन्देशहरू प्रसारण गरिदिनु भएकोमा यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ, यो पत्र पनि प्रसारण गरिदिनु हुनेछ भन्ने आशा लिएको छु भन्नुभएको छ। अनि अब सन्देशतर्फ जानु भएको छ उहाँ। खोटाङ जिल्ला भुइपादेखि काठमाडौँ बुढानीलकण्ठमा र भक्तपुरमा बस्नुहुने मेरी ठुली दिदी, सबैलाई साइनो अनुसारको सेवा डोग आशीर्वाद अनि माया छ भन्नुहुन्छ भने ओके, नाम चाहिँ लेख्नु भएको छैन नि,
0: छैन
1: र अनुरोध हो सुटुक्क नम्बर दिनुहोस्, ठुलो दिदीलाई हामीले सरप्राइज कल गर्छौँ नि होइन। अस्ति एउटा भाइको बर्थडेमा हामीले सरप्राइज कल गर्दाखेरि कति खुसी हुनुभएको थियो बाबा होइन, तुफान भाइको बुवाले मजाले कुराकानी गर्नुभयो, उहाँको श्रीमती पनि हुनुहुँदो रहेछ तर कार्य व्यस्तताले गर्दाखेरि बोल्नु पाउनु भएन, ह्याप्पी बर्थडे चाहिँ भन्नुभएको थियो है हामीलाई है। एनिवे यसरी हामी जोड्छौँ सबैलाई। लेख्नुहुन्छ उहाँले ठुली दिदीलाई चाहिँ र सबैलाई चाहिँ साइनो अनुसारको सेवा डोग आशीर्वाद अनि माया भनिहाल्नु भयो होइन। कार्यक्रम मार्फत सम्झना गर्नुपर्दा मेरी श्रीमती होइन भाउजू इन्द्र शोभा राई अनि भाइ परदेशी घिमिरे माइलो जो साउदी अरेबियामा हुनुहुन्छ र सम्पूर्ण खोटाङवासी बिएबिएसका सम्पूर्ण श्रोता र मलाई भक्त राई भनेर चिन्नुहुने अथवा चिन्न नहुने सबैमा सुनाउन चाहन्छु भन्नुभएको छ बहिनी।
0: भक्त दाईले सबै सबैलाई यो गीत सुनाउनु भएको छ र आज गीत पनि रोज्नु भएको छैन दाजु, हजुर हाम्रै रोजाइमा उहाँले छोडिदिनु भएको छ।
1: एउटा सोध्नु मन लाग्यो कि तपाईँलाई, तपाईँले छान दिएको राम्रो भएर हो कि उहाँहरूलाई गीतको जानकारी नभएर हो कि होइन अलिअलि अल्छिलाएर हो कि, जिम्मेवारी तपाईँलाई दिनुहुन्छ, तपाईँले राम्रोसँग जिम्मेवारी वहन गर्नु भएको छ, तपाईँले छान दिएको गीत असाध्यै मन पर्यो भन्नुभएको छ कसैले,
0: हजुर हजुर बेला मौकामा भन्नुहुन्छ श्रोताले, जस्तै विदाई हुनुहुन्छ धनविदाई हुनुहुन्छ होइन, निकै चटके गीतहरू राखिदिनुहुन्छ बहिनी, तपाईँले नै राखिदिनुहोस् भनेर भन्नुहुन्छ, हजुर हामी नयाँ गीत राखेका छौँ दाजु।
1: जियोस् तपाईँले समसामयिक र समय सन्दर्भ मिल्ने र साथसाथमा अलि नयाँ रिलिजहरूलाई छान्नुहुन्छ नि होइन। अन्तमा भिएबिएस गोर्खा रेडियोका तीनवटै स्टेसनका कर्मचारीहरू साथै मेरो सन्देश नेपालका कुना कन्दरासम्म प्रसारण गरेर पुर्याइदिनु भएको मा रेडियो नेपाल प्रति पनि हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु। हवस् त आजलाई यति धन्यवाद भन्नुभएको छ बहिनी, शॉर्ट एन्ड स्वीट,
0: छोटो मिठो पद लेख्नु भएको रहेछ र भक्तदाई र सम्पूर्ण श्रोताको निम्ति हामी नयाँ गीत राखिरहेका छौँ, मेलिना राई र समीर खरेलले गाउनु भएको सिक्का नोटैमा, यो गीत ट्रेन्डिङमा छ भन्नुपर्छ, टिकटकमा त यो गीत त एकदमै माथि नै पुगेको छ दाजु,
1: टिकटकबाट नै यस्तो यस्तो गीतबाट नै एकदमै टप टप नाम आउने पनि थुप्रै हुन्छ नि होइन बहिनी,
0: अहिले 1.5 मिलियन दर्शकले हेरिसक्नु भएको छ है, जम्मा 10-12 दिन मात्रै भयो यो रिलिज भएको, यसको टुक्रा टुक्राहरू चाहिँ हामीले टिकटकमा पाउँछौँ दाजु, टुक्रा त्यो टुक्रा टुक्रा गीतहरूमा चाहिँ हाम्रा थुप्रै कलाकारहरूले पनि अभिनय गरिसक्नु भएको छ होइन, यो साधारण व्यक्तिहरूले पनि गर्नुभएको छ, सो यो गीत चाहिँ एकदमै हिट भइसकेको छ अहिले नै।
1: ओके, यस्तो गीतले साधारण व्यक्तिलाई पनि एकदम एकदमै हिट बनाउँछ नि होइन, र कतिले पैसा पनि कमाएका छन् भनेर सुनिन्छ बहिनी होइन, अल द बेस्ट। र यो गीत लाउनुभन्दा पहिला भक्तजीलाई के अनुरोध गर्न चाहन्छु भने अर्को पत्रमा लेख्नु होला, तपाईँको बारेमा अलिकति जानकारी लिउँ न, कुन पल्टनको हुनुहुन्थ्यो, यदि पल्टनमा भएको भए होइन, अनि उहाँको अनुभव के हो, होइन म त नेपालको कर्मचारी हो भने त्यो पनि लेख्नुहोस्, कहाँ कहाँ काम गर्नुभयो, खेती किसानी गरेर कृषक हो भने त्यो पनि लेख्नु होला होइन, र उहाँको अनुभवहरू यतिखेर धान रोप्ने बेलाको अनुभवहरू होलान् होइन, त्यसपछि दही चुरा खाएको अनुभव होला, अब उहाँको अब ठेगाना चाहिँ अब नेपालको ठेगानामा उहाँले अलिक खोटाङतिर कुराउनु भएको छ होइन, खोटाङतिरको अनुभव सुनाउनु होला, के गर्दै हुनुहुन्छ, अझ पनि खेतीपातीमा उहाँको इन्ट्रेस्ट होला, कन्ट्रिब्युसन होला, ती कुराहरू लेख्न सक्नुहुन्छ होइन बहिनी, सेयर गरे त हो नि। तपाईँले भनेपछि यो भाइरल गीत सुन्न मलाई पनि मन पर्यो, लागौँ त,
0: ओके,
1: मेलिना राई र समीर खरेल गाउनुहुन्छ यो हिट गीत।

0: हजुर बडोरमाइलो गीत सिक्का नोटेमा रुमाल गोजीमा भने जस्तो लाग्यो मैले, होइन बहिनी?
1: हजुर, गरिदियो कान्छा बैदा सिक्का नोटैमा,
0: बडो राम्रो रहेछ। र मेलिना राईको मिठो मिठो स्वर, एकदम सुरिलो स्वर छ, कता कता उहाँले गाउँदा पनि सधैँ हाँसेर गाएको जस्तो लाग्छ, त्यस्तो लाग्छ। समीर खरेल उहाँ पनि हाम्रो पल्टनको सदस्य हुनुहुन्छ है मेलिना बहिनी। अस्ति मिरुडा मगर आउनु भएको थियो किओ जेलारको 60th बर्थडेमा, नि बहिनी बिजी ब्रिटिश गोर्खा नेपालमा बर्थडे सेलिब्रेसन भएको थियो, उहाँ चाहिँ भान्जी हुनुहुँदो रहेछ, होइन? यानि कि हाम्रो किओ जेलारका सदस्य को सुपुत्री, होइन? त्यसले गर्दाखेरि उहाँसँग निकै लामो कुराकानी भयो, होइन? मिठो भाषण पनि दिनुभयो बहिनी, धन्यवाद दिनुभयो उहाँले भाषण भन्दा पनि, होइन? हामीलाई सम्झना गर्नुभयो, हजुरले जहिले बोलाए पनि हामी आउँछौँ, हामी त हजुर एउटै परिवार हुने पनि, कति मिठो छ भन्नुभयो बहिनी। एकदमै सुशील हुनुहुन्छ कि उहाँ चाहिँ, उहाँको परिवारको मलाई डिटेल थाहा छैन, कुनै दिन भए पनि त्यो पनि भन्नुलाई है। अब चाहिँ यो मिठो गीत पछि कता जाने बहिनी?
1: हजुर, अर्को श्रोताको पत्र मेरो हातमा परेको छ, सुनिल निर्दोषी पारघरीजी हुनुहुन्छ साउथ कोरियामा, है हामीलाई जहिले पनि सम्झेर पत्र लेख्नुहुन्छ, आज पनि लेख्नु भएको छ, नेपालको ठेगाना ताङखुवा धनकुटा हो, उहाँले पनि आज छोटो मिठो पत्र लेख्नु भएको छ। दाजु भन्नुहुन्छ, आदरणीय बिएफपिएस गोर्खा रेडियोका सञ्चालिका दिदीहरू निशा, मीना, सुसन बाला अनि दाई विनोदमा म नियमित भाइ सुनिल निर्दोषी पारघरीको तर्फबाट साहित्यिक अभिवादन सेवारो नमस्कार भन्नुभएको छ।
0: यहाँलाई कार्यक्रममा सबभन्दा पहिला स्वागत छ, हाम्रो दर्शन नमस्ते, होइन? अब उहाँ त साहित्यकार पर्नुभयो, हामी त अलिअलि उहाँहरूले भनेका कुरा मात्रै वाचन गरिदिने हो नि त, होइन? गर्दाखेरि तपाईँहरूलाई अनुरोध के छ भने हाम्रो कार्यक्रम दोभान जुन चाहिँ साहित्यिक कार्यक्रम छ, होइन, त्यसमा भाग लिनुहोला। तपाईँको अब विदेशमा फुरेका कविताहरू गीतहरू के के छ, होइन, तपाईँको ट्राभलग हुन्छ, होइन, यात्रा संस्मरणदेखि लिएर धेरै कुरा हुन्छ नि बहिनी, होइन? कसैले चाहिँ एकदमै सर्ट स्टोरिज लेख्नुहुन्छ, कसैले नाटक, कसैले के, कसैले अनेक लेख्नुहुन्छ नि, साहित्यका धेरै विधा छन् नि, होइन? हामीलाई सम्झना गर्नुहोस्। र अर्को पनि उहाँलाई कुरा सोध्न मन लाग्यो, साउथ कोरियामा हुनुहुन्छ, धनकुटावासी ताङखुवाको हाम्रा गोपाल बरालीजी रिपोर्टर हुनुहुन्छ नि धनकुटाको, उहाँले धेरै कुरा धनकुटा सेरोफेरो, होइन, राख्नुहुन्छ, सुन्नुहुन्छ कि हुँदैन सम्बन्ध पहिला, होइन, प्रतिक्रिया के हो, सुझाव सल्लाह के हो, तपाईँले यो एरियालाई पनि समेट्नुहोस् न भनेर सुझाव दिनुहुन्छ भने हामी हाम्रा गोपाल बरालीजी जहाँका सम्वाददाता हुनुहुन्छ उहाँलाई चाहिँ कुरा राखिदिन्छौँ, अनि तपाईँले सुन्न चाहेको ताङखुवाको विशेषतादेखि लिएर, होइन बहिनी, सबै चिज राख्न सक्छौँ, यसरी हामी एकअर्कासँग हातेमालो गर्दै, किनभने कति त यादै हुन्न नि, यो एरियामा हामीले चाहिँ ब्रोडकास्ट गरेको छौँ छैनौँ थाहा हुँदैन कि, होइन? गर्दाखेरि उहाँलाई त थाहा हुन्छ आफ्नो गाउँठाउँको, होइन, त्यो बारेमा भनेर जानकारी गराउनुहोस्, अवश्य पनि मेसेज पास हुन्छ।
1: अब उहाँले भन्नुभएको छ, मेरो परिचय भन्नुपर्दा सुनिल निर्दोषी पारघरी छथर जुरपाटी गाउँपालिका 2 ताङखुवा धनकुटा हाल पनि कोरियामा छु। दाइदीहरू, म कार्यक्रम नियमित रूपमा सुन्ने गर्छु, परदेशी भूमिमा भए पनि निरन्तर परदेशीको सन्देशमा आउने कोसिस चाहिँ गर्ने गर्छु, किनभने यो कार्यक्रम मैले सुन्दै आएको झन्डै 2 दशक भन्दा बढी भयो, त्यसैले धेरै माया लाग्छ अनि खुसी पनि लाग्छ। तपाईँहरूसँग पत्र मार्फत जोडिनु पाउँदा म एकदमै हृदयबाट नै गदगद हुन्छु भनेर भन्नुभएको छ।
0: कति मजाको कुरा हो नि, होइन, 2 दशकमा त यो कार्यक्रम धेरैले सञ्चालन गर्नुभयो नि, होइन?
1: पक्कै पनि,
0: हामी कार्यक्रम त यथावत छ, प्रस्तुताहरू फरक हुनुभयो, समय अनुसार त्यस्तै हुन्छ बहिनी, होइन, नोबडी इज इन्भिन्सिबल, होइन, सबै पर्मानेन्ट भन्ने केही पनि छैन कि, होइन, त्यो रुख डाँडा चाहिँ पर्मानेन्ट हो, नदी नालाहरू, होइन, तर चाहिँ मानव चोला भने चाहिँ पर्मानेन्ट होइन कि बहिनी, त्यस कारणले एउटा कविले, अङ्ग्रेजी कविले भने भन्नुभएको कुरा सम्झना म गर्छु कहिले कहिले, मेन मे कम एन्ड मेन मे गो बट आई गो अन फर एभर रे के बहिनी, सानो खोल्सा ब्रुक भनिन्छ क्या अङ्ग्रेजीमा, होइन, सानो खोल्सा एउटा नदी, होइन, सानो चाहिँ म निरन्तर बगिरहन्छु, तर कति परिवर्तन भए मैले देखेँ, होइन, अनि अब हावापानी पनि प्रतिबन्ध भयो होला, रुख नदी अब के भन्छ नालाहरू रुखहरू बढे हुर्के ढले, होइन, तर म यहीँ छु हेरिरहेको छु भने भने जस्तो के बहिनी, होइन, त्यस कारणले यो कार्यक्रम 20 वर्षदेखि सुन्ने श्रोतालाई धेरै कुरा थाहा छ, अनि हाम्रा श्रोता पनि परिवर्तन हुनुभयो नि
1: एकदमै धेरै।
0: कोही नेपालमा हुनुहुन्थ्यो, विदेश जानुभयो, कोही विदेशमा हुनुहुन्छ, नेपाल आउनुभयो, होइन, कसैको यो कार्यक्रम सुन्दा सुन्दै विवाह पनि भयो, होइन, कसै हराएका दिदी बहिनीको पनि भेट
1: भयो,
0: भ्यालु चाहिँ त्यहाँ छ क्या बहिनी।
1: उहाँ नियमित श्रोता भनेर भनिसक्नु भएको छ, बिएफएस गोर्खा रेडियो सम्पूर्ण परिवारलाई पनि हृदयदेखि नै सम्झना छ, अनि बिएफएस नेपाल, युके, ब्रुनाई, रेडियो नेपाल सुनेर बस्नुहुने परदेशी वा स्वदेशी सम्पूर्ण रेडियो पाराकी साथीहरूलाई पनि मिठो माया अनि अविरल सम्झना छ। मेरो धनकुटा ताङखुवामा हुने जीवनसाथी निलु लिम्बु, छोरा सुदीप अनि छोरी शिवानीलाई मिठो सम्झना अनि माया छ। बहिनी पञ्चा खजुम, उमा सापकोटा, संगीता मगर, जुरिना राई, टिका अभागी पारघरी, त्यस्तै गरी दिदी ऋतु सुब्बा, दिदी झापाली कान्छी सरस्वती राई, रचना अन्जान राई, अनि ताप्लेजुङका साथीहरू सन्जु सुब्बा, सामना तामाङ, हेमा लिम्बु, खोटाङ नेर्पा, हाल भने युके निवासी साथी दर्पण देवीका रुदुङ, काठमाडौँका साथीहरू हुनुहुन्छ सोल्टिनी सुषमा सुस्केरा राई, अरुण नदी खत्री, सिमला मुस्कान सदाबहार, सिन्धुलीका साथी विनिता सुनुवार, अनि साथीहरू विक्रम अर्पण, लोकमाया सुनुवार, नरेन्द्र रिमाल स्याङ्जा, अनि साथीहरू ऋतु सुब्बा, रिता सुच्चा राई, त्यसै गरी टङ्क किराँत, सहयात्री सरू, पार्वती खत्री पारू, त्यस्तै गरी उषा किरण राई, रोशन फुलाहाङ, सुमी लिम्बु, प्रतिमा स्पर्शी, लक्ष्मी लक्की राई, सबै सबैलाई सम्झना अनि मिठो माया भनेर भन्न चाहन्छु। अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एक गीत सुनाइदिनु भए आभारी हुने थिएँ। अर्को पत्रमा भेट्ने बाचा गर्दै कार्यक्रमबाट ओझेलिन चाहन्छु। बिदा भए, नमस्कार, सेवारो भन्नुभएको छ सुनिल निर्दोषी पारघरीजीले साउथ कोरियाबाट।
0: सुनिलजी, यो पत्रलाई धन्यवाद छ, पढो राम्रोसँग, कार्यक्रममा फिट हुने कुराहरू लेख्नु भएको छ, होइन, किनभने यो परदेशीको सन्देश कार्यक्रम हो, होइन, पिकेएस भन्छौँ हामी, होइन, त्यसरी तपाईँले विदेशमा बसेर आफन्त सबैलाई सम्झना गर्नुभयो र गाउँघरको कुरा पनि हामीले अलिअलि गरिदियौँ, होइन, तर हाम्रा मित्र गोपाल बराडीजी तपाईँहरूकै ठाउँको सेवा गर्नुहुन्छ, होइन, अपडेट दिनुहुन्छ, न्युज ल्याउनुहुन्छ, फिचर गर्नुहुन्छ र पर्सनालिटीलाई चिनाउनुहुन्छ। हरेक शुक्रबार के बहिनी धनकुटामा कवि महोत्सव हुन्छ, चियासँग कवि, होइन, त्यो गर्नुहुन्छ, तपाईँ पनि कवि हुनुहुन्छ, त्यो कविता हामीलाई पठाइदिनुहोस्, हामी हाम्रो गोपाल बराजीलाई पठाइदिउँला, तपाईँ नभए पनि तपाईँको सम्झना अथवा तपाईँको नाम लिएर कसैले वाचन गरिदिनुहुन्छ, कति मजा के बहिनी, अनि हाम्रो कार्यक्रम पनि आउनुहोला। हाम्रो कार्यक्रमको नाम छ दोभान, होइन, साहित्य कार्यक्रम।
1: हजुर, सुनिलजीले गीत पनि धेरै लेखिसक्नु भएको छ नि दाजु,
0: हो
1: हजुर, र साहित्यतर्फ एकदमै रुचि राख्नुहुन्छ उहाँले।
0: ओके, रेकर्डेड गीतहरू भए अहिले लगाउनु हुन्थ्यो, होइन, तर नेक्स्ट टाइम चाहिँ लगाउला नि,
1: होइन त बहिनी,
0: आज यति गरौँ त उहाँको लागि,
1: हुन्छ, अनि आज उहाँलाई गीत सुनाएर बिदा दिउँ। हजुर, गीत भने हामीले चाहिँ गाजाले सुनचरी बुलको गीत राखिदिएका छौँ, सुजन चापागेको आवाजमा रहेको छ।
0: ओके,
1: सुनिलजीलाई धेरै धेरै धन्यवाद छ।
0: ल, अब गीततर्फ लागौँ।

0: ஸ்டேட்டஸ் கோர்கா ரேடியோ.
1: बीएबीएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश यहाँले सुन्दै हुनुहुन्छ. आदरणीय श्रोताहरु, केही क्षणको ब्रेक हामीले लियौँ. अब फेरि अब अर्को चरण यानि कि हाफ टाइम भयो नि, होइन बहिनी?
2: एकदमै भयो दाजु. र अब छोटकरीमा हामी ठेगाना पनि दिन्छौँ. त्यसपछि पनि एकदमै विशेष विशेष सेगमेन्ट भन्छौँ हामी, प्रश्नोत्तर सेगमेन्ट राख्छौँ.
1: पुरस्कार जित्ने सेगमेन्ट हाफ टाइम भनेर मैले अङ्ग्रेजीमा भने उत्तरार्ध भनिन्छ क्या अरे, होइन?
2: हजुर हो.
1: म चाहिँ यहाँलाई फेरि पनि मेरो नमस्कार छ, स्वागत भन्न चाहन्छु. पहिला ठेगाना भनिदिनुहोस् त बहिनी.
2: नमस्कार, भन्दै ठेगाना छ कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, एचक्यू बिजिएन, बिएफयु फोर. अघि हामीले बिएफ यो ठेगाना दिएका छैनौँ, त्यसैले अहिले पनि बिएफ यो ठेगाना दियौँ. पोस्टबक्स नम्बरमा लेख्नुहुन्छ भने हाम्रो पोस्टबक्स नम्बर हो 5095 काठमाडौँ नेपाल. इमेल आइडी छ बिएफएस गोर्खा एट द रेट बिएफएस डट कम. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930.
1: आजकल त घरको नम्बर पनि छ कि नेपालमा, होइन? घर नम्बर पनि छ, विच इज भेरी गुड.
2: एकदमै.
1: तर अब हाम्रो देश विदेशबाट आउने हाम्रो नेपाली श्रोताले पनि बिएफपिओ फोर गर्नुहुन्छ भने एउटा हुल्लाक यानि कि पोस्टल सर्भिस अन्तर्राष्ट्रिय मान्यतामा कन्भेन्सनले के मान्यता दिएको छ भने बिएफपिओ यानि कि ब्रिटिस फोर्सेस पोस्ट अफिस भन्नाले त्यसका थुप्रै नम्बरहरू छन्, नम्बर अनुसारको देश हो भनेर चिनाउँछ कि बहिनी, होइन? त्यस कारणले ब्रिटिस फोर्सेस पोस्ट अफिस फोर भन्दाखेरि नेपाल हो. बिएफबिएस गोर्खा रेडियो बिएफपिओ फोर भन्ने बित्तिकै हाम्रो अफिसमा आउँछै आउँछ क्या बहिनी, दुई लाइनमै आउँछ के.
2: त्यो
1: जिल्ला कुनै के ठेगाना स्ट्रिटहरू हाउस नम्बर लेख्नु पर्दैन, किनभने ब्रिटिस क्याम्पमा आउँछ. ब्रिटिस क्याम्पले हामीलाई चिनिहाल्नुहुन्छ. बिएफपिओ फोर भनेपछि उहाँले सर्टिङ गर्नुहुन्छ र हाम्रो ठ्याक कै हाम्रो खानामा गएर बसिरहन्छ, होइन? अनि कले कले गर्नुहुन्छ रे बहिनी?
2: कलेक्ट अब हाम्रो यहाँ हुनुहुन्छ डिबी दाई हुनुहुन्छ,
1: दलबहादुर, कहिले तपाईँ जानुहुन्छ, कहिले मैले, होइन? सुबिन, सबैले हामीले, सुबिन भाइले, सबैले हामीले कले गर्छौँ. यो चाहिँ इन्फर्मेसन है त बहिनी. अब के पालो आयो त?
2: अब भने हामी यो छिनो फानो भन्दा पनि हामी प्रश्नोत्तर सेगमेन्ट तर्फ लाग्छौँ दाजु.
1: ओके, प्रश्नोत्तरमा.
2: हजुर हजुर.
1: आजको प्रश्न के राख्ने त मैले मनमा लागिरहेको थियो, होइन? अब फुटबलकै कुरा गर्दैछौँ, वर्ल्ड कप गर्दैछौँ, धेरै रोचक रोचक कुरा. 1950 अमेरिकाले युएसएले बेलायतलाई 1-0 गरेर हराएको कुरा त 1950 अचम्मको एउटा खेलको वर्ल्ड कपको नतिजा. अब तपाईँलाई दुईटा प्रश्न है त. ओके, दुईटा कि तिनटा दिउँ ल भन्नुहोस्, तपाईँको हातमा छ.
2: हुन्छ, अहिलेको लागि चाहिँ
1: दुईटा मात्रै. ओके, वर्ल्ड कप चाहिँ विभिन्न कालखण्डमा चोरिएका छन् क्या बहिनी,
2: है?
1: चोरिएकै हो. अनि एउटा यसो गरौँ, को चोरिए, कुन कुन वर्षमा चोरिए, त्यसको डिटेल लेख्न सक्नुहुन्छ, होइन? एउटा त कुकुरले भेटाएर ल्याइदियो, होइन? जसको नाम चाहिँ पिक्कल, पिक्कल्स, होइन? यसले ल्याइदियो. तर यहाँले भन्नुपर्ने कुरा चाहिँ दुईताली चोरिए. ओके, त्यसले गर्दाखेरि ओरिजिनल ट्रफीलाई चाहिँ अर्कोले रिप्लेस गर्यो, त्यसले गर्दाखेरि यहाँले भन्नु पर्यो चाहिँ कुन कुन वर्षमा मात्रै चोरिए चाहिँ भन्नु पर्यो. डिटेल दिनुहुन्छ भने सही छ, तर वर्ष चाहिँ मात्रै हामीले खोजेका छौँ. एउटा यो प्रश्न भयो, होइन? दुई ताली चोरिए, त्यो चाहिँ कुन कुन वर्षमा हो, डिटेल लेख्नुहुन्छ भने सो मच द बेटर. अर्को प्रश्न बहिनी, होइन? अर्को चाहिँ अहिलेसम्म जम्मा कति राष्ट्रले मात्रै वर्ल्ड कप जितेका छन् बहिनी? यसपालि त 48 खेलेका छन्, 48 राष्ट्रले खेलेका छन्, होइन? तर अब भन्नु पर्यो कति राष्ट्रले मात्रै वर्ल्ड कप जितेका छन्, ओके? नम्बर भन्नु पर्यो, एकदेखि कतिसम्म, 10 पुग्छ कि 12 पुग्छ मलाई थाहा छैन, कति राष्ट्रले जितेका छन्, ओके? र एउटा एक्स्ट्रा प्रश्न दिउँ बहिनी, मेरो खल्तीबाट है. यो चाहिँ अहिलेसम्म चाहिँ वर्ल्ड कप कति ताली चाहिँ खेलाइएन? 1930 सुरु भयो तर कति ताली खेलाइएन, तेस्रो प्रश्न. ओके, वर्ल्ड कपको बारेमा कति ताली खेलाइएन, कारण भन्नु पर्दैन, यति ताली भने पुगिहाल्यो.
2: ओके, हजुर दाजु.
1: 3-4-5 कति ताली खेलाइएन, विभिन्न कारण होला, होइन? लडाइँ होला, प्राकृतिक प्रकोप होला, के होला के होला, तर कति ताली खेलाइएन वर्ल्ड कप 1930 सुरु भयो, हालसम्म 2026 आउँदाखेरि कति ताली खेलाइएन?
2: हजुर,
1: तिनवटा प्रश्न भयो,
2: एकदमै भयो दाजु।
1: के बुझ्नुभयो भन्नुहोस् त?
2: सुरुमा चाहिँ वर्ल्ड कप ट्रफी कुन कुन वर्ष चोरिए? दोस्रो प्रश्न, अहिलेसम्म कति राष्ट्रले वर्ल्ड कप जितेका छन्? र थर्ड वान जुन चाहिँ दाजुको आफ्नै पकेटबाट, हजुर, वर्ल्ड कप कति पटकसम्म खेलाइएन?
1: 1930 सुरु भयो, 26 आइपुगेका छौँ, यो वर्ष भइरहेको छ, तर कति ताली चाहिँ खेलाइएन? यति नै प्रश्न है त बहिनी। अब प्रश्नलाई यही बिट मारौँ, अगाडि बढौँ, पालो कसको छ भन्नुहोस् त?
2: अब भने हामी पदतर्फ लाग्छौँ। छवि थापा दाजु आउनु भएको छ फोक्सटन केन्टबाट,
1: गाउँले आउनु भएछ है, एकदम गर्मी गर्मी बेलायतको ठाउँबाट आउनु भएको छ, त्यो साथ त्यस्तै लेख्नु भएको छ, पढौँ त उहाँको पत्रलाई। लेख्नु छ, आदरणीय प्रदेशी को सन्देश कार्यक्रमका सञ्चालक दाई तथा बिएबिएस गोर्खा रेडियोका महाप्रबन्धक भन्नुभएको छ, अलिक बढाइ चढाइ भयो है, यो चाहिँ जस्ट स्टेसन म्यानेजर भने हुन्छ, विनोद दाईमा 500 औँलाको गोर्खे सलाम छ, अनि यो त एकदम सलुट गरेको के उहाँले, होइन नभए त नमस्कार भए 10 औँला हुन्थ्यो नि त, होइन र? अनि सञ्चालिकाहरूमा दिदी सुजन बाला, बहिनी निशा, मिना र सम्पूर्ण काठमाडौँ बिएबिएस गोर्खा रेडियोका परिवारमा 2000 जोडी 10 औँलाको हार्दिक नमन रे बहिनी।
2: ओहो वाउ, है कति मजाले भन्नुभएको
1: हो नि, सलुट गर्नुभयो, मैले पनि फर्काएँ यहाँलाई सलुट।
2: मेरो नमस्कार छ दाजु र कार्यक्रममा स्वागत छ।
1: लेख्नुहुन्छ, कुशल रही कुशलताको कामना गर्दछु, मेरो परिचय भन्नुपर्दा छवि थापा हुँ, नेपाल गुल्मी जिल्ला हमसरा पम्फुका, हाल कर्मभूमि बेलायत फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु, भनेर उहाँले यो लाइन सधैँ लेख्नुहुन्छ। एकदम अस्ति पोहोर साल जाँदा भेट भएको थियो हल्का रूपमा, होइन? अनि सम्झना भन्नु पर्दाखेरि बुटवल बेलवासमा रहनुहुने बहिनी कान्छी तारा, ज्वाइँ साहेब, सूर्य गलामी अनि परिवार, शङ्कर नगरमा बस्नुहुने दाई भाउजू, भाइ बुहारी, भान्जा भान्जी र नाति नातिनीहरू र साथै आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया अनि धेरै धेरै सम्झना भनेर भन्नुहुन्छ उहाँ।
2: नाति नातिनीहरूलाई पनि सम्झनु भएको रहेछ है, उहाँहरू पनि ठुलो भइसक्नु भयो होला अहिले त, छवि दाईले अब छवि दाई हेर्दाखेरि पनि फेरि यङ हुनुहुन्छ,
1: एकदम यङ नि, के के गर्दै हुनुहुन्छ, के के पढ्दै हुनुहुन्छ त्यो पनि भन्नुहोस् न, होइन? अनि लेख्नुहुन्छ, गुल्मी पम्फुका हमसरामा रहनुहुने सम्पूर्ण आफन्तजनहरूलाई साइन अनुसारको ढोक आशीर्वाद माया अनि मिठो मिठो सम्झना भन्न चाहन्छु, हजुरहरू सबैले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु होला।
2: सबैलाई कति राम्रो सजेसन दिनुभएको छ है दाजु,
1: ख्याल भनेर चाहिँ बेला बेलामा यसो बडी चेक, फुल बडी, हाफ बडी, होइन, पार्सल बडी चेक गर्नु होला, ब्लड प्रेसर नाप्नु होला, अनि सुगर लेभल चेक गर्नु होला, त्यो अनुसारले एक्सर्साइज गर्नु होला भनेर भन्नुभयो होला के बहिनी। तर डाइटिङको कुरा गर्दाखेरि डाइटिङ गरेर मान्छे घटाउन चाहन्छन् नि, होइन, क्षणिक हुँदो रहेछ क्या बहिनी, होइन, मेरो अनुभव है, त्यस कारण सबैभन्दा राम्रो चाहिँ जे गरे भए पनि पसिना चाहिँ निकाल्नु पर्छ क्या, होइन, पसिना निस्केपछि जति खाए पनि नो प्रब्लम, होइन त, पसिना चाहिँ एकदम मजाले निकाल्नुहोस्, हिँड्नुहोस्, कुद्नुहोस्, जिम गर्नुहोस्, योगा गर्नुहोस्, श्वास प्रश्वास गर्नुहोस्, होइन, जे गरे पनि पसिना त निस्किनै पर्छ क्या बहिनी, त्यसले गर्दाखेरि बडीका हरेक कुराहरू, होइन, केमिकल्सहरूदेखि लिएर मसल्सहरू सबै टोन पनि हुन्छन् र रेगुलेट पनि हुन्छन् क्या बहिनी, त्यस्तो लाग्छ मलाई, तर आइ एम नो एक्सपर्ट है त। एनिवे, स्वास्थ्यको कुरा गर्दाखेरि मैले अलिक थपथाप गरिहालेँ, होइन, अनि रूपन्देही मुर्गियामा रहने मामा मोहन राणा, माइजू प्रेम कुमारी राणा, साला जिउ, गगन अनि बहिनी निलु र सोही ठाउँमा रहनुहुने सबै आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया सम्झना भन्न चाहन्छु, हङकङ तर्फ लानु भएको छ कि उहाँ चाहिँ, अब हङकङमा रहनुहुने जेठा रुकमान श्रेष र अनि परिवार साथै अन्य आफन्तजनहरूमा पनि नमस्कार अनि धेरै धेरै सम्झना छ भन्नुभएको छ। हङकङ, हङकङबाट पत्र आउँदैन त बहिनी,
2: हङकङबाट त अहिले आउन छोड्यो,
1: के भयो, हाम्रो त बेस हो नि, होइन, हाम्रो मुख्य पल्टनका सदस्यहरूको त थलो हो नि, होइन, धेरै वर्ष म पनि हङकङमा 15-16 वर्ष बसेँ, त्यसको आफ्नै छुट्टै एउटा कहानी छ, कथा छ, अनुभव छ बहिनी, तपाईँ जानुभएको छैन? छैन
2: छैन, म त गएको छैन।
1: ओहो,
2: हजुर,
1: टाइमोसन भन्ने सबभन्दा अग्लो त्यहाँको पहाड है बहिनी, हङकङ गर्मी ठाउँ हो नि, तपाईँलाई थाहा छ नि, तर जाडोमा त्यो टाइमेसनमा कहिले कहिले त बर्फ पनि परेको थियो बहिनी, हिउँ पनि परेको थियो है, त्यस्तो हुन्छ क्या, एक्सट्रिम वेदर पनि छ, लान्टाउ आइल्यान्डमा पनि ठुलो पिक छ, हङकङमा सेकङमा पनि राम्रो छ होइन, टाइमर्सन पिक छ, ठुला ठुला पानीका तालहरू छन्, रिजर्भायर छ होइन, अनि वन जङ्गल असाध्यै राम्रो छ. तर हङकङको मैले कहिले पनि नबिर्सिने भनेको चाहिँ म्याकल होज ट्रेल भनेर भनिन्थ्यो पहिला पहिला, त्यो चाहिँ 100 किलोमिटरको यो ट्रेल हो के बहिनी, वकिङ एकदम डाँडा काँडामा लाने. त हामीले त्यहाँ चाहिँ म्याकलोज ट्रेलमा चाहिँ हामीले ट्रेल वकर भन्ने कम्पिटिसन अहिले बेलायतमा गरिन्छ, त्यहाँ गर्थ्यौँ कि बहिनी होइन, 100 किलोमिटर दौड्नु पर्थ्यो कि बहिनी. तर त्यसको एउटा मात्रै कुरा के भने, चारजना चाहिँ सुरु गरेर कम्प्लिट गर्नै पर्ने, किनभने कोही इन्जुरी हुन्छ भने एकजना इन्जुरी भयो भने चार अर्को तिनजनाले चाहिँ रेस्क्यु गर्न सक्ने होइन. अनि त्यो चाहिँ क्विन्सगढका सिग्नल्सले आयोजना गर्ने एउटा चाहिँ च्यारिटी रन हो, त्यो अहिले बेलायत पुगेको छ. बेलायतमा पनि हरेक वर्ष सेप्टेम्बर अक्टोबरतिर क्विन्सगढका सिग्नल्सले गर्नुहुन्छ. हङकङको कुरा गर्दाखेरि के बहिनी होइन, गर्दाखेरि अहिले त्यो ट्रेल चाहिँ यहाँ पनि अथवा चाहिँ यो ट्रेल वकर चाहिँ हङकङमा पनि गरिन्छ. गोर्खालीहरूले चाहिँ छोडेको लेगेसीलाई अहिले पनि त्यहाँका बासिन्दाहरूले, त्यहाँका आम जनताले र गोर्खालीहरू जो जो हुनुहुन्छ उहाँले पनि सपोर्ट गरिरहनु भएको छ कि बहिनी होइन. मैले अब हङकङको आज अलिकति सम्झना गरेँ है त बहिनी. ओके, तपाईँले मलाई सोध्नु नै भएन, बडो रमाइलो हङकङ डिस्कोको कुरा गर्नुहोस् भनेर सोध्नु भए मैले भनिदिन्थेँ होइन. नेक्स्ट टाइम है तपाईँ, नेक्स्ट टाइम है, हामी युवा अवस्थामा कुन कुन डिस्को जान्थ्यो भने भनिदिन्थ्यो, तर सोध्नु भएन. खैर अर्को ताली है त. ओके, अब उहाँले हङकङको कुरा गर्नुभयो भने अन्य कुराहरूमा चाहिँ भन्नुहुन्छ, काठमाडौँ भिजनमा कार्यरत बहिनी मिना थापा श्रेष्ठ परिवार, दिदी लीलाका सबै परिवार, ठुलो बुवा बहिनीहरू, साथै मेरो जीवनसाथी गीता, छोरीहरू अनु अलिसा र छोरा विनय, अनि बुहारी शुभेच्छा, भान्जा शिवान्त, अनि नाति अरिबमा मुटुभरिको न्यानो न्यानो माया अनि आशीर्वाद भन्नुभएको छ बहिनी. चिठी पढ्दा पढ्दा चाहिँ नाति पनि
2: भइसक्यो.
1: अनि मैले सम्झना पुर्याउनै पर्ने नामहरूमा चाहिँ युकेमा रहनुहुने दाईहरू धनवीर पोन, यमदास मोलिचा, राजेन्द्र बान्तव राई, प्रेमदोज गुरुङ, राजेन्द्र लिम्बू, नम्बरी कृष्ण चामलिङ, मदन लिम्बू आदिको नाम लिनु भएको छ बहिनी
2: होइन.
1: अनि नेपालमा चाहिँ अरुणादी खत्री, युक्त प्रसाद श्रेष्ठ, सुनिल निर्दोषी, अघिना मायानी होइन, कोरिया हुनुहुन्छ तर दक्षिण कोरिया, परदेशी घिमिरे माइलो साउदी, अनि देवेन्द्र घिमिरे मलदिभ्स, नेपालमा रहनुहुने बहिनी सुषमा सुस्केरा, दर्पण देवीका राई, दर्पण देवीका राई त बेलायत होइन, बेलायत हो है, शशिद राई छापा होइन, ओके, जुनिना राई, विनिता सुनवार होइन, जुनार बहिनी होइन त, सिन्धुलीको होइन त, अनि कालीकामला वनेम र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने नहुने परदेशको सन्देश कार्यक्रमलाई सधैँ मन मुटुमा राख्नुहुने सम्पूर्ण श्रोताहरूलाई मिठो र झरिलो सम्झनाको साथमा आजलाई बिदा लिन चाहन्छु भन्नुभएको छ.
2: वाउ, झरिलो सम्झना दिनुभएको छ हजुर. हाम्रो पनि एकदमै झरिलो सम्झना छवि दाई अनि छवि दाईको परिवारलाई धेरै धन्यवाद छ दाजु कार्यक्रममा आउनुभयो, यसरी नै हामीलाई साथ दिँदै जानुहोला. तपाईँ लगायत सम्पूर्ण श्रोताको निम्ति हामीले पनि फेरि अर्को एउटा गीतमा राखेका छौँ, ओ मेरी जुनकेरी भन्दै हुनुहुन्छ शान्तिश्री परियार र भीष्म पराजुली.
1: ओके, जुनकेरी खोज्छु है त, मैले त यहाँ भेटिनँ. ओके ओके, दिउँसै छ त्यस कारण नभेट्यो होला, अहिले बल्ल भेटेँ. र उहाँले रेडियो नेपाललाई पनि धन्यवाद भन्नुभएको छ, बिबिएस गोर्खा रेडियोको सम्पूर्ण स्टेसन र परिवारलाई पनि धन्यवाद भन्नुभएको छ भन्दै लागौँ गीततर्फ.

0: हजुर शान्ति श्री परियार विषमा पराजुले गाउनुभएको गीत यहाँले सुन्नुभयो र आज हामीले भक्त राईजी सुनिल निर्दोषी पारगरी छवि थापाको कुरा सुन्यो भने अब पालो कसको छ भन्नुहोस् त बहिनी.
1: हजुर हजुर अब अन्तिममा हामीले राखेका छौँ आवाजमा रहेको सन्देश दाजु र स्वदेशी श्रोता हुनुहुन्छ अमर निर्दोषजी एन्ड निशा लामा दुवैजना आउनु भएको छ. काठमाडौँबाट निशा लामाजी हुनुहुन्छ, अमरजी हुनुहुन्छ ठोरीबाट.
0: ओके अब अहिले त पहिला ठोरी छैन विकसित ठोरी भन्नुपर्छ होइन र पहिला त शिकारको लागि प्रख्यात ठाउँ भनेर हामीले योभन्दा पहिला पनि कुरा गरिसकेका छौँ होइन. राम्रो अमर निर्दोषजीलाई मिठो सम्झना छ, निशा लामाजीलाई पनि मिठो मिठो सम्झना छ. उहाँको यो अब सन्देशतर्फ लागिहालौँ.
2: नमस्कार, म अमर निर्दोष मधेस प्रदेश पर्सा जिल्ला ठोरी गाउँपालिका 4 नम्बर वार्ड विजय बस्तीबाट बोल्दैछु. बिएफबिएस गोर्खा रेडियोको यो परदेशीको सन्देश कार्यक्रममा धेरै दिनपछि सहभागी भएको छु. कतिपय मित्रहरूको नाम बिर्से नाम छुट्न गएमा क्षमा प्रार्थी छु. छवि थापा, राजेन्द्र बान्तबा राई, पोखरी कान्छा, धनवीर पुन जीवहरूलाई सम्झेको छु, बिर्सेको छैन. उहाँहरूलाई गोर्खे सलाम. यसअघि म बेसन्चो थियो, हाल अलि सन्चो भए मित्रहरूको माया र भगवान श्री पशुपतिनाथको कृपाले. मेरा हितेशी मित्रहरू सबैलाई सन्चै राम्रो होला भन्ने आशा राख्दै भोजपुरकी बहिनी बसन्ती राई, खोटाङकी बहिनी अभागी रमिला बान्तवा राई, सिन्धुलीकी बहिनी नानु निर्मला शाह, काठमाडौँका मित्र अरुण नदी खत्री, रौतहटका मित्र राम पुकार राया, गडाकोटका मित्र ओम मणि सापकोटा, सुनसरीकी बहिनी जुनु लामा, धनकुटाका बिमला एम्फु, चितवन पार्वतीपुरका मित्र मुरली कोइराला समेत सबै मित्रहरूलाई नमस्कार. बिएफबिएस गोर्खा रेडियोका आदरणीय सर विनोद खड्का र म्याम निशा गुरुङ ज्यूहरूलाई नमस्कार गर्दै आजको निम्ति यो छोटो सन्देश यतिकैमा बन्द गर्न चाहन्छु. बिदा हुन्छु. सबैको जय होस्. नमस्कार.
3: नमस्ते, म निशा थापा सीतापाइलाबाट बोलेको अनि यो बिएसबिएसमा यसबाट म फोन गरिरहेको छु र मेरो सम्पूर्ण साथीहरूलाई धेरै माया धेरै सम्झना र अनि हाम्रो नेपालको म्याम सरहरूलाई धेरै माया धेरै सम्झना अनि देश विदेशमा बस्न हुने सबैजना मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो लोकराज सर, सुरेश सर अनि रामचन्द्र सरहरू सबैलाई धेरै माया धेरै सम्झना भन्दै अब गीत गाउँछु. म भन्न सक्दिनँ

0: हस् त फुटबल फिभरमा छौँ, राम्रो टिमले जितोस्, राम्रोसँग जितोस् भन्ने शुभकामनाको साथमा म सञ्चालक विनोद यो बसाइबाट यानि कि परदेशको सन्देशको यो सेटिङबाट हजुर सबैलाई फेरि अर्को साता भेट्ने बाचाको साथमा बिदाको आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।
1: हजुर, कार्यक्रम सुनेर र भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ। निशा गुरुङ पनि आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन, बाइ बाइ।

0: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल,
1: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन, दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न, केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढाल्ने तत्त्वहरू राष्ट्रपतिभित्रै रहेको बताउनु भएको हो।
2: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यसकारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
2: पहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ्स भनेको छ, गिरिबन्धु भनेको छ, वाइल्ड बडी भनेको छ, ओम्नी भनेको छ, के हो यस्ता खालका जाने अनेकका भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेका पट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई, जो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पार्ट हो, पृथक रहनेछ, रहनु पर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: सरकारले दैलेखको जलजली क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको जनाएको छ।
3: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ। भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ। परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ। सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ। साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ।

विश्वभरि सरिएर बस्नुभएका श्रोताहरूमा हार्दिक नमस्कार। म सुसन बालाको तर्फबाट र संगीत सागर आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा, आफ्नो तोकिएको समयमा आइपुगेको छ। र मिठो गीतबाट हामीले सुरुवात गरिसकेका छौँ श्रोताहरू, मनसुने गीतबाट भनौँ होइन, मार्मिक गीतबाट भनौँ, कुन्ती मोक्तान, हजुर चर्चित गायिका कुन्ती मोक्तानले गाउनु भएको गीतबाट हामीले प्रवेश गरिसकेका छौँ आजको संगीत सागरमा। र हाम्रो गायिका कुन्ती मोक्तान भन्दै हुनुहुन्थ्यो, कहाँ गयो होला त्यो वीर गाउँले बुढो। हजुर श्रोताहरू, यो मिठो गीतबाट हामीले प्रवेश गरिसकेका छौँ र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूमा फेरि पनि म नमस्ते टक्राउन चाहन्छु, फेरि पनि म स्वागत गर्न चाहन्छु हृदयदेखि नै। र आउनुहोस् अबेर नगरौँ श्रोताहरू, अब गीत संगीतको कार्यक्रम भनौँ, संगीत सागर नामै त होइन, गीतै सुन्नुपर्छ होइन त श्रोताहरू। अर्को गीत मैले यहाँ लिएकी छु अरुण थापाको आवाजमा। उहाँ भन्नुहुन्छ, चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध भनेर उहाँ भन्दै हुनुहुन्छ।

गायक अरुण थापाले गाउनुभएको गीत सुन्नुभयो श्रोताहरू। उहाँ भन्दै हुनुहुन्थ्यो, चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध। पक्कै पनि श्रोताहरू, चोटको पीडा भनौँ, दुखाइ त त्यो भोगेको मान्छेलाई मात्रै थाहा हुन्छ, भोगिसकेको मान्छेलाई मात्रै थाहा हुन्छ, होइन? र अब अर्को गीततर्फ पनि लागिहालौँ हामी। यहाँ मनिला सोताङ आउनुभएको छ श्रोताहरू। दावा पाखरिनले लेख्नु भएको शब्दहरू बोकेर आउँदै हुनुहुन्छ र सङ्गीत यसमा उदय सोताङको रहेको छ। गीतको बोल छ, बिजु सिरानी रातमा उनको यादमा, कसै कसैको यादमा आज गायिका मनिला सोताङ तडपिरहेको हामीले बुझ्यौँ, होइन त श्रोताहरू? हामीले महसुस गर्यौँ, सिरानी नै भिजिसकेको भनेपछि त श्रोताहरू पर्खाएको पीडाहरू निकै गहिरो छ जस्तो लाग्यो, होइन त?

0: BFBS Gorkha Radio
1: तो फाइलाइट फोर्सेस डिस्काउंट्स को बारे में था सा था छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउंट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरुको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio
2: चर्चित गायिका मनिला सोताङले गाउनु भएको गीत पश्चात अब यहाँ चौतारीमा बसेर रुने रहरहरू भनौँ चौतारीमा बसेर मनको पीर पोख्ने रहरहरू भनौँ चौतारीमा बसेर आँसुले मनको पीरहरू सबै धुने रहरहरू भनौँ इच्छाहरू भनौँ होइन सायद पीडाहरू धेरै भएर हुनसक्छ होइन मनभरिभरि दुखाइहरू भएर हुनसक्छ स्वर सम्राज्ञी अरुणा लामा अब आउँदै हुनुहुन्छ तपाईँ सामु आजको सङ्गीत सागरको इशालहरूमा आजको सङ्गीत सागरको यी लहरहरूमा आउनुहोस् अब हामी उहाँलाई स्वागत गरौँ

मायालु तिम्रो नजरले दोषी बनायो, कहिले हँसायो कहिले रोआयो भनेर भन्दै हुनुहुन्थ्यो गायक यमबराल। शब्द तथा संगीत महेश रमेशको रहेको थियो श्रोताहरू। र अर्को गीत यहाँको निम्ति मैले तयारी गरेकी छु 1974 AD को सम्बोधन तिमीलाई गर्दैछु म।

0: गोर्खा रेडियो, गोर्खा रेडियो। कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
1: हजुर श्रोताहरू, संगीत सागरमा छौ। संगीत सागरको इशालहरूमा, संगीत सागरको यी लहरहरूमा मीठा मीठा नेपाली गीतहरू सुन्दैछौ भने अब यहाँ यसै क्रममा भनौ आनन्द कार्की। हजुर, चर्चित गायक आनन्द कार्की भन्नुहुन्छ, फेरि तिम्रो याद आयो।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीत सुन्दा सुन्दै भनौँ, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै भनौँ, मिठा मिठा गीत सङ्गीतमा झुम्दा झुम्दै भनौँ, आजको सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ। फेरि अर्को साता यस्तै मिठा मिठा गीतहरू लिएर आउने नै छु। आजलाई पनि म सुसन बालालाई आँकी दिनुहोस्। नमस्ते।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: रोयल गोर्खा राइफल्सको 32 औं जन्म दिन पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।

0: गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालुवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल उत्सव नभई गोर्खा सैनिकहरूको इतिहास, योगदान र गौरवलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर भएको बताउनुभयो। उहाँले जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको बताउनुभयो।
1: ओभरअल नेपालमा चाहिँ आरजीआरको 32 जन्म दिवस चाहिँ दार्जिलिङमा 1 जुलाईमा मान्यो, धरानमा आज हुँदैछ, अनि पोखरामा पनि आज 4 जुलाईमा, र काठमाडौँमा चाहिँ 25 जुलाईमा सेलिब्रेसन गर्दैछ, र आफ्नो आफ्नो एरियामा सेलिब्रेसन छ। र यो 32 जन्मदिवसको उपलक्ष्यमा आरजीआरको सबै मेम्बरहरूलाई हाम्रो धेरै धेरै शुभकामना टक्राउन चाहन्छु।
0: ब्रिटिस क्याम्प पोखराका 2IC बेलबहादुर गुरुङले नेपाल र बेलायत बीचको लामो सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पूर्व सैनिक, बहालुवाला सैनिक र समुदाय बीचको सहकार्यले सामाजिक विकासमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो।
2: रोयल गोर्खा राइफल्सको चाहिँ 32 वर्ष पुगेको उपलक्ष्यमा जुन हाम्रो कम्बाइन्ड खालको सेलिब्रेसन हुन्छ, हाम्रो सर्भिङ पर्सनल थोरै छ बिजेपीमा, हाम्रो भेटरन्स टोलीहरू उहाँहरू चाहिँ रान मेम्बर्सहरू धेरै छ, अनि इट्स गुड टु सी आज एउटै ब्रिटिस गोर्खा पोखरा क्याम्पमै आएर उहाँहरू चाहिँ र हामी सर्भिङ पर्सनल सबैजना यहाँसँगै सेलिब्रेट गर्न पाउँछ, एकदमै खुसी लागेको छ।
3: मुस्ताङको घरपचुङ गाउँपालिकामा चक्रपथ निर्माण सकिएको छ।
4: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़कले जोमसम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठिक्का सम्झौता भएको थियो। कोभिड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिला सुस्ती लगायत कारणले काम ढिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्धन बगपती चलचला जैविक कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा बाँकी ग्राभेल गरिएको छ।
3: अब खबर फटाफट।
5: गण्डकीका 6 जिल्ला पूर्ण खोप सुनिश्चित घोषित। कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा जन्मदेखि 23 महिनाभित्रका सबै बालबालिकाले सबै खोप पाएको प्रादेशिक जनस्वास्थ्य केन्द्रको तथ्याङ्क असारभित्रै बाँकी 5 जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै 2025 पहिलो 6 महिनामा 577,600 विदेशी पर्यटक आएकोमा यो वर्षको यही अवधिमा 6,20,500 पर्यटक आए। पेन्सन जाने सरकारी कर्मचारीलाई आउँदो 25 गते भित्रै रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयको निर्देशन। उनीहरूले पाउने उपदान, संचित विदा र उपचारको रकम पनि दिइहाल्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र। बाँकेको 33,800 हेक्टर धान खेत मध्ये हालसम्म 18% मात्रै रोपाई, पानी नपरेपछि सिक्टा सिंचाई र भूमिगत पानीको भर। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र पनि पुग्न थाले। बागलुङ कालिका, शालिग्राम संग्रहालय र पञ्चकोट पर्यटकको रोजाइमा पर्दै नवलपुर देवचोलीका महिला वन उद्यममा जोडिँदै नमुना महिला सामुदायिक वनमा आबद्ध महिला थाकल र अमृतबाट झोला, टेबल म्याट, टी म्याट, टोपी, गमला र कुचो बनाउँदै बेच्दै र तनहुको ब्यास र रेसिङ जोड्ने सेतीमाथिको निर्माणाधीन मोटरेबल पुलका लागि गण्डकी सरकारको बजेट यो आर्थिक वर्षका लागि 2 करोडको व्यवस्था।
3: दक्षिणपन्थी नेत्री केइको फुजिमोरी पेरुको नयाँ राष्ट्रपति घोषित हुनुभएको छ। निर्वाचन अदालतले शुक्रबार
6: BFBS, Gorkha Radio Home.

नमस्कार नमस्कार यहाँहरु सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ मनका आवाजमा रेडियो स्टेशन BFBS गोरखा रेडियो तपाईको छेउमा थुप्रै थुप्रै माया लिएर भेट्न आएकी छु मन्दिरा तपाईँ सन्चै हुनुहुन्छ होला ठिक हुनुहुन्छ होला खुसीमा हुनुहुन्छ होला आनन्दमा हुनुहुन्छ होला हो जिन्दगी यसैको लागि हो खुसी हुनुहोस् रमाउनुहोस् अनि सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस् तपाईँको स्वास्थ्य स्वस्थ रहोस् तपाईँको राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन् यिनै शुभेच्छाका साथ तपाईँलाई हृदयबाट नै स्वागत तथा अभिनन्दन गर्दछु र यो गीत तपाईँको नाममा समर्पित गर्दछु

नाता सम्बन्ध भन्ने कुराहरू चाहिँ अचम्मको है। कति नाता सम्बन्धमा खटपट हुन्छ, कचकच हुन्छ, मनमुटाव हुन्छ, तर पनि आफ्नो भनेपछि आफ्नो हो रे कि फेरि। अनि केही पऱ्यो भने के गर्ने, अब आफ्नो सम्बन्ध निभाउनु परिहाल्यो, मन त थिएन भनेर त्यो गुनासो पनि गर्ने, अनि परेको बेलामा अप्ठ्यारो बेलामा सहयोग पनि गर्ने, अनि अब चित्त नबुझ्दाखेरि कुरा पनि काट्नुपर्ने, अनि आपत पर्दाखेरि त्यही व्यक्तिहरू नभए पनि नहुने। कस्तो अचम्म छ है हाम्रो यो सम्बन्ध नाता। तपाईँ यसो आफ्नो सम्बन्धहरूलाई, आफ्नो नाताहरूलाई यसो केलाउनुहोस् त, त्यसमा कस्तो व्यवहार छ, कसैमा त्यही सम्बन्धभित्र पनि मिठो सम्बन्ध छ, कसैसँग त्यही सम्बन्धभित्र पनि तितो सम्बन्ध छ, तर फेरि कुनै यस्तै ठुलो कार्यक्रम भयो, केही हुनु पर्यो, अथवा घरमै कुनै पूजा सुजा भयो भने मन परोस् कि नपरोस् बोलाउनै पर्छ, फेरि बोलाएर उनीहरू पनि आउँछन् फेरि, होइन। अचम्मको छ यो संसारमा हाम्रो नाता सम्बन्धहरू। तर जे भने पनि सानसाना कुराले मनमुटा भए तापनि भित्र भनेको यो मेरो मान्छे हो भन्ने एउटा रेस्पेक्ट चाहिँ आउँछ। यस्तै हो, आज हामी धेरै कुरा गरौँला सम्बन्धका बारेमा, प्रेमका बारेमा, जीवनका उतार चढावहरूको बारेमा, मनको बारेमा, कति कुराहरू छन् मनका आवाजमा। यी सबै कुरा म तपाईँसँग साट्नेछु, बाँड्नेछु। एउटा मिठो प्रसङ्ग पनि छ, यो पनि तपाईँसँग म सेयर गर्नेछु। साथै बस्नुहोला मनका आवाजमा र अर्को गीत तपाईँको मनको लागि। यो गीत हो ब्रोसिस समूहको चाइना कम्पनी, एकताका निकै नै हिट भएको गीत हो र कहिलेकाहीँ अहिले सुन्दाखेरि पनि रमाइलो।

एउटा असल मित्र गुमाउनु भनेको हामी एक्लो हुनु हो, अनि थुप्रै ईर्ष्या गर्ने, रिस गर्ने अनि हाम्रो पछाडि कुरा गर्ने व्यक्तिहरू हजार भए पनि हामीलाई उनीहरूले पाइलै पछि ठेस लगाउँछन्, बाधा दिन्छन् अनि मनमा चोट लगाउँछन्। त्यसै कारणले हजार मित्र हुनुभन्दा एउटा असल मित्र हुनु जाति हो। त्यसै कारणले एउटा असल मित्र पाउनु भनेको संसार जित्नु जत्तिकै हो। उसको हौसलाले, उसको आत्मविश्वासले, उसको साथले हामी बलियो हुन्छौँ, आधार पाउँछौँ। म छु है मात्रै भनिदिए पनि के न पाए जस्तो हुन्छ। हामी अगाडि बढ्दाखेरि हामीलाई ठेस लाग्यो भने पनि

ए म लड्न लागे भने मलाई उठाउने व्यक्ति छ, मेरो साथी छ, सबैभन्दा माथि छ, ऊ मेरो लागि जे पनि गर्न तयार छ। त्यो एउटा आड भरोसा पाउनु भनेको कति ठुलो कुरा हो। त्यसै कारणले आफ्ना असल मित्रहरूलाई नगुमाऊ र ठिकै खालका जसले हामीलाई बाधा पुर्याउँदैनन् तर साथ पनि दिँदैनन् भने त्यस्ता व्यक्तिहरूको त्यस्ता साथीहरूको पनि मन नभाँचौँ, किनभने मन भाँच्न साथै तिनीहरू दुश्मन बन्छन्। दुश्मन किन कमाउनु पर्यो? एउटा दूरी कायम राखेर रा, उसलाई ठिकठाक पारेर राख्यो भने त ऊ मित्रै हुन्छ नि त, शत्रु किन कमाउनु परेको छ र? एउटा परिधिमा, एउटा सीमामा, एउटा दूरीमा चाहिँ सम्बन्ध कायम राख्नुपर्छ ताकि उनीहरूसँग ठिकै ठिकै सम्बन्ध बनिरहोस्, एउटा नाता कायम भइरहोस् ताकि ऊ दुश्मन नबनोस्, बिना कारण तपाईँलाई दुःख नदियोस्, बिना झन्झट तपाईँका कुरा दस ठाउँमा काट्दै नहिनोस्। त्यस्ता मित्रहरूलाई पनि गुमाउने काम नगरौँ, एउटा यस्तो सम्बन्धमा उनीहरूलाई पनि बाँधि राखौँ जसले घाटा नहोस् फाइदै फाइदा होस्। मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। थुप्रै कुराहरू तपाईँका लागि लिएर आएकी छु, राम्रा राम्रा गीतहरू पनि छन्, यी सबै तपाईँका लागि पस्किनेछु, साथै बस्नुहोला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

गएको हप्ता म असनमा पुगेको थिएँ हरिराम शाहजीको हार्मोनियम बनाउने पसलमा होइन उहाँले चाहिँ हार्मोनियमहरू ट्युनिङ पनि गरिदिनुहुन्छ अनि नयाँ हार्मोनियमहरू पनि लिएर आएर राख्नु भएको छ बेच्नु पनि हुँदो रहेछ र बिग्रेका हार्मोनियमहरूलाई बनाउने काम पनि गर्नुहुन्छ पहिला चाहिँ उहाँ स्टेजमा हार्मोनियम बजाउने सेसन आर्टिस्टको रूपमा स्टुडियोहरूमा हार्मोनियम बजाउने काम पनि गर्नुहुन्थ्यो अहिले चाहिँ अब उमेर ढल्किँदै गयो म यहीँ बस्छु आफ्नो यो ट्युनिङ गर्ने काम र बिग्रेका हार्मोनियमहरूलाई बनाउने र नयाँ हार्मोनियमहरू कोही किन्न आए भने त्यो हार्मोनियमलाई बेच्ने काम गर्नुहुँदो रहेछ धेरै वर्षपछि मेरो भेटघाट भएको थियो गएको साता एकजनाको लागि हार्मोनियम किन्न भनेर हामी गयौँ र उहाँले मिलाएर दिनु पनि भयो हामीले हार्मोनियम लिएर आयौँ र त्यसलाई ट्युनिङ पनि गरिदिनु भयो अनि यसै क्रमको सिलसिलामा कुराकानी हुँदाहुँदै उहाँले कस्तो राम्रो राम्रो कुरा गर्नुभयो कि मन छोयो सङ्गीतलाई श्रद्धा गरेर सङ्गीतलाई पूजा गर्ने व्यक्तिको सोच व्यवहार अनि सङ्गीतलाई स्वीकार गर्ने तरिका कस्तो राम्रो कि उहाँको त्यो कुराले मन छोएपछि अनि मनको कुरा त हो र त्यो मेरो मनलाई छोएका कुराहरू म तपाईँसँग बाँड्न चाहन्छु त्यही भएर मैले यो कुरा चाहिँ तपाईँलाई भनिहालौँ भनेर यो कुरा निकालेकी हुँ होइन उहाँले के भन्नुभयो भने सङ्गीतको साधनामा ईश्वरसँग परमात्मासँग लिन हुन सक्ने क्षमता हुन्छ कसले कति पाउँछ कसको सोच कति हुन्छ कसले कसरी चाहिँ अभ्यास गरेर त्यो सङ्गीतको साधनामा लिन हुन्छ त्यसपछि परमात्माको दर्शन हुन्छ परमात्माको अनुभूति हुन्छ हामीले बोलेको कुराहरू पनि उनले सुन्छन् हामीले के बोल्छौँ हामीले के भन्छौँ हामीले के सोच्छौँ यो त परमानन्दको कुरा हो भनेर उहाँले भन्नुभयो कस्तो राम्रो कुरा अनि श्रद्धाले त्यो बाजालाई बजाउने श्रद्धाले त्यो बाजाको रेस्पेक्ट आदर गर्ने अनि श्रद्धापूर्वक त्यो सङ्गीतलाई माया गर्ने त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु आज मनको आवाजमा उहाँको कथा

हजुर, आजीवन त्यही बाजालाई बनाउनु भयो, बजाउनु भयो, अनि बजाउन चाहने नयाँ पिँढीलाई पनि राम्रो सुर लागोस्, राम्रो कान होस् अनि राम्रो सुरको ज्ञान भएर एउटा कुशल कलाकार जन्मिउन्, अथवा सङ्गीतलाई माया गर्ने श्रोताहरूको कान पनि एकदमै तिखारिएको होस्, ताकि राम्रो र नराम्रो भनेर छुट्याउन सक्नुहोस् भन्ने उहाँको मनसाय। निरन्तर एउटा सङ्गीतलाई माया गरेर सङ्गीत प्रेमी, सङ्गीत अनुरागी भएर उहाँले आफ्नो जीवनमा सन्तुष्ट भएर यो कार्य आजको दिनसम्म गरिरहनु भएको छ। र मैले कति वर्ष भयो तपाईँले यो कार्य गर्न थाल्नुभएको भनेर सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो 47-48 वर्ष भयो, एक युग बिताउनु भयो यो क्षेत्रमा। उहाँको नातिले पनि यही कामलाई सिकिरहनु भएको देख्यौँ, पुस्ता हस्तान्तरण भएको पनि हामीले देख्यौँ। एकदम उहाँको त्यो सरल स्वभाव अनि त्यो सङ्गीतलाई माया गरेको देखेर मन एकदमै द्रवित भयो, मन एकदम हर्षित भयो अनि उहाँको कुरा मैले तपाईँलाई सुनाएँ। र धेरै व्यक्तिहरूले त हरेराम शाहजीलाई चिन्नु पनि हुन्छ, र नचिन्ने व्यक्तिहरूलाई पनि मैले बताएँ उहाँ चाहिँ एक सङ्गीत अनुरागी। र खुबीको कुरा गर्ने हो भने सङ्गीत गर्न पनि जान्नुहुन्छ, गाउन पनि जान्नुहुन्छ, बजाउन पनि जान्नुहुन्छ, र उहाँको त्यो हार्मोनियम बनाउने ठाउँमा चाहिँ भित्ताभरि उहाँको इन्टरभ्यू छापिएका पत्र पत्रिकाहरू टाँसिएका थिए। गुलाम अलीदेखि अमर गुरुङदेखि थुप्रै कलाकारहरूसँग उहाँको उठबस भएको अनि उहाँका बारेमा पत्र पत्रिकामा आएका थिए। कसैले हार्मोनियमका डाक्टर, कसैले हार्मोनियमका मिस्त्री, कसैले के टाइटल दिएर उहाँका बारेमा पत्र पत्रिकामा लेखेका कुराहरू पनि त्यहाँ टाँसिएको थियो। भन्दा कोही कोही सङ्गीतलाई माया गरेर आफ्नो योगदान दिइरहन्छन्, त्यस्तै मध्ये एक हुन् हरेराम शाहजी। हरेराम शाहजी नजानिदो रूपमा नेपाली सङ्गीतलाई माया गरिरहेका छन्। एउटा कुनामा बसेर यस्ता सङ्गीत प्रेमी, यस्ता सङ्गीतका साधक थोरै हुन्छन्, तर उनीहरूले सङ्गीतलाई पूजा गर्छन्, माया गर्छन् र सङ्गीतमा आफ्नो जीवन समर्पित गर्छन्। उनी हरेराम शाहको लागि म यो गीत राख्छु आजको

एउटा गाउँमा एउटा केटो थियो होइन, केटो बस्दा थियो र ऊ गरिब थियो तर सपना धेरै देख्थ्यो र उसको एउटा धोको के थियो भन्दा डक्टर बन्न पाए हुन्थ्यो भन्ने उसको सपना थियो, तर परिवार भने गरिब थियो। अब गरिबको छोराले डक्टर कसरी बन्ने, पैसा छैन। त्यसपछि उसले के गर्यो भन्दाखेरि चाहिँ राति दियो बालेर किताबहरू खोजेर लिएर आएर पढ्न थाल्यो, कहिले मागेर कहिले खोजेर लिएर आएर उसले त्यो किताबहरू पढ्न थाल्यो। अनि एक दिन उसले के भन्यो भने, यदि मैले आज मेहनत गरेँ भने भोलि त पक्कै पनि मेरो भविष्य परिवर्तन हुनसक्छ, चेन्ज त केही न केही आउला नि। त्यसपछि उसले दिन दिनै मेहनत गरेर एउटा रुटिन अनुसार अगाडि बढ्न थाल्यो, सानो सानो पाइला बढाउँदै गयो बढाउँदै गयो बढाउँदै गयो बढाउँदै गयो। थुप्रै वर्ष बित्यो अनि उसले एक दिन आफ्नो सपना पुरा गर्यो। कसरी भन्दाखेरि, उसको जुन मनको सपना थियो नि, उसले त्यो सपनालाई मर्न दिएन। उसले त्यो आफ्नो डक्टर बन्ने सपनालाई पुरा गर्नको लागि चाहिँ भएभरको काम मागेर हुन्छ कि कतै खोजेर हुन्छ कि सापट गरेर हुन्छ कि कतैबाट पाएर हुन्छ कि भनेर चाहिँ उसले यति प्रयास गर्यो र 10 वर्ष लगाएर आफूलाई डक्टर बनाएर छोड्यो। कारण के हो भन्दाखेरि चाहिँ उसको मेहनत, उसको डेडिकेसन, उसको लगनशीलता, उसको धैर्यता। दिनभरि काम गरेर भए पनि, उसले राति टुकी बालेर भए पनि उसले पढ्यो र आफूलाई डक्टर बनायो। भन्नुको मतलब, ट्यालेन्ट छ, खुबी छ, प्रतिभा छ भन्दैमा मानिसले सबै कुरा गर्न सक्छ भन्ने छैन, तर त्यो सबै कुरा हुँदा हुँदै पनि लगनशीलता र त्यो हार्ड वर्क छ नि, त्यसले चाहिँ मान्छेलाई सफल बनाउँछ भन्ने कुरा चाहिँ यही केटाको कथाबाट नै सिद्ध हुन्छ। यो त अब एउटा कथा हो होइन, तर हामीले साँच्चैकै वास्तविक जीवनमा हेर्ने हो भने पनि जसले जसले मेहनत गरे, जसले जसले हार्ड वर्क गरे, उनीहरू सफल भएकै छन्, उनीहरूले एउटा शिखर चुमेकै छन् भन्दा सफलताको लागि कडा परिश्रमको पनि आवश्यकता

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनका आवाजलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईको नजिकै मन्दिर छु। ल हजुर, केही मेरा कुरा सुनाए, केही तपाईका कुरा सुने, अनि तपाईका पनि आफ्ना मनका आवाजहरू होलान्, कुनै गीत सुन्न मन छ अथवा कसैको बारेमा जानकारी लिन मन छ, वा तपाईँ मनको आवाजमा के सुन्न चाहनुहुन्छ, जे छन् आफ्ना कुराहरू हामीसँग साट्नुहोला। मनको आवाजका लागि तपाईँले इमेल पठाउने ठेगाना mandiradhungel3@gmail.com यो ठेगानालाई सम्झिन सक्नुहुन्छ। र मैले एउटा इमेल पाएको छु, यो इमेललाई सदीक्षाले पठाउनु भएको छ। लेख्नुहुन्छ, केही वर्ष यतादेखि BFBS गोर्खा रेडियोलाई सुन्दै आएको छु। मनको आवाज मेरो साँच्चै मनको आवाज बनेको छ। आफू नेपालमै छु भन्ने एउटा अनुभूति पनि हुन्छ, नेपालसँग जोडिएको अनुभूति हुन्छ। त्यसैले BFBS गोर्खा रेडियोमा आउने मनको आवाजलाई समय मिलेसम्म छुटाउँदिन भनेर लेख्नु भएको छ। र मेरा केही साथीहरू अस्ट्रेलियामा छन्, केही साथीहरू अमेरिकामा छन्, र दुई चारजना साथी चाहिँ क्यानाडामा छन्। उनीहरू सबैको लागि म थुप्रै थुप्रै माया र सम्झना भन्न चाहन्छु, र गीत पनि उनीहरूको लागि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ सदीक्षाले। सदीक्षाजी, तपाईँले हामीलाई सुनिदिनु भयो, कार्यक्रम मन पराइदिनु भयो, आभार व्यक्त गर्दछु। तपाईँको प्रिय साथीहरूको लागि तपाईँले रोज्नु भएको गीत म यति बेला राख्छु मनका आवाजमा। यसै गरी फेरि पनि लेख्नुहोला। यो इमेलका लागि धेरै धेरै धन्यवाद।

हिजो जस्तो थियो आज त्यस्तो छैन, हिजो हामी जस्ता थियौँ आज त्यस्ता पनि छैनौ, हिजो जस्तो हामीले अनुभूति गर्छौँ आजको अनुभूति बेग्लै छ, हिजोको जस्तो आज अनुभूति नहुन सक्छ, तर हिजो जस्तो हामी थियौँ त्यस्ता चाहिँ अहिले नव युवकहरू नव यौवनाहरू भइरहेका छन्। हामीले त्यो जमाना भोगेर आयौँ, आज उनीहरूले भोग्दैछन्। सानो कुरामा पनि विचलित हुने, सानो कुरामा पनि खितित्त हाँस्नुपर्ने, सानो कुरामा पनि चिच्याइ चिच्याइ होइन यो मैले गरेको होइन भन्नुपर्ने, अनि आफ्नै संसारमा रमाउने, आफू बस्नलाई अरूलाई दोष दिन पनि पछि नपर्ने, अलिकति आवेगको अलिकति उदार भएको जस्तो, अलिकति म ठुलो भएँ भने जस्तो, अलिकति ममा मानवता छ भने जस्तो, खै कस्तो कस्तो, अलिकति ईर्ष्या, अलिकति घमण्ड, अलिकति परिपक्वता, सबै कुरा मिश्रित, यो एउटा टिनेजर पार हुने बेलाको अवस्थाको सोच हो। थुप्रै युवाहरू छन् अहिले, युवा युवतीहरू जो 13-19 वर्षका छन्, उनीहरूको एउटा सोच, उनीहरूको एउटा रहर, उनीहरूको एउटा अन्डरस्ट्यान्डिङ, विभिन्न कुराहरू हुन्छन्। तर यस्ता व्यक्तिहरूले कहिलेकाहीँ अभिभावकको कुराहरू सुन्छन्, कहिले सुन्दैनन्, कहिलेकाहीँ अरूको कुरा सुन्दै नसुनिकन आफ्नो मात्रै सही हो, आफूले सोचेको मात्रै सही हो भन्दा गलत पनि हुन सक्छ। अहिलेको सानसानो भाइ बहिनीहरूले बुझ्नुपर्ने कुरा चाहिँ यो एउटा आवेगको समय हो, यो एउटा सिक्ने समय हो, यो एउटा अरूबाट पनि जानकारी लिने समय हो। धेरै कुरा जानेको होला, धेरै कुरा सिकेको होला, तर पनि यति बेला भने एकदम सचेतताका साथ, सरलताका साथ सचेत भएर पाइला चाल्ने समय हो, ताकि कुनै पाइला गलत बाटोमा नपरोस्। बस कुरा यति मात्रै हो। जसै जसै उमेर बित्दै जान्छ, जसै जसै दिन बित्दै जान्छ, यो दिनले केही न केही सिकाउँदै जान्छ, अनि हामी परिपक्व हुँदै जान्छौँ, सिक्दै जान्छौँ, अगाडि बढ्दै जान्छौँ। समयले सिकाउँछ भनेको यही हो।

आज छुटिन्छु, अर्को साता फेरि आउँला, तपाईँका लागि विशेष कोसेली अवश्य ल्याउँला। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો રેડિયો ગોરખા રેડિયો.
1: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ. प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो. सरकारका प्रवक्ता सस्मित पोखरेल
2: 25 मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ. त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ. एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ. यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ. त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष प्रभावकारी जवाफदेही र तटस्थ बनाउन दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ. त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ. सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ. यसले मूलतः मल औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु.
1: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ. पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपाभित्रै रहेको बताउनु भएको हो.
3: पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ. तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन. त्यस कारण परिवर्तन पर्खिने चिज होइन.
1: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ.
3: मैले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ. यस्ता तमासा यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, ओम्नी भने छ, के यस्ता खालका जाने अनेक भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमालेलाई जो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी पृथक रहनुपर्छ. त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर गल्ती गरियो अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन. गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ. हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ.
1: सरकारले दैलेखको जलजले क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको बताएको छ.
4: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ. भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ. परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ. सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ. साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ.
1: धानको गोराई उपमहानगरपालिका 9 महाछीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। बङ्गला
0: Radio.
1: Namaskar, Ma Krishna.

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: BFBS Gorkha Radio.
1: तो पहिलै फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौं अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। EFBS गोर्खा रेडियो।

रोयल गोर्खा राइफल्सको 32औँ जन्म दिन पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।

0: गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 औं स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने, सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल उत्सव नभई गोर्खा सैनिकहरूको इतिहास, योगदान र गौरवलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर भएको बताउनुभयो। उहाँले जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको बताउनुभयो।
1: ओभरअल नेपालमा चाहिँ आरडीआरको 32 औं जन्म दिवस चाहिँ दार्जिलिङमा 1 जुलाईमा मान्यो, धरानमा आज हुँदैछ, अनि पोखरामा पनि आज 4 जुलाईमा, र काठमाडौँमा चाहिँ 25 जुलाईमा सेलिब्रेसन गर्दैछ, र आफ्नो आफ्नो एरियामा सेलिब्रेसन छ। र यो 32 औं जन्मदिवसको उपलक्ष्यमा आरजीआरको सबै मेम्बरहरूलाई हाम्रो धेरै धेरै शुभकामना टक्राउन चाहन्छु।
0: ब्रिटिस क्याम्प पोखराका 2IC बेलबहादुर गुरुङले नेपाल र बेलायत बीचको लामो सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पूर्व सैनिक, बहालवाला सैनिक र समुदाय बीचको सहकार्यले सामाजिक विकासमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो।
2: रोयल गोर्खा राइफल्सको चाहिँ 32 वर्ष पुगेको उपलक्ष्यमा जुन हाम्रो कम्बाइन्ड खालको सेलिब्रेसन हुन्छ, हाम्रो सर्भिङ पर्सनल थोरै छ बिजेपीमा, हाम्रो भेटरन स्टोरीहरू उहाँहरू चाहिँ रान मेम्बर्सहरू धेरै छ, अनि इट्स गुड टु सी आज एउटै ब्रिटिस गोर्खा पोखरा क्याम्पमै आएर उहाँहरू चाहिँ र हामी सर्भिङ पर्सनल सबैजना यहाँसँगै सेलिब्रेट गर्न पाउँछ, एकदमै खुसी लागेछ।
3: मुस्ताङको घरपचुङ गाउँपालिकामा चक्रपथ निर्माण सकिएको छ।
4: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडकले जोमसम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठेक्का सम्झौता भएको थियो। कोभिड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिला सुस्ती लगायत कारणले काम ढिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्धन भगवती जलचला जैविक कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा, बाँकी ग्राभेल गरिएको छ।
3: अब खबर फटाफट।
5: गण्डकीका 6 जिल्ला पूर्ण खोप सुनिश्चित घोषित। कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा जन्मदेखि 23 महिनाभित्रका सबै बालबालिकाले सबै खोप पाएको प्रादेशिक जनस्वास्थ्य केन्द्रको तथ्याङ्क असारभित्रै। बाँकी 5 जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै 2025 को पहिलो 6 महिनामा 5,77,600 विदेशी पर्यटक आएकोमा यो वर्षको यही अवधिमा 6,20,500 पर्यटक आए। पेन्सन जाने सरकारी कर्मचारीलाई आउँदो 25 गते भित्रै रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयको निर्देशन। उनीहरूले पाउने उपदान, सञ्चित विदा र उपचारको रकम पनि दिइहाल्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र। बाँकेको 33,800 हेक्टर धान खेत मध्ये हालसम्म 18% मात्रै रोपाई, पानी नपरेपछि सिक्टा सिंचाई र भूमिगत पानीको भर। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र पनि पुग्न थाले। बागलुङ कालिका, शालिग्राम संग्रहालय र पञ्चकोट पर्यटकको रोजाइमा पर्दै नवलपुर देवचोलीका महिला वन उद्यममा जोडिँदै नमुना महिला सामुदायिक वनमा आबद्ध महिला थाकल र अमृतबाट झोला, टेबलम्याट, टिम्याट, टोपी, गमला र कुचो बनाउँदै बेच्दै र तनहुको ब्यास र रेसिङ जोड्ने सेती माथिको निर्माणाधीन मोटरेबल पुलका लागि गण्डकी सरकारको बजेट यो आर्थिक वर्षका लागि 2 करोडको व्यवस्था।
3: दक्षिणपन्थी नेत्री केइको फुजिमोरी पेरुको नयाँ राष्ट्रपति घोषित हुनुभएको छ। निर्वाचन अदालतले शुक्रबार उहाँलाई आधिकारिक रूपमा विजय घोषणा गरेको छ।
6: यो BFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रगडाप गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सांगीतिक अभिवादन। त आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृङ्खलामा अर्को एउटा बसाइमा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम संगीत गंगाको उछान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीत बाचेर। यति बेला भन्छ म यहाँहरू माझमा गोपाल न्युञ्जनको सुर शब्द संगीत रहेको एउटा देशभक्ति गीत राखिहाल्छु कार्यक्रमको उठानमा। बनेको छ पहराले यो छाती मेरो, अहिलेलाई भने यही देशभक्ति गीत

बनेको छ पहराले यो छाती मेरो, बगेको छ चहरा रगतमा मेरो, म झुक्दै नझुक्ने नेपालको छोरो। आदरणीय श्रोताहरू, सग्लो नेपाली स्वाभिमान बोलेको गीत, नेपाली वीरताको साक्षी, नेपाली शान मान र अभिमानको शब्द टिपेको गीत। वास्तवमै श्रोता, नेपालका यी चट्टानी पहाड, त्यो दरिलो आड भरोसा जस्तै दरिलो छातीले बनेको छ नेपाली जन जनको छाती। जुन छातीभित्र बग्ने रगत समेत त्यो छहरा जस्तै तेजिलो रहेको छ। त्यसैमाथि आगो सहने तर अन्याय इन्ची सहन नसक्ने नेपाली हामी, तृष्णा स्वीकार्छौँ तर तिरस्कार किमार्थ स्वीकार्दैनौँ। हामी त यहीँका पखेरोमा जन्मेर टाकुरामा हुर्केका नेपाली हौ, त्यही भएर हामीले झुक्न जानेका छैनौँ। हामी न त कसैको रोटी खोसेर पेट भर्छौँ, न त मागेको कुनै वस्त्रले नै हाम्रो लाजलाई छोप्दछौँ। हामी त आफ्नो पौरखमा रमाउँछौँ, यी हात पाउ घोटेर बस्छौँ, तर कसैसँग दयाको भिख माग्दैनौँ। हामी यो देशको लागि मर्न र मार्न सधैँभरि तयार छौँ। त्यही भएर हामी हाम्रो शिर उडाएको सन्छौँ, तर यो पवित्र पावन भूमिमा मेचीदेखि महाकालीसम्म कसैले गलत नियतले टेके मात्रै पनि सहन सक्दैनौँ र यथार्थमा नेपाली हुनुको गर्व पनि यसैमा छ। हो, यस्तै सक्लो देशभक्ति गीत राखेँ मैले सङ्गीत गङ्गाको उठानमा, गोपाल युञ्जनको स्वर शब्द र सङ्गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको तरङ्ग पस्कने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा सुमधुर साङ्गीतिक प्रस्तुति राखिहाल्छु र यस क्रममा यहाँ म टाग्दैछु राज सिग्देललाई। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, एउटा गजल अबको क्रममा।

आदरणीय श्रोताहरू, एउटा जित र हारको सही निर्णय के हो त्यसैको मेलो मेसो नपाउँदा जसले दिलमा बस्नको लागि निम्तो दिए उसैले नै सबै खुसीहरू खुसी दिएपछि दिलमा उल्टो काँडे तार बेरेर एकतर्फी एकलौटी नतिजा आफैतिर पारेर गएका तिनै प्रेयसीप्रति अझ भनौँ प्रीतको फुलसम्म सप्रिन नदिने प्रेयसीप्रतिको दुखेसो बोलेको गजल मुस्कानको छुरी रेटेर मनलाई नै छिया छिया पार्दाको पीडा बोलेको गजल राखे मैले राज सिग्देलको स्वरमा चण्डी प्रसाद काफ्लेको सङ्गीत रहेको प्रस्तुत गजलका शेरहरू लेखेका थिए गजलकार पुरुषोत्तम ढुङ्गेलले। वास्तवमा आदरणीय श्रोता, कोही कसैको नजर लाग्यो भने मायामा साँच्चै पीडा र छटपटी चाहिँ हुन्छ नै।

0: SBS गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म सङ्गीतका सुमधुर लहरहरू राखिरहेको छु, अझ भनौँ गीतका भावहरू बोलिरहेको छु अनि स्वरका लयहरू राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ यहाँहरू माझमा गायिका रिमा गुरुङको स्वरमा। बसन्त भित्यासी थापा मगरको गीत रचना अनि सचिन सिंहको सङ्गीत रहेको प्रस्तुत गीतले श्रोताहरू खुसीमा रमेको मनमाथि एकाएक कसैको आँखा लागिदिँदा संसार नै शून्य लाग्नु स्वाभाविकै थियो। अनि यति ठुलो संसारमा समेत श्रोताहरू मन बुझाउने कोही साथी नभेटिदिँदा र त्यस्ता साथी भेट्न गाह्रो भइदिएपछि आफ्नो बनाउने चाहना हुँदा हुँदै समेत पराई हुनेहरूको लर्को लागिदिन थालेपछि जिन्दगी नै बिरसिलो भएको भाव बोलेको थियो प्रस्तुत गीतले, विश्वास हराएको कुरा थियो। हुन त आदरणीय श्रोताहरू, मायामा वचन तोड्ने कसम तोड्नेहरूको कमी चाहिँ हुँदैन, त्यसैमाथि सत्य कसम खानेहरूले नै अन्तै माया साटेर गइदियो भने चाहिँ त्यहाँनिर चाहिँ पक्कै दुखेसो अनगिन्ती भइदिन्छ।

पादरी श्रोताहरू, जीवनमा माया गर्छु भन्दै एक चिम्टी सिन्दुरको आशा गर्दै मुटुभित्र कसैलाई नराख्ने भनेर बाचा हाले कि मायाकै भिख मागेर जुनी जुनीसम्म साथै रहन्छु भन्ने किरिया खानेले नै बाटो मडिदिँदा, अरूसँगै नङ मासु भएर गइदिँदा, कसम खाएर बाचा हालेर मर्नेसम्म किरिया खाई पर भएकी ती झुटो मायालुको फन्दामा पर्दा हारेको मनको गीत थियो। रामकृष्ण ढकालको स्वरमा नरेन्द्र कोइरालाको गीत रचना अनि राजु सिंहको सङ्गीतमा। यद्यपि आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कति प्रेमीहरू दिल खोलेरै माया गर्ने मनलाई बतास बनी आइदेऊ न, फेरि मन मुठुमै छाइदेऊ न भन्दै पर्खिरहेको समेत हुन्छ है।

बतास बनी आई देउन फेरि मेरै हुन आई देउन म त पर्खेको पर्खै छु। आदरणीय श्रोताहरू, मखवली मायाको पर्खाइमा एउटा मिठो कल्पनामा हराएकी प्रमिल मन, भोक प्यास निन्द्रा सबै सबै हराइदिँदा त्यही प्रिय मान्छेको पर्खाइमा हराएको मनको गीत राखे मैले सुजता केसीको स्वरमा। देवेन्द्र बाबुको गीत रचना अनि सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, मन बहकिएर कसैको पर्खाइमा बस्न थाल्दा त्यहाँ वैश्यको फुललाई जोगाइराख्न भने चाहिँ साँच्चै गाह्रो भइदिन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोडे बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। रेडियोहरूको भिडमा श्रोताहरू एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो बसाई हो संगीतको बसाई, स्वरको बसाई अनि लयको बसाई। कार्यक्रम संगीत गंगा जहाँ म गीतका झन्कारहरू राखिरहेको छु, गीतका भावहरू बोलिरहेको छु, संगीतका तरङ्गहरूको साथमा स्वरको लहरी पनि यहाँहरू माझमा राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ रोशन गुरुङको स्वरमा, जुन गीतका गीतकार हुनुहुन्थ्यो दिपेन गुरुङ भने संगीत रहेको थियो संगीतकार गणेश गुरुङको, र उक्त गीतले बोलेको थियो श्रोताहरू पछ्यौरीले बेरेको मायाको कुरा, वैशले फक्रिएको त्यो लोभलाग्दो जवानीलाई कसैले चुडेर लैजाने पो हो कि भन्ने शंकाले मनलाई हिर्काइदिँदा, अनि कतै त्यही जवानीमाथि झरीले समेत आँखा लगाइदिने पो हो कि भन्ने डरले सुटुक्कै त्यो वैश्य त्यो जवानीलाई आफैले एक लौटी छोपी राख्न चाहने प्रेमी मनको भाव बोलेको थियो। त्यो रूप त्यो सुन्दरताको बानकी माथि ईश्वरले समेत डहा गर्ने पो हो कि भन्ने एउटा अर्को त्रास पनि गीतले बोलेको थियो। हुन त आदरणीय श्रोताहरू, मायाभित्र यति धेरै मोह हुँदा हुँदै पनि मन लट्ठिए पनि कतिखेर कुन मोडमा कहानी र त्यो साथ त्यो बास टुट्ने हो त्यसको पत्तो चाहिँ हुँदैन। त्यस्तो मायाले पनि माया मारिदिएका थुप्रै थुप्रै उदाहरणहरू चाहिँ हाम्रै परिवेशमा पाइन्छ।

मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। आदरणीय श्रोताहरू, मुटुमै बास गरेको त्यही प्रिय मान्छेले जिन्दगीका सारा खुसीहरू मासी दिन पुग्दा मन रोएको गीत, अझ भनौ श्रोताहरू फक्रदै गरेको मायामा ऐजहरू पलाउन पुग्दा त्यही ऐजहरूले घोचेको पीडा बोलेको गीत राखे मैले प्रविशा अधिकारी र रोशन सिंहको स्वरमा। रोशन सिंहको शब्द संगीत रहेको थियो। र आदरणीय श्रोताहरू, अब नै म कार्यक्रम संगीत गंगाको व्यवसायको पुछारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु, बिट मार्ने तर्खरमा छु। र यो पुछारमा भने श्रोताहरू यहाँहरू माझमा म एउटा गीत, युगल गीत राजन राज शिवकोटी र मिलन नेवारको स्वरमा छाड्दै बिदाउन चाहन्छु। र यो गीतको शब्द संगीत पनि राजन राज शिवकोटीकै रहेको छ, चरीले काफल टिप्यो खानालाई हो कि खाउन। यही गीत यहाँहरू माझमा छाड्दै बिदाउँछु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुखद रहोस्, सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल
4: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन, दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न, केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
3: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपाभित्रै रहेको बताउनु भएको हो।
5: पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छन् जान्छन् र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
3: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
5: मैले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर जाँच गरेका छ, कम चढायो भनेर फेरि तौलिएको छ। यस्ता तमासा यदि होल्डिङ्स भनेको छ, गिरिबन्धु भनेको छ, वाइल्ड बडी भनेको छ, ओम्नी भनेको छ, के हो यस्ता खालका जाने अनेकका भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमाले लाग्छ। कहीँ कसैले ठेका पट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमाले लाग्छ। यो नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी पृथक रहनेछ, रहनु पर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
3: सरकारले दैलेखको जलजले क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको बताएको छ।
6: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ। भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ। परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ। सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ। साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ।
3: धानको गोराई उपमहानगरपालिका 9 महाछीमा धान रोप्ने क्रममा चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। बंगला चुली गाउँपालिका दुई मार्स पेसका 26 वर्षीय दिपा थापाको ज्यान गएको।

0: Gorkha Radio.
1: यो BFBS Gorkha Radio हो। यो BFBS Gorkha Radio हो।

रोयल गोर्खा राइफल्सको 32 औँ जन्म दिन पोखरामा पूर्व तथा बहालवाला गोर्खा सैनिक तथा उहाँहरूका परिवारसहित शुभकामना आदान प्रदान गरी मनाइएको छ। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।

0: गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै रोयल गोर्खा राइफल्सको 32 स्थापना दिवस आज पोखरामा मनाइएको छ। जन्मदिनका अवसरमा केक काट्ने सम्मान तथा स्वागत र रमाइलो कार्यक्रमहरू गरिएको थियो। समारोहमा पूर्व कर्णेल जेपी क्रस, ब्रिटिस क्याम्प पोखराका प्रमुख तथा अन्य व्यक्तिहरू, पूर्व तथा बहालुवाला गोर्खा सैनिक, उनीहरूका परिवार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। रोयल गोर्खा राइफल्स एसोसिएसनका अध्यक्ष मेजर हितमान गुरुङले स्थापना दिवस केवल उत्सव नभई गोर्खा सैनिकहरूको इतिहास, योगदान र गौरवलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर भएको बताउनुभयो। उहाँले जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको बताउनुभयो।
1: ओभरअल नेपालमा चाहिँ आरजीआरको 32 जन्म दिवस चाहिँ दार्जिलिङमा 1 जुलाईमा मान्यो, धरानमा आज हुँदैछ, अनि पोखरामा पनि आज 4 जुलाईमा, र काठमाडौँमा चाहिँ 25 जुलाईमा सेलिब्रेसन गर्दैछ, र आफ्नो आफ्नो एरियामा सेलिब्रेसन छ। र यो 32 जन्मदिवसको उपलक्ष्यमा आरजीआरको सबै मेम्बरहरूलाई हाम्रो धेरै धेरै शुभकामना टक्राउन चाहन्छु।
0: ब्रिटिस क्याम्प पोखराका 2IC बेलबहादुर गुरुङले नेपाल र बेलायत बीचको लामो सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पूर्व सैनिक, बहालुवाला सैनिक र समुदाय बीचको सहकार्यले सामाजिक विकासमा समेत सकारात्मक योगदान पुर्याएको बताउनुभयो।
2: रोयल गोर्खा राइफल्सको चाहिँ 32 वर्ष पुगेको उपलक्ष्यमा जुन हाम्रो कम्बाइन्ड खालको सेलिब्रेसन हुन्छ, हाम्रो सर्भिङ पर्सनल थोरै छ बिजेपीमा, हाम्रो भेटरन्स टोलीहरू उहाँहरू चाहिँ रान मेम्बर्सहरू धेरै छ, अनि इट्स गुड टु सी आज एउटै ब्रिटिस गोर्खा पोखरा क्याम्पमै आएर उहाँहरू चाहिँ र हामी सर्भिङ पर्सनल सबैजना यहाँसँगै सेलिब्रेट गर्न पाउँछ, एकदमै खुसी लागेको छ।
3: मुस्ताङको घरपचुङ गाउँपालिकामा चक्रपथ निर्माण सकिएको छ।
4: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत 7 वर्षमा 10.5 किलोमिटर बाटो बनेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडकले जोमसम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै जोमसम जोडेको कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भएको छ। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठिक्का सम्झौता भएको थियो। कोभिड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिला सुस्ती लगायत कारणले काम ढिलाइ भएको छ। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार चक्रपथ 21,35,61,000 लागतमा बन्दन भगवती चलचला जैविक कन्स्ट्रक्सनले निर्माण गरेको हो। 10.5 किलोमिटर मध्ये 5.5 किलोमिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएकोमा बाँकी ग्राभेल गरिएको छ।
3: अब खबर फटाफट।
5: गण्डकीका 6 जिल्ला पूर्ण खोप सुनिश्चित घोषित। कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा जन्मदेखि 23 महिनाभित्रका सबै बाल बालिकाले सबै खोप पाएको प्रादेशिक जनस्वास्थ्य केन्द्रको तथ्याङ्क असारभित्रै बाँकी 5 जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्दै 2025 पहिलो 6 महिनामा 5,77,600 विदेशी पर्यटक आएकोमा यो वर्षको यही अवधिमा 6,20,500 पर्यटक आए। पेन्सन जाने सरकारी कर्मचारीलाई आउँदो 25 गते रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयको निर्देशन। उनीहरूले पाउने उपदान, सञ्चित विदा र उपचारको रकम पनि दिइहाल्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र। बाँकेको 33,800 हेक्टर धान खेत मध्ये हालसम्म 18% मात्रै रोपाई, पानी नपरेपछि सिक्टा सिंचाई र भूमिगत पानीको भर। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र पनि पुग्न थाले। बागलुङ कालिका, शालिग्राम संग्रहालय र पञ्चकोट पर्यटकको रोजाइमा पर्दै नवलपुर देवचोलीका महिला वन उद्यममा जोडिँदै नमुना महिला सामुदायिक वनमा आबद्ध महिला थाकल र अमृतबाट झोला, टेबल म्याट, टी म्याट, टोपी, गमला र कुचो बनाउँदै बेच्दै र तनहुको ब्यास र रेसिङ जोड्ने सेतीमाथिको निर्माणाधीन मोटरेबल पुलका लागि गण्डकी सरकारको बजेट यो आर्थिक वर्षका लागि 2 करोडको व्यवस्था।
3: दक्षिणपन्थी नेत्री केइको फुजिमोरी पेरुको नयाँ राष्ट्रपति घोषित हुनुभएको छ। निर्वाचन अदालतले शुक्रबार उहाँलाई आधिकारिक रूपमा विजयी घोषणा गरेको छ।

0: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेल
1: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो बाचा पत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ। त्यसरी नै हामीले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी, जवाफदेही र तटस्थ बनाउन, दलीय रूपमा रहेका ट्रेड युनियन खारेज गर्न, केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 ल्याएका थियौँ। त्यो बमोजिम निजामती सेवा ऐन 2049 रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरिएको छ र यसले गर्दाखेरि समस्त निजामती कर्मचारी र आम नागरिकहरूलाई पनि सकारात्मक सन्देश गएको हामीले पाएका छौँ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि सङ्घीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। पार्टी मुख्यालय चासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार ढल्ने तत्त्वहरू रासोपा भित्रै रहेको बताउनु भएको हो।
2: पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन।
0: अध्यक्ष ओलीले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम, दुष्प्रचार र चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भएको छ।
2: पहिले सुनको जलारी के पशुपतिमा जलारी पित्तल चढायो भनेर उक्काएर जाँच गरेका छ, पम्प चढायो भनेर फेरि तौलिएको छ, यस्ता तमासा यदि होल्डिङ्स भने छ, गिरिबन्धु भने छ, वाइल्ड बडी भने छ, ओम्नी भने छ, के हो यस्ता खालका जाने अनेकका भुटानी शरणार्थीमा भ्रष्टाचार गरेका छन् मान्छे, तर त्यसको अपराधको जिम्मा एमालेलाई कहीँ कसैले ठेकापट्टामा कमिसन खाएको हुनसक्छ, त्यसको आरोप नेकपा एमाले लगाउनु, नेकपा एमाले अरूभन्दा बिल्कुल पृथक पार्टी पृथक रहनुपर्छ। त्यस कारण म हाम्रा साथीहरूलाई आत्मग्लानी लिएर केही गर्न सकिएन, केही गरिएन भनेर आत्मभर्सना गरेर, गल्ती गरियो, अपराध गरियो भनेर आत्मभर्सना गरेर हिँड्ने होइन। गर्व गर्नुहोस्, हाम्रो पार्टीले असाधारण ऐतिहासिक उपलब्धिहरू हरेक क्षेत्रमा हासिल गरेको छ। हाम्रा पुर्खाहरूप्रति हामी गर्व गर्दछौँ, हामीले गरेका कामहरूप्रति, हामीले लिएका नीतिहरूप्रति, त्यसप्रति हामी गर्व गर्दछौँ।
0: सरकारले दैलेखको जलजली क्षेत्रमा 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको प्रारम्भिक अध्ययनबाट पुष्टि भएको बताएको छ।
3: सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदनमा यो भण्डारको व्यावसायिक उपयोगबाट नेपालको ऊर्जा र कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने सम्भावना देखिएको उल्लेख छ। भण्डारको उपयोग गरी 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने, दैनिक 2200 टन युरिया मल उत्पादन गर्न सकिने सैद्धान्तिक आधार तय भएको प्रतिवेदनमा उल्लेख छ। परियोजनालाई अगाडि बढाउन ठूलो लगानी र भौतिक पूर्वाधारको विकास प्रमुख चुनौतीको रूपमा रहेको सरकारले ल्याएको छ। सरकारले परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने कार्ययोजना बनाएको छ। साथै आवश्यक प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र क्षेत्रगत राष्ट्रिय मापदण्ड निर्धारण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने प्रतिवेदनमा उल्लेख छ।
0: धानको गोराई उपमहानगरपालिका 9 महाछीमा धान रोप्ने क्रममा चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। बङ्गला चुली गाउँपालिका 2 मार्सपेसका 26 वर्षीय दिपा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रेक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। खबर यति नै। नमस्कार, म कृष्ण।

0: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको साङ्तेगढमा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले अत्याधुनिक उपकरण सहित पुगोताको टोली परिचालन गरेको छ। असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी चामुण्डा पिन्द्रा सैन्य नगरपालिका 7 को साङ्गे तडाबाट दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले 2 दिनसम्म खोजी गरे पनि बेपत्ता गाडी र यात्रु फेला पार्न नसकेपछि विपद व्यवस्थापन तालिम शिक्षालाई कुरिन्टारबाट अत्याधुनिक उपकरण सहितको गोताखो टोली परिचालन गरिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रहरी प्रमुख प्रहरी नाभ महानिरीक्षक जयराज सापकोटाका अनुसार सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा 5 सदस्यीय गोताको टोली घटनास्थलमा खटिएको छ। उहाँका अनुसार टोलीले पानी मुनिको खोजीका लागि सोनार क्यामेरा, म्याग्नेट, चुम्बक लगायतका उपकरण प्रयोग गरिरहेको छ। घटनास्थल आसपासका दुर्गम क्षेत्रमा हेलिकप्टर र ड्रोन क्यामेरा मार्फत पनि खोजी भइरहेको छ। सशस्त्र प्रहरी बल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालयको थप 6 सदस्यीय गोताखोर टोली पनि घटनास्थलमै परिचालित छ। बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले उहाँको स्थान लिने व्यक्तिले पनि उस्तै विश्वव्यापी द्वन्द्वको सामना गर्नुपर्ने बताउनु भएको छ। थप बीबीसीका हेनरी जेफमानबाट।
1: Two points here. One was about the fact that in this tumultuous world, it is simply right for the UK Prime Minister to spend as much time as he has trying to make the world more safe and protect Britain from some of the consequences of conflict around the world. But he also made an argument about how they're inseparable. He was saying that as Prime Minister, if you want to bring people's bills down, one of the primary ways to do that is to spend time on the world stage.
0: नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिगसँगै बिपी पुष्पलाल गणेशमान सहित सेतु बिकको शालिग पुनस्थापना भएको छ। थप विवरण सहित नेपालगञ्जबाट दिलबहादुर केसी।
2: 2062-63 को जन आन्दोलनमा तोडफोड गरेर फालिएको राजा वीरेन्द्रको शालिग गए राति 2 बजीतिर राखिएको हो। धम्बजी चोकमा वीरेन्द्रको शालिग राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए, तर तत्कालीन सरकार समर्थित नेताहरूको निर्देशनमा प्रहरीले रोक्दै आएको थियो। अहिले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा राजाको शालिग पुनर्स्थापना गरिएको हो। रापरपाका नेता एवं राजाको शालिग राख्न निरन्तर दबाब दिँदै आएका ऋषिराज देवकोटा।
3: मध्याह रातको लगभग 2 बज्दैछ, हामी चाहिँ 20 वर्षपछि स्वर्गीय राजा वीरेन्द्रको यो वीरेन्द्र चोकमा मूर्ति स्थापना गर्ने कार्यक्रममा यहाँ उपस्थित भएका छौँ।
2: नेपालगञ्ज उपमहानगरपालिकाले जेएनजी विद्रोहका बेलामा तोडफोड गरेका नेता तथा शहीदको शालिग पुनः राख्ने क्रममा राजाको पनि राखेको हो। यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेको छ। राजसुपाका अध्यक्ष विवेक श्रेष्ठ,
4: त्यसको समर्थन सबैले गर्नुपर्छ। त्यो गणेशमान चोक, बिपी चोक शालिग राख्यो भने सबै शालिग राख्नुपर्छ भनेर मैले नि सुरुमै मैले भनेको थिएँ सर। हाम्रो एकदम इतिहासको बचाउने ठाउँ कुरामा हाम्रो समर्थन छ सर।
2: नेपालगञ्जका चोक चोकमा रहेका शालिगहरू सबै जसो राखिएको छ। जेएनजी विद्रोहमा बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह सहित सेतु बिकको शालिग तोडफोड गरिएको थियो। ती सबै पुनर्स्थापना गरिएको छ। नेपाली कंग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले इतिहासको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै